पढाइलाई पूर्ण विराम दिन। यसबीच छिमेकी मनिषा क्षेत्रीले ती बालिकालाई काठमाडौँ घुम्न जाउँ, राम्रो काम पनि लगाइदिन्छु भन्दै दिनहुँ फकाउन थालिन्। काठमाडौँ शहरको मोह र राम्रो आमदानीको प्रलोभनमा ती बालिका परिन्। मैले परिवारबाट माया पाएकी थिइन, उनी भन्छन्। त्यसैले छिमेकी मनिषा दिदीका कुरामा विश्वास गरेर काठमाडौँ आउन तयार भए। 2082 भदौ 24 गते उनी आफन्त कसैलाई जानकारी नदी तुलसीपुरबाट नेपालगंज हुँदै काठमाडौँ आइन्। काठमाडौँमा सुनौला दिनहरू हुन्छन् भनी छिमेकी मनिषाले उनको कान भरेकी थिइन्। मनिषा दिदीले बसको टिकट काटिदिएर राधिका नामकी महिलाको नम्बर दिएर मलाई काठमाडौँ पठाउनु भयो। ब्युरोमा उजुरी दिन आएकी ती बालिकाले भनिन्, तुलसीपुरबाट हिँडेको भोलिपल्ट काठमाडौँ बस पार्क ओर्लिएकी ती बालिकालाई राधिका नामकी एक महिलाले सुदूरपश्चिम खाजा घर पुर्याइन्। शुरूकै दिन उनको अन्धकारमय भयो, त्यही रात उनको जीवनले भयावह मोड लियो।

लाइट यो नयाँ वर्ष एलजीका घर आयासी सामानहरूमा पाउनुहोस् 41% सम्म नगद छुट र पक्का उपहारहरू साथै 0% तुरुन्तै इएमआई नागरिकता भए पुग्छ शर्तहरू लागू हुनेछन् एलजी लाइफ गुड

0: सीजी का टीवी एंड होम अप्लायंसेस को खरीदमा आकर्षक कैशबैक तथा पक्का उपहार। फ्रंट लोड वॉशिंग मशीन में 6 केजी एरियल, टॉप लोड वॉशिंग मशीन में 2 केजी एरियल, सेमी ऑटोमेटिक वॉशिंग मशीन में 1 केजी एरियल, माइक्रोवेव ओवन में कुकिंग किट र एसी में फ्री इंस्टॉलेशन। नागरिकता भए पुग्छ, सीजी एलएक्स ईएमआई मार्फत सजिलै खरीद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। सरकारले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सीटीभीटीमा वरिष्ठ कर्मचारी मध्येबाट नियुक्त सदस्य सचिवलाई पदमुक्त गर्दा राजनीतिक नियुक्ति पाएका उपाध्यक्ष भने पदमै कायम रहेका छन्। सरकारले केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेश र सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी अध्यादेशबाट सदस्य सचिव महेश भट्टराईलाई पदमुक्त गरेको हो। कर्मचारीबाट सदस्य सचिवमा नियुक्ति भएकालाई जागिरबाटै बर्खास्ती र राजनीतिक नियुक्ति पाएकालाई सरकारले संरक्षण गरेको आरोप लगाउँदै कानूनी आधार बिना सरकारले निर्णय गरेको सीटीभीटीका एक निर्देशकले बताउनु भएको छ।
3: पछिल्लो समय सरकारको राजस्व असुली, पूँजीगत खर्च निरन्तर घट्दो क्रममा रहेको छ। चालू आर्थिक वर्ष 2082-83 को 10 महिना अर्थात वैशाख अन्तिम सातासम्म 11,53 अर्ब रूपियाँ मात्रै बजेट खर्च भएको छ।
2: कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षले समानान्तर रूपमा पार्टीको 15 महाधिवेशन गर्ने तयारी अघि बढ़ाएको छ। संस्थापन पक्षसँग एकता प्रयास निष्कर्षमा पुग्न नसकेपछि देउवा पक्ष छुट्टै महाधिवेशन गराउन आयोजक समिति बनाउने कसरतमा जुटेको छ। देउवा विदेशमा रहेकाले उहाँको पक्षको नेतृत्व पूर्व कार्यभाग सभापति पूर्णबहादुर खड्काले गरिरहनु भएको छ। देवा समूहले मंगलबार कोशी र बुधबार बागमती प्रदेशमा छुट्टै फेला राखेको छ।
3: नेपाल उद्योग परिसंघ सीएनआईले आर्थिक वर्ष 2083-84 को बजेटका लागि अर्थमन्त्री डाक्टर स्वर्णिम वागले समक्ष सुझाव पेश गरेको छ। सीएनआईले निजी क्षेत्रलाई विकासको इन्जिनका रूपमा लिई उद्योग तथा लगानी वृद्धि गराउने नीति लिन आग्रह गरेको छ।
2: पश्चिम एसियामा जारी तनावका कारण मानव विकास सूचकाङ्कमा नेपालले हासिल गरेको उपलब्धि जोखिममा परेको संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमले जनाएको छ। अन्तर्राष्ट्रिय आपूर्ति श्रृंखला विप्रेषण प्रवाह आयातित सामग्रीमा अत्याधिक निर्भरताका कारण नेपाल पश्चिम एसिया द्वन्द्वको जोखिममा रहेको युएनडीपीद्वारा अघिल्लो महिना सार्वजनिक गरिएको पश्चिम एसिया द्वन्द्वको असर सम्बन्धी अध्ययन प्रतिवेदनमा उल्लेख छ।
3: मेची भन्सार कार्यालय मातहतका 6 छोटी भन्सार कार्यालय मध्ये एउटा मात्र सञ्चालनमा छ। राजस्व असुली र सीमापार व्यापारको सहजीकरणका लागि सरकारले सीमावर्ती नाकाहरूमा स्थापना गरेको अन्य 5 छोटी भन्सार बन्द छन्।
2: पछिल्लो साताको कारोबारमा धितोपत्र बजारमा कारोबार रकम 19.18% घटेको छ। अघिल्लो साता 21.18 अर्ब रुपियाँ भन्दा बढ़ीको 4,80,00,000 भन्दा बढ़ी किता धितोपत्र कारोबार भएकोमा गत साता भने 17 अर्ब 12 करोड रुपियाँ भन्दा बढ़ीको 3,91,00,000 भन्दा बढ़ी किता धितोपत्र कारोबार भएको हो। औसतमा पनि कारोबार रकम र किता दुवै घटेको छ। औसत कारोबार रकम 35% भन्दा बढ़ी र औसत कारोबार किता करिब 35% घटेको छ। नेप्सीका अनुसार अघिल्लो साता औसतमा 5,29,00,000 रुपियाँ भन्दा बढ़ीको 1,20,00,000 भन्दा बढ़ी किता धितोपत्र कारोबार भएकोमा गत साता औसतमा 3,42,00,000 रुपियाँ भन्दा बढ़ीको 48,20,000 भन्दा बढ़ी किता धितोपत्र कारोबार भएको हो।
1: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

0: नेपाल टेलिकमको इन्टरनेसनल रोमिङ सेवा सुचारू गर्न #1415 #7 ह्यास डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: राष्ट्रिय वाणिज्य बैंकको अत्यन्तै जरुरी सूचना। आफ्नो मोबाइलमा आएको ओटीपी कोड कसैलाई नबाँड्नुहोस्। स्क्रिन शेयरिङ एपबाट टाढै रहनुहोस्। तपाईँको सानो गल्तीले खाता खाली हुन सक्छ। राष्ट्रिय वाणिज्य बैंक, तपाईँको आफ्नै बैंक, आफ्नो भनेको आफ्नै हुन्छ।
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
4: अब विदेशका खबर। तेल उत्पादक देशहरूको समूह ओपेक प्लसले आगामी जुन महिनाका लागि तेल उत्पादनको कोटा बढाउने निर्णय गरेको छ। यो लगातार तेस्रो महिनाको वृद्धि हो, तर विश्लेषकहरूका अनुसार वास्तविक आपूर्तिमा यसको प्रभाव निकै सीमित रहनेछ। समूहले आइतबार जुन महिनाका लागि दैनिक 188,000 ब्यारेल उत्पादन लक्ष्य बढाउने निर्णय गरेको हो। यो वृद्धि मे महिनाको बराबर भए पनि संयुक्त अरब इमिरेट्स ओपेक तथा ओपेक प्लस समूहबाट बाहिरिएपछि उसको हिस्सा हटाइएको छ। होर्मुज जलमार्ग बन्द रहँदा खाड़ी क्षेत्रबाट तेल आपूर्ति अवरूद्ध भएको छ। इरानसँगको युद्धका कारण फेब्रुअरी 28 शुरू भएको तनावले साउदी अरब, इराक, कुवेत र युएई जस्ता देशको निर्यातमा ठूलो ह्रास ल्याएको छ।
5: अब खेल र खेलाड़ीका खबर। नेपालको घरेलु कोटमा तेस्रो पल्ट आयोजना हुन लागेको काभा महिला भलिबल च्याम्पियनशीपको तयारी पूरा भएको छ। नेपाल भलिबल संघ एनभीए को आयोजनामा आगामी जेठ 8-15 गतेसम्म काठमाडौँमा काभा महिला भलिबल च्याम्पियनशीप हुँदैछ।
4: नेपालले फिर्ता ल्याउन सक्छ विदेशीको अवैध सम्पत्ति शीर्षकमा कान्तिपुर दैनिकमा दिवेश घिमिरे लेख्नुहुन्छ। नेपालबाट अवैध रूपमा विदेशीको सम्पत्ति फिर्ता गर्ने प्रक्रिया असाध्य जटिल छ। यसमा संरचनागत तथा संस्थागत चुनौतीका चाङ छन्। पारस्परिक कानूनी सहायता सम्बन्धी सन्धिहरूको अभाव छ। नेपालमा विदेशीको सम्पत्ति खोजी र पुनप्राप्तिको आधारभूत प्रक्रियाको शुरूआत भएकै छैन। विदेशीको अवैध सम्पत्ति फिर्ता ल्याउने विषय राजनीतिक नारा वा लोकप्रिय एजेण्डा मात्रै होइन, यो राज्यको समग्र संस्थागत क्षमता, कानूनी विश्वसनीयता र अन्तर्राष्ट्रिय सहकार्य क्षमताको परीक्षण हो।
5: हस्त, अहिलेलाई नेपाली खबर यति नै। यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
6: धार्मिक पर्यटन प्रवर्धनका निम्ति शनि जयन्ती पर्वको अवसर पारी शनिधाम सगौरव प्रस्तुत गर्दछ। 11 शनि जयन्ती उत्सव, विविध सांस्कृतिक कार्यक्रम, रमाइलो मेला, साथमा नगर स्तरीय भजन र

0: कार्यक्रमको मुख्य आकर्षण चर्चित लोकदोहोरी एवं भजन गायक प्रकाश पराजुलीको भजन र लोकदोहोरी प्रस्तुति। मिति यही ज्येष्ठ 2 गते शनिबार शनि जयन्ती पर्वकै दिन। शनि धाम दर्शन गरौ, शनि जयन्ती उत्सवमा सहभागी बनौ र सफल पारौ।
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि। सम्पर्क 0656 5369 53 98 5507 0061 र 98 5507 0053।
2: 24 घन्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 स्थित वन। फोन 0656 4394 440 4394 580 र 98 5506 4740।
3: It's 6 o'clock, अहिले 6 बजेको छ।
4: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईँलाई साथी हृदय रिमालसँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशका विभिन्न एफएम रेडियो स्टेसन र
5: काया कैरनका साथमा
6: किसान पाइप प्रोडक्ट्स प्राली
5: राष्ट्रको शान किसान
6: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
4: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
7: नीति तथा कार्यक्रम आज प्राथमिकतामा सुशासन, पूर्वाधार, सामाजिक क्षेत्र र डिजिटाइजेसन। सरकार बजेट बनाउन केन्द्रित, संसदमा प्री बजेट छलफल गर्न ढिलाइ।
4: राष्ट्रिय सभामा अध्यादेश रोक्न विपक्षी दलको गृह कार्य, दुवै सदनबाट अध्यादेश स्वीकृत नभएमा स्वत निष्क्रिय हुने संवैधानिक प्रावधान।
7: मध्यपूर्वको तनावले नेपालको मानव विकास उपलब्धि जोखिममा परेको युएनडिपीको प्रतिवेदन। इन्धनको मूल्य वृद्धिले मध्यम वर्गको दैनिकी सकस, विद्युतीय गाडीतर्फको फटको अझै असहज।
4: इरानले पठाएको युद्ध अन्त्य गर्ने प्रस्ताव ट्रम्पद्वारा अस्वीकार, हर्मुज क्षेत्रमा तनाव कायमै, शान्तिवार्ता अनिश्चित।
7: र आइपिएल क्रिकेटमा आरसिबी र चेन्नई विजयी, लखनऊ र मुम्बई प्लेअफबाट बाहिरिए।
8: विषादीको सुरक्षित प्रयोग सम्बन्धमा कृषक व्यवसायीहरूलाई जरुरी सूचना।
9: जीवनाशक विषादी विष हो, औषधि होइन। यसर्थ जीवनाशक विषादीको सुरक्षित प्रयोगका लागि सबै सचेत बनौ। जीवनाशक विषादीको प्रयोगकर्ताले सूचक पत्र तथा पर्चामा लेखिएको विवरणको अध्ययन गरी सिफारिस गरिएको बालीमा सिफारिस मात्रामा सुरक्षित तवरले प्रयोग गरौ। विषादी प्रयोग पछि पर्खनु पर्ने अवधिको पालना गरौ।
8: अत्यधिक विषादीको अवशेष राखी उत्पादन तथा बिक्री गरेमा जीवनाशक विषादी व्यवस्थापन ऐन 2076 बमोजिम दण्ड सजाय हुने बेहोरा सबैमा सूचित गर्दछौ।
9: प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र।
10: शेयर बजारमा लगानी गर्नु सबैका लागि सजिलो हुँदैन। दिनभर बजार हेर्नु पर्ने र सही शेयर छनौट गर्नु पर्ने झन्झट धेरैलाई हुन्छ।
11: अब यो चिन्ताको समाधान छ म्युचुअल फन्ड मार्फत लगानी, जहाँ जोखिम तुलनात्मक रूपमा कम हुन्छ। लक्ष्मी सनराइज म्युचुअल फन्ड अन्तर्गतको क्लोज एन्डेड म्युचुअल फन्डले ल्याएको छ नयाँ योजना LS Horizon 12। अनुभवी फन्ड म्यानेजर र ब्यालेन्स पोर्टफोलियो स्ट्राटेजी मार्फत तपाईँको लगानी सुरक्षित र व्यवस्थित बनाइन्छ।
12: यो बिजेपीले दाना खुवाउ, त्यसलाई घाटा होइन फाइदै फाइदा हुन्छ।
13: माछा, ब्रोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौँ।
0: बाढीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा 98 5506 63 172 र 98 452 12 206।
13: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान, विजय प्लेट दाना।
14: एउटा माइलो माडी घुम्दा घुम्दै दुई पो बज्न लागेछ यार।
15: होइन, भोक लागेको छैन तिमीहरूलाई?
16: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिन पो चित्त बुझाउनु त होला नि।
17: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाऊ त्यतैतिर।
18: नारायणी होटल एन्ड रेस्टुरेन्ट, स्वदेश एफएम सँगै बसन्तपुर बजार माडी, प्रोप्राइटर धनप्रसाद ढुङ्गाना स्याङ्जाली, सम्पर्क 97 45 23 91 63।
19: अनुहारभरि कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन, तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै

0: मुख अति फेसु जस्तो नाम उस्तै काम, एक पटक अवश्य प्रयोग गरौ, परिणाम आफै थाहा हुनेछ। केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ।
1: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी
2: रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड साबिकको राष्ट्रिय बीमा संस्थान
3: काया कैरनमा अब खबरको सिलसिला। नीतिगत सुधार, सार्वजनिक सेवा प्रवाहमा गुणस्तरीय परिवर्तन, आर्थिक पारदर्शिता तथा सुशासनलाई उच्च प्राथमिकता राख्दै सरकारले आज आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउँदैछ। राष्ट्रपति रामचन्द्र पौडेलले संसदको संयुक्त बैठकमा दिउँसो नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका छ। देशको संरचनात्मक कमजोरी सुधार्दै सुसंस्कृत र समृद्ध समाज निर्माणका लागि दृढताका साथ अघि बढ्ने नीति तथा योजना ल्याउने सरकारले बताएको छ। अर्थतन्त्र पुनर्संरचना र स्तर उन्नतिको चरणमा प्रवेश गरेकाले आउँदो वर्षदेखि दोस्रो चरणको सुधार सुरु गर्ने सरकारको नीति छ। अर्थ राजनीतिक संकटको ज्वरो विकृत प्रोत्साहन संरचनामा निहित रहेको भन्दै महँगो चुनाव, अपारदर्शी चन्दा संकलन र बोजिलो दलीय संरचनाले राजनीतिलाई सेवा होइन पेसा र लगानीको माध्यमका रूपान्तरण गरेको आरोप सरकारले अघिल्ला सरकारहरूलाई लगाउँदै आएको छ। मुख्य गरी नीतिगत भ्रष्टाचार, लेनदेन र आसेपासे पुँजीवादका कारण देश गम्भीर अवस्थामा पुगेको सरकारको दावी छ। यसले उद्यमशीलता, प्रतिस्पर्धा र नवप्रवर्धन मार्फत आर्थिक वृद्धिमा अवरोध सृजना गरेको भन्दै त्यसमा सुधारका योजना अघि सार्ने सरकारको तयारी छ। प्राथमिकतामा सुशासन, पूर्वाधार, सामाजिक क्षेत्र र डिजिटाइजेसन हुने गरी सरकारले नीति तथा कार्यक्रम ल्याउन लागेको खबर कान्तिपुरले लेखेको छ।
4: यसैबीच आउँदो वर्षको बजेट निर्माणमा सरकारले सक्रियता बढाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले प्रदेशका मुख्यमन्त्री, योजना आयोगका पदाधिकारी र अन्य विज्ञसँग छलफल गर्नेदेखि सर्वसाधारणबाट सुझाव लिने काम थाल्नु भएको छ भने अर्थमन्त्री डाक्टर सोनिम वागले मन्त्रालयगत छलफल र स्रोत व्यवस्थापनमा जुट्नु भएको छ। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन ऐन अनुसार बजेटका सिद्धान्त र प्राथमिकता बजेट प्रस्तुत गर्नु 15 दिन अगाडि नै छलफल भई पारित गरेर सरकारलाई सुझाव दिइसक्नुपर्छ। ऐनको दफा 11 को उपदफा 1 भनिएको छ, प्रत्येक आर्थिक वर्षका लागि यस ऐन बमोजिम विनियोजित विधेयक पेश गर्नुभन्दा कम्तीमा 1 अगावै अर्थमन्त्रीले विनियोजन विधेयकमा समावेश हुने सरकारका बजेट तथा कार्यक्रमका सिद्धान्त र आयोजना वा कार्यक्रमको प्राथमिकताको विवरण संघीय संसदमा प्रस्तुत गर्नुपर्छ। संविधानमा उल्लेख भएको जेठ 15 बजेट ल्याउनै पर्ने बाध्यकारी व्यवस्था अनुसार ऐनमा भनिए अनुसार बजेटको सिद्धान्त र प्राथमिकता 1 अगावै अर्थात् वैशाख 15 भित्र संसदमा पेश गरिसक्नु पर्थ्यो, तर अहिले संसद अधिवेशन नै नभएकाले सरकारले यो पेश गरेको छैन। सरकार बजेट निर्माणमा केन्द्रित आजको नयाँ पत्रिकामा खबर छ।
3: सरकारले हालै ल्याएका अध्यादेशलाई राष्ट्रिय सभाबाट अस्वीकृत गराउने रणनीतिमा विपक्षी दलहरू जुटेका छन्। आह्वान भइसकेको संसद अधिवेशन स्थगित गराएर अध्यादेश ल्याइएकोमा विरोध गर्दै आएका काङ्ग्रेस, एमाले र नेकपा सबै अध्यादेश एकैपटक अस्वीकृत गर्ने कि अन्तर्वस्तु हेरेर अघि बढ्ने भन्ने निष्कर्षमा नै पुग्न नसकेका खबर कान्तिपुरले लेखेको छ। सङ्घीय संसदका दुवै सदनबाट अध्यादेश स्वीकृत नभए स्वत निष्क्रिय हुने संवैधानिक प्रावधान छ। प्रतिनिधि सभामा सत्तारूढ रासोपाको झन्डै 2/3 सिट रहेकाले अध्यादेश स्वीकृत गर्न समस्या छैन, तर राष्ट्रिय सभामा राष्ट्रिय स्वतन्त्र पार्टीको उपस्थिति छैन। त्यसैले राष्ट्रिय सभाबाट केही अध्यादेशलाई असफल पार्ने गृह कार्यमा काङ्ग्रेस, एमाले र नेकपा लागेका हुन्। हालै जारी गरिएका सबै 8 अध्यादेश आज बस्ने प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठकमा पेश गर्ने कार्यसूची छ। राष्ट्रिय सभा अध्यक्षले अस्वीकार प्रस्ताव निर्णयार्थ पेश गर्दा बहुमत पुगे अध्यादेश त्यही चरणबाट स्वत खारेज हुन्छ। सदनमा अस्वीकृत नभए मात्र सरकारले प्रतिस्थापन विधेयक अघि बढाउने बाटो खुल्छ। संविधानविद एवं वरिष्ठ अधिवक्ता विपिन अधिकारी विधेयकका हकमा राष्ट्रिय सभालाई पन्छाएर अघि बढ्ने सुविधा भए पनि अध्यादेशमा सरकारलाई त्यस्तो सुविधा नभएको बताउनुहुन्छ।
4: मध्यपूर्वमा चलिरहेको तनावका कारण मानव विकास सूचकाङ्क एचडिआईमा नेपालले हासिल गरेको उपलब्धि जोखिममा परेको संयुक्त राष्ट्रसङ्घका विकास कार्यक्रम युएनडिपीले जनाएको छ। अन्तर्राष्ट्रिय आपूर्ति श्रृङ्खला, विप्रेषण आप्रवाह र आयातित सामग्रीमा अत्यधिक निर्भरताका कारण नेपाल पश्चिम एसिया द्वन्द्वको जोखिममा रहेको युएनडिपीद्वारा अघिल्लो महिना सार्वजनिक गरिएको पश्चिम एसिया द्वन्द्वको असर सम्बन्धी अध्ययन प्रतिवेदनमा उल्लेख छ। गएको अप्रिल मध्यतिर प्रकाशित मिलिट्री एक्सलेसन इन द मिडल इस्ट ह्युमन डेभलपमेन्ट इनफ्याक्ट एक्रस एसिया एन्ड द पेसिफिक शीर्षकको प्रारम्भिक मूल्याङ्कन प्रतिवेदनमा फागुन 16 गतेदेखि चलिरहेको द्वन्द्व लम्बिए नेपाल र पाकिस्तानले मानव विकासमा सबैभन्दा बढी क्षति बेहोर्नु पर्ने चेतावनी दिएको छ। युद्धका कारण खाडी क्षेत्रको अर्थतन्त्र कमजोर हुँदा विप्रेषण आमदानी घट्ने र त्यसले घर परिवारको क्रय क्षमता ह्रास भई खाद्य सुरक्षामा थप दबाव पर्न सक्ने पनि प्रतिवेदनले जनाएको छ। युद्धकै कारण कृषिमा व्यापक प्रयोग हुने फस्फेट मलका लागि आवश्यक सल्फरको ढुवानी पनि अवरुद्ध भएको छ। युद्धका कारण पेट्रोलियम पदार्थको सहउत्पादन सल्फरको मूल्यवृद्धिसँगै आपूर्ति असहज हुँदा नेपालको कृषि क्षेत्रमा मुख्य योगदान रहेको धानको उत्पादनमै असर पुग्ने पनि प्रतिवेदनमा जनाइएको खबर आजको कान्तिपुरमा छ।
3: इन्धनको मूल्यवृद्धिले नेपालीको भान्सादेखि यातायातसम्मको खर्च निकै बढ्दा जीविका प्रभावित भएको छ। इरानसँग अमेरिका र इजरायलले युद्ध सुरु गरे यता नेपालमा प्रयोग हुने सबै खाले इन्धनको अत्यधिक मूल्य बढेको भन्सार विभागका अनुसार गएको वर्ष आयातित चार पाङ्ग्रे सवारी मध्ये विद्युतीय गाडीको हिस्सा 71% र डिजेल पेट्रोल सवारीको हिस्सा 21% भए पनि दुई पाङ्ग्रे तर्फ विद्युतीय गाडीको हिस्सा 6% हारिमा मात्र छ। यसबाट दुई पाङ्ग्रे गाडीमा भर पर्ने र सार्वजनिक

0: 9850 88002।
1: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
2: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन
1: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
2: 24 घण्टा इमर्जेन्सी सेवा,
1: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पीआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा,
2: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
1: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
2: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
1: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
2: बच्चाहरूको इको कार्डियोग्राफी ईसीजी सेवा,
1: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा,
2: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
1: भेन्टिलेटर सेवा,
2: होल बॉडी चेकअप जाँचको सुविधा
1: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
2: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन। फोन 0656 18853 518953।
3: दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
1: अत्याधुनिक अपरेशन थिएटर, आईसीयू, ल्याब सुविधा, न्यूरोसर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा,
3: साथमा ब्लड सुगर, क्रिटिनाइन, लिपिड प्रोफाइल, ईसीजी, युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज।
1: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल भरतपुर 10 बाल मन्दिर रोड एयरपोर्ट नजिकै। फोन 0656 493 580, मोबाइल 98550 26440।
4: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले नीति तथा कार्यक्रम आज प्राथमिकतामा सुशासन, पूर्वाधार, सामाजिक क्षेत्र र डिजिटाइजेसन, सरकार बजेट बनाउन केन्द्रित, संसदमा प्री बजेट छलफल गर्न ढिलाइ, राष्ट्रिय सभामा अध्यादेश रोक्न विपक्षी दलको गृह कार्य, मध्य पूर्वको तनावले नेपालको मानव विकास उपलब्धि जोखिममा परेको, युएनडिपीको प्रतिवेदन, इन्धनको मूल्य वृद्धिले मध्यम वर्गको दैनिकी सकस लगायतका खबर प्रस्तुत गर्यौं।
5: अब बाँकी प्रसंग। आज पनि देशका विभिन्न ठाउँमा हावाहुरी सहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो हिमाली र पहाड़ी भूभागका थोरै ठाउँहरूमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक दुई ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्म वर्षाको सम्भावना छ। यस्तै राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै ठाउँहरूमा तथा बागमती बाँकी प्रदेशका एक दुई ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। भोलि पनि यसै गरी पानी पर्ने महाशाखाले जनाएको छ। महाशाखाले यो हप्ता बिहिबारसम्म नै देशका विभिन्न ठाउँमा पानी पर्ने अनुमान गरेको छ। आज बेलुका र भोलि बिहान कतै कतै हावाहुरी समेत चल्ने सम्भावना छ। मौसममा आएको परिवर्तनसँगै सरुवा तथा कीटजन्य रोग, श्वास प्रश्वास सम्बन्धी समस्या, खाना र पानीजन्य रोगहरूको प्रकोप फैलने सम्भावना छ। वर्षाको बेला हुन सक्ने स्वास्थ्य जोखिम र ध्यान दिनुपर्ने विषयमा साथी सम्झना महर्जनले स्वास्थ्यविद तथा पारिवारिक रोग विशेषज्ञ डाक्टर सागर राज भण्डारीसँग कुरा गर्नु भएको छ।
6: खास गरेर पानीका मुहानहरू कन्टामिनेसन हुने, फोहोर मैला जाने, सफासुग्घर नराख्ने हुँदाखेरि त्यो पानी दूषित भई सर्वसाधारणले त्यो पानी प्रयोग गर्दाखेरि ठुलो मात्रामा झाडा पखाला आउँ, जन्डिसदेखि लिएर हेपाटाइटिस ए, हेपाटाइटिस ई भयो, कलेराको पनि प्रकोप एकदम बढ्ने सम्भावना हुन्छ, सरुवा रोगहरू, टाइफाइडहरू, आन्द्राको रोग पनि चाहिँ देखिने सम्भावना प्रशस्त मात्रामा हुन्छ। यो सबै पानीको कन्टामिनेसनले गर्दाखेरि हुने रोग हो। यो
7: मौसमको बदलाव सँगसँगै यो जुन हाम्रो संरचनागत प्रणाली छ नि, त्यसले कस्तो खालको समस्या निम्ति
6: असर पर्छ? पानीका मुहानहरूमा सबभन्दा ध्यान दिनुपर्ने जहाँ सङ्कलन गरेको पानीहरू हुन्छ, त्यो सङ्कलित पानीहरू मुहानबाट ल्याउँदाखेरि नै त्यसमा चाहिँ कन्टामिनेसन भइसकेको हुन्छ। त्यसकारण त्यो कन्टामिनेसन बचाउनको लागि स्रोतलाई हामीले बचाउनु पर्ने हुन्छ। ती स्रोतहरूलाई चाहिँ सुरक्षित गर्ने, तारबार लगाउने, फोहोर मैला उठाउने, निकास पठाउने कामहरू गर्नुपर्छ। त्यस्तै पानी शुद्धिकरणका प्रक्रियाहरू, विभिन्न प्रक्रियाहरू छ, ती प्रक्रियाहरूलाई अप्नाउनु पर्छ।
7: पानीजन्य रोगहरू, नआओस् जसले गर्दा महामारी प्रकोप उत्पन्न नहोस् भन्नको लागि चाहिँ हरेक पालिकाले चाहिँ केमा चाहिँ विशेष सावधानी चाहिँ अप्नाउनु पर्छ यो बेला चाहिँ
6: स्वास्थ्य संस्थाहरू भयो पालिकाहरू भयो होइन अस्पतालहरू भयो नगर अस्पताल भयो होइन त्यसपछि स्वास्थ्य चौकीहरू भयो अस्पतालै भयो यिनीहरूले पनि एकदम तयारी हालतमा रहनुपर्छ सुरक्षित पानीको सुरक्षित खानाको सुरक्षित आरामको विभिन्न किसिमको व्यवस्थापनको लागि चाहिँ जनचेतना जगाउने कामहरू गर्नुपर्ने हुन्छ मुहानहरू सफा गर्नेदेखि लिएर पानी जुन पानीका मुहानहरूको चाहिँ त्यो पानी सुरक्षित छ छैन भने जुन त्यसको चाहिँ टेस्ट गर्ने कुराहरूदेखि लिएर त्यसको व्यवस्थापन गर्नुपर्छ
7: बुन्दागत रूपमा भन्नुपर्दाखेरि चाहिँ सुझाव के दिन चाहनुहुन्छ व्यक्तिलाई
6: व्यक्तिलाई त आफू चनाखो हुनु पर्यो आफ्नो स्याहार चाहिँ आफैले गर्नुपर्ने हुनसक्छ होइन जस्तै झाडा पाखलाबाट बच्नको लागि सबभन्दा पहिलो भनेको पानी हो पानी सुरक्षित पानी हामीले चाहिँ प्रयोग गर्नु पर्यो पिउनुभन्दा पहिले आफूले यो पानी सुरक्षित छ मैले खाँदा मलाई केही असर पर्दैन भने इन्स्योर हुनु पर्यो एक दुई बजारमा पाइएका तयारी खानाहरू हुन्छन् होइन बजार गएर खाना किनेर लिएर जान्छौँ भन्छु कमसे कम ती चिजहरू सुरक्षित छ छैन भने कसरी बनाएको छ कहिले बनाएको भनेर त्यसलाई सुनिश्चित भएर खानुपर्ने हुन्छ प्रशस्त मात्रामा झोलिलो पदार्थहरू पानी लगायत अन्य पदार्थहरू प्रशस्त मात्रामा पिउनु पर्ने हुनसक्छ छालाको सरसफाई व्यक्तिगत सरसफाइमा ध्यान दिनु पर्यो वातावरणीय प्रदूषणहरूलाई हामी कम गर्नु पर्यो विभिन्न किसिमका मानसिक तनावहरू हुनसक्छ ती तनावहरू कम हुनुको लागि उपायहरू हुनसक्छ मनोसामाजिक परामर्शदेखि लिएर आफ्नो सेल्फ एक्सर्साइजका कुराहरू भयो होइन लिएर आफूलाई व्यवहार परिवर्तन गर्न सकिन्छ
4: स्वास्थ्यविद तथा पारिवारिक रोग विशेषज्ञ डाक्टर सागर राज भण्डारीसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम बदलिँदो नेपालमा सुन्न सकिन्छ
3: डाक्टर होस् वा नर्सको तयारी लिन्छ भाइब्रेन्टले पुरै जिम्मेवारी भाइब्रेन्ट पुतली सडक काठमाडौँ
4: काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ सुन्दै गर्नुहोला

0: 18 महिनाको ग्यारेन्टी सहित नेपाली बजारमा अक्वालेन्ट पानी तान्ने पम्प।
1: बारीको लागि आधिकारिक विक्रेता जेनन एन्ड जेनिस सप्लायर्स झिलिमिली मार्केट बसन्तपुर बजार माडी। प्रोप्राइटर सुदन अधिकारी। सम्पर्क 98455 18705 र 98456513।
2: यहाँ पम्प सम्बन्धी सम्पूर्ण सामान पाइनुको साथै इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ।
3: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
4: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
3: कहाँ गएर के सिप सिकौ भन त अब।
4: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।

0: कार्यक्रमको मुख्य आकर्षण चर्चित लोकदोहोरी एवं भजन गायक प्रकाश पराजुलीको भजन र
1: मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
2: अब बाँकी खबर। वितरण सही नहुँदा र बसाइसेराका कारण नेपालमा गर्भनिरोधक साधनको प्रयोग निकै कम देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अध्ययन अनुसार अहिले नेपालमा 43% दम्पतिले मात्रै यसको प्रयोग गर्छन्। स्वास्थ्य मन्त्रालयले 2081 गरेको अध्ययन र नेसनल डेमोग्राफिक सर्वे 2022 कन्डम, पिल्स, डिपो, आइसिडी र इम्प्लान्ट जस्ता निशुल्क उपलब्ध हुनुपर्ने गर्भनिरोधक साधनमध्ये 32 जिल्लाका धेरैजसो स्वास्थ्य चौकीमा नभएको पाइएको थियो। अहिले पनि ती साधन स्वास्थ्य संस्थामा अपुग हुने गरेको परिवार योजना शाखा प्रमुख शर्मिला दाहालले बताउनुभयो। यौन तथा प्रजनन स्वास्थ्य विज्ञ डाक्टर खेम कार्की भन्नुहुन्छ, गर्भनिरोधकका साधनको प्रयोगले जुन हिसाबले हुनुपर्थ्यो त्यो जनशक्ति विदेशमा छ। जोडी छुट्टिएपछि यस्ता साधनको प्रयोगमा समेत कमी आएको छ। अहिले नेपालमा झन्डै 40 लाख युवा विदेशमा छन्। त्यसमध्ये धेरैजसो जोडी छुटेर बसेका छन्। यसकारण पनि गर्भनिरोधक साधनको कम प्रयोग भएको देखिन्छ। यो खबर आजको नयाँ पत्रिकामा छ।
1: अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले पठाएको युद्ध अन्त्य सम्बन्धी प्रस्तावलाई पूर्ण रूपमा अस्वीकार गर्नुभएको छ। इरानले अमेरिकी प्रस्तावको जवाफ पाकिस्तान मार्फत पठाइएको भने पनि त्यसले अमेरिका र इजरायलले राखेका मुख्य शर्तहरू स्वीकार नगरेपछि वार्ता थप जटिल बनेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। इरानले पठाएको जवाफमा तत्काल युद्धविराम, अमेरिकी नाकाबन्दी हटाउनुपर्ने, इरानमाथि पुनः आक्रमण नगर्ने ग्यारेन्टी, इरानमाथि लगाइएका आर्थिक प्रतिबन्ध अन्त्य, युद्धबाट भएको क्षतिको क्षतिपूर्ति तथा हर्मुजमा इरानको सार्वभौमिक अधिकार स्वीकार गर्नुपर्ने माग राखिएको बीबीसीले जनाएको छ। साथै लेबनान र अरू क्षेत्रमा चलिरहेको सैन्य गतिविधि समेत रोकिनुपर्ने इरानको अडान छ। राष्ट्रपति ट्रम्पले इरानको जवाफले आणविक कार्यक्रमबारे स्पष्ट प्रतिबद्धता नदेखाएको र अमेरिकाको सुरक्षा चासोलाई सम्बोधन नगरेको भन्दै असन्तुष्टि जनाउनु भएको छ। ट्रम्पले इरानको जवाफ उपयुक्त नभएको भन्दै अमेरिकाले आवश्यक परे थप कडा कदम चाल्न सक्ने चेतावनी दिनुभएको खबरमा उल्लेख छ।
2: अब केही खेल खबर। नेपाल क्रिकेट संघ क्यानको विराटनगरमा भएको वार्षिक साधारण सभाले हरेक वर्ष क्रिकेट अवार्ड आयोजना गर्ने निर्णय गरेको छ। वर्षभरि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेटमा गरेको प्रदर्शनका आधारमा क्यानले खेलाडीलाई अवार्ड प्रदान गर्ने प्रवक्ता छुम्बी लामाले बताउनुभयो। उहाँका अनुसार अवार्ड 5 विधाका छन्, जसमा सर्वोत्कृष्ट पुरुष र महिला खेलाडी हुनेछन्। यसै गरी पुरुष र महिलातर्फ युवा खेलाडीलाई अवार्ड दिइनेछ। यसै गरी मोमेन्ट अफ द इयर अवार्ड पनि समावेश भएको उहाँले बताउनुभयो। खेलकै अर्को प्रसङ्गमा इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा रोयल च्यालेन्जर्स बेङ्गलुरूले मुम्बई इन्डियन्समाथि 2 विकेटको रोमाञ्चक जित निकालेको छ। हिजो रायपुरमा अन्तिम बलमा मुम्बईले दिएको 167 रनको लक्ष्य बेङ्गलुरूले 8 विकेट गुमाएर पूरा गर्यो। टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले 20 ओभरमा 7 विकेट गुमाउँदै 166 रन बनाएको थियो। जितसँगै बेङ्गलुरू 14 अङ्कसहित तालिकाको पहिलो स्थानमा उक्लिएको छ। हारसँगै मुम्बई इन्डियन्स भने प्रतियोगिताको प्ले अफ दौडबाट बाहिरिएको छ। मुम्बई 6 अङ्कसहित तालिकाको 9 स्थानमा छ। त्यसैगी हिजै चेन्नई सुपर किङ्ससँग 5 विकेटले पराजित भएपछि लखनऊ सुपर जायन्ट्सको आइपिएलमा प्ले अफ पुग्ने सम्भावना समाप्त भएको छ। चेन्नईमा भएको खेलमा लखनऊले दिएको 204 रनको लक्ष्य चेन्नईले 4 बल बाँकी रहँदा 5 विकेट गुमाएर पूरा गर्यो। आइपिएल क्रिकेटमा आज बेलुकी 7:45 धर्मशालामा पन्जाब किङ्स र दिल्ली क्यापिटल्स खेल्दैछन्।
1: आया कैरनमा अब केही खबर संक्षेपमा। ई बिडिङमा बोलपत्र दाताहरूको गोप्य कागजात फेरबदल हुँदा 313 ठेक्का प्रभावित भएका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले गरेको अनुसन्धान अनुसार बोलपत्र दाताहरूले पेश गरेका मूल्याङ्कनका कागजातहरूलाई फेरबदल गरेर ठेक्का प्रभावित पारेको देखिएको खबर नागरिक दैनिकले लेखेको छ।
2: सरकारले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटिईभिटीमा वरिष्ठ कर्मचारी मध्येबाट नियुक्त सदस्य सचिवलाई पदमुक्त गर्दा राजनीतिक नियुक्ति पाएका उपाध्यक्ष भने पदमा कायमी रहनु भएको छ। सरकारले केही नेपाल ऐन संशोधन गर्न भनेको अध्यादेश र सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी अध्यादेशबाट सदस्य सचिव महेश भट्टराईलाई पदमुक्त गरेको हो।
1: जुम्ला, दार्चुला लगायतका हिमाली क्षेत्रमा यार्चा टिप्न वैशाखदेखि साउनसम्म विद्यार्थीहरू हिमाली

0: पाटनतिर उक्लन्छन्। भविष्यको जो गर्न कलिला विद्यार्थी पाटनतिर हिँडेपछि गाउँका विद्यालय रित्ता र सुनसान देखिएका खबर कान्तिपुरले लेखेको छ।
1: काङ्ग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षले समानान्तर रूपमा पार्टीको 15 महाधिवेशन गर्ने तयारी अघि बढाएको छ। संस्थापन पक्षसँग एकता प्रयास निष्कर्षमा पुग्न नसकेपछि देउवा पक्ष छुट्टै महाधिवेशन गराउन आयोजक समिति बनाउने कसरतमा जुटेको खबर कान्तिपुर दैनिकमा छ।
0: नेपाल उद्योग परिसंघ सीएनआईले आउँदो आर्थिक वर्षको बजेट उद्योग विस्तार तथा लगानी वृद्धि गराउन सहज गर्ने गरी ल्याउन आग्रह गरेको छ।
1: रौतहटको जेठो उद्योग हो श्रीराम सुगर मिल्स। मिलको स्थापना भएसँगै त्यहाँका उख किसानमा छुट्टै खुसी र हौसला थपिएको थियो। 2049 सालमा रौतहटको गरुडा नगरपालिका 5 महम्मदपुरमा यसको स्थापना गरिएको थियो भने स्थापना लगत्तै सञ्चालनमा आएको यो चिनी मिलले हजारौं किसान र श्रमिकको जीवनयापनमा आर्थिक सुधार ल्याउन मद्दत पुर्याएको थियो। उद्योग सञ्चालन हुँदा प्रत्यक्ष रूपमा 1000 भन्दा बढीले रोजगारी पाएका थिए भने अप्रत्यक्ष रूपमा हजारौं व्यक्ति ढुवानी व्यापार कृषि क्षेत्रतर्फ आर्थिक रूपमा सुधारको पाटोमा जोडिएका खबर अन्नपूर्ण पोस्टमा छ।
0: काया कैरनमा अब पालो उखानको।
1: साँपको खुट्टा साँपले देख्छ।
0: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबर फेरि एकपटक।
1: नीति तथा कार्यक्रम आज प्राथमिकतामा सुशासन पूर्वाधार सामाजिक क्षेत्र र डिजिटाइजेसन। सरकार बजेट बनाउन केन्द्रित संसदमा प्री बजेट छलफल गर्न ढिलाइ।
0: राष्ट्रिय सभामा अध्यादेश रोक्न विपक्षी दलको गृह कार्य। दुवै सदनबाट अध्यादेश स्वीकृत नभए स्वत निष्क्रिय हुने संवैधानिक प्रावधान।
1: मध्यपूर्वको तनावले नेपालको मानव विकास उपलब्धि जोखिममा परेको UNDPको प्रतिवेदन। इन्धनको मूल्य वृद्धिले मध्यम वर्गको दैनिकी सकस। विद्युतीय गाडीतर्फको फड्को अझै असहज।
0: इरानले पठाएको युद्ध अन्त्य गर्ने प्रस्ताव ट्रम्पद्वारा अस्वीकार। हर्मुज क्षेत्रमा तनाव कायमै शान्तिवार्ता अनिश्चित।
1: र आइपिएल क्रिकेटमा आरसीबी र चेन्नई विजयी। लखनऊ र मुम्बई प्लेअफबाट बाहिरिए।
0: र अन्त्यमा आजको कार्टुन। आज हामीले केही दिन अगाडि अविनले बनाउनु भएको गजब छ बास शीर्षकको कार्टुन लिएका छौँ। सरकारले राजनीतिक नियुक्ति खारेज गरेपछिको अवस्थासँग यो कार्टुन सम्बन्धित छ। यहाँ एउटा सरकारी कार्यालय छ, भित्र सबै कुर्सी खाली छन्। भित्तामा राजनीतिक नियुक्ति खारेज भनेर लेखिएको छ। हातमा फाइल बोकेर भित्र पस्दै गरेका मान्छे रित्तो कुर्सी र टेबल हेरेर भन्दैछन्, अफिसमा कोही हुनुहुन्छ? आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि बिदा माग्छौँ। उमालेको या शुद्धिकरण गरेको पानी मात्र पिउने गरौँ। नमस्कार।
2: श्रोता नमस्कार। आजको नेपाली बहसमा खेमबम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ सुनिराख्नु भएको छ। काठमाडौँ रेडियो नारायण 99.1 मेगाहर्जबाट, डिजिटल प्लेटफर्ममा हाम्रो पात्रो .com र नेपाली नेटवर्क .com पनि एकैसाथ सुनिराख्नु भएको छ। नेपाली बहस धेरै नेपालीहरूले मन पराउने कार्यक्रम हो। देश विदेशबाट नेपाली बहसलाई सुन्नुहुन्छ। हामी सिधा प्रश्नको सिधा जवाफ पनि लिने गर्दछौँ र नेपाली बहसमा समसामयिक राजनीतिक आर्थिक कूटनीतिक सांस्कृतिक सामाजिक क्षेत्र विषयमा चर्चा र परिचर्चा गर्ने गर्दछौँ। सरकारको नीति तथा कार्यक्रम आज संसदमा पेश हुँदैछ। शासकीय सुधारका कार्यसूचीलाई प्राथमिकतामा राखिएको छ। खुम्चियो नीति तथा कार्यक्रममाथिको छलफलको समय। यी हुन् बजेट अधिवेशनका मुख्य कामहरू भन्दै गर्दाखेरि 2083-84 को नीति कार्यक्रम आज संसदमा पेश हुँदैछ। अधिवेशन सुरु भएको पहिलो दिनमै राष्ट्रपतिले सरकारको आगामी आर्थिक वर्षको नीति कार्यक्रम प्रस्तुत गर्न लाग्नु भएको छ र विशेष गरी अब यो सरकारले अर्थात् अझ भनौँ अर्थ क्षेत्रका विज्ञ जानकार डाक्टर सोनी वाग्ले अर्थमन्त्री भइसके पछाडि कस्तो खालको बजेट आउँदैछ, कस्तो खालको बजेट निर्माण हुँदैछ, बजेटमा सबै जनताका भावनाहरू समेटिन्छन् कि समेटिँदैनन्, बजेटमा सबै नागरिक आवाजहरू समेटिन्छन् कि समेटिँदैनन्, अर्थतन्त्रलाई सुधार गर्नका निम्ति बजेटमा कस्तो खालको परिवर्तन हुन्छ, कस्तो खालको कायापलट हुन्छ, आज हामी नेपाली बहसमा चर्चा गर्न चाहन्छौँ। बजेटमा कस्तो देखिएला त सोनिम बालिनको जादु, सीमित स्रोतबाट सीमित सपना पूरा गर्ने दबाव भन्ने विषयलाई पनि आज हामी उठान गर्न चाहन्छौँ र धेरै समस्याहरू छन् यतिखेर देशमा। सहकारी पीडितहरूका रकमहरू फिर्ता गर्नुपर्ने स्थिति छ र सरकारले सहकारी पीडितको रकम फिर्ता गर्ने तयारी थालेको पनि बताइरहेको छ। कसरी सहकारी पीडितहरूका रकमहरू सरकारले फिर्ता गर्छ? धेरै सहकारीहरूले जनतालाई ठगेर ढाँटेर छलेर गएका छन्। धेरै सहकारीहरूले जग्गामा लगानी गरेका छन् र कतिपयले चाहिँ ब्याङ्कमा बचत गरेका छन्। तर सहकारी पीडितहरूका आँसुहरू अहिलेसम्म पनि उभान हुन सकिरहेका छैनन्। आँखा पुछिरहेका छन् सहकारी पीडितहरू। सदस्यहरूले सहकारी पीडितको पैसा सरकारले कहिलेसम्म फिर्ता गर्छ? दुई मुठा साग र चिया बेचेर जम्मा पारेको रकम, भोलिका आफ्ना लाला बालाको स्वर्ण भविष्यका लागि जम्मा पारिएको रकम सहकारी ठगहरूले जाम पार्दाखेरि अहिलेको अवस्थामा पीडितहरू निकै आक्रान्त बनेका छन् र पीडितहरूलाई सरकारले रकम फिर्ता गर्न सक्छ, कस्तो खालको पोलिसी ल्याएको छ, सहकारी पीडितहरूको रकम कहिलेसम्म फिर्ता हुन्छ भन्ने विषयमा पनि आज हामी चर्चा र परिचर्चा गर्न चाहन्छौँ। सहकारी पीडितहरूले न्याय पाउनुपर्छ, सहकारी पीडितहरूले रकम फिर्ता पाउनुपर्छ, सरकारले उदार दिलले सानादेखि मझौलादेखि ठुला सहकारी पीडितहरूको रकम फिर्ता गर्नका निम्ति प्रोसेस र प्रक्रियाको थालनी गर्नुपर्दछ, न कि सहकारीबाट धेरै रकम दुरुपयोग भएको छ, कतिपयले देशबाट बाहिर समेत सहकारीका रकमहरू लगेको भन्ने खुल्न आएको छ। यी सबै कुराहरूलाई ध्यानमा राखेर ठुला ऋणीहरूलाई सूचना काटेर, सहकारी सञ्चालकहरूलाई सूचना काटेर, सहकारी बन्द रहेका सहकारीहरूलाई खोलेर त्यसभित्र रहेका फाइलहरू पल्टाएर सबैलाई ताकेता गर्ने हो भने सहकारीको रकम फिर्ता गर्नका निम्ति सहज हुन सक्छ। यसमा सरकार तदारुकताका साथ अगाडि बढ्नुपर्छ। आजको नेपाली बसमा हामी चर्चा गर्न चाहन्छौँ साना तथा घरेलु उद्योगलाई प्राथमिकता दिनुपर्दछ किनभने राजनैतिक पहुँचका आधारमा योजना छनौट गर्ने परिपाटी त्याग्नुपर्छ, कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर खाद्य सुरक्षा सुनिश्चित गर्नुपर्छ, कर प्रणाली बजार व्यवस्थापन र उपभोक्ता व्यवसाय बीच सन्तुलन मिलाउन वैज्ञानिक कर र मूल्य निर्धारण प्रणाली पनि यतिखेर आवश्यक छ। त्यसैले जनताका समस्याहरू र जनताका आकांक्षाहरू र जनभावनाका विषयहरूलाई चाहिँ अहिलेको अवस्थामा समेट्नु पर्दछ र सरकार यसमा उदार भएर लाग्नु पर्दछ भन्ने बहस हामी नेपाली बहसमा गर्न चाहन्छौँ। आदरणीय श्रोता, नेपाली बहसमा यहाँलाई थाहा छ ट्राफिक नियम उल्लङ्घनमा अत्याधिक जरिवाना, सचेतना छैन लगानी, सचेतनामा लगानी पनि गर्नुपर्दछ र ट्राफिक नियम उल्लङ्घन गर्यो भन्दैमा निकै ठुलो अत्याधिक जरिवाना, यो साउथ इन्डियन मुभी जसरी एक्टिभ बन्दाखेरि चाहिँ जनताले धेरै दुःख पाउँछन्, त्यसैले गर्दाखेरि पहिला सचेतना जगाऊ, सचेतना जगाउँदा जगाउँदै पनि यदि ट्राफिक नियम उल्लङ्घन हुन्छ भने त्यसमा कारवाही गर्नुपर्दछ। नेपाली बसमा हामी भन्न चाहन्छौँ सबैले ट्राफिक नियमको पालना गर्नुहोस्, ट्राफिक उल्लङ्घन नगर्नुहोस्, यदि जानी बुझी गरिएको छैन कहिलेकाहीँ मिस्टेकली यदि त्यो भएको छ भने पनि क्षमा याचना गर्नुहोस्, यसले गर्दाखेरि हामीले एउटा सुन्दर सहर र सौम्य नागरिकको पनि परिचय दिनुपर्दछ। त्यसैले गर्दाखेरि नेपाली बसमा ट्राफिक नियमलाई पनि सबैले पालना गर्नका निम्ति पनि हामी आह्वान गर्न चाहन्छौँ र अहिलेको अवस्थामा सहकारीको समस्या धेरै छ, हामीले आज सहकारीलाई किन जोड दिइरहेका छौँ भने बचत फिर्ताको 45 अर्ब स्रोत अनिश्चित पनि छ, बचतकर्ताको वर्गीकरणप्रति असहमति, समस्याग्रस्त घोषणाको दबाव पनि बढ्दै गएको छ, समस्याग्रस्त सहकारीको संख्या 23 छ अहिले, पीडित बचतकर्ता 76,000 छन्, फिर्ता गर्नुपर्ने रकम 46 अर्ब छ, शोध भर्ना गर्नुपर्ने 45.5 अर्ब छ, सक्रिय राहत कोषमा 70 करोड, सरकारको 25, सञ्चालकबाट 35 करोड छ र फिर्ता माग 39,94,00,000, 62,760 बचत खातामा रहेको थियो र त्यसलाई फिर्ता गर्नुपर्ने एउटा अवस्था छ र यसलाई फिर्ता कसरी गर्ने भन्ने विषयमा पनि आज हामी बहस गर्न चाहन्छौँ। बालिन सह प्रधानमन्त्री र पूर्व प्रधानमन्त्री सुशीला को कार्कीको सम्बन्धमा यतिखेर दरार आएको हो त, उहाँहरूका अभिव्यक्तिहरूलाई लिने हो भने चाहिँ उहाँहरू बेच यतिखेर मतभेद भएको विषय पनि जोडिएको छ। आदरणीय श्रोता, गत कार्तिक 14 गते सम्पादकहरूसँगको भेटमा तत्कालीन प्रधानमन्त्री सुशीला कार्कीले बालेन्द्र शाहबारे भनेकी थिइन्, बालेनलाई मैले छोरो भन्छु, ऊ चाहिँ दिदी भन्छ। 13 वैशाखमा सरकार हस्तान्तरणमा पनि प्रधानमन्त्री हाम्रो बीचमा नेकपा एमालेका नेता पूर्व मन्त्री शेरबहादुर तामाङ हुनुहुन्छ। तामाङजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु, नमस्कार।
3: हजुर नमस्कार।
2: होइन तामाङजी, अहिलेको अवस्थामा चाहिँ होइन प्रधान न्यायाधीशमा नयाँ 4 वरियता क्रमका डाक्टर मनोज कुमार शर्मा उहाँ स्वागत गर्न चाहन्छु, नमस्कार।
3: हजुर नमस्कार।
2: होइन तामाङजी, अहिलेको अवस्थामा चाहिँ होइन प्रधान न्यायाधीशमा नयाँ 4 वरियता क्रमका डाक्टर मनोज कुमार शर्मा उहाँ सिफारिस हुनुभएको छ संसदीय सुनवाईमा, होइन उहाँका विरुद्धमा उजुरी आह्वान पनि गरिएको छ। वरियता मिचियो, क्रमभङ्गता गरियो भनेर एकतर्फी आलोचना छ भने अर्कोतर्फ चाहिँ होइन सिन्डिकेट तोड्नुपर्छ, यो चाहिँ अब वरियतामा भन्दा पनि 6 जना योग्य नै हो, उहाँहरूलाई सिफारिस गर्दा केही पनि समस्या छैन भनेर यो एक किसिमले पनि अर्थ्याइएको छ। तपाईँ त हिजो कानुन मन्त्री पनि हो, होइन तपाईँलाई राम्रोसँग थाहा छ नेपालको इतिहासमा क्रमभङ्गताको इतिहास के छ?
3: यस्तो सर्वोच्च खास गरी न्यायालयको क्षेत्रमा अब हामीले एउटा सिस्टम वरिष्ठता को सिस्टम थियो, त्यो भङ्ग भएको थिएन, तोडिएको थिएन। अब यसले चाहिँ त्यहाँको सक्षमको असक्षम अब भोलि काम गर्दै गए पछाडि प्रमाणित होला, होइन व्यक्ति त सबै सक्षमै भएर सर्वोच्चमा न्यायाधीश हुने हो, अब सक्षम भएरै पुगेको होला सर्वोच्चसम्म न्यायाधीश हुन, गर्नलाई होइन त्यसो भएको हुनाले सक्षमता र असक्षमताको चाहिँ अब हामीले त्यहाँ धेरै अहिले मूल्याङ्कन गरिहाल्ने बेला होइन तर न्यायालयको क्षेत्रमा अलिकति विधिको शासन भन्छौँ नि हामी त्यहाँ चाहिँ एउटा विधि हामीले बसालेका थियौँ मेरिट लिस्ट चाहिँ कसरी हुन्छ भन्दा कतिपय अब उसको योग्यता क्षमता त्यसपछि वरिष्ठता यी सबै चिजबाट मेरिट लिस्ट बन्छ त्यसले सर्वोच्चमा चाहिँ एक खालको मेरिट लिस्टको आधारमा हुने उसलाई न्यायालयको क्षेत्रमा चाहिँ तोडिएको थिएन अहिलेसम्म नियुक्तिमा अब तोडिएको थियो होला तर नियुक्ति भइसके पछाडि त्यहाँको चाहिँ सिस्टमभित्र चाहिँ त्यो वरिष्ठताको मेरिटलाई चाहिँ क्रस गर्ने विधि थिएन त्यो चलन गरेको थिएन यसले के हुन्छ भने अब त्यहाँको को नियुक्ति हुने को भएन भन्ने कुरा भन्दा पनि भोलि अरू सबै क्षेत्रमै यसले प्रभावित गर्छ अब कस्तो भने अब वरिष्ठताको मेरिट लिस्ट अब अरू ठाउँमा पनि हुने भयो नि त निजामती क्षेत्रमा हुने भयो सुरक्षा अङ्गमा हुने भयो यी सबै चिज हुने भयो अब त के हुने भयो भने त्यही समान उसमा तर वरिष्ठतालाई मिचिसके पछाडि कनिष्ठले पनि अब आफू हुनको लागि लबिङ त गर्ने
4: भयो हिजो चाहिँ 2093 सालसम्मका लागि को को बन्ने भन्ने रोल क्रम नै थियो होइन त्यहाँ चाहिँ एउटा आधिपत्य थियो सिन्डिकेट जस्तो थियो त्यसलाई भङ्ग गरियो अब चाहिँ योग्यता क्षमताका
3: मतलब एउटा वरिष्ठताको लाई अब भनौँ न जस्तो भनौँ अब सरकारहरू गठन हुँदा पनि त्यहाँ कतिपय वरिष्ठताको कुराहरूलाई अलिअलि ख्याल विचार गरिएकै हुन्छ किन मन्त्री परिषदको चाहिँ सबै मन्त्री परिषदको सदस्य हुन् नि तर त्यहाँ पनि त रोल क्रम त तोकिएकै छ नि प्रधानमन्त्री हुन्छ प्रधानमन्त्री पछि सेकेन्ड म्यान को हुने त थर्डको हुने फोर्थको हुने रोल क्रम त तोकिएकै हुन्छ नि त त्यसो भएको हुनाले त्यो वरिष्ठताको रोल क्रम
4: भनेपछि वरिष्ठताको रोल क्रम भङ्ग भइसके पछाडि चाहिँ अब सिफारिस भएका जसले पनि लबिङ गर्ने भयो त्यहाँ चाहिँ चलखेल बढ्ने भयो
3: जसले पनि लबिङ गर्ने भयो र जो पनि तपाईँको चाहिँ एकदमै पुछारको कनिष्ठ सदस्य भए पनि मैले भने नि जस्तो न्यायालयमा पनि तपाईँले चाहिँ त्यो कुरा तोडे पछाडि त अब अरू सबैमा तोडिने भयो नि जस्तो अब सुरक्षा अङ्गहरूमा भोलि त पुरै सुरक्षा अङ्गमा त त्यहाँ गुटबन्दी हुने भयो ग्रुपहरू हुने भयो होइन एउटा तलको सदस्यले पनि अब म हुन पाऊँ भनेर लबिङ थाल्ने भयो त्यस पछाडि अब सरकारलाई मन लागेको मान्छे अथवा सरकारको प्रमुखलाई जो मन लाग्छ उसलाई जसलाई तान्दा पनि भयो यसले चाहिँ अरू सबै क्षेत्रमा भोलि धेरै ठुलो असर पर्छ अहिले चाहिँ क्रमभङ्ग तोडियो अब एकदम ऊ गरियो खुसी माने होला नि केही साथीहरूलाई खुसी लाग्यो होला तर भोलि त्यही चिजले अरूले पनि फेरि त्यही गर्लान् त्यसो भएको हुनाले यो सिस्टमलाई तोड्ने कुरा चाहिँ यो कतिपय कानुन अनुसार कानुनले अथवा चाहिँ स्थापित मान्यताहरू यो सबै चिजहरू चाहिँ हामीले तोड्दै गयौँ भने यसले भोलि अरू धेरै क्षेत्रमा असर गर्छ जस्तो अब के हुने भयो भने मन्त्री परिषदको सदस्य जो पुच्छारको रोल क्रममा राखिएको छ नि त्यहाँ वरियता क्रम त तोकिन्छ नि त मन्त्री परिषदको वरियता क्रम तोकिएकै छ अहिले पनि तोकिएको छ होइन अनि कोही एउटालाई किन पुछारमा राखेको त त्यसो भए होइन
4: सबैलाई एउटै लाइनमा लेख्नु पर्यो
3: सदस्य सबै बराबर हुन् भन्दा पनि वरियता क्रम किन तोकिएको किन पुछारमा राखेको यो त हुन्छ नि त होइन त्यसो भएको हुनाले त्यहाँ त्यसको एउटा मान्यता छ इन्टरनेसनल मान्यता हो अन्तर्राष्ट्रिय रूपमै अब यो मान्यता स्थापित भएर आएको चिज हो र त्यही माथि पनि न्यायालय जस्तो क्षेत्रमा यो हुने कुरा चाहिँ यो यसले पछि अरू धेरै ठाउँमा असर गर्छ
4: मनोज कुमार शर्मालाई होइन कसरी चिन्नुहुन्छ उहाँ चाहिँ काबिल
3: व्यक्तिको रूपमा होइन उहाँहरू सक्षम अब पिएचडी होल्डर एउटा चाहिँ न्यायालयको क्षेत्रमा हिजो राम्रै काम गर्दै आउनुभएको एउटा व्यक्तित्व हो म त्यहाँको उहाँको कार्यक्षमता होइन त्यहाँको चाहिँ उहाँहरूलाई तुलना गरेर अब सपनाजी अथवा मनोजी उहाँहरूलाई तुलना गरेर यो सक्षम यो असक्षम म भन्न चाहन्न उहाँहरू सक्षम भएरै सर्वोच्चमा न्यायालयमा पुगिसक्नु भएको व्यक्तित्वहरू हुन् उहाँहरू चाहिँ न्याय क्षेत्रको लागि योग्य कर्मठ राम्रै मान्छेहरू हुन् उहाँहरूलाई त्यहाँ तुलना गर्ने भन्दा पनि त्यो सिस्टम चाहिँ के हो भन्ने कुराको बारेमा मात्रै हामीले चाहिँ चर्चा गर्नुपर्ने हुन्छ र पछि यो सिस्टम तोडिएको कुराले चाहिँ अहिले खुसी त होला नि तर अरू धेरै क्षेत्रमा भोलि सिस्टम तोडिनेवाला छ र यसले चाहिँ धेरै ठुलो भाँड भइलो अरू धेरै सेक्टरमा चाहिँ यसले चाहिँ असर पर्छ
4: होइन तर सरकारले चाहिँ एउटा जनतालाई सुशासन दिन डेलिभरी दिन छिटो छरितो काम गर्न अलि आफ्नै स्पिरिटमा काम गर्न अस्ति तपाईँलाई थाहा छ सरकार सभामुखले एउटा कानुन दिवसको कार्यक्रममा भन्नुभएको मलाई याद छ सरकारको स्पिरिटमा काम गर्न सक्छ त न्यायालयले भन्ने उहाँको प्रश्न थियो होइन. त्यसपछि कायमुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले चाहिँ त्यहाँ जवाफ फर्काउनु भएको थियो, न्यायालयले सरकारको स्पिरिटमा काम गर्ने होइन संविधानको स्पिरिटमा काम गर्ने हो भनेर त्यहाँ पनि अलिकति होइन त्यो त्यो किसिमको माहौल बनेको थियो. भन्दा सरकार अहिले रफ्तारमा काम गर्न चाहन्छ क्या, हरेक क्षेत्रहरू त्यत्तिकै रफ्तार दौडिन भन्न चाहन्छ.
3: सरकारले कार्यकारी काम गर्ने हो, न्यायालयले न्याय क्षेत्रको काम गर्ने हो, सरकारले कार्यकारी काम गर्ने हो. कार्यकारी स्पिड उहाँको सरकारको आफ्नै होस् होइन. तर तपाईँको चाहिँ व्यवस्थापिका त्यसैले त शक्ति पृथककरणको सिद्धान्त अनुसारको तिनवटा सरकारका मतलब तिनवटा अङ्गहरू सरकारको भन्दा नि सत्ताको तिनवटा अङ्गहरू आफ्नो चाहिँ स्वतन्त्र हैसियतका साथ काम गर्छन्. यद्यपि म जहिले पनि भन्छु उनीहरू चाहिँ स्वतन्त्र छन् तर पनि एक अर्काका परिपूरक हुन् र एक अर्का जोडिएरै काम गर्छन्, एक अर्का परिपूरक भएरै काम गर्छन्, एक अर्का भर्सेस जस्तो एक अर्का विरोधी तत्त्व जस्तो भएर बस्नु हुँदैन. विगतमा पनि तिनटै अङ्गहरू कहिलेकाहीँ एक अर्काको विरोधी तत्त्व जस्तो होइन भएर बसेको थियो. त्यस्तो हुँदैन, विरोधी तत्त्व होइन, एक अर्काको परिपूरक तत्त्वै हुन्, मिलेरै काम गर्नुपर्छ. देशलाई हाँक्ने कुरामा तिनटै चाहिँ अङ्गको उत्तिकै भूमिका हुन्छ, उत्तिकै महत्त्वपूर्ण भूमिका हुन्छ. तर तपाईँको चाहिँ एकले अर्कालाई गाइड गर्न सक्दैन, एकले अर्कालाई नेतृत्व गर्न सक्दैन, एकले अर्कालाई आदेश गर्न सक्दैन होइन. आदेशै गर्ने हो भने फेरि संविधान अनुसार हामीले चाहिँ न्यायालयलाई मात्रै त्यो आदेश दिएको छ होइन. अन्तिम आदेश गर्ने ठाउँ चाहिँ न्यायालयलाई नै दिएको छ. त्यस भएको हुनाले संविधानको मर्म भावना कानुनले के भन्छ, सरकारलाई आफूलाई स्पिडमा काम गर्नु छ भने सरकारले कानुन बनाउने, कानुनलाई पार्लियामेन्टमा लिएर जाने र पार्लियामेन्टबाट पास गरेर त्यो कानुन कति छिटो छरितो गर्ने हो, त्यहाँ व्यक्तिको चाहिँ पर्फर्मेन्स होइन लाई कानुनको चाहिँ अधीनमा राखेर मात्रै अगाडि बढ्ने कुरालाई सरकारले चाहिँ अगाडि बढाउनु पर्ने हुन्छ. त्यसो गर्यो भने मात्रै सरकारले आफ्नो स्पिड कायम गर्छ. तर कोही व्यक्तिलाई देखाएर तिमी म सँगसँगै दौडी भन्यो भने अब कहिलेकाहीँ म्याराथनमा जतिसुकै गरे पनि हजारौँ मान्छे एकैचोटि म्याराथनमा दौडे पनि अन्तिममा फर्स्ट हुने एउटै हुन्छ के. त्यस भएरले सबैको स्पिड बराबर हुनै सक्दैन र सरकारको तिनवटा अङ्गको स्पिड अलग अलग हुन् र उनीहरू संविधानको मर्म भावना अनुसार अगाडि चल्नुपर्ने हुन्छ.
4: हजुर तपाईँले राम्रोसँग थाहा छ नि त, अब अहिलेको अवस्थामा चाहिँ न्यायालय भर्सेस कार्यपालिकामा कोल्ड वार सुरु भएको हो त्यसो भए
3: त्यो हुनै सक्दैन, हुनु हुँदैन. मैले भन्छु हिजो विगतमा पनि कहिलेकाहीँ न्यायालय र कार्यपालिकाको बिचमा टक्राउ जस्तो एकअर्काको विरोधी तत्त्व जस्तो भएर बसेको स्थिति थियो. त्यस्तो हुनै हुँदैन, एकअर्काको परिपूरक अङ्गै हुन्. तर परिपूरक अङ्ग पनि कुन अर्थमा भन्दाखेरि तपाईँको संविधान र कानुन अनुसार उसले के बाटो निर्दिष्ट गरेको छ, के उनीहरूलाई चाहिँ के जिम्मेवारी दिएको छ, त्यो जिम्मेवारी अनुसार तत्त्व आफ्नो जिम्मेवारीको काम पुरा गर्ने हो, एकअर्काको परिपूरक भएर मुलुक चलाउने हो.
4: अहिले सहकारी समस्या निकै व्यापक छ हेर्नुहोस् होइन, 45 अर्ब स्रोत अनिश्चित रहेछ. अहिले यसो हेर्दाखेरि करिब करिब फिर्ता गर्नुपर्ने रकम 46 अर्ब छ, स्रोत भर्ना गर्नुपर्ने 45.5 अर्ब देखिन्छ, सक्रिय राहत कोषमा चाहिँ 60 करोड रहेछ, सरकारको 25 सञ्चालकबाट चाहिँ 35 करोड रहेछ. यो अब सरकारले बिस्तारै सहकारी पीडितहरूका आँखा ओभानो पार्छौँ हामी रकम फिर्ता गर्छौँ भनेर लागेको जस्तो त देखिन्छ. सम्भव छ त राज्य कोषबाट सहकारीको रकम फिर्ता गर्न?
3: होइन, त्यो त सम्भवै छैन. यो यो सस्तो कुरा हो. अब राज्य कोषबाट सहकारी पीडितको फिर्ता गर्छु भन्ने कुरा अब यो गाह्रो कुरा भयो र यसलाई के हुन्छ भने अब सहकारीका सञ्चालकहरूले अब हिनामिना गरेको चिजलाई सबभन्दा पहिला छानबिन गरेर त्यो हिनामिनाबाट चाहिँ बाहिर लिएर आउनु पर्यो होइन. त त्यहाँ चाहिँ सहकारी सञ्चालकहरूबाटै भएका अब अपचलन मुख्य कुरा चाहिँ अब अपचलनलाई तपाईँले सबभन्दा पहिला कानुनी दायरामा लिएर आएर त्यसलाई चाहिँ वास्तवमा व्यवस्थित गर्न थाल्यौँ भने त्यो अपचलनबाट कति असुल उपर गर्न सकिन्छ, त्यसबाट फिर्ता गर्दै जाने विधि लिने र अन्तिममा वास्तवमा धेरै नै क्रोनिक खालको चाहिँ गर्नै नसकिने खालको स्थिति भएमा मात्रै त्यो पनि तपाईँको चाहिँ कानुन अनुसार राज्य कोषबाट गर्ने कुरा त अब त्यो किनभने धेरै ठाउँमा असर गर्छ, अरबौँ रुपियाँ हामीले चाहिँ त्यसरी राज्य कोषबाट गर्न थाल्यौँ भने र अब अरू धेरै ठाउँमा असर पर्छ, विकास निर्माणका कुराहरूमा होइन, राज्यको भोलि तलब भत्ताकै कुरामा असर पर्ला, सरकारी कर्मचारीहरूलाई तलब दिने कुरैमा असर गर्ला, अब यस्तो यस्तो कुराहरू चाहिँ धेरै ठुलो फरक पर्छ। त्यसैले अब सहकारीलाई धेरै अगाडिदेखि अब नियमन गर्नै पर्ने थियो। अब हामीले धेरै अगाडिदेखि हामी पनि पार्लियामेन्टमा हुँदाखेरि सुझाव दिएकै थियौँ, बचत तथा ऋण सहकारीलाई छुट्टै ऐन बनाएर वा राष्ट्र ब्याङ्क अन्तर्गत लगेर चलाउनु उपयुक्त हुन्छ भनेर सुझाव पनि दिएका थियौँ हामीले, तर त्यस्तो हुन सकेन। जसका कारणले गर्दाखेरि केही व्यक्तिहरूको अब सञ्चालकहरूको अथवा सहकारीको रकमलाई हिनामिना गर्ने तत्त्वहरूको आँखा त्यसमा पर्यो, त्यसैले त ठुल्ठुलो तपाईँको चाहिँ रकम चाहिँ तलमाथि पर्यो, जसको कारणले गर्दाखेरि साना बचतकर्ताहरूको बचत चाहिँ अपचलन भए र उनीहरूले फिर्ता पाउने स्थिति बनेन। त्यसो भएको हुनाले अब यसलाई एक करोड ढङ्गले अब जस्तो गर्छु राज्य कोषबाटै दिन्छु भन्ने हो भने अब ठिक छ, राज्य अब सरकारको आफ्नो क्षमता होला, आफूले चाहिँ कसरी अर्निङ गर्ने होला, कमाउने कसरी होला, त्यसबाट कसरी दिने भन्ने कुरा सरकारले आफैले सोचोस्, तर पनि सरकारी राज्य कोषबाट चाहिँ त्यसो गर्ने भन्ने कुरा चाहिँ अपचलन गर्नेहरूलाई उन्मुक्ति हुन्छ यसले, जसले अपचलन गरेको छ त्यसो हुँदाखेरि अब सरकार पक्षकै केही व्यक्तिहरू अब जोडिएकै छन् नि, त्यसो भएको कारणले अब यो यसलाई उन्मुक्ति दिने उद्देश्यले अपचलन जसले गर्दा पनि पछि फेरि अपचलन गर्यो राज्य कोषले तिर्यो अपचलन गर्यो
4: जनताले त पैसा त पाउनु पर्यो नि त बिचरा
3: होइन पैसा पाउने कुरालाई जसले अपचलन गरेको छ जसले त्यसलाई चाहिँ हिनामिना गरेको छ त्यहाँबाट असुल उपर गरेर त्यहाँबाट फिर्ता गर्ने हो, नत्र भने तपाईँको चाहिँ के हुन्छ भने यहाँ त अपचलन गर्ने अपराधीहरू जसले चाहिँ तपाईँको चाहिँ बचतकर्ताहरूको चाहिँ बचत चाहिँ खाइदिएको छ त्यसलाई चाहिँ अपचलन गरेको छ उनीहरूलाई उन्मुक्ति भयो नि त। त्यसो भए मैले पनि कुनै एउटा सहकारी खोल्यो अपचलन गर्यो अरबौँ रुपियाँ चाहिँ नोक्सान पार्यो त्यसै राज्य कोषबाट तिर्दियो, म चाहिँ कुनै कारणबाट राज्य कोषमा चाहिँ सरकारी उसमा चाहिँ ठुलो मान्छे भए अथवा निर्वाचित भए अथवा मन्त्री भए अनि मैले एउटा कानुन लिएर आएँ त्यसपछि तिर्दियो, त्यसो हो भने त जसले पनि अपराध गर्ने भयो नि त, जसले पनि अपचलन गर्ने भयो भोलि सहकारीको मात्र के कुरा भोलि ब्याङ्कमा पनि पर्ने भयो नि त यस्तो। त्यसो भएको कारणले अब अहिले जनतालाई बचतकर्ताहरूलाई राहत पाउने भयो खुसी त होला, तर यसले भोलि आर्थिक क्षेत्र चाहिँ यसले ढामाडोलै हुन्छ र यो अर्थतन्त्रसँग अर्थतन्त्रको सञ्चालनसँग अलिकति नबुझेकै साथीहरूले यस्तो खालको कुरा गरेका हुन्, अहिलेको सरकारले खास गरी अब उसको क्षमताको हिसाबले तिर्ने कुरा सरकारको कमाइको हिसाबले तिर्ने कुरा त होला, गर्न पनि सक्ला गरे भइहाल्यो केही फरक परेन, तर त्यसले भोलि आर्थिक क्षेत्रमा पर्ने प्रभाव र त्यस पछाडि जसले अपचलन गर्छ अपचलनकर्ताहरू यो चाहिँ जसले अपराध गर्छ अपराधीहरू चाहिँ अझ बढी मौलाउने र उसले उनीहरू उन्मुक्ति पाउने र उसले छुट पाउने स्थिति नै बन्छ।
4: हस् तामाङजी, यहाँको महत्त्वपूर्ण समयको लागि यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
3: हजुर नमस्कार।
4: उहाँ हुनुहुन्छ नेकपा एमालेका नेता पूर्व कानुन मन्त्री शेरबहादुर तामाङ। आदरणीय श्रोता, नेपाली बहसमा छुट्टो विश्राम लिन्छौँ, फेरि उपस्थित हुनेछौँ।
5: सुरक्षित भविष्यको लागि जीवन बिमा।

0: 18 महिनाको ग्यारेन्टी सहित नेपाली बजारमा अक्वालिन्ट पानी तान्ने पम्प।
1: बाढीको लागि आधिकारिक विक्रेता जेनन एन्ड जेनिस सप्लायर्स झिलिमिली मार्केट बसन्तपुर बजार माडी प्रोप्राइटर सुदन अधिकारी सम्पर्क 98455718705 र 98456513।
2: यहाँ पम्प सम्बन्धी सम्पूर्ण सामान पाइनुको साथै इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ।
3: करणलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
4: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
3: कहाँ गएर के सिप सिकौ भन त अब।
4: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
3: हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
2: माडीको धार्मिक पर्यटन प्रवर्धनका निम्ति शनि जयन्ती पर्वको अवसर पारी शनिधाम सगौरा प्रस्तुत गर्दछ 11 शनि जयन्ती उत्सव, विविध सांस्कृतिक कार्यक्रम, रमाइलो मेला, साथमा नगर स्तरीय भजन र दुना

0: कार्यक्रमको मुख्य आकर्षण चर्चित लोकदोहोरी एवं भजन
1: सबैका लागि ब्याङ्क
2: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कानूनका जानकार अधिवक्ता मधु कुमार चौलागाई हुनुहुन्छ। चौलागाई सर, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
3: धन्यवाद।
2: न्यायालयमा क्रम भङ्गता भयो नि त सर, यस्तो किन गरिएको, वरिष्ठतालाई किन मिचेको भन्ने प्रश्न छ यतिखेर।
3: त्यो क्रम भङ्गता नगरिकन नवीनता आउँदैन, त्यो नवीनताका लागि पनि गरिएको हो भनेर एउटा कुरा बुझ्नु पर्यो। दोस्रो कुरो, नेपालको संविधानको धारा 129(3)ले वरिष्ठतम न्यायाधीशलाई मात्रै प्रधान न्यायाधीश नियुक्त गर्न पाइन्छ भनेर भनेको छैन। हामीले हेर्ने देशको मूल कानुनको रूपमा रहेको

0: 9 o'clock. अहिले 7 बजे को छ।
1: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता।
2: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर। सधैं

नमस्कार। माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार www.swadeshpost.com मार्फत जुनसुकै समयमा पढ्न र शेयर गर्न पनि सक्नुहुनेछ। युवाहरूमा स्वास्थ्य सचेतना अभिवृद्धिको ध्येयले माडीमा सञ्चालित म्याराथन दौड 2083 अन्तर्गत महिलातर्फ सजिना राई प्रथम हुनुभएको छ। बरुवादेखि बसन्तपुर बजारसम्मको 5 किलोमिटर दौड उहाँले 24:49 पूरा गर्नुभयो। दौडौ माडी जितौ भोली भन्ने नारासहित आयोजित सो प्रतियोगितामा सनम बोट दोस्रो, अनुजा नेपाली तेस्रो र सरिस्मा चापागाई चौथो हुनुभयो। यसबाहेक रोशनी महतो, मनिका परियार, निर्मला महतो, निशा महतो, साक्षी महतो, आशिका यादव सान्त्वना पुरस्कार प्राप्त गर्नुभयो। म्याराथन दौड विजेता मध्ये प्रथम, दोस्रो र तेस्रो पुरस्कार क्रमशः ₹10,000, ₹7,000 र ₹5,000 र सान्त्वना पाउनेहरूको ₹1,500 सहित सहभागिताको प्रमाणपत्र प्राप्त गरेका थिए। कार्यक्रमको प्रमुख अतिथि रहँदै माडी नगर प्रमुख तारा कुमारी काजी महतोले पुरस्कार र प्रमाणपत्र वितरण गर्नुभएको थियो। यसै पुरुषतर्फ भने अनुप घटी प्रथम हुनुभएको छ। सेरुवासोकदेखि बसन्तपुर बजारसम्मको 8 किलोमिटर दौड उहाँले 23 मिनटमा पूरा गर्नुभयो। नगर शिक्षा तथा खेलकुद विकास समितिको आयोजनामा दौडौ माडी जितौ भोली भन्ने नारासहित आयोजित सो प्रतियोगितामा दिपेश बोट दोस्रो, अजित बोट तेस्रो, सचिन दराई चौथो हुनुभयो। यसबाहेक रोहित गुप्ता, आशिष माझी, विश्वास गुरूङ, अंकित गुरूङ, सनम खत्री, सौरभ रसाइलीले सान्त्वना पुरस्कार प्राप्त गर्नुभयो। म्याराथन दौड विजेता मध्ये प्रथम, दोस्रो र तेस्रो पुरस्कार क्रमशः ₹10,000, ₹7,000 र ₹5,000 र सान्त्वना स्थान पाउनेले ₹1,500 सहित सहभागिताको प्रमाणपत्र प्राप्त गरेका थिए। माडी नगरपालिका दुई भैरवपुरमा सञ्चालित तेस्रो शोभाकर स्मृति कप 2083 माडी नगरस्थित नकट फुटबल प्रतियोगिताको उपाधि जनकल्याण तमु समाजले जितेको छ। आइतबार सम्पन्न फाइनलमा माडी 8 फुटबल टीमलाई 2-0 पराजित गर्दै जनकल्याणले उपाधि सुमेको हो। पहिलो हाफमा विपिन पन्तको एक गोलबाट अग्रता बनाएको जनकल्याण तमु समाजका लागि दोस्रो हाफमा अनिल गुरूङले अर्को गोल थपेका थिए। प्रतियोगिताको बेस्ट गोलकिपर तमु समाजका दिवस छेत्री र बेस्ट डिफेन्स पनि तमु समाजकै सुधीर पासवान घोषित हुनुभयो। सर्वाधिक गोलकर्ता माडी 8 फुटबल टीमका पदम नेपाली र सर्वोत्कृष्ट खेलाडी पनि माडी आठकै विवेक पौडेल घोषित हुनुभयो। यस्तै इमर्जिङ प्लेयर आयोजक ज्ञानज्योति युवा क्लबका आशिष महतो घोषित हुनुभयो। दिवंगत समाजसेवी शोभाखर काफ्लेको स्मृतिमा माडी दुई ओडा कार्यालयको आयोजना र ज्ञानज्योति युवा क्लब भैरवपुरको सह आयोजनामा सो फुटबल प्रतियोगिता सञ्चालन भएको हो। नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो निर्वाचन र त्यसपछिका राजनीतिक घटनाक्रमले नेपालका कम्युनिस्ट पार्टीहरूबीच एकताको आवश्यकता झनै बढाएको बताउनु भएको छ। आइतबार काठमाडौँमा आयोजित निर्मल लामा जयन्ती कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले कम्युनिष्ट शक्तिहरू विचार, राजनीति र संगठनका आधारमा एकताबद्ध हुनुपर्ने बाध्यता सिर्जना भएको बताउनुभयो। उहाँले विगतका विवादलाई निरन्तर दोहोऱ्याएर बस्न नहुने उल्लेख गर्दै कम्युनिष्ट एकता हुन नसके दुर्भाग्यपूर्ण हुने धारणा राख्नुभयो। नेपालको कम्युनिष्ट आन्दोलनलाई संकटमा पार्ने र राष्ट्रिय स्वाधीनता कमजोर बनाउने प्रयास भइरहेको उहाँले आरोप लगाउनुभयो। स्थानीय तहदेखि नै वामपन्थी र देशभक्त शक्तिहरू एकताबद्ध हुनुपर्ने आवाज उठिरहेको उहाँको भनाइ थियो। साथै बालेन्द्र शाह बालेन नेतृत्वको सरकारमाथि श्रमजीवी वर्ग, गरीब र निमुखा नागरिकमाथि आक्रमण गरेको समेत उहाँले आरोप लगाउनुभयो। भरतपुर महानगरपालिकाभित्र सञ्चालित स्कुल बसलाई निर्देशिका कार्यान्वयन गर्न निर्देशन दिएको छ। जिल्ला

0: ट्राफिक प्रहरी कार्यालयले महानगर क्षेत्रमा सञ्चालित स्कूल बसको यान्त्रिक परीक्षण तथा चालकको स्वास्थ्य परीक्षण गरेको थियो। तीन दिन लगाएर गरिएको परीक्षणका क्रममा निर्देशिका कार्यान्वयन नभएको पाइएपछि स्कूल बसलाई तत्काल स्कूल बस निर्देशिका 2074 कार्यान्वयनका लागि निर्देशन दिएको हो। भरतपुर महानगरपालिका शाह धर्मचौकस्थित चौतारी पार्टी प्यालेसमा आयोजित विवाहको भोज खाएपछि फूड पोइजनिङ भई बिरामी हुनेको संख्या 93 पुगेको छ। तीमध्ये हाल 50 बिरामी अस्पतालमा उपचाररत छन्। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी परीक्षक गोविन्द पुरीका अनुसार यही वैशाख 23 गते भोज खाएकाहरू बिरामी हुन थालेका हुन्। बिरामीको भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेसमा उपचार भइरहेको छ। केहीको काठमाडौँको निजामती कर्मचारी अस्पताल, त्रिवी शिक्षण अस्पताल लगायतका स्वास्थ्य संस्थामा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो। सरकारको सहयोगमा निर्मित बीपी कोइरेलाई स्मृति क्यान्सर अस्पतालको आवास गृहमा नियम विपरीत बसेकाहरूले आवास छाड्न अटेर गरेका छन्। अस्पताल प्रशासनले यही वैशाख 16 गते एक सूचना जारी गर्दै उनीहरूलाई तत्काल आवास छाड्न निर्देशन दिएको हो। आपतकालीन सेवामा परिचालन हुने चिकित्सक, परिचारक तथा परिचारिकालाई आवासको व्यवस्था गर्नु अस्पतालको दायित्व एवं प्राथमिकता भएकाले आवास खाली गर्न निर्देशन दिएको हो। डिभिजन वन कार्यालय चितवनले सड़क किनारमा जोखिमयुक्त रुख हटाउन शुरू गरेको छ। अपराधीदेखि देवघाटसम्मका जोखिमका रूपमा पहिचान गरिएका रुख कटान थालिएको हो। देवघाट क्षेत्र विकास समितिले 10 वर्ष अघिदेखि निरन्तर रूपमा रुख कटानका लागि पहल गर्दै आएकोमा यस वर्ष अपराधीदेखि देवघाटसम्मका 25 रुख कटान शुरू गरिएको छ। सो सड़कमा रहेका 62 रुख जोखिममा रहेको भन्दै समितिले कटानका लागि अनुरोध गरेको थियो। जिल्ला वन कार्यालय चितवन कबुलियती वन संरक्षण र प्रबन्धन अभियानमा जुटेको छ। लामो समयदेखि नवीकरण नभएका कबुलियती वनको हकमा दाता जुटाएर नवीकरण गर्दै संरक्षण र प्रबन्धन शुरू गरिएको हो। जिल्ला वन कार्यालय चितवनका प्रमुख विष्णुप्रसाद आचार्यका अनुसार जिल्लामा 433 कबुलियती वन छन्। यस वर्ष 2 थपिएका छन् भने 3 थपिने क्रममा रहेका छन्। तीमध्ये 18 मात्रै नवीकरण गरेका छन्। नवीकरण गर्न नआएका वनको हकमा अभियान सञ्चालन गरिएको हो। देश खबरमा अब केही राष्ट्रिय खबरहरू। काठमाडौँ संघीय संसदको बजेट अधिवेशन भोलि सोमबारदेखि प्रारम्भ हुँदैछ। सोमबार नै सरकारको नीति कार्यक्रम पनि प्रस्तुत हुने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनलाई सोमबार सम्बोधन गर्ने कार्यक्रम रहेको सांसद सचिवालयका प्रवक्ता एकराम गिरीले बताउनुभयो। नेपालको संविधानको धारा 95 अनुसार राष्ट्रपतिले अपरान्ह 4 सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने उहाँले जानकारी दिनुभयो। मध्य प्रदेश सरकारमा सहभागी सत्ता साझेदार दलहरूले वर्तमान सरकारले निरन्तरता दिने निर्णय गरेका छन्। आइतबार बसेको सत्ता साझेदार दलका बैठकले मुख्यमन्त्री कृष्ण प्रसाद यादव नेतृत्वको सरकारलाई समर्थन कायम राख्दै विश्वासको मत दिने निर्णय गरेको हो। निर्णयमा काङ्ग्रेसको तर्फबाट दलका नेता एवं मुख्यमन्त्री कृष्ण प्रसाद यादव, जसपा नेपालका संसदीय दलका नेता सरोज कुमार यादव, नेकपाका संसदीय दलका नेता युवराज भट्टराई र लोकसपा संसदीय दलका नेता जैनुल राइनले हस्ताक्षर गर्नुभएको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयको बोलपत्र .com.np नामको वेबसाइटमा अनाधिकृत पोस्ट बनाएर ठेक्काको विवरण हेरफेर गरेको आरोपमा पक्राउ परेका पूर्व मन्त्री विक्रम पाण्डे विरुद्ध अदालतमा मुद्दा दायर गरिएको छ। काठमाडौँ जिल्ला अदालतमा दायर मुद्दामा पाण्डे सहित 22 प्रतिवादी कायम गरिएको छ। महेन्द्र राजमार्ग स्थित बकैया नदीको पुलको ठेक्कामा पाण्डेको कम्पनीको तर्फबाट बोलपत्र संशोधन गरिएको प्रहरीको अनुसन्धानले निष्कर्ष निकालेको छ। नेपाली काङ्ग्रेसको भातृ संस्था नेपाल तरुण दलमा विधान अनुसार तदर्थ समिति गठन गर्नुपर्ने आवाज उठ्न थालेको छ। गत वैशाख 21 गते सम्पन्न नेपाली काङ्ग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले कार्यपालिकाभित्र महाधिवेशन गर्न नसकेका सबै भातृ संस्थाहरू विघटन गर्ने निर्णय गरेसँगै तरुण दलमा नयाँ नेतृत्व चयनको रस्साकसी शुरू भएको हो। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले चालू आर्थिक वर्षको चैत मसान्तसम्म ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकमाथि कार्यवाही गरी रु 26,19,31,177 राजस्व संकलन गरेको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले उपत्यकाभित्र ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले नियमित चेक जाँच, सचेतनामूलक अभियान, ट्राफिक नियम पालनामा कडाई गरिनुका साथै नियम उल्लङ्घन गर्नेलाई कार्यवाही गरिएको जानकारी दिएको छ। उहाँका अनुसार चैत्र मसान्तसम्म ट्राफिक नियम उल्लङ्घन गर्ने 3,73,562 चालकलाई कार्यवाही गरिएको हो। खारेजीमा परेका निजामती कर्मचारी संगठनहरूले अन्तर्राष्ट्रिय श्रम संगठन गुहारेका छन्। आफ्नो खारेजी असंवैधानिक र अन्तर्राष्ट्रिय अभिसन्धि विपरीत भएको भन्दै स्विजरल्याण्डको जेनेभामा रहेको मुख्य कार्यालयमा उनीहरूले उजुरी दर्ता गराएका हुन्। उजुरीमा नेपालमा क्रियाशील सम्पूर्ण ट्रेड युनियन संगठनहरूको सहभागिता रहेको विघटित नेपाल निजामती कर्मचारी संगठनकी अध्यक्ष भवानी दाहालले जानकारी दिनुभयो। काठमाडौँको बबर महलबाट हराएको 35 लाख मूल्य पर्ने मोटरसाइकल 2 हप्तामा ट्राफिक प्रहरीले भेटाइदिएको छ। अप्रिला कम्पनीको 72/88 नम्बरको मोटरसाइकल 2 साताअघि बबर महलबाट हराएको थियो। आफ्नो सवारी हराएको बारे मोटरसाइकल धनी अनिल लामिछानेले उपत्यका ट्राफिक प्रहरी कार्यालयमा सूचना दिएका थिए। यसैबीच उपत्यका ट्राफिक प्रहरी कार्यालयले चोरी भएका 65 वटा 2 पाङ्रे सवारी साधन सम्बन्धित धनीलाई फिर्ता गरेको छ। एक समारोहबीच ट्राफिक प्रहरीले काठमाडौँका विभिन्न स्थानबाट चोरी भएका सवारी फेला परे सँगै सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हो। अवस्थ सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। हरेक घण्टा समाचार, तत्काल ब्रेकिङ समाचार, लाइभ र निरन्तर गीत सङ्गीतका लागि स्वदेश एफएम र स्वदेश प्लस एफएम सुन्दै एवं स्वदेश पोस्ट अनलाइन समाचार पत्रिका हेर्दै पढ्दै गर्नुहोस्। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म सृजा थापा पनि बिदा हुन्छु।
1: पर्यटन प्रवर्धनका निम्ति शनि जयन्ती पर्वको अवसर पारी शनिधाम सगौरा प्रस्तुत गर्दछ। 11 शनि जयन्ती उत्सव विविध सांस्कृतिक कार्यक्रम रमाइलो मेला साथमा नगर स्तरीय भजन र दुनाट

0: कार्यक्रमको मुख्य आकर्षण चर्चित लोकदोहोरी एवं भजन गायक प्रकाश पराजुलीको भजन र लोकदोहोरी प्रस्तुति। मिति यही ज्येष्ठ 2 गते शनिबार शनि जयन्ती पर्वकै दिन। शनि धाम दर्शन गरौँ, शनि जयन्ती उत्सवमा सहभागी बनौँ र सफल पारौँ।
1: हेलो
2: हेलो बहिनी, सन्चै छौ?
1: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
2: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
1: अनि हुलाकमा पो जानु?
2: हो नि, हुलाकमा जाऊ न।
1: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
2: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
1: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
2: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
1: ए, सहरमा मात्र होला नि?
2: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
1: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
3: नेपाल सरकार विज्ञापन बोर्ड,
0: सिंगो नेपाल र सारा नेपालीको आवाज।
4: राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसी हुनुहुन्छ। केसीजी, नेपाली हेर्दै धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार। कस्तो छ अहिले देशको राष्ट्रिय राजनीतिमा? कतिको जानकार हुनुहुन्छ तपाईँ? लामै समय भयो होइन बुटवल बसिरहनु भएको छ। कस्तो छ म्यामको अवस्थामा, सुधार भइरहेको छ अहिलेको स्थितिमा? कस्तो छ, सुधार भयो अहिले म्यामको अवस्था? तपाईँहरूको बिरामी हुनुहुन्थ्यो लामो समयदेखि, तपाईँ त कुरेर बस्नु भएको थियो होइन, काठमाडौँ छोडेको पनि कति धेरै लामो समय भयो के अरे?
5: 10 महिनामा एकचोटि अस्ति गएँ, सुधार भयो
4: होइन। अब हेर विचारमै त्यही हुनुहुन्छ होइन पुटोलतिर?
5: हेर विचारमै छु, 24 घन्टा साथमा छु। के
4: अब के छ त अनि, देशलाई पनि हेरविचार गरिरहनु भएको छ, के हुँदैछ देशमा?
5: यहाँ घर बसे पनि बिरामीको चाहिँ स्याहार सुधार लगाए पनि म आँखा चिन्नेर बसेको छैन नि। देशको सबै विषयमा, जल्ल बल्ल विषयमा पार्टीको चाहिँ विचारहरू गरिरहेको छु, मैले देखेको कुरा चाहिँ गरिरहेको छु, मिडियामा तपाईँ जस्तै कुरा गरिरहेको छु।
4: बसे
5: पनि मैले राष्ट्रिय राजनीति, अन्तर्राष्ट्रिय राजनीतिमा भाग लिइरहेको छु, कुराकानी गरिरहेको छु।
4: होइन, तपाईँलाई थाहा छ नि त सर्वोच्च अदालतमा होइन चौथो वरियता क्रममा रहेका डाक्टर मनोज कुमार शर्मा चाहिँ प्रधान न्यायाधीशका निम्ति सिफारिस हुनु भएको छ। हिजोको अवस्था के थियो, वरिष्ठता अर्थात् वरियता क्रम अहिलेकै अवस्थामा मात्रै मिचिएको हो कि यो ट्रेन नै हो योग्य भएका मान्छेहरू, त्यसबाट जो पनि आउन सक्छ?
5: नै यो वरियताको क्रमलाई चाहिँ यसपालिदेखि भङ्ग गरे।
4: कस्तो लाग्यो यहाँलाई चाहिँ, स्वाभाविक हो यो?
5: त्यो त एकदम गलत हो नि। अब संविधानलाई नै तोडमोड गर्ने, अब पद्धतिलाई नै तोडमोड गरेर आफ्नो पक्षमा जसले काम गर्छ, जसले काम गर्छ त्यसैलाई चाहिँ फर्क मारेर ल्याउने भने त यो त अराजकता हो नि, यो त मनपरी हो नि, यो विधिको त शासनै भएन नि।
4: होइन, यो वरियता क्रममै वरिष्ठतमलाई मात्रै बनाउनु पर्छ भन्ने छैन नि त, 6 जना त योग्य हो नि त सिफारिस भएको होइन?
5: इतिहास त सबैको थाहा छ नि नेपाली जनतालाई,
4: जस्तो डाक्टर मनोज कुमार शर्मा आउनु भएको छ अहिले प्रधान न्यायाधीश,
5: कसरी फड्को मारेका हुन्, कसका सिफारिसबाट आएका हुन्, के हो न्यायको क्षेत्रमा उनीहरूको इतिहास, आचरण, त्यो रेकर्ड त थाहा छ नि त्यहाँ।
4: होइन, डाक्टर मनोज कुमार शर्मा चाहिँ अरूभन्दा योग्य काबिल होइन डाक्टर मनोज शर्मा?
5: अरे त्यो त्यस्तो पढन नि, सोध्न सुहाउँछ तपाईँलाई?
4: होइन, भनिदिनुहोस् त उहाँ चाहिँ को हो त्यसो भए नेपाली जनतालाई?
5: होइन होइन, अरू त्यो वरियता क्रमका मान्छे अहिले बसेका मान्छेहरूसित मेरो मतभेद होला, विमति होला, छुट्टी कुरा, कहाँको राम राजा, कहाँको गणे भणारी भने त हो। तपाईँको त्यहाँ चाहिँ वरियता क्रममा जुन आइरहेका छन् त्यहाँ तिनको तुलनामा चाहिँ अहिलेको चाहिँ प्रधान न्यायाधीशमा सिफारिस गरेको मान्छे आउन सक्छ?
4: उहाँ योग्य होइन, काबिल होइन? वा योग्य होइन, काबिल होइन प्रधान न्यायाधीशको लागि?
5: होइन होइन, अयोग्य भन्दा नि त म चाहिँ तुलनात्मक रूपमा हेर्नुपर्छ नि। मर्यादा क्रम के हो, पद्धति के छ, न्यायको क्षेत्रमा अनुभव के हो, इतिहास के हो, त्यो सबै जोडिन्न।
4: डाक्टर शर्माको राम्रो अनुभव छ नि त होइन न्याय क्षेत्रमा?
5: होइन, त्यहाँभन्दा बढी अनुभव भएका खारिएका कम सि कम चाहिँ अब संसदभित्र चाहिँ देशमा आएका कतिपय चाहिँ अन्यायपूर्ण गतिविधिमा चाहिँ भाग लिएका बोलेकाहरूलाई पन्छाएर अब चाहिँ बाह्य शक्तिको एजेन्डालाई जसले कार्यान्वयन गर्छ, कार्यकारिणीले जे खोजेछ त्यही पालन गर्ने चाहिँ न्यायाधीश ल्यायो भने देश के हुन्छ?
4: होइन उहाँ त होइन, डाक्टर मनोज कुमार शर्मा कामको हिसाबले होइन मुद्दा फैसलाको हिसाबले डेडिकेटको हिसाबले त एकदमै राम्रो सकारात्मक वेमा हुनुहुन्छ भन्ने डाक्टर के अरे हाम्रो प्रधानमन्त्री बालन शाहले संवैधानिक परिषदकै बैठकमा भन्नुभएको छ नि त।
5: उहाँ नै कति योग्य हो प्रधानमन्त्री हुन, राष्ट्रको प्रश्न त त्यो पनि उहाँसित नि गर्छु नि मैले त। नेपाली जनताले कति योग्य क्षमतावान अनुभव भएर चाहिँ उनी आए अहिले सत्तामा, त्यो कुरा कसैले देखाएको छैन। मेरो व्यक्तिगत दृष्टि त होइन नि,
4: पश्चिमाहरूको
5: चाहिँ एजेन्डा चाहिँ कार्यान्वयन गर्छ, त्यस कारणले संसद त्यस्तो किसिमले बनाए। अब न्यायपालिका पनि तपाईँ चाहिँ कार्यकारिणीको चाहिँ अब हुबहु तपाईँ चाहिँ एजेन्डा चाहिँ कार्यान्वयन गर्नको लागि त्यस किसिमले चाहिँ खेलो फड्को भएको छ। यो अत्यन्त गलत कुरा भएको छ, यसलाई चाहिँ सच्याउनु पर्छ।
4: कसरी चिन्नुहुन्छ डाक्टर मनोज कुमार शर्मा प्रधान
5: व्यक्तिगत? मैले इतिहास त्यो चाहिँ सारा कुरा मैले ल्याउन्न, त्यस कारणले अहिले आएका तपाईँ चाहिँ जो मर्यादा क्रममा त्यहाँ राखेका छन् ती न्यायाधीशहरूको तुलनामा उहाँ चाहिँ अहिले चाहिँ प्रधान न्यायाधीश हुनको लागि योग्य हुनुहुन्छ भनेर मैले भन्दिनँ। किनभने म चाहिँ सार्वजनिक सुनवाई समितिमा संसदीय समितिमा नै बसेँ, कैयौँ त्यस्ता न्यायाधीशहरूलाई ल्याए विगतको पार्टीहरूले जसको इतिहास राम्रो छैन, जसको भद्दा इतिहास छ, बदमासी गरिरहेका छन्, त्यस्तालाई पनि कार्यकारिणीमा बस्नेले विगतमा पनि यस्ता बदमासी चाहिँ गर्दै आएका हुन्। यसपालि त ढङ्गाङ्गो प्रकारले आयो तपाईँ चाहिँ मर्यादा क्रम मिचेर जो शर्त प्रधानमन्त्री प्रधान न्यायाधीश हुन पर्ने जुन शर्त हो ती शर्त पनि पुरा नभएका मान्छेलाई पनि कार्यकारिणीले जे भन्छ त्यो हुबहु कार्यान्वयन गर्ने मान्छे चाहिएको थियो, त्यस हुनाले त्यही मान्छे ल्याए।
4: होइन अहिलेको अवस्थामा तत्कालीन चोलेन्द्र शमशेर राणाको पालामा उहाँ न्यायाधीशमा आउनुभयो होइन सर्वोच्च अदालतमा डाक्टर मनोज कुमार शर्मा?
5: तपाईँलाई थाहा छै छैन, स्वयं चोलेन्द्र शमशेरलाई त्यहाँ संसदमा राजनीतिक पार्टीहरूले ल्याउँदाखेरि राष्ट्रिय जनमोर्चाले चाहिँ कसरी लडेको थियो त्यहाँ, कति लडेको थियो सार्वजनिक थियो चाहिँ सुनवाई, राष्ट्रिय जनमोर्चा कसरी लडेको थियो
4: तत्कालीन चोलेन्द्र शमशेर
5: भन्नुभयो गलत मान्छे चाहिँ आएर ती गलतले सिफारिस गरेको मान्छे भन्नुपर्छ।
4: तत्कालीन बेलामा त मैले हिरा ल्याएँ नेपाल कानुनको भनेर भन्नुभएको थियो क्या उहाँले चाहिँ चोलेन्द्र शमशेरले, चोलेन्द्र शमशेरले डाक्टर मनोज कुमार शर्मालाई होइन न्यायाधीशमा ल्याउँदाखेरि सिफारिस गर्दाखेरि
5: शमशेरकै बारेमा संसदीय सुनवाईमा राष्ट्रिय जनमोर्चा एक्लै हो, अरू त्यहाँका पार्टीहरू तपाईँ चाहिँ बदमासी गरेर तपाईँको चाहिँ चोलेन्द्र शमशेरलाई प्रधान न्यायाधीश बनाउने बेलाको तपाईँ इतिहास एकचोटि सुन्नु बुझ्नुहुन्न कति धारा भएको। स्वयं चोलेन्द्र शमशेर आउँदाखेरि त्यत्रो लडाइँ भइरहेको थियो भने अब चोलेन्द्र शमशेरले सिफारिस गरेको कस्तो मान्छेलाई सिफारिस गरे होला, शर्त पुरा गर्नु पर्दै पर्दैन कुनै योग्यता क्षमता त्यो पदमा जानको लागि जुन क्याटेगोरी हुन्छ त्यो ठाउँमा आउनको लागि त्यो चाहिँ शर्त पुरा भएको हुनु पर्छै पर्दैन।
4: तर एउटा कुरा चाहिँ विगत देखेको सिन्डिकेटलाई भत्कायौँ भन्नुभएको छ क्या उहाँहरूले,
5: सिन्डिकेटलाई भत्काएर तपाईँ चाहिँ विदेशीले जसलाई ल्याउन खोजेको छ न्यायपालिकामा केही ल्याइदिएर चाहिँ भत्क्यो त, अनि चाहिँ अब चाहिँ जनताले चुनेको चाहिँ संसदलाई भत्काएर विदेशीलाई चाहिएको हुनाले अनि एनजिओबाट चाहिँ त्यो सरकार बनाएर चुनाव बनाएर अनि तपाईँ चाहिँ 29 अरब रुपियाँ खर्च गरेर चाहिँ संसद बनाउने अनि त्यो त्यसलाई चाहिँ बाइपास गरेर तपाईँ चाहिँ अध्यादेशबाट देश चलाउने, देश कता गइरहेको छ, कता लगिरहेको छ विदेशीहरू अहिले?
4: होइन यहाँलाई त राम्रोसँग थाहा छ नि त, अहिले त अब देशमा यो ट्रेड युनियन खारेज गर्ने होइन, विद्यार्थी सङ्गठनहरू खारेज गर्ने, देशलाई सुशासनतिर लैजाने, शिक्षकहरूलाई राजनीति नगर भन्ने होइन, तपाईँ त हिजो शिक्षक हुँदै राजनीति गर्नुभयो नि त होइन केसीजी?
5: सत्र सालमा राजा महेन्द्रले 15 सालमा चाहिँ आएको जो चाहिँ संसद हो त्यो सरकार हो त्यसलाई विघटन गरेर चाहिँ अब विभिन्न जनवरीय सङ्गठनहरूमाथि प्रतिबन्ध लगाएर जसरी पट्टिगमतिर रहेका थिए मुलुकलाई, अहिले आएर चाहिँ केही झलक दिइरहेको छ, त्यति बेलाको भन्दा अझ खतरा छ। यसपालि त सिधै तपाईँ चाहिँ एनजिओले चाहिँ सञ्चालन गरिरहेको छ, तपाईँ चाहिँ अमेरिकनहरूले सञ्चालन गरे चाहिँ, अहिले चाहिँ अमेरिकनहरूलाई संसद चाहियो, पुरानो संसदले काम दिएन, त्यस कारणले संसद विघटन गर्नु पऱ्यो, त्यसपछि चाहिँ अब कार्यकारिणीलाई तपाईँ चाहिँ अब न्यायाधीश चाहिँ जे कुरा तपाईँ चाहिँ त्यहाँ कार्यकारिणी निर्णय गर्छ त्यो हुबहु चाहिँ पालन गर्ने चाहिँ चाहियो न्यायाधीश, त्यस हुनाले चौथो पर्याप्त क्रममा परेकालाई त्यो अरूलाई सबैलाई फालेर त्यो ल्याएको कुरा त्यो जगजाहेर छ नि।
4: होइन अरू त विभिन्न पार्टीमा आबद्ध भएको भन्ने कुरा आइरहेको छ नि त होइन हिजोका दिनमा न्यायाधीशहरू
5: को बाहिर छ, कुनै पार्टीमा तपाईँ चाहिँ एनजिओमा सामेल नभएको, आइएनजिओमा सामेल नभएको, कुनै पार्टीको तपाईँ चाहिँ झोले नभएको कुन चाहिँ कर्मचारी छ नेपालमा, कुन चाहिँ चाहिँ तपाईँ चाहिँ मान्छेहरू छन् भन्नुहुन्न, त्यो चाहिँ घोषणा भएर हुने बेग्ने कुरा हो, भित्री रूपमा चाहिँ को चोखो छ
4: प्रधानमन्त्रीमा सिफारिस हुनुभएका डाक्टर शर्मा त कतै देखिनु भएन नि त होइन,
5: चारजना आफूभन्दा अब तपाईँ चाहिँ योग्य चाहिँ मर्यादा क्रममा योग्य भएकाबाट विचार किबेर ल्याएपछि त कार्यकारिणी जे निर्णय गर्छ त्यो निर्णयलाई हुबहु कार्यान्वयन गर्ने कुरा, अब चाहिँ सर्वोच्च चाहिँ स्वतन्त्र भयो, कमसेकम सर्वोच्चबाट केही न्याय इन्साफ पाइन्छै भन्ने जनताको जो आशा थियो त्यो पनि सत्य भयो।
4: होइन यसलाई थाहा छ होइन, सहकारी पीडितको बचत फिर्ता करिब करिब 45 अर्ब रहेछ, यसको स्रोत चाहिँ अनिश्चितता नै छ, समस्याग्रस्त सहकारीको सङ्ख्या 23 वटा रहेछ, सरकारले सहकारीको रकम फिर्ता गर्छु भनेको छ, सरकारले सहकारीको रकम फिर्ता गर्न सक्छ, पीडितहरूका आँखाका आँसु पुस्न सक्छ?
5: होइन सहकारी ठगहरूकै हाली मुहाली छ नि अहिले सत्तामा त, सहकारी निर्वाचन आयोगले तपाईँ चाहिँ सांसद बनाएको हो, सहकारी ठगेर चाहिँ बदनाम भएकै मान्छेलाई तपाईँ गिरेर उप प्रधानमन्त्री बनाएको कुरा त राष्ट्रिय जनमोर्चाले माया संसदमा भन्यो, अरू पार्टीले त तपाईँ चाहिँ मुखै खोलेनन्, राष्ट्रिय जनमोर्चा त एक्लो परेको नै हो संसदमा, सहकारी ठगेको मान्छे सहकारीका मुद्दा चाहिँ 5-5 वटा अदालतमा भएको मुद्दालाई अनि त्यहाँ चाहिँ हिरो बनाउने अनि नेपाली जनताले चुपचाप सहकारी ठगलाई छाप भनेर त देखाइहाले त नेपालमा, यसको मतलब मैले अरू पार्टीका मान्छे चुखा छन् सहकारी ठगेका छैन मैले भनेको छैन, सहकारीका ठगहरू छन् त्यो सहकारीका ठगहरूलाई कारवाही गरेर तिनको चाहिँ जेठा चाहिँ असुल गरेर त्यो पैसाबाट चाहिँ ती सहकारी ठगिएकाहरूलाई पैसा दिनुपर्छ, नेपाली जनताको राज्य कोषबाट पैसा झिकेर ऋण काटेर सहकारी ठगहरूलाई चोखाउने होइन कि ती ठगहरूको दायजा बेचेर चाहिँ सहकारीका चाहिँ पीडितहरूलाई दिनुपर्छ।
4: होइन पीडित बचतकर्ता करिब करिब 76 हजार रहेछन्, फिर्ता गर्नुपर्ने रकम चाहिँ 46 अर्ब देखिन्छ, होइन सोध भर्ना गर्नुपर्ने 45 अर्ब छ, चक्रिय राहत कोषमा 60 करोड छ, सरकारको 25 र सञ्चालकबाट 35 करोड उठाएको रहेछन्, फिर्ता माग दावी 39 अर्ब 94 करोड रहेछ, यो चाहिँ राज्य कोषबाट चाहिँ फिर्ता गर्न सम्भव छ कि छैन, उनीहरूका आँखाका आँसु उभानु पार्नुपर्छ कि पर्दैन, सागको मुटो बेचेर चिया बेचेर होइन सरकारको रकम जम्मा पारेका
5: नेपाली जनताको चाहिँ कोषबाट नेपाली जनताको चाहिँ उबाट चाहिँ दियो कि ती सहकारी ठगलाई चोख्याएर ती ठगले जुनसुकै पार्टीको होस् ती ठग सहकारी ठगहरू जाए त्यसबाट चाहिँ असुल गरेर होला गरे चाहिँ सहकारी पीडितलाई तिर्नु त अहिले चाहिँ विश्व ब्याङ्कबाट अन्तर्राष्ट्रिय मुद्रा कोषबाट ऋण काटेर नेपाली जनताको चाहिँ असिनो पसिनोबाट ती ठगहरूलाई चाहिँ छोड दिएर होइन ठगहरूलाई छोड दिएर अनि राष्ट्रको कोषबाट अनि चाहिँ सहकारी पीडितलाई पैसा दिएर त्यो न्यायपूर्ण भयो त।
4: अब सरकारले एउटा आज अब संसद बस्दैछ होइन, नीतिता कार्यक्रम चाहिँ पेस गर्ने होला, डाक्टर सोरिम वाग्लेले चाहिँ अब एसियाकै राम्रै बजेट ल्याउँदै हुनुहुन्छ अरे क्या यसवाला,
5: कठैलीबाट उहाँको इतिहास के हो उहाँले के गर्दै आउनु भएको छ त्यो त्यो चाहिँ हेरौँला नि त
4: होइन डाक्टर सोडी मार्गलेको अर्थको विज्ञान हो नि त हैन उहाँ चाहिँ
5: हिजो हिजो चाहिँ अब हिजका चाहिँ अर्थमन्त्रीहरूले कहाँ तालिम लिएका थिए कहाँ पढेर आएका थिए र नेपालका तपाईँ चाहिँ नेपालमा उदारीकरण लाउने राज्यले खोलेका उद्योग धन्दा कल कारखाना सारा चाहिँ बेचेर नेपाललाई तपाईँ चाहिँ भिखमङ्गा बनाउने चाहिँ हिजका जुन तपाईँ चाहिँ साम्राज्यवादीहरूबाट तालिम प्राप्त आएको थिए अहिलेका अर्थमन्त्रीको पनि त्यही हो सिलसिला उनको इतिहास थाहा छ उनको चरित्र थाहा छ उनको नीति थाहा छ मैले चाहिँ यो व्यक्तिगत भन्दा पनि तपाईँ चाहिँ इतिहास सबैलाई थाहा छ नि
4: तर सबैले सुहाउँदो बजेट सबै क्षेत्रलाई समेटेको बजेट अर्थतन्त्र उकास्ने बजेट देशलाई कायापलट गर्ने बजेट आउँदैछ अरे नि त अब
5: उनको उनको अर्थतन्त्र त त्यहाँ अर्थमन्त्री नहुँदै उकासिए रहे त थाहा भयो नि त
4: कसरी
5: उनले उनका साथा कतिरहेछ सम्पत्ति अहिलेका प्रधानमन्त्रीको साथा कतिरहेछ अस्ति 26 दिने चाहिँ गृहमन्त्रीको साथा कतिरहेछ सम्पत्ति अनि चाहिँ 62-63 सालदेखि यताका मान्छेहरूको सम्पत्ति चाहिँ छानबिन गरिदिए अरे 17 साल पछि आएका मण्डलीहरूले जो 30 वर्ष देश लुट्यो उनीहरू छानबिन गर्नु पर्दैन
4: 62 भन्दा अगाडिका पनि छानबिन गर्ने भनिएको छ दोस्रो चरणमा
5: होइन 17 सालदेखि चाहिँ 30 वर्षसम्म देश लुटेका लुटेराहरूको तिनीहरूको सम्पत्ति छानबिन गर्नुपर्छ बहुदल आएपछि 62-63 सालको आएपछि गर्नुपर्छ मैले त तपाईँको टिभीमा दिन्छु म पनि उप प्रधानमन्त्री भएँ सहकारी मन्त्री भएँ र चाहिँ जेखा समितिको सभापति हो चित्रबारबाट सुरु गर्नुपर्छ चाहिँ सम्पत्ति छानबिनको अभियान
4: तपाईँले पनि त राम्रै राम्रै जोड्नु भएको सम्पत्ति त
5: होइन सुरुवात गर्नु मैले च्यालेन्ज दिएँ चित्रबहादुर केसीको चाहिँ पहिला सुरुवात गर्नु छानबिन चारचोटि सांसद भएको उपप्रधान चाहिँ उपप्रधान सहकारी मन्त्री भएको लेखा समितिको सभापति भएको चित्रबहादुरबाट सुरु गर्नु त मैले खुलेआम च्यालेन्ज दिन्छु
4: होइन तपाईँले चाहिँ सम्पत्ति जोड्नु भएन अनि त्यत्रो मन्त्री उप प्रधानमन्त्री भएर पनि चार चार पटक सांसद भएर पनि
5: मैले चाहिँ सुरु गर्नु पऱ्यो मबाट अरूबाट भन्दा अरू पार्टीको भन्दा चित्रबहादुरबाट सुरु गर्नु पऱ्यो भन्ने मैले चाहिँ च्यालेन्ज दिन्छु
4: होइन यो देशमा त एक पटक मन्त्री भएपछि त जीवनशैली नै परिवर्तन हुन्छ अनि
5: हो राजनीति गर्ने भनेकै आफू बन्न आफ्नोलाई बनाउन चाहे न्यायाधीश बन्नुहोस् चाहे चाहिँ सेनामा चाहिँ माथि उपलब्धमा जानुहोस् चाहे जे गर्दा पनि तपाईँ चाहिँ सम्पत्ति र सम्पत्ति कमाउनु मात्रै भयो भए देश के भयो आज नेपाली जनताको अवस्था के भयो त्यसो भएर छानबिन यिनीहरूले गर्ने मात्रै नाटक हो पहिला त यिनी अहिले जो सत्तामा आएका छन् यिनीहरूको सम्पत्ति कहाँबाट जोडियो अहिलेको प्रधानमन्त्रीको घर 2 किलो सुन कहाँ आयो उनको त्यत्रो जमिन कहाँबाट आयो त्यो छानबिन गर्नु पर्दैन
4: तिनको
5: चाहिँ कहाँबाट आयो त्यत्रो सुन
4: पुर्ख्यौली सम्पत्ति बाबुबाजेले कमाए होइन
5: कसै गर बाबुबाजीको के हैसियत थियो बाबुबाजेले पनि तपाईँ चाहिँ कसरी कमाएर त्यो पनि थाहा हुनु परेन नेपाली जनतालाई
4: छानबिन चाहिँ अहिलेको बालबाला क्याबिनेटबाटै गर्नुपर्छ होइन हस् यहाँको महत्त्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु नमस्कार राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसी आदरणीय श्रोता नेपाली बसमा छोटो विश्राम छ विश्रामपछि
6: हो सुरु गरौँ अधिवक्ता द्वय डाक्टर मुकुन्द अधिकारी र हरिचन्द्र भट्टराईसँग जनता जान्न चाहन्छ अधिवक्ता द्वय डाक्टर मुकुन्द अधिकारी र हरिचन्द्र भट्टराई यहाँहरू दुवैजनालाई जनता जान्न चाहन्छन् स्वागत छ बालिन सरकारले सर्वोच्च अदालतमा न्यायालयमा हुने सिन्डिकेट तोड्यो अनि नेपाल बार एसोसिएसनलाई चाहिँ टाउको दुखाइ भइरहेको छ होइन अहिले तपाईँहरूको रोइलो किन
7: त्यसलाई त्यसो छैन यसलाई त्यसरी नबुझौँ कसो हो भने एक त सिन्डिकेट तोड्यो भन्ने पनि कुरा होइन नेपाल बार एसोसिएसनले हिजो हाम्रो सल्लाहकारहरूको बैठक बोलायो बैठक बोलाइसकेपछि हाम्रो कुरा के हो त भन्दाखेरि परम्परागत विधि मान्यता पद्धतिलाई हामीले चाहिँ किन त्यो उल्लङ्घन गर्नुपर्ने के कारण थियो र भन्ने कुरा बारले बारले त्यस्तो टाउको दुखाइ गरेको छैन बार जहिले पनि के कुरामा विश्वास
6: तपाईँहरूले आपत्ति जनाइरहनु भएको छ हलो अड्काउन खोजिरहनु भएको छ
7: यसलाई यसरी हेर्नु पर्यो
6: बारको अब टाउको दुखाइ सुरु भयो क्या तपाईँहरूलाई ज्वरो आइरहेछ अहिले
7: यसलाई यसरी हेरौँ ज्वरो आयो भन्दा पनि हामी ज्वरोलाई समाधान गर्नुपर्छ हामी सिटामल हौँ जहिले पनि नेपाल बार एसोसिएसन जहिले पनि सिटामल हो ज्वरो आएको छैन हामीलाई
6: अब बार र बेन्च बिचको सेटिङ तोडियो भनेर कति व्यक्तिहरू खुसी भइरहेछन् हेर्नु भएको छैन तपाईँ
7: यसलाई यसरी हेरौँ न हामी अहिले यहाँलाई के निवेदन गरौँ भने बारले हिजो निकालेको विज्ञप्ति मानिसहरूले पुरा पढ्नलाई 5 मिनट लाग्छ, हामीले विज्ञप्ति निकालेको विदिन अ सेकेन्डमा मानिसले कमेन्ट गरेका छन्। त्यसैले त्यो विज्ञप्ति कम्प्लिट पढ्नु पर्यो। त्यो विज्ञप्ति पढिसकेपछि अनि बारलाई टाउको दुखाइरहेछ कि बार न्यायालयको सुधारमा रहेछ कि बार के रहेछ भन्ने कुरा त्यतिखेर जानकारी हुन्छ। त्यसो भए हुनाले बारलाई टाउको दुखाइ भएको छैन। हामी मानवाधिकार, विधेयक शासन, संवैधानिक सर्वोच्चता को पक्ष धरौ। त्यसो भए हुनाले हामीले
6: वरियतालाई ख्याल गर्ने भनेर लेखेको छ कहीँ
7: एउटा कुरा,
6: अनि न्याय परिषदले सिफारिस गरेको होइन,
7: होइन
6: अहिले जो प्रधान न्यायाधीश सिफारिस हुनु भएको छ
7: होइन,
6: न्याय परिषदले
7: होइन,
6: त्यसपछि संवैधानिक परिषदले
7: होइन,
6: दुई दुई ठाउँबाट सिफारिस गरेको छ।
7: हामी के छौँ भने हामी सूचना पुरै कम्प्लिट नलिकन हामी यसलाई के भन्छ भने कागभुइयामा कुद्छौँ। त्यो चाहिँ सचिवालयले सिनियर मस्ट श्रीमानहरू 6 जना श्रीमानहरू ज जसको 3 वर्ष कम्प्लिट भएको छ उहाँहरू चाहिँ सम्मानित
6: 6 जना मध्ये त जोसुकै पनि योग्य हुनु भयो नि त,
7: एक्जै
6: भएर नै यो सिफारिस गर्यो।
7: बारले योग्य हुनु न भनेकै छैन, 6 जना श्रीमानहरू बराबर क्यापेबल हो भन्नेमा बार आज पनि विश्वस्त छ। तर हामीले भने
6: अनि अहिले तपाईँहरू डाक्टर मनोज कुमार शर्मालाई प्रधान न्यायाधीशमा संवैधानिक परिषदले सिफारिस गरेपछि बुरुक बुरुक उफ्रिँदै हिँड्नु भएको छ नि त, सपना मल्ल प्रधानको विषयमा तपाईँहरूले केसम्म बोल्नु भएको छैन अहिले?
7: हामी बुरुक बुरुक उफ्रिएको छैन, यसलाई यसरी हेर्नु पर्यो। हामीले मनोज श्रीमान नियुक्ति गरिएको कुरा कम्प्लिट रङ भयो भनेका छैनौँ, तर हामीले भनेको कुरा के हो भने विधि पद्धति
6: प्रधान मल्लको विषयमा वकालत गर्नुभएको छ,
7: विधि र पद्धतिको कुरा
6: पैरवी गर्नुभएको छ।
7: हामीले विधि र पद्धतिको कुरा गरिरहेको छौँ कि, विधि र पद्धतिको कुरा गरिरहेको छौँ। आज सपना श्रीमानलाई कि त सपना श्रीमान यो कारणले चाहिँ सपना श्रीमान अयोग्य हुनुहुन्थ्यो भनेर चाहिँ जस्टिफाई गर्नु पर्यो, होइन भने एउटा कुरा भन्नु न, तपाईँ रातारात चाहिँ हाउस चाहिँ बोलाउनु भयो, फेरि हाउस रोक्नु भयो, फेरि अध्यादेश ल्याउनु भयो, अनि त्यसपछि तपाईँले 24 घन्टा 48 घन्टा पनि नदिकन जो सदस्यहरू 6 जना हुनुहुन्छ संवैधानिक परिषदमा, संवैधानिक परिषदमा हुने 6 जना सदस्यहरू संविधानले के परिकल्पना गरेको छ भने 6 जना सदस्यहरूको सर्वसम्मत होस् भनेर त्यो संविधान बनाउँदा त्यतिकै हचुवाको बनाएर राखेको। त्यहाँनिर को को हुनुहुन्छ त भन्दा देशको दिग्गज व्यक्तित्वहरू सम्मान्य प्रधानमन्त्रीज्यू, त्यसपछि चाहिँ सम्मानित सर्वोच्च अदालतको प्रधान न्यायाधीश, त्यसपछि चाहिँ सभामुख, त्यसपछि चाहिँ उपसभामुख, राष्ट्रिय सभाको अध्यक्ष र विपक्षी दलको नेता हुने गरी 6 जना भएर डिसिजन गरायो भनेको मतलब के हो भने ठ्याक्कै चाहिँ यो सर्वसभा साथ नै राखिएन। हामी त्यसलाई जहिले पनि हामीले के न्यायिक मनको पुरा प्रयोग गरेर बार बोलेन भने को बोल्छ, बोलिने त बार हो। त्यसैले त्यो चाहिँ के त सर्वसम्मत रूपमा होस् भनेर 6 जना राखिएको हो।
6: हरिचन्द्र भट्टराईजी, तपाईँ स्वतन्त्र कानुन व्यवसायी मञ्चको अध्यक्ष पनि हुनुहुन्छ, राष्ट्रिय स्वतन्त्र पार्टी निकट अधिवक्ता हुनुहुन्छ। बालेन सरकारले न्यायालयमाथि हस्तक्षेपको सुरुवात गरेको हो, त्यसैको संकेत हो यो पछिल्लो शक्ति पृथकीकरणको सिद्धान्तलाई लत्याएको हो
8: यो कदापि होइन। बारमा र बेन्चमा अहिले जुन विभक्त भनेर जुन नेपाल बार एसोसिएसनले अहिले आम न्याय कर्मीहरूको बिचमा र खास गरिकन वकिलहरूको बिचमा र बेन्च र बारको बिचमा चाहिँ यसले कम्प्लिट दूरी चाहिँ टाढाको लग्यो। त्यहाँ के लेखिएको छ भन्दाखेरि म आदरणीय डाक्टर साहबलाई सम्मान गर्न चाहन्छु, हाम्रो चाहिँ नि आम कानुन व्यवसायको एउटा छाता सङ्गठन हो जसप्रति हाम्रो सम्मान छ र स्वतन्त्र न्यायपालिकाप्रति हाम्रो सम्मान छ, मानवाधिकार र विधिको शासनप्रति सम्मान छ। तर के चाहिँ होइन भन्दाखेरि यसलाई कसैको स्वार्थ कसैको चाहिँ नि पूर्ति गर्नको लागि बार बार बनेको होइन, यो सबैलाई एक्का हुनु पर्दछ। किन भन्दाखेरि बार अमुक व्यक्तिको विषयमा बोल्ने र अमुक व्यक्तिको विषयमा चुप लाग्ने, हिजो न्याय परिषदबाट 6 जना श्रीमानहरूलाई पठाउँदाखेरि यदि बार त्यतिखेर कहाँ आँखा चिम्लेर बसेको थियो,
7: त्यो न्याय परिषदले पठाएको पनि होइन। हामी अलिकति हाम्रो हरिजीसँग पनि मेरो त साथी हो, हामी त अस्ति सँगै निर्वाचन पनि लडेका, हाम्रो त दोस्ती पनि एकदम राम्रो छ। म एउटा कुरा के सोध्छु भने त्यो न्याय परिषद सिफारिस गर्दैन कि, सचिवालयले पठाउने हो। त्यो चाहिँ 6 जना श्रीमानहरू चाहिँ 3 वर्ष कम्प्लिट भए नभइकन सम्मानित सर्वोच्च अदालतको प्रधान न्यायाधीश हुन पाइँदैन, त्यो कारणले गर्दाखेरि सम्मानित सर्वोच्च अदालतमा 3 वर्ष कम्प्लिट हुनुभएका चाहिँ 6 जना श्रीमानहरू, सपना श्रीमान, त्यसपछिबाट रिग्मी श्रीमान, त्यसपछिबाट चाहिँ हरिप्रसाद फुँयाल श्रीमान, त्यसपछि डाक्टर मनोज शर्मा श्रीमान, त्यसपछि चाहिँ हाम्रो नकुल श्रीमान र चाहिँ हाम्रो तिलप्रसाद श्रीमानलाई गरी 6 जना श्रीमानहरू चाहिँ 3 वर्ष कम्प्लिट गर्नुभएको छ, उहाँहरू चाहिँ प्रधान न्यायाधीशलाई योग्य हो भनेर चाहिँ सचिवालयले पठाएको कुरा हो कि, त्यसलाई चाहिँ सिफारिस गर्यो, हामी यहाँले सिफारिस गर्यो कि सिफारिस गर्यो भन्छ, त्यो न्याय परिषद त्यो सिफारिस गर्ने अधिकार कहाँ छ?
9: कुरा एउटै हो,
4: कहाँ छ? तपाईँ जस्टिफाई गर्नु,
9: त्यो एउटै कुरा, तपाईँले सचिवालयलाई दिने न्याय परिषदलाई चाहिँ बेखबर हुन्छ भन्ने कुरा होइन, होइन, किन भन्दाखेरि त्यो चाहिँ न्याय परिषदबाट गइसकेका श्रीमानहरूको बिचमा जो 3 वर्ष कम्प्लिट गरिसकेकाहरू मध्येबाट प्रधान न्यायाधीश हुने भन्ने संवैधानिक व्यवस्था छ। अब उहाँहरू चाहिँ परम्पराको कुरा गर्नु चाहिँ एउटा म उहाँहरूलाई एउटा अवगत गराउन चाहन्छु कि संविधान मार्फत प्रष्ट भएको कुराहरू उल्लेख भएका कुराहरूलाई प्रचलित कानुनमा लगेर जोड्न पाइँदैन, कस्टमरी ल लागू हुँदैन। तपाईँले भनौँ न तपाईँको चाहिँ नि कानुनमा उल्लेख भएको कुरा विधायिकाले प्रष्ट उल्लेख गरेको कुरा होइन त्यहाँ उल्लेख गरेको कुरा रहेछ भने कस्टमरी ल लागू हुँदैन। जतिखेर कानुनको अभाव हुन्छ त्यतिखेर हामीले प्रचलन र परम्परालाई हेर्ने हो, यो कुरामा हेक्का राख्नु पर्दछ। अनि अर्को कुरा के पनि हो त भन्दाखेरि जसरी तपाईँले 6 श्रीमानहरू चाहिँ इलिजिबल हो भनिसकेपछि अब तपाईँ त भनौँ न संवैधानिक परिषदले उहाँहरू मध्येमा को उचित लाग्छ भन्ने कुरालाई हामीले उहाँहरूसँग भएको अधिकारमाथि हामीले किन धावा बोल्ने? त्यसो हो भनेदेखि त
4: नेपाल बार एसोसिएसनले धावा बोल्ला,
9: धावा बोल्या किन? धावा
4: संवैधानिक परिषदको अधिकारमाथि धावा बोल्ला,
9: धावा बोल्या छैन त
4: किन? ठाडो च्यालेन्ज दिइरहेछ
9: हैन खै तपाईको अहिले उहाँले चाहिँ के भन्नु भन्दाखेरि चाहिँ अध्यादेशको विषयलाई ल्याएर यो अनावश्यक रूपमा चाहिँ यहाँ मुछिया छ। अध्यादेश भनेको त निर्णय प्रक्रियाको कुरा हो, यो तपाईँको चाहिँ नि भनौँ न त उहाँले चाहिँ ल्याएको कुरा के थियो भन्दाखेरि यो सन्निकट रूपमा चाहिँ जुन चालु हुने अधिवेशनलाई त्यो चालु नभइकन अगाडिपट्टि जस्तो यो त जेएनजी आन्दोलनबाट तपाईँको रगतको धाराबाट आएको यो विषम परिस्थितिमा विकसित भएको अवस्था हो नि। तपाईँले आम यो जुडिसियरीमा रिफर्म हुनुपर्छ, पुनर्संरचना हुनुपर्छ, जुडिसियरी यसरी जानु हुँदैन, जुडिसियरी प्रति जनताको विश्वास अझ बढ्नुपर्छ र त्यहाँनिर चाहिँ तपाईँले अनावश्यक रूपमा किन गिजोल दिनुहुन्छ, जनतालाई भ्रम किन पारिदिनुहुन्छ?
4: हामी
7: त्यो होइन, हामीले प्रश्न के भनौँ, हामी विधिको शासन चाहन्छौँ, संवैधानिक सर्वोच्चता चाहन्छौँ,
4: तर न्यायालयमा राजनीति घुसाउने त तपाईँहरू हो नि।
7: एकछिन सुन्नु न, भट्टराई सरले अहिले के भन्नुभएको भन्दाखेरि जब कानुनले प्रिभेल गरिरहेको हुन्छ त्यतिखेर हामीले कस्टमरीलाई हेर्नु पर्दैन, जब कानुनले प्रिभेल गर्न छोड्छ त्यतिखेर हेर्नु हो भनेपछि संविधानले प्रश्न के भनेको छ भन्दाखेरि 6 संवैधानिक परिषदका सदस्यहरूले गर्ने मान्छे मैले अघि नै पनि पोइन्ट गरेको नि, त्यो चाहिँ के हुन्छ सर्वसम्मत होस् मैले 6 राखेँ कि, न त 7 किन राखिदिनु थियो, 6 राखेको सर्वसम्मतमा। अब तपाईँलाई तपाईँसँग 2/3 मत छ, 2/3 मत भएको 182 अन्य सांसदहरूलाई हामी सहयोग गर्छौँ भनिरहनु भएको छ भने तपाईँ 2/3 भयो मत भएको मानिस किन संसद छलेर चाहिँ तपाईँलाई अध्यादेश ल्याउनु पर्यो, अनि अध्यादेश ल्याएर अध्यादेश आज ल्याएर आज चाहिँ प्रधान न्यायाधीश सिफारिस गर्ने अनि फेरि भोलि हाउस बोलाउने तपाईँलाई के जरुरी भयो? तपाईँलाई आफ्नै हाउसप्रति विश्वास छैन नि, तपाईँको हाउसप्रति तपाईँलाई विश्वास भएको भए तपाईँ हाउसमा लगेर गर्न सक्नुहुन्न थियो? सबै कुरा त तपाईँसँग त 2/3 छ, प्रष्ट बहुमत छ। त्यसैले मैले भन्छु जेएनजीको आन्दोलनबाट आएको सरकार हो यो, यदि त्यसो हो भने पहिला त संविधान संशोधन गर्नुहोस् न, तपाईँ संविधान संशोधन गर्नुहोस्, टोटल चाहिँ तपाईँ रिफर्म गर्नुहोस्, त्यसपछि तपाईँ गर्नुहोस्। हामी भनिरहेका छौँ हामी त विधिको शासन संवैधानिक सर्वोच्चता, तपाईँ संविधान
4: पहिलाले कानुनी राज विधिको शासन र संवैधानिक सर्वोच्चतामाथि प्रहार गर्नुभयो नि त,
9: होइन विधि कहाँनिर छ भने तपाईँले वरिष्ठ
4: उहाँले भनिराख्नु भएको छ त
9: विधि देखाइदिनु पर्यो नि, संविधानमा देखाइदिनु
4: पर्यो, अधिकारले भने सुन्नु
9: देखाइदिनु पर्यो क्या, संविधानमा वरिष्ठ हुन्छ भनेर देखाइदिनु पर्यो,
7: वरिष्ठ
4: संविधानमा कहाँ
7: लेखेको संविधान देखाइहाल्छु नि, संविधानमा जुन संवैधानिक परिषद
4: संविधानको कुन धारा कुन
9: वरिष्ठ छान्नु पर्छ भन्ने कहाँ छ?
7: संविधान परिषद सम्बन्धी व्यवस्थाले त्यसको काम कर्तव्यले के भन्छ त भन्दाखेरि 6 चाहिँ उपस्थित हुनु पर्यो, त्यो एनले पनि के भनेको छ 6 उपस्थित हुनु पर्यो, 6 नभए पनि पहिलोचोटि भएन भने दोस्रोचोटि चाहिँ के गर्नु पर्यो भन्दाखेरि बोलाउनु पर्यो, त्यसपछि 4 उपस्थित भएर गर्न सकिन्छ भनिराखेको संविधानले भनेको विषयलाई तपाईँ चाहिँ अनि 4 उपस्थित भएर 3 बहुमत पुग्छ भनेर तपाईँ अध्यादेशबाट संविधान संशोधन गरिदिनु, संविधानलाई तपाईँले अध्यादेशबाट हाम्रो बारको कुरा यो मनोज श्रीमानलाई प्रधान न्यायाधीश नियुक्ति गरेकोमा हामीले विरोध गरेका छैनौँ, हाम्रो विज्ञप्ति पढ्नुहोस् न, एकै विज्ञप्ति छैन भने म अहिले दिन्छु नि, मसँग छ यहाँ
9: पढेर सुनाउ
7: विज्ञप्ति, एक
9: विभक्त विभक्त चाहिँ गर्यो
7: एक एक विज्ञप्ति
9: पढ्नु,
7: हामीले के भनेका छौँ
9: जहाँ
7: तपाईँले अध्यादेश मार्फत संविधान संशोधन गरेको कुरामा नेपाल बार एसोसिएसनको ध्यान आकर्षण भएको छ, त्यसैले अध्यादेश मार्फत चाहिँ शासन चलाउने कुराको नेपाल बार एसोसिएसन विरोध गर्दछ। अन्त भाषा यही छ नि, त्यसो भावनाले मनोज श्रीमानलाई
6: उहाँको त क्लियर कट बटम लाइन
9: आयो, क्लियर कट बटम छ। तपाईँले जस्तो संवैधानिक परिषदले अहिले निर्णय गर्दा चारजनाको छ है मत, फेरि एकातिर सुनौ न, कति कति खरो रूपमा र तपाईँको जुडिसियरीमाथि स्वतन्त्र न्यायपालिकामाथि उहाँहरूले आग्रह गर्छु भनेछ तपाईँको, यो चाहिँ नि बारले आग्रह गर्ने हो, बारले आग्रह गर्ने विषय हो यो, र तपाईँको न्यायपालिकामाथि विभक्त ल्याएर के न्यायपालिकामाथि चाहिँ ध्वस्त बनाउन खोजे हो यो, भएको विश्वास पनि गुमाउन खोजे हो। बार भने त हाम्रो चाहिँ तपाईँको सम्पूर्ण वकिलहरूको धरोहर हो नि, त्यसले गर्दाखेरि बार र बेन्च, बेन्च भने के हो भन्दाखेरि तपाईँको चाहिँ अदालत भयो भने, बार चाहिँ के हो त भन्दाखेरि चाहिँ तपाईँको के छ भन्दाखेरि यो अफिसै हो तपाईँको, हामी त कोर्ट अफिसर हौ नि त,
6: बालेन सरकारले
9: द्वितीयलाई
7: हामीले के भनेका राखेका छौँ भने संसद अधिवेशन मैले माथिदेखि पढाउँ कि कहाँदेखि पढाउँ, पुरै पढौँ,
6: तपाईँ त्यसको सारांश
7: सारांश संसद अधिवेशन छलेर ल्याएको अध्यादेशले संविधानको धारा दुईले प्रदत्त गरेको जनताको सार्वभौम अधिकार, संसदको सार्वभौम अधिकारको गम्भीर उल्लङ्घन गरेको नेपाल बार एसोसिएसनको स्पष्ट ठम्याइ छ।
9: कहाँ छ भने त, अब यो दुईटै नजिकको
7: दुईटै नजिकको सरकार छ, तपाईँलाई प्रधानमन्त्रीलाई मात्र दिए होइन, हाम्रा जनता हामीले 48 लाख भोटर्स, त्यो स्वतन्त्र पार्टी हजुरको पनि हो मेरो पनि हो सबैको हो नि, जसले
6: 182 मा त प्रष्ट रूपमा लेखेको छ त अध्यादेश ल्याउनु पाउने अधिकार भनेर,
7: हो एक्ज्याक्ट कतिखेर ल्याउनु
6: पाउने हेर्नु भएको छैन,
7: कतिखेर ल्याउनु पाउनु भनेको छ,
6: जति संसद चलेकोले ल्याउनु पाउने, बहुमतले ल्याउनु पाउने अथवा अल्पमतले ल्याउनु पाउने भनेर कहिले लेखेको छ
7: संविधान
6: अधिकारीजी?
7: संसद नचलेको बेलामा यदि तपाईँलाई कुनै काम गर्नु पर्यो भने, अत्यावश्यक पर्यो भने ल्याउने भने, आज चाहिँ तपाईँ संसद बोलाउने र मान सम्मान्य राष्ट्रज्यूलाई संसद बोलाउनलाई चाहिँ आह्वान गर्नलाई चाहिँ पत्र पठाउने, सरकारबाट निर्णय गरेर मन्त्री परिषदले निर्णय गरेर त्यही संसद बोलाएकोलाई भोलि 9 र 10 भए होइन, 9 गते र 10 गते भए होइन, 10 गते त्यही संसद चाहिँ तपाईँ अब बोलाएको चाहिँ राष्ट्रपतिलाई स्थगित गर्न लगाउने, अनि त्यसपछि फट्टाफट लाएर चाहिँ अध्यादेश लिएर आउने, अनि अध्यादेश ल्याइसकेपछि आफ्नो काम कम्प्लिट भएपछि फेरि हाउस बोलाउने, यो भयो विधिको शासन,
6: अध्यादेशबाट शासन चलाएर विधिको शासन हुन्छ त।
9: सुन्नु न, यो कस्तो छ भने उहाँ षड्यन्त्रको सिद्धान्त कन्सपिरेसी थ्योरीमा उहाँहरू चाहिँ त्यो लाइनबाट कुरा गर्नुहुन्छ, हामी अर्ग्यानिक होलको विषयमा कुरा गर्छौँ हो कि होइन, अर्ग्यानिक होल भने के, तपाईँको जुडिसियरी त्यसै गरेर तपाईँ कार्यपालिका न्यायपालिका व्यवस्थापिकाहरू एक आपस संयात्मक रूपमा अगाडि बढ्नुपर्छ, उहाँहरू के
6: इच्छा समन्वय भएको
9: अहिले के चाहनुहुन्छ, उहाँहरू भड्काउन चाहनुहुन्छ,
6: तपाईँहरूले के सल्लाह दिनुहुन्छ
9: बारले संस्थागत रूपमा जुडिसियरीलाई तपाईँको प्रभोग गरिरहेछ, हेर्नुहोस् आज तपाईँले कतिपय भाषणहरू तपाईँले सुन्न सक्नुहुन्छ, आज कानुन दिवस पनि हो,
6: सरकारले प्रभोग गरिरहेछ
9: कि कस्तो भन्दाखेरि विभक्त गरिरहेछ, सरकारले विभक्त गर्यो किन भन्दाखेरि त्यहाँ 6 जना श्रीमानहरू मध्ये कार्यक्षमताको आधारमा हामीले लग्यौँ है, हुनसक्छ निर्णयमा कसैलाई तपाईँको चित्त नबुझ्न सक्छ, तपाईँले कहाँ संविधानको कुन चाहिँ तपाईँको स्पेसबाट बाहिर गएको छ त,
6: कानुन दिवसकै दिन कानुनको धजी उडाइरहनु भएको छ तपाईँले,
9: तपाईँले आजको हेर्नुहोस् न तपाईँको श्रीमानहरूको भाषण सुन्नुहोस्, मैले नाम लिन चाहन्न, बारले
6: प्रधान न्यायाधीशले त सिधा भन्नुभएको छ त, द्वितीय होस् या जे होस् डराइन्न,
9: ल हेर्नुहोस् त्यो
6: डराएर शासन टिक्दैन भन्नुभएको छ,
9: त्यसको पछाडि के छ त, तपाईँले राम्रोसँग बुझ्नुहुन्छ नि, आज बार आएर तपाईँको स्टुडियोमा बोलिरहेको
6: धम्की दिँदो रहेछ नि त, सरकारले धम्की दिँदो रहेछ नि त न्यायालयलाई,
9: धम्की दियो कहाँनिर
6: भाषा त्यो प्रष्ट हुँदैन, संकेत गर्दैन,
9: अब उहाँले बोलेपछि सरकारले नि बोल्यो भनेर भन्न मिनिङ लाउन मिल्छ त्यस्तो कुरा गरेर हामीले छुटपाउन सकिन्छ,
6: न्यायमूर्तिले त्यसो भन्नु भनेको त गम्भीर कुरा
9: हो त, तपाईँले आज
6: कानुन व्यवसायीहरूले पनि बोल्नु पर्दैन, यो
9: विषय भए चाहिँ सबै ठिक, 6 जना श्रीमान चाहिँ बेठिक भनेर आज परिभाषा गर्दै गयौँ भने हामी जुडिसियरी लिएर कहाँ जाँदैछौँ, हाम्रो यो डुङ्गा के डेस्टिनेसनमा पुग्न सक्छ, तपाईँलाई
6: निमोट्न खोजेको कुरा त साँचो हो नि होइन,
9: तपाईँ
6: न्यायमूर्तिहरूमाथि नै अन्याय भइरहेछ अहिले,
9: न्यायमूर्तिमाथि कसरी अन्याय भएको छ भने कसले अन्याय गर्यो भन्नु पर्यो नि त,
6: तपाईँ
9: अमुक मान्छे परेन, मेरो मान्छे परेन वा मैले चाहेको परेन, यस्तो कुरा गरेर संस्थागत रूपमा तपाईँको 23,000 वकिलहरूको संस्थाले बोल्न मिल्छ,
7: यसो हेरौँ हामीले मनोज श्रीमानलाई नियुक्ति गरेकोमा हामीले कहीँ पनि कोट गरेका छैनौँ, मनोज श्रीमानलाई म व्यक्तिगत रूपमा पनि बारको तर्फबाट पनि हामीले मनोज श्रीमानलाई नियुक्ति गरेकोमा मनोज श्रीमान अयोग्य हुनुहुन्थ्यो उहाँलाई नियुक्ति गरेर कहीँ भने बारले हामीले भनेको कुरा के हो भने अध्यादेश मार्फत तपाईँ शासन गर्न खोजिरहनु
6: अब न्यायालयमा राजनीति बन्द हुने भयो भनेर तपाईँहरूको छटपटी सुरु भयो होइन
7: यसलाई यसो हेर्नुहोस् न हामीले त सिधा सिधी छ कि
6: यहाँ तपाईँहरू सेटिङमा चलिरहनु भएको छ क्या
7: घुमाउनु पर्ने कुरै छैन
6: 2092 सालसम्मको प्रधान न्यायाधीश फिक्स गर्नु भएको थियो
7: अहिले चाहिँ के
6: त्यो भनेको पुराना दलहरूले गरेका होइनन्
7: अहिले के भएको छ अहिले के भएको छ
6: अहिले निरन्तरतामा क्रमभङ्ग भयो
7: कसरी क्रमभङ्ग भयो कसरी क्रमभङ्ग भयो मलाई भन्नुहोस् न
6: तपाईँहरूले प्रेडिक्ट गरेका व्यक्तिहरू प्रधान न्यायाधीश नभन्ने भए
7: सुन्नुहोस् यहाँ हेर्नुहोस्
6: व्यक्तित्वलाई आधार मान्ने भयो
7: सुन्नुहोस् सपना श्रीमान वरिष्ठ अधिवक्ताबाट चाहिँ सर्वोच्च अदालत प्रवेश गर्नुभएको कुमार श्रीमान पनि वरिष्ठ अधिवक्ता भएर सर्वोच्च प्रवेश गर्नुभएको हरिफुयाल श्रीमान चाहिँ मान्य अधिवक्ता भएर सर्वोच्च अदालत प्रवेश गर्नुभएको मनोज श्रीमान चाहिँ अतिरिक्त त्यतिखेर चाहिँ पूर्णावेदन अदालतको अतिरिक्त न्यायाधीश हुन्थ्यो अस्थायी उहाँ त्यसमा प्रवेश गर्नुभएको बिचमा उहाँ चाहिँ त्यो संविधान नयाँ संविधान जारी हुँदाखेरि उहाँ त्यहाँबाट आउट हुनुभयो त्यसमा आउट भइसकेपछि केही समयमा कानुन व्यवसाय रहनुभयो त्यसपछि 76 सालमा उहाँ कानुन व्यवसायकै हैसियतले त्यहाँ प्रवेश गर्नुभएको नकुल श्रीमान मुख्य रजिस्ट्रार हुँदै त्यसपछिबाट मुख्य न्यायाधीश भएर प्रवेश गर्नुभएको तिलप्रसाद श्रीमान मुख्य हेर्नुहोस् न
6: राजनीतिक नियुक्ति भागभण्डाबाट न्यायाधीश भएकाहरू माथिको ठाडो प्रहार भयो नि त
7: कसरी प्रहार
6: त्यही भएर तपाईँहरूलाई धक्का लाग्यो अहिले
7: सपना श्रीमान र मनोज श्रीमानमा के डिफरेन्स छ क्या हजुरले आफै भन्नु
6: तपाईँ भन्नुहोस्
7: के डिफरेन्स
6: डाक्टर मनोज कुमार शर्मालाई अगाडि बढाउनु
10: त्यो हेर्नुहोस् है
6: संविधान पनि बोल्नुपर्छ निकट कानुन व्यवसायी
10: होइन सुन्नुहोस् है संविधानको दायरा विधिको शासन र सेपरेसन अफ पावर शक्ति पृथकीकरणको सिद्धान्तलाई हामीले हेका राख्नुपर्छ हेर्नुहोस् है तपाईँले चाहिँदा नचाहिँदा विज्ञप्तिहरू ल्याएर जुडिसियरीमा गिजोल्न पाइँदैन यो जुडिसियरी कसैको पेवा होइन हेर्नुहोस् हिजो तपाईँको बारमा इलेक्सन हुँदै गर्दा हामीले भनेका थियौँ म पनि त्यहाँ केन्द्रीय सदस्यमा उम्मेदवारको रूपमा प्रतिस्पर्धामा थिएँ डाक्टर साहब पनि हुनुहुन्थ्यो होइन हामीले सम्मान गरेका छौँ त्यो इन्स्टिट्युसन भनेको तपाईँले चाहिँ कसैप्रति आग्रहरत पूर्वाग्रह राख्नु हुँदैन
7: यसो
10: आग्रहरत मैले
6: बोल्छु एमाले निकट कानुन व्यवसायी
7: होइन होइन
6: हामी भन्नुहोस्
7: हामी नेपाल बार एसोसिएसनको केन्द्रीय सचिवालय सदस्य हुनु
6: तर कुनै जरा भनेको त
7: सुन्नुहोस्
6: नेकपा एमाले होइन
7: होइन होइन म एउटा कानुन व्यवसायले 6000 करिब 5045 कानुन व्यवसायहरूले मत दिएर निर्वाचित भएर आएको म
6: दलीय आबद्धताको आधारमा प्यानल बनाएर
7: यसो
6: स्पर्धा गर्नुभयो अनि अहिले म
7: सुन्नुहोस् त्यो होइन
6: चोखो छु भन्न
7: म चोखाउनुहुन्छ म जतिखेर म एउटा
6: दलको जुठो खाइसक्नु
7: छैन छैन छैन यसलाई यसरी हामी स्वतन्त्र न्याय
6: अधिकारी
7: स्वतन्त्र न्यायपालिका विधिको शासन संवैधानिक सर्वोच्चताको लागि हामी बार नबोले को बोल्छ बार भनेको त्यस्तो संस्था हो हिजो 62 सालमा राजाको शासनमा पनि बोल्यो हिजो 72 पनि बोल्यो आज पनि बोल्छ बार कुनै पनि राजनीतिक दलहरूको कुनै पनि सङ्गठनहरूको भातृ संस्था होइन पहिला यो बुझ्नु पर्यो अहिले भर मेरो मित्र हरिशजीले भन्नुभयो म पनि त्यहाँ केन्द्रीय सदस्यलाई प्रतिस्पर्धा गरेको थिएँ उहाँले मत के गर्नुभयो मत पुरा मत प्राप्त गर्न सक्नु भएन आज यो कुर्सीमा म छु उहाँ हुनुहुन्न भोलि उहाँ आउनुहुन्छ उहाँ पनि भोलि त्यस्तै हो त्यसैले हामीले भनेको नि आज प्रधानमन्त्री बालेन्द्र शाह तपाईँको पनि हो मेरो पनि हो उहाँको पनि हो त्यसैले आज बालेन्द्र शाह जसरी प्रधानमन्त्री हुनुहुन्छ नि स्वतन्त्र पार्टीबाट निर्वाचित भएर गए पनि उहाँ प्रधानमन्त्री देशको हो त्यसैले हामी नेपाल बार एसोसिएसन कानुन व्यवसायको साझा संस्था हौ हामी कसैप्रति पनि लक्ष्य छैनौँ र मैले अघि नै पनि निवेदन गरेको कुरा के हो भने तपाईँले जुन अध्यादेश मार्फत शासन गर्न खोजिरहनु भएको छ नि त्यसले तपाईँ कार्यपालिकाको छाया चाहिँ न्यायपालिकामा पार्न खोजिरहनु भएको छ त्यसप्रति मात्र नेपाल बार एसोसिएसनको आपत्ति हो आपत्ति कहाँ गरेको हामीले भन्दा एउटा तपाईँ आफ्नो छाया चाहिँ कार्यपालिकामा पा कार्यपालिकाको छाया
6: न्यायपालिकामा न्यायपालिकालाई कार्यपालिकाको छायाको रूपमा अगाडि बढाउन चाहन्छ बालेन सरकारले त्यसपछि तपाईँहरू चुपो लाएर बस्नुहुन्छ मुखमा दही जमाएर बस्नुहुन्छ कानुन व्यवसाय
10: सुन्नुहोस् है तपाईँको दुईवटा ढुङ्गामा राखेर बार सयर गरिरहेको छ एकातिर बार के भन्छ म कस्टमरी लको एकदमै दृढतापूर्वक लड्छु भनेर अगाडि बढाएको छ त्यसको अर्थ के हो वरिष्ठको हिसाबले दिनुपर्छ भनेर तपाईँको लबिङ गरिरहेको छ अथवा त्यसप्रति अगाडि बढिरहेको छ भने अर्कोतिर के भन्छ भन्दाखेरि चाहिँ विधिको शासन अनुसार हामी त संविधान मान्छौँ नि भनेर भनिरहेको छ तपाईँको डबल स्ट्यान्डर्ड गरेर हिँडिसकेपछि हामी गन्तव्यमा पुग्छौँ त अहिले बार फसेकै त्यसैमा हो एकातिर त तपाईँको चाहिँ नि परम्परा अनुसार जानुपर्छ भनेर लबिङ गरिरहेछ, स्ट्यान्ड लिएर बसिरहेछ, त्यसलाई विभक्त गर्यो भनिरहेछ, अर्कोतिर केमा गइरहेछ
6: त तपाईँहरूले गर्नु नै भयो नि।
10: कसरी भयो भने मैले
6: वरियता मिस्नु भयो क्या?
10: कसरी अनि वरियता त संविधान
6: महिलालाई
10: छजना श्रीमानहरू
6: अगाडि आउन दिनु भएन,
10: त्यो महिला पुरुषको कुरै होइन नि, यो त तपाईँले नेपालको सुप्रिम कोर्टको प्रधान
6: न्यायाधीश लेखाउने अवसर थियो,
10: यो जेन्डर ब्यालेन्स गर्ने कुरा पनि होइन,
6: जतिको साहसिक व्यक्तित्वलाई तपाईँहरूले बीचमै ब्रेक लगाइदिनु,
10: त्यसो अरू साहसिक
6: अपमान गर्नुभयो,
10: साहसिक हुनुहुन्न जसले सबभन्दा राम्रो चाहिँ नि मुद्दाहरू फर्चुट गरिरहेछ, तपाईँले हिसाबै देखाइदिएछ त, तपाईँले हेर्नुहोस् न, अनि अरू श्रीमान चाहिँ थिएनन् र उहाँ मात्रै हुनुहुन्थ्यो भनेको कुरा त तपाईँ हिजोदेखि नै बहस गरेर हुन्थ्यो नि त, तपाईँ रिजल्ट आइसकेपछि तपाईँले परिणाम आइसकेपछि परिणाम मेरो फेभरमा परेर भनेर कुनै पनि कानुनी बहसहरू गरेर कुनै पनि किसिमको लबिङ गरेर पुगिन्छ भने वरिष्ठ आएन भने
6: भन्ने
10: कुरा हिजोदेखि नै उहाँले लबिङ
6: नम्बरलाई पछ्याएर चार नम्बरको व्यक्ति
10: चार नम्बर
6: कस्तो सन्देश जान्छ क्या?
10: चार नम्बर र पाँच नम्बर भएन, छजना मध्ये
6: स्वतन्त्र पार्टीको भक्ति गान गाउने मात्रै हो,
10: छजना मध्ये त्यो त्यसरी पार्टीसँग नजोडु नि यसलाई, छजना मध्ये संवैधानिक परिषदलाई
6: चलिरहनु भएको छ,
10: अर्काको अधिकार भनेको त्यो संस्थाको अधिकार, त्यो निकायको अधिकार, मैले संवैधानिक परिषदको कुरा गरिरहेको छु, त्यसको अधिकारमाथि पूर्ण अधिकारमाथि हामीले त्यसको विषयमा छलफल त गर्न सकौँला, तर विज्ञप्ति निकालेर तपाईँको चाहिँ नि एकप्रति लक्षित गरेर तपाईँको आग्रहको तरिकाले पूर्वाग्रहको तरिकाले जुडिसियरीमा प्रवेश नगरौँ, मैले यति मात्रै भनेको, हामी सम्मान गरौँ सबैलाई,
6: बारको काम भनेको जहिले पनि भाजो हाल्ने,
10: हेर्नुहोस्
6: जहिले पनि विरोध गर्ने, आलोचना गर्ने,
10: बार बोलेर
6: सर्वोच्च अदालतसँग बार्गेनिङ गर्ने,
10: बार
6: न्यायाधीशहरूसँग बार्गेनिङ गर्ने होइन,
10: बार बोलेरै 62-63 बार बोलेको थियो, बार देखिएको थियो, अनि मैले भनौँ 109 दिनको
6: राजनीति गर्नुभयो, न्यायालयले
10: हिजो 109 दिनसम्म
6: अधिकारीजी
10: केही प्रधान न्यायाधीशलाई सामान्य प्रधान न्यायाधीशलाई भित्र प्रश्न पनि नदिएको छ, हामीले त्यस्तो कुरा अहिले विज्ञप्तिमा लेखेका छैनौँ, यो कुरा हामीले याद गर्नु पर्यो, विज्ञप्ति मैले त्यही भएर विज्ञप्ति अक्षर सब पढ्नुहोस् भने मैले पटक पटक भन्छु, मसँग छ नि यहाँ विज्ञप्ति पढ्नु पर्यो क्या, हामीले अध्ययन गर्नु पर्यो, अध्ययन गरेर अध्ययनको आधारमा चाहिँ हामी छलफलमा भाग लिनु पर्यो, एउटा कुरा भन्नु त तपाईँको
6: संविधानको धारालाई कोट गर्नु पर्यो क्या, यहाँ यसरी भनिएको छ, यहाँ निर्दिष्ट गरिएको छ भन्नु पर्यो,
10: कस्तो कोट गरेका छन् हेर्नुहोस् न, संविधानको धारा कति
6: यसरी यसरी संविधानमा यो धारामा यो कुरा प्रदत्त गरिएको छ,
10: नेपालको संविधानको धारा 284 हाम्रो यो दोस्रो प्यारा है, दोस्रो प्यारा पढ्नु पर्यो क्या, नेपालको संविधानको धारा 284 मर्म विपरीत संवैधानिक परिषद काम कर्तव्य र अधिकार सम्बन्धी ऐनलाई कलुषित मनसायका साथ संघीय संसदलाई छली, हामी त संसद प्रति नै गरिरहेका छौँ नि,
6: नेपालको संविधान
10: अझै सुनौ छली ल्याएको अध्यादेशको आडमा नेपालको संविधानलाई संशोधन गर्न सकिँदैन भन्ने नेपाल बार एसोसिएसन आफ्नो दृष्टिकोण राख्दछ,
6: नेपालको संविधान धारा 284 बिर्सियो है त,
10: अब हेर्नुहोस् है,
6: संवैधानिक परिषद सम्बन्धी
10: ठिक छ, मैले माने त्यसको लागि त तपाईँले अध्यादेश मार्फत ल्याएर त्यो डिसिजन गर्दाखेरि बहुमत पुर्याउनु पर्ने कुरामा अलिकति विचार गर्नुहोस् भनेर राष्ट्रपतिज्यूले त भन्नुभयो, तर पनि के भयो तपाईँले त्यहाँ हेर्नुहोस् 3 जनाको डिसिजन हुन सक्छ प्रधानमन्त्री समेत होइन, त्यसमा पनि 4 जना अहिले तपाईँको विपक्षी दल तपाईँको श्रम संस्कृति पार्टीको समेत उपसभामुखले समेत हाल्नु भएको छ, यहाँ हेर्नुहोस् है बहुमतै पुगेको छ, 6 जना भने 4 जना हो नि, तपाईँलाई अलिकति हेक्कार होस्, संवैधानिक परिषद हिजो बनाउँदाखेरि उहाँले भन्नुभयो पावर सन्तुष्ट
6: रूपमा असहमति जनाउनु भयो नि त राष्ट्रसभा अध्यक्ष नारायण प्रसाद दाहाल र प्रमुख प्रतिपक्षी
10: भइहाल्छ नि,
6: उहाँले भनेको जान्देमेले
10: 6 जनाकै 100% सहमति हुन्छ भन्ने यो परिकल्पना हिजो 3 दलहरूको के थियो, हामी भन्दा बाहिर कोही पनि आउँदैन, हामी त भागभण्डामा गर्छौँ भन्ने मनसायबाट आएको हो कि भन्ने
6: विरोध गरिरहनु भएको छ त श्रम संस्कृति पार्टीले,
10: अब मत हालिसक्न उहाँले विरोध गरेर हुन्छ, मत दिइसकेर पछि विरोध गरेर कुनै अर्थ हुन्छ, त्यही मैले भने परिणाम हेरेर व्याख्या गरेर हुन्न, मेरो पोर्टामा परिणाम आयो कि आएन, मेरो पक्षमा आयो कि आएन भन्ने कुराको पछाडि त्यसको एनालिसिस गरेर त्यसको चाहिँ कुनै सहमति असहमति गर्नु कुरै तुक हुँदैन, तपाईँले हेर्नुहोस् विधि सम्मत र
6: मौसमको बाजा मात्रै बजाइरहे
10: मौसमको बाजा, हामी अहिले पनि हाम्रो प्रत्येक चोटि हो कि बारले बोल्ने भने कि बार स्थायी
7: प्रतिपक्ष जस्तो हुन्छ। हामीले जोसुकै सरकार आओस्, हिजो केपी शर्मा ओलीको सरकार हुँदा, हिजो प्रचण्डको सरकार हुँदा, हिजो शेरबहादुरको सरकार हुँदा, हाम्रो कुरा के हो नि,
6: सरकारले राम्रो काम गर्दा सबैभन्दा बढी उल्लङ्घन गर्ने भनेको चाहिँ कानुन व्यवसायी नेपाल बार एसोसिएसन
7: होइन। यो हो चाहिँ के भने, नेपाल बार एसोसिएसन जहिले पनि विधिको कुरा गर्छ, संविधानवादको कुरा गर्छ, संवैधानिक सर्वोच्चताको कुरा गर्छ। त्यसो भइसकेपछि अध्यादेश जो ल्याउनु भएको छ,
6: तपाईहरु चुप लागेर बस्नुहुन्छ,
7: अध्यादेश
6: होइन भने विज्ञप्ति लेख्नुहुन्छ, विरोध गर्नुहुन्छ, सरकारलाई च्यालेन्ज दिनुहुन्छ,
7: अध्यादेश ल्याउनुहुन्छ,
6: सर्वोच्च अदालतलाई च्यालेन्ज दिनुहुन्छ,
7: अध्यादेश ल्याउनु भएको छ नि। तपाईँको अध्यादेश दुवैवटा हाउसबाट पास हुनुपर्छ। तपाईँको अध्यादेशको आयु कति हुन्छ थाहा छ? छ महिना हुन्छ। दुवै हाउस बसिसकेपछि 60 दिनभित्र पास गर्नुपर्छ। त्यस्ता कानुन ल्याएर अनि तपाईँ चाहिँ देशलाई चाहिँ राज गर्न खोज्ने, तपाईँसँग दुई तिहाई छ त, कानुन ल्याउनुहोस् न बाबा। हामी भनिरहेछौँ, हात जोडेर बिन्ती गरिरहेछौँ, कानुन ल्याउनुहोस्, तपाईँ चाहिँ अध्यादेशबाट शासन नगर्नुहोस्। अर्को कुरा सुन्नुहोस् न, तपाईँ श्रम अदालतका चाहिँ मान्य सदस्यहरूलाई चाहिँ राजीनामा गर्नलाई चाहिँ भनिरहनु भएको छ, प्रशासनिक अदालतका मान्य न्यायाधीशलाई चाहिँ समाचार हेर्नुभयो होला नि, कि मैले भनेको मिथ्या होइन होला नि। त्यसपछि यो के तरिका न्यायालयलाई त्यस्तो हुन्छ? त्यस्तो हुन्छ न्यायालय?
10: अब त्यस्तै
6: हुन्छ न्यायालय।
10: डाक्टर साहबले के भन्नुभयो भने, तथ्यहीन कुरा बोल्नुभयो। तपाईँ चाहिँ समाचारका कुरा ल्याएर तपाईँका न्यायाधीशहरूलाई, अमुक न्यायाधीशहरूलाई तपाईँको प्रेसर गर भन्नु, बार त्यसरी अगाडि बढ्नुहुन्न के, बार साह्रै पानी भयो हेर्नुहोस्। बार तथ्यमा हिँड्दैन, भावनामा हिँड्छ बार। तपाईँको चाहिँ एनालिसिस गर्दैन, प्रमाणहरू खोज्दैन। तपाईँ उहाँलाई म अहिले नै के भन्न चाहन्छु, अनुरोध गर्न
6: चाहन्छु,
10: मैले एउटा जोड्न चाहन्छु, त्यो त उहाँले जुन जुन न्यायाधीश
6: अनुसारको तपाईँहरू कानुनलाई व्याख्या गर्नुहुन्छ
10: भने त्यसो होइन नि त, तथ्यमा हिँड्छ त कानुन व्यवसाय, त प्रमाणमा हिँड्छ।
7: यदि त्यो होइन भने होइन भने तपाईँ किन खण्ड निकाल्नु भएन?
10: हावा कुरा बोल्छ अनि हामी प्रमाण खोज्दै हिँड्ने?
7: यदि फोन गरे होइन
6: हावा कुरा गर्ने, उहाँसँग
7: सम्झारहरूको तपाईँ खण्डन गर्नु पर्दैन।
10: कसले खण्डन गर्छ? तपाईँले अनावश्यक हावा कुरा लेखेर हामी बोल्दै खण्डन गर्दै,
7: मिडियाले बोलेको सबै कुरा हावा हुन्, तपाईँले बोलेको कुरा हावा हुन,
10: जस्टिफाई
7: हावा हुन,
6: उहाँलाई जस्टिफाई गर्नु,
7: मिडियाले बोलेको कुरा हावा हुन,
6: मिडियाले
7: लेखेको कुरा हावा हुन, अनलाइन मिडियाले लेखेको छ, सीतापाटीले लेखेको छ, त्यो तपाईँले लेखेको कुरा अब हामी हावा मानौँ? भोलिदेखि हामी तपाईँले लेखेको कुराहरू नपत्याउँ?
6: तपाईँले त साँचो कुरा लेख्छ जहिले नि,
7: यस तपाईँ साँचो लेख्नु,
6: मिडिया सुल बी वाच डग,
7: फोटो ल्याब डग हो भने किन खण्डन,
6: समाजको पहरेदार हो, जे कुरा हो त्यही देखाइरहेको छ, त्यस्तो देखाउँछ मिडियाले,
7: किन खण्डन गर्नुहुन्न?
6: अनि नेपाल बार एसोसिएसन चाहिँ पानी माथिको ओभानो बन्नको लागि मिडियालाई दोष दिने?
7: नो, मिडियालाई दोष दिएको छैन,
6: मिडियामाथि प्रश्न उठाउने,
7: हामीले मिडियालाई कहिले दोष दिएको छैन। हामी त के भनिरहेछौँ भने, सबै मिडियादेखि सबैले चाहिँ के भन्छ भने, मान्य प्रशासकीय अदालतका न्यायाधीशहरू, श्रम अदालतका न्यायाधीशहरू, वैदेशिक न्यायाधिकरणका न्यायाधीशहरूलाई चाहिँ फोन चाहिँ भयो भन्ने कुरा चाहिँ सारा मिडियामा आइस आएर चाहिँ भन्ने कुरा के, अब हामी यहाँ फोनको ट्यापै गरेन, त्यो त सरकारसँग मात्र हुन्छ नि, त्यो ट्याप गरेर चाहिँ गर्न सक्ने। त्यसो भावनाले हामी बार एसोसिएसन के चाहिरहेछौँ भने, बार एसोसिएसन विधिको शासन, संवैधानिक सर्वोच्चता, कानुन। एउटा कुरा हेर्नु, तपाईँहरूले अहिले यत्रो
6: नचलाउने,
10: त्यसो
6: पराजित भइसकेपछि
10: पराजितको कुरा भएन, बार
6: भनेको कुराहरू नेगेटिभ देखाउने,
10: सुन न, बार भनेको हाम्रो सबैको संस्था हो,
6: बार
10: अझ सशक्त हुनुपर्छ, बार हिजो

0: मान्छे र अहिले आउनुभएका सम्मानित जीवहरूमा किन फरक भयो त भन्दा संविधानले दिएको आधारले गर्दाखेरि हिजो अहिलेको हाम्रो सम्माननीय प्रधानमन्त्री हिजो महानगरको प्रमुख हुनुहुन्थ्यो, त्योभन्दा अगाडि केही पनि हुन्नथ्यो, एउटा इन्जिनियर हुनुहुन्थ्यो, आज सम्माननीय प्रधानमन्त्री हामी के भनिरहेको छौँ, मेरो अभिभावक हो, सम्माननीय प्रधानमन्त्री हो भनेर त केले दिएको, यही संविधानले दिएको हो। त्यसैले सबैले यो संविधानलाई के गर्नु पर्यो त भन्दाखेरि संविधानलाई रेस्पेक्ट गर्नु पर्यो र संविधानवादको आधारमा अगाडि बढ्नु पर्यो। जब हामी संविधानवाद मान्दैनौँ नि, सेपरेसन अफ पावरको कुरा के हो, चेक एन्ड ब्यालेन्स भनेको के हो, तपाईँ कार्यपालिकाको छुट्टै भूमिका छ, कार्यपालिकाले समग्र रूपमा चाहिँ व्यवस्थापन गर्ने हो राज्यको, कानुन बनाउँछ व्यवस्थापिकाले, त्यसरी त सेपरेसन अफ पावर छ नि, अनि चाहिँ त्यसको व्याख्या गर्छ न्यायालयले, अनि तपाईँ
1: सबै न्यायाधीशहरूले राजीनामा दिनुपर्छै पर्दैन, त्यसो अब
0: किन दिने, किन
1: राजीनामा दिनुहुन्छ दिनुहुन्न,
0: त्यो उहाँहरूको कुरा हो,
1: विरोध पनि गरिरहने, सर्वोच्च अदालतमा पनि बसिरहने,
0: सुन्नुहोस् उहाँहरूको कुरा हो त्यो दिने नदिने, तर म के भन्छु भने मान्य न्यायाधीशहरू जो एक दुई तिनका होला, अब हजुरहरूले भनेको तिनै हुनुपर्छ, उहाँहरूलाई के पनि छैन, न्यायाधीश हुन प्रधान न्यायाधीश हुनुपर्छ भने सबैलाई छ र, न्यायाधीश भएर निर्भीकतापूर्वक तपाईँ मुद्दा छिन्नुहोस् न, हामी त्यही भनिरहेको छौँ, विधिको शासन संवैधानिक सर्वोच्चता म त्यही भनिरहेको छु, यो नेपाल बारको मैले चाहिँ समग्र नेपाल बारको सल्लाहकार समिति सहितको भोइस मैले यहाँनिर रेज गरेँ,
1: संवैधानिक परिषदको सिफारिस सचिन्छ कि सचिँदैन,
2: अब यो त तपाईँको संसदीय सुनवाईमा गयो, संसदीय सुनवाईले आफ्नो प्रक्रिया स्टार्ट गरिसक्यो, तपाईँले यो कम्प्लिट प्रोसेस पनि भएको छैन, संसदीय सुनवाईले उहाँलाई एप्रुभ गरेन, विभिन्न खालका चाहिँ उहाँप्रतिका विभिन्न मुद्दाहरू आदि इत्यादि के होला नि त,
1: कानुन व्यवसायी नागरिक समाज होइन पूर्व प्रधान न्यायाधीशहरू बोलिरहेका छन् त, सुशीला कार्कीले विरोध गरिरहनु भएको छ,
2: होइन त्यो
1: वर्तमान प्रधानमन्त्री
2: होइन त्यो यस्तो
1: नेपालको पहिलो महिला प्रधान न्यायाधीश
2: कसले,
1: सुशीला कार्कीले बालेन सरकार यो चाहिँ छ नि गलत बाटोमा गयो भन्नु,
2: होइन कसले के बोलो,
1: यसको
2: परिणाम हामी प्रत्येक
1: व्यक्ति
2: सुन्नु न, हामी प्रत्येक व्यक्तिका पछि लाग्न सक्दैनौ, सबै व्यक्तिलाई लोकतन्त्रमा बोल्ने अभिमत राख्ने अधिकार छ, तर बारलाई चाहिँ के अधिकार छैन भन्दाखेरि तथ्यहीन भएर बोल्ने अधिकार छैन, प्रमाणमा आधारित भएर बोल्नु पर्छ,
0: भएर बोलिरहेको छैन,
2: मिडियाले
1: प्रश्न पार्नुहोस् न,
0: तपाईँ भएर बोलिरहेको छैन,
1: तपाईँहरूले
0: दिनुभएको छैन भन्ने एक मिनट हजुरले प्रमाण यहाँ म दिइहाल्छु, हजुरको म यहाँ प्रमाण त के छ, यहाँनिर दिनु नपर्ने कुरा के छ र, यहाँहरूले फोन
2: एकैछिन
0: हजुरलाई म प्रमाण दिइहाल्छु नि, हामीसँग प्रमाण नभएको हो र, प्रमाण नभएको कुरा छ र, प्रशासकीय अदालतका श्रम अदालतका र विदेश रोजगार न्यायाधिकरणका मान्य श्रीमानहरूलाई राजीनामा दिनको लागि यहाँनिर म हजुरलाई टक्राउँछु नि, यो टक्राइसकेपछि त हजुरले यो होइन यो भने गलत हो भन्नु पर्यो, मलाई एकैछिन हजुरले टाइम दिनु पर्यो होइन, त्यसपछि म हजुरलाई
1: प्रत्यक्ष प्रसारणमा
0: छौँ, एकछिन यहाँलाई त टाइम त लाग्छ नि त, यहाँनिर खोज्नु पर्यो, हजुरहरूको यहाँनिर चाहिँ मिडियामा छ, यहाँनिर चाहिँ एकैछिन हजुरहरूले चाहिँ यहाँ चाहिँ वेट गर्नुपर्छ है, त्यो वेट गरिसकेपछि र चाहिँ उहाँले मलाई यति मात्र भनिदिए हुन्छ कि, हामी प्रशासकीय अदालतका श्रम अदालतका र चाहिँ विदेश रोजगार न्यायाधिकरणका मान्य न्यायाधीशहरूलाई सरकारले राजीनामा गर भन्यो भने हामी त्यसको पक्षमा उभिन्छौँ भनिदियो भने त मलाई पुगिहाल्यो नि, मेरो पनि उहाँहरू त नेपाल बार एसोसिएसनको हाम्रो पनि सदस्य हो नि उहाँहरू, त्यो स्वतन्त्र कानुन व्यवसाय संगठन पनि हाम्रो के हो त भन्दाखेरि उहाँहरू पनि चुनावमा लड्नु भएको, उहाँहरूको मेनिफेस्टो
1: अहिले जसरी विधि र प्रक्रियाको प्रश्न उठाएर
0: हजुर
1: अहिले संवैधानिक परिषदको सिफारिसमाथि गम्भीर रूपमा प्रहार गरिरहनु भएको छ नि,
0: हामी कहाँ
1: प्रहार, तपाईँहरू
0: हामी कहाँ प्रहार गर्यौँ,
1: डाक्टर मनोज कुमार शर्मा प्रधान न्यायाधीश भइसकेपछि के गर्नुहुन्छ,
0: हामी यही भनिरहेको छौँ, मनोज कुमार शर्मा श्रीमानको व्यक्तिगत रूपमा र बारले उहाँलाई विरोध गरेको छैन, तपाईँले राम्रोसँग विज्ञप्ति पढ्नु पर्यो,
1: उहाँलाई विशेष समितिले अनुमोदन गरिसकेपछि त,
0: सुन्नुहोस् न म भन्दैछु त, गरेको कुरा के हो,
1: उहाँको नियुक्ति हुन्छ,
0: सुन्नुहोस् न गरेको कुरा के हो भने तपाईँ अध्यादेशको मार्फतबाट विधि र पद्धति छलेर कार्यपालिकाको छाया चाहिँ न्यायपालिकामा पार्न खोजिरहनु भएको छ, त्यसपछि बार र आम नागरिकहरू सचेत हुनुपर्छ,
2: हेर्नुहोस्
0: आज प्रधान न्यायाधीश बनाइयो, फुटाउरा राजगर हो नि त, मनोज श्रीमानलाई चाहिँ आज चौथो नम्बरबाट ल्यायो भने भोलि मनोज श्रीमानको छ वर्ष नपुग्दै, छ वर्ष छ भनिरहेको छ नि होइन, 1989 मनोज श्रीमानलाई चाहिँ छ वर्ष नपुग्दै बिचमा सधैँ सरकारले भनेको कुरा त न्यायपालिकाले पुरा गर्न नसक्ला, हामी सेपरेसन अफ पावरको कुरा गर्छौँ,
2: त्यसको
0: ग्यारेन्टी के छ,
2: हरेक कुरा अनुमान गरेर गन्तव्य पुग्न सक्दैन।

0: तपाईँ कोही व्यक्तिप्रति मैले त्यही भनिरहेको छु अघि जे कुरा उठाएको छु फेरि म प्रति नै तपाईँ लक्षित हुनुभयो म के भन्न चाहन्छु भन्दाखेरि कोही प्रति आग्रह पुरा गरेर हुनु हुँदैन तपाईँको संवैधानिक व्यवस्था र कानुन बमोजिम सम्बन्धित निकायलाई तपाईँको चाहिँ छान्ने अधिकार रोज्ने अधिकार त्यो दिइसकेपछि हामी रोइलो किन गर्ने तपाईँ हामी यो रोइलो गर्नुको पछाडि
1: तपाईँहरू संविधान र कानुनलाई मिस्नुहुन्छ
0: भनिदिनु पर्यो नि त
1: न्यायालयले के भन्यो तत्काल बस्ती खाली नगर्नु बस्ती नहटाउनु डोजर नचलाउनु भनेर
0: तपाईँको अन्तरिम आदेश भनेको यसरी बुझ्नुपर्छ तपाईँ अन्तरिम आदेश भनेको त्यो चाहिँ अन्तिम फैसला नआउँदासम्म निर्णय नआउँदासम्मको लागि भने हो हामीले पनि भनेका छौँ कि तपाईँको सुकुम्बासी समस्या हुनुपर्छ आजको समस्या होइन यो समस्या तपाईँको पञ्चायत कालदेखि थियो
1: तपाईँहरूको
0: तपाईँको यो राजनीतिक पार्टीहरूले तपाईँको भनौँ न दूषित किसिमको राजनीति गर्नको लागि
1: नियुक्ति खारेज गरिदियो हेर्नुहोस्
0: यो हामी सुकुम्बासी प्रति हामी
1: अब फेरि आफ्नै व्यक्तिहरूलाई आफ्नो मान्छेहरूलाई सिफारिस गर्ने होला
0: कसरी गर्ने मेरिटोक्रेसीको रूपमा जानुपर्छ हेर्नुहोस् है हामीले तपाईँको आग्रह पूर्वा गरेर यो बेबी नेपोटिजम होइन तपाईँले यो डोरबहादुर विष्टले भने जस्तो होइन काँकरी चाकरी यी आदि इत्यादि छन् नि यो चल्नु हुँदैन शासन पद्धतिमा त्यसले गर्दाखेरि अहिले हामीले कोही ह्युमन राइटको पर्सपेक्टिभबाट कसैलाई जस्तो खाने लाउने बस्नेदेखि लिएर धेरै हाम्रा मौलिक हकहरू छन्
1: विद्यार्थी सङ्गठन त्यसपछि कर्मचारी सङ्गठन खारेज गर्ने
0: सिद्धान्तहरू छ संविधान त्यसको चाहिँ नि तपाईँको मुख्य कानुन भयो त्यस अन्तर्गत तपाईँले चाहिँ बाचा पत्र छ होइन बाले सरकारको
1: उहाँहरू बाचा पत्र र संविधान अनुसार अघि बढ्नुहुन्छ
0: एक्सन
1: गर्नुहुन्छ
0: होइन
1: त्यसपछि तपाईँहरू चाहिँ विरोध गर्नुहुन्छ पार्लियामेन्ट त अहिले हुँदै भएन नि यही निर्वाचन प्रणालीमा सम्भव छैन यही संविधान अनुसार भन्नुहुन्थ्यो
2: सुन्नुहोस्
1: तर उहाँहरूले
2: टाइमले जान सक्छ
1: दुईटीलाई दुई सिट मात्रै कम ल्याउनु भयो
2: त्यही त म भनिरहेछ हाम्रो शुभकामना
1: रोइलो छाडिदिनुहोस्
2: हाम्रो शुभकामना नै यही हो यो सरकार
1: चाहे भने जनताले चाहे भने जस्तो सुकै अवस्थामा पनि
2: जनता जनार्दन कसैको पनि पेवा हुन्छ
1: मत दिन सक्छन्
2: पेवा हुँदैनन् त्यसो भावनाले यो सरकार चाहिँ पाँचै वर्ष टिकोस् यो संसद पनि पाँचै वर्ष टिकोस् र यसले बेस्ट गरोस् भन्ने हाम्रो चाहना हो तर तपाईँ चाहिँ के
1: गर्नुहोस्
2: विद्यार्थी संगठन खारेज पनि
1: यहाँहरू दुवैजनालाई समय र संवादको लागि धन्यवाद
0: धन्यवाद
1: हस् नमस्कार।

0: लबिङ गर्ने भयो र जो पनि तपाईँको चाहिँ एकदमै पुछारको कनिष्ठ सदस्य भए पनि मैले भने नि जस्तो न्यायालयमा पनि तपाईँले चाहिँ त्यो कुरा तोडे पछाडि त अब अरू सबैमा तोडिने भयो नि जस्तो अब सुरक्षा अङ्गहरूमा भोलि त पुरै अब सुरक्षा अङ्गमा त त्यहाँ गुटबन्दी हुने भयो ग्रुपहरू हुने भयो होइन एउटा तलको सदस्यले पनि अब म हुन पाऊँ भनेर लबिङ थाल्ने भयो त्यस पछाडि अब सरकारलाई मन लागेको मान्छे अथवा सरकारको प्रमुखलाई जो जो मन लाग्छ उसलाई जसलाई तान्दा पनि भयो यसले चाहिँ अरू सबै क्षेत्रमा भोलि धेरै ठुलो असर पर्छ अहिले चाहिँ क्रमभङ्ग तोडियो अब एकदम ऊ गरियो खुसी माने होला नि केही साथीहरूलाई खुसी लाग्यो होला तर भोलि त्यही चिजले अरूले पनि त फेरि त्यही गर्लान् त्यसो भएको हुनाले भोल्टर
1: संविधानको स्पिरिटमा कामले भन्ने उहाँको प्रश्न थियो होइन त्यसपछि कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले चाहिँ त्यहाँ जवाफ फर्काउनु भएको थियो न्यायालयले सरकारको स्पिरिटमा काम गर्ने होइन संविधानको स्पिरिटमा काम गर्ने हो भनेर त्यहाँ पनि अलिकति होइन त्यो त्यो किसिमको माहौल बनेको थियो भन्दा सरकार अहिले रफ्तारमा काम गर्न चाहन्छ क्या हरेक क्षेत्रहरू त्यत्तिकै रफ्तार दौडिन भन्न चाहन्छ
0: सरकारले कार्यकारी काम गर्ने हो न्यायालयले न्याय क्षेत्रको काम गर्ने हो सरकारले कार्यकारी काम गर्ने हो कार्यकारी स्पिड उहाँको सरकारको आफ्नै होस् होइन तर तपाईँको चाहिँ व्यवस्थापिका त्यसैले त शक्ति पृथकीकरणको सिद्धान्त अनुसारको तिनवटा सरकारका मतलब तिनवटा अङ्गहरू सरकारको भन्दा नि सत्ताको तिनवटा अङ्गहरू आफ्नो चाहिँ स्वतन्त्र हैसियतका साथ काम गर्छन् यद्यपि म जहिले पनि भन्छु उनीहरू चाहिँ स्वतन्त्र छन् तर पनि एक अर्काका परिपूरक हुन् र एक अर्का जोडिएरै काम गर्छन् एक अर्का परिपूरक भएरै काम गर्छन् एक अर्का भर्सेस जस्तो एक अर्का विरोधी तत्त्व जस्तो भएर बस्नु हुँदैन विगतमा पनि तिनटै अङ्गहरू कहिलेकाहीँ एक अर्काको विरोधी तत्त्व जस्तो होइन भएर बसेको थियो त्यस्तो हुँदैन विरोधी तत्त्व होइन एक अर्काको परिपूरक तत्त्वै हुन् मिलेरै काम गर्नुपर्छ देशलाई हात्ने कुरामा तिनटै चाहिँ अङ्गको उत्तिकै भूमिका हुन्छ उत्तिकै महत्त्वपूर्ण भूमिका हुन्छ तर तपाईँको चाहिँ एकले अर्कालाई गाइड गर्न सक्दैन एकले अर्कालाई नेतृत्व गर्न सक्दैन एकले अर्कालाई आदेश गर्न सक्दैन होइन आदेशै गर्ने हो भने फेरि संविधान अनुसार हामीले चाहिँ न्यायालयलाई मात्रै त्यो आदेश दिएको छ होइन अन्तिम आदेश गर्ने ठाउँ चाहिँ न्यायालयलाई नै दिएको छ त्यस भएको हुनाले संविधानको मर्म भावना कानुनले के भन्छ सरकारलाई आफूलाई स्पिडमा काम गर्नु छ भने सरकारले कानुन बनाउने कानुनलाई पार्लियामेन्टमा लिएर जाने र पार्लियामेन्टबाट पास गरेर त्यो कानुन कति छिटो छरितो गर्ने हो त्यहाँ व्यक्तिको चाहिँ पर्फर्मेन्स होइन लाई कानुनको चाहिँ अधीनमा राखेर मात्रै अगाडि बढ्ने कुरालाई सरकारले चाहिँ अगाडि बढाउनु पर्ने हुन्छ त्यसो गर्यो भने मात्रै सरकारले आफ्नो स्पिड कायम गर्छ तर कोही व्यक्तिलाई देखाएर तिमी म सँगसँगै दौडी भन्यो भने अब कहिलेकाहीँ म्याराथनमा जतिसुकै गरे पनि हजारौँ मान्छे एकैचोटि म्याराथनमा दौडे पनि अन्तिममा फर्स्ट हुने एउटै हुन्छ क्या त्यस भएरले सबैको स्पिड बराबर हुनै सक्दैन र सरकारको तिनवटा अङ्गको स्पिड अलग अलग हुन् र उनीहरू संविधानको मर्म भावना अनुसार अगाडि चल्नुपर्ने हुन्छ
1: हजुर तपाईँले राम्रोसँग थाहा छ नि त अब अहिलेको अवस्थामा चाहिँ न्यायालय भर्सेस कार्यपालिकामा कोल्ड वार सुरु भएको हो त्यसो भए
0: त्यो हुनै सक्दैन हुनु हुँदैन मैले भन्छु हिजो विगतमा पनि कहिलेकाहीँ न्यायालय र कार्यपालिकाको बिचमा टक्राउ जस्तो एकअर्काको विरोधी तत्त्व जस्तो भएर बसेको स्थिति थियो त्यस्तो हुनै हुँदैन एकअर्काको परिपूरक अङ्गै हुन् तर परिपूरक अङ्ग पनि कुन अर्थमा भन्दाखेरि तपाईँको संविधान र कानुन अनुसार उसले के बाटो निर्दिष्ट गरेको छ के उनीहरूलाई चाहिँ के जिम्मेवारी दिएको छ त्यो जिम्मेवारी अनुसार तत्त आफ्नो जिम्मेवारीको काम पुरा गर्ने हो एकअर्काको परिपूरक भएर मुलुक चलाउने हो
1: अहिले सहकारी समस्या निकै व्यापक छ हेर्नुहोस् होइन 45 अर्ब स्रोत अनिश्चित रहेछ अहिले यसो हेर्दाखेरि करिब करिब फिर्ता गर्नुपर्ने रकम 46 अर्ब छ स्रोत भर्ना गर्नुपर्ने 45.5 अर्ब देखिन्छ सक्रिय राहत कोषमा चाहिँ 60 करोड रहेछ सरकारको 25 सञ्चालकबाट चाहिँ 35 करोड रहेछ यो अब सरकारले बिस्तारै सहकारी पीडितहरूका आँखा ओभानो पार्छौँ हामी रकम फिर्ता गर्छौँ भनेर लागेको जस्तो त देखिन्छ सम्भव छ त राज्य कोषबाट सहकारीको रकम फिर्ता गर्न
0: होइन त्यो त सम्भवै छैन यो यो सस्तो कुरा भयो अब राज्य कोषबाट सहकारी पीडितको फिर्ता गर्छु भन्ने कुरा अब यो गाह्रो कुरा भयो र यसलाई के हुन्छ भने अब सहकारीका सञ्चालकहरूले अब हिनामिना गरेको चिजलाई सबभन्दा पहिला छानबिन गरेर त्यो हिनामिनाबाट चाहिँ बाहिर लिएर आउनु पर्यो होइन त त्यहाँ चाहिँ सहकारी सञ्चालकहरूबाटै भएका अब अपचलन मुख्य कुरा चाहिँ अब अपचलनलाई तपाईँले सबभन्दा पहिला कानुनी दायरामा लिएर आएर त्यसलाई चाहिँ वास्तवमा व्यवस्थीकरण थाल्यौँ भने त्यो अपचलनबाट कति असुल उपर गर्न सकिन्छ त्यसबाट फिर्ता गर्दै जाने विधि लिने र अन्तिममा वास्तवमा धेरै नै क्रोनिक खालको चाहिँ गर्नै नसकिने खालको स्थिति भएमा मात्रै त्यो पनि तपाईँको चाहिँ कानुन अनुसार राज्य कोषबाट गर्ने कुरा त अब किनभने धेरै ठाउँमा असर गर्छ अरबौँ रुपियाँ हामीले चाहिँ त्यसरी राज्य कोषबाट गर्न थाल्यौँ भने र अब अरू धेरै ठाउँमा असर पर्छ विकास निर्माणका कुराहरूमा होइन राज्यको भोलि तलब भत्ताकै कुरामा असर पर्ला सरकारी कर्मचारीहरूलाई तलब दिने कुरैमा असर गर्ला अब यस्तो कुराहरू चाहिँ धेरै ठुलो फरक पर्छ त्यसैले अब सहकारीलाई धेरै अगाडिदेखि अब नियमन गर्नै पर्ने थियो अब हामीले धेरै अगाडिदेखि हामी पनि पार्लियामेन्टमा हुँदाखेरि सुझाव दिएकै थियौँ बचत तथा ऋण सहकारीलाई छुट्टै ऐन बनाएर वा राष्ट्र ब्याङ्क अन्तर्गत लगेर चलाउन उपयुक्त हुन्छ भनेर सुझाव पनि दिएका थियौँ हामीले तर त्यस्तो हुन सकेन जसका कारणले गर्दाखेरि केही व्यक्तिहरूको अब सञ्चालकहरूको अथवा सहकारीको रकमलाई हिनामिना गर्ने तत्त्वहरूको आँखा त्यसमा पर्यो त्यसैले त ठुल्ठुलो तपाईँको चाहिँ रकम चाहिँ तलमाथि पर्यो जसको कारणले गर्दाखेरि साना बचतकर्ताहरूको बचत चाहिँ अपचलन भए र उनीहरूले फिर्ता पाउने स्थिति बनेन त्यसो भएको हुनाले अब यसलाई एकरो ढङ्गले अब जसो गर्छु राज्य कोषबाटै दिन्छु भन्ने हो भने अब ठिक छ राज्य अब सरकारको आफ्नो क्षमता होला आफूले चाहिँ कसरी अर्निङ गर्ने होला कमाउने कसरी होला त्यसबाट चाहिँ कसरी दिने भन्ने कुरा सरकारले आफैले सोचोस् तर पनि सरकारी राज्य कोषबाट चाहिँ त्यसो गर्ने भन्ने कुरा चाहिँ अपचलन गर्नेहरूलाई उन्मुक्ति हुन्छ यसले ज जसले अपचलन गरेको छ त्यसो हुँदाखेरि अब सरकार पक्षकै केही व्यक्तिहरू अब जोडिएकै छन् नि त्यसो भएको कारणले अब यसलाई उन्मुक्ति दिने उद्देश्यले अपचलन जसले गर्दा पनि पछि फेरि अपचलन गर्यो राज्य कोषले तिर्यो अपचलन गर्यो
1: जनताले त पैसा त पाउनु पर्यो नि त बिचरा होइन
0: होइन पैसा पाउने कुरालाई जसले अपचलन गरेको छ जसले त्यसलाई चाहिँ हिनामिना गरेको छ त्यहाँबाट असुल उपर गरेर त्यहाँबाट फिर्ता गर्ने हो नत्र भने तपाईँको चाहिँ के हुन्छ भने यहाँ त अपचलन गर्ने अपराधीहरू जसले चाहिँ तपाईँको चाहिँ बचतकर्ताहरूको चाहिँ बचत चाहिँ खाइदिएको छ त्यसलाई चाहिँ अपचलन गरेको छ उनीहरूलाई उन्मुक्ति भयो नि त त्यसो भए मैले पनि कुनै एउटा सहकारी खोल्यो अपचलन गर्यो अरबौँ रुपियाँ चाहिँ नोक्सान पार्यो त्यसपछि राज्य कोषबाट तिर्दियो म चाहिँ कुनै कारणबाट राज्य कोषमा चाहिँ सरकारी उसमा चाहिँ ठुलो मान्छे भएँ अथवा निर्वाचित भएँ अथवा मन्त्री भएँ अनि मैले एउटा कानुन लिएर आएँ त्यसपछि तिर्दियो त्यसो हो भने त जसले पनि अपराध गर्ने भयो नि त जसले पनि अपचलन गर्ने भयो भोलि सहकारीको मात्र के कुरा भोलि ब्याङ्कमा पनि पर्ने भयो नि त यस्तो त्यसो भएको कारणले अब अहिले जनतालाई बचतकर्ताहरूलाई राहत पाउने भयो खुसी त होला तर यसले भोलि राज्य आर्थिक क्षेत्र चाहिँ यसले डामाडोलै हुन्छ र यो अर्थतन्त्रको सञ्चालनसँग अलिकति नबुझेकै साथीहरूले यस्तो खालको कुरा गरेका हुन् अहिलेको सरकारले खास गरी अब उसको क्षमताको हिसाबले तिर्ने कुरा सरकारको कमाइको हिसाबले तिर्ने कुरा त होला गर्न पनि सक्ला गरे भइहाल्यो केही फरक परेन तर त्यसले भोलि आर्थिक क्षेत्रमा पर्ने प्रभाव र अनि त्यस पछाडि जसले अपचलन गर्छ अपचलनकर्ताहरू यो चाहिँ जसले अपराध गर्छ अपराधीहरू चाहिँ अझ बढी मौलाउने र उसले उनीहरूले उन्मुक्ति पाउने र उसले छुट पाउने स्थिति नै पर्छ
1: हस् तामाङजी यहाँको महत्त्वपूर्ण समयको लागि यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु नमस्कार
0: हजुर नमस्कार
1: उहाँ हुनुहुन्थ्यो नेकपा एमालेका नेता पूर्व कानुन मन्त्री शेरबहादुर तामाङ आदरणीय श्रोता

0: नेपालीपनको आभास, नेपाली मनको आवाज।
1: सुन हिउँ चुली पहाड पहरा, सुन भिर पागल एक बेसी सारा सुन।
0: स्वदेश FM 93.2 मेगा।

0: कन्याकुमारी ढकाल शीतलपुर माडी पहिला घुमा बाबु मलाई पहिलेदेखि न घुमा मा थाउँदेखि न घुमा क्या यदि दिदी कता गयौँ होइन घर वरिपरि हेर्छन् गोठा जाँदाखेरि गोठा छारेको पनि देखिन्छ क्या लडेको पनि देखिन्छ त्यहाँबाट उठाएर खाता ल्याएर सुताई अनि त्यहाँबाट फेरि त्यहीँ पनि छारेँ यसलाई अपरेसनै गर्नुपर्छ यसलाई नौपोका खुनै हाल्नुपर्छ भनेर भनेको अब भएन अब एकपल्ट आयुर्वेदिक दबाईमा लानु पर्यो भनेर समदिनले भन्नुभयो मलाई कपडा पनि पन्छाएको अनुभव कपडा अब आशा छैन भनेर ल चाँड हेरेर खाम भनेर अनि त्यहाँ जहीँ छोरीले लगाइजानु भनेर अनि त्यहाँबाट अनि जहीँ लिएर जानुभयो र आयुर्वेदिक दबाईले म भाँचेँ किम बाबु तर म त डाँडो काटेर आएँ डाँडो काटेर आएँ तर आयुर्वेदिक दबाईले म बचेँ
1: दीर्घकालीन उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणाली
2: सम्पर्क लाइन चोक आनन्द मार्ग नयाँगढ चितवन मोबाइल 98 550 50 934
3: त अहिले डोली चढिहालौँ जस्तो लाग्यो तर
4: के डियर
3: आजै गएर कहाँ बस्ने हो र
4: त्यसको लागि नो टेन्सन डियर एक दिनमै घर गोठ बनाइदिने चापागाई सप्लायर्स हाम्रै कीर्तनपुर बजारमा छ नि
5: चापागाई सप्लायर्स कृतनपुर बजार माडी
6: हामी कहाँ एक दिनमै घर गोठ निर्माण गर्ने कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवा सँगै सिमेन्टबाट निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीको साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ
5: प्रोपाइटर प्रकाश चन्द्र चापागाई 98451 75518 र 98027 75518
7: तपाईँ उत्कृष्ट तपाईँको विचारले तपाईँको घर उत्कृष्ट तपाईँको फर्निचर
8: त्यसैले विचार गर्नुहोस् जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस् सोमेश्वर फर्निचर उद्योग बसन्तपुरबाट
9: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टु पिस थ्री पिस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेड अफिस टेबल अफिस ऱ्याक सोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ घरको झ्याल ढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ
10: प्रोप्राइटर रामबाबु विक सोमेश्वर फर्निचर उद्योग बसन्तपुर मोबाइल 98550 83852 98453 72852 र 98065 68852

नेपाली रेडियो नेटवर्कको बिहान 11 बजेको नेपाली खबरमा समीक्षा महतेको नमस्कार। प्रधानमन्त्री बालेन्द्र शाहको आह्वानमा मन्त्री परिषदको बैठक बसिरहेको छ। सरकारले आज पेश गर्ने आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गर्न प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा बैठक बसिरहेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभएको छ। सरकारले आज आगामी आर्थिक वर्ष 2083-84 वार्षिक नीति तथा कार्यक्रम ल्याउँदैछ। राष्ट्रपति रामचन्द्र पौडेलले आज अपरान्ह 4 बजे बस्ने संसदका दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ। संघीय संसदको अधिवेशन आजदेखि शुरू हुँदैछ। यस अन्तर्गत प्रतिनिधि सभाको बैठक दिउँसो 2 बजे छुट्टाछुट्टै प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दैछ। बैठकमा सरकारले हालै जारी गरेका विभिन्न अध्यादेश पेश गर्ने सम्भावित कार्यसूची रहेको छ। साथै राष्ट्रिय सभामा पनि आज अध्यादेश पेश गर्ने सम्भावित कार्यसूची तय गरिएको छ। बजारमा व्याप्त अनियमितता, कृत्रिम मूल्य वृद्धि र उपभोक्ता ठगी नियन्त्रण गर्ने उद्देश्यले सरकारले आजदेखि देशभर विशेष अभियान सञ्चालन शुरू गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा मूल्य पारदर्शिता सप्ताह आयोजना गरिएको हो। बजारमा हुने गैर कानूनी क्रियाकलाप रोक्न सप्ताहव्यापी अभियानले कोसे ढुङ्गाको काम गर्ने विश्वास सरकारको छ। सबै सरकारवाला निकाय, नागरिक समाज र संचारकर्मीलाई अभियानमा सक्रिय सहयोग गर्न र बजारमा हुने अनियमितताको खबरदारी गर्न समेत सरकारले आग्रह गरेको छ। यो अभियान आउँदो जेठ 3 गतेसम्म चल्नेछ। अभियान अन्तर्गत हरेक पालिकाले आफ्नो क्षेत्रभित्रका वस्तु तथा सेवा प्रदायकहरूलाई अनिवार्य रूपमा मूल्य सूची राख्न आह्वान गर्नेछ। मूल्य सूचीको पालना नभए भए नभएको बारे पालिकाले नै नियमित अनुगमन गर्ने जिम्मेवारी पाएका छन्। सुराहको बरियार फटीमा रहेको छोटी भन्सार कार्यालय बन्द गरेपछि स्थानीयवासी आज पनि आन्दोलनमै छन्। उनीहरूले छोटी भन्सार कार्यालय हटाउने सरकारी निर्णयप्रति असन्तुष्टि जनाउँदै बरियार फटीमा बिहिबार यता दैनिक प्रदर्शन गरिरहेका छन्। यसले बरियार फटीको स्थिति तनावपूर्ण बनेको छ। छोटी भन्सार पुनर्स्थापनाको माग गर्दै प्रदर्शनमा निस्किएका स्थानीयले शुक्रबारबाट चरणबद्ध विरोध कार्यक्रम घोषणा गरेका छन्। यसै क्रममा उनीहरूले बिहिबार यता हुलाकी सड़क पनि ठप्प गर्दै आएका छन्। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: भएको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आह्वान भएको छ। प्रवक्ता मोहन कुमार श्रेष्ठका अनुसार जेठ 1 गते केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्ने भएको हो। उहाँका अनुसार निर्वाचनपछिको परिवर्तित सन्दर्भमा पार्टीको रणनीति तय गर्न सातवटै प्रदेशको समीक्षा बैठकबाट प्राप्त सुझावबारे छलफल गर्न केन्द्रीय कार्य समिति बैठकको मिति तय गर्ने बारे उक्त बैठकमा छलफल हुनेछ। पार्टीको आन्तरिक जीवनसँग सम्बन्धित विषय र समसामयिक परिस्थितिका विविध विषयमा पनि बैठकमा छलफल गर्ने तयारी छ। जेठ 1

गठबन्धन लगायतका दर्शनौं योजनामा क्षति पुर्याएको स्थानीय तहले जनाएका छन्। दुई दर्शन भन्दा बढी सड़क अवरूद्ध भएका छन् भने दर्शनौं खानेपानी आयोजना र सिंचाई कुलोमा क्षति पुगेको छ। बाढ़ी पहिरोका कारण सड़क चिराचिरा पर्नुका साथै कलभर्ट र ह्युम पाइप बग्दा बागसर नगरपालिकाका विभिन्न सड़कमा यातायात सेवा समेत अवरूद्ध भएको छ। खानेपानीका मुहान पुरिनुका साथै पाइप र ट्याङ्कीमा क्षति पुगेपछि स्थानीयवासी प्रभावित बनेका छन्। हौस् त यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 12 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: हेलो आयन के छ
1: के हुनु यार सम्राट यहाँ खाडीमा गर्मी छ के छ अरे माडीतिर हाम्रो नेपालमा
0: हजुर माडीतिर पनि सबै राम्रै छ हरियाली नै छ
1: भिडियो अन गर न यार
0: खै के भिडियो अन गर्नु र यार माडीतिरको नेटै गतिले छैन
1: कुन जमानामा छौ यार टेकमाइन जोड न हाई स्पिड छ फाइबरबाट चल्छ सस्तो पनि छ ल टेकमाइन जोड अनि मजाले भिडियोमा गफ गरौँला
2: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेकमाइन्स नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ सेवाका लागि माडी सम्पर्क 0656010 40 र 9852012840 साथै 24 घण्टा हटलाइन नम्बर 01597006
3: सम्बन्ध सधैँ भरिलाई साथमै राखौं टेकमाइनलाई टेकमाइनलाई
4: 30 वर्ष चाहिँ तपाईलाई एकदम नर्मल हुन्छ अब के पनि हुँदैन अब 30 वर्ष चाहिँ त कति बात्ने अब साथी कटिसकेको मान्छे भनेर भन्नु
5: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली
4: मेरो नाम सुलोचना विष्ट हो समस्या भनेको चाहिँ मेरो घुँडा एकदम दुख्ने सोला हान्ने क्या घुँडामा चस्चसी सोला हानेर यसरी खुम्च्याउन नहुने भरङ चढ्न पनि गाह्रो हुने अनि हस्पिटल गएको डक्टरले के अरे अपरेसन गर्नुपर्छ भन्नुभयो अनि बरु एकपटक चाहिँ यता आयुर्वेदिकको खान्छु भनेर अनि यता आएको मलाई आज अहिले 21 दिन भयो 21 दिनमा मलाई धेरै सजिलो भइरहेछ क्या अहिले अलिकति जिउ पनि अलिकति फुर्ती जस्तो भइरहेछ
6: आयुर्वेद सेवा प्राली लाइन चौक नारगढ़ फोन 0656951174 मोबाइल 98555509634

0: 18 महिनाको ग्यारेन्टी सहित नेपाली बजारमा अक्वालिन्ट पानी तान्ने पम्प।
1: बाढीको लागि आधिकारिक विक्रेता जेनन एन्ड जेनिस सप्लायर्स झिलिमिली मार्केट बसन्तपुर बजार माडी प्रोप्राइटर सुदन अधिकारी सम्पर्क 98455718705 र 98456513।
2: यहाँ पम्प सम्बन्धी सम्पूर्ण सामान पाइनुको साथै इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ।
3: करणलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
4: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
3: कहाँ गएर के सिप सिकौ भन त अब।
4: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
5: IHSBC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayanagad Phone 056-490-374-98510-61-356
3: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।

0: दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जलि अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
1: अत्याधुनिक अपरेशन थिएटर, आईसीयू, ल्याब सुविधा, न्यूरो सर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा,
0: साथमा ब्लड सुगर, क्रिएटिनिन, लिपिड प्रोफाइल, ईसीजी, युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज।
1: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जलि अस्पताल, भरतपुर 10 बाल मन्दिर रोड, एयरपोर्ट नजिकै। फोन 056-493-580, मोबाइल 98550-26440।
0: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता।
1: माडीको धार्मिक पर्यटन प्रवर्धनका निम्ति शनि जयन्ती पर्वको अवसर पारी शनिधाम सगौरा प्रस्तुत गर्दछ। 11 शनि जयन्ती उत्सव, विविध सांस्कृतिक कार्यक्रम, रमाइलो मेला, साथमा नगर स्तरीय भजन र दुनाट

0: कार्यक्रमको मुख्य आकर्षण चर्चित लोकदोहोरी एवं भजन गायक प्रकाश पराजुलीको भजन र लोकदोहोरी प्रस्तुति। मिति यही ज्येष्ठ 2 गते शनिबार शनि जयन्ती पर्वकै दिन। शनि धाम दर्शन गरौँ, शनि जयन्ती उत्सवमा सहभागी बनौँ र सफल पारौँ। आफ्नो सपनाको घर अब बनाउनुहोस् बसन्तपुर आवास क्षेत्रमा।
1: अब माडीको बसन्तपुर क्षेत्रमा 8 धुरको घडेरी मात्र 12,80,000।
0: घडेरीका विशेषताहरू:
1: निर्माणाधीन IOS रिसोर्टको छेउमा रहेको, मेन हाइवेबाट 390 मिटर भित्र, लाकी राजमार्ग र कृषि सडकको बीचमा रहेको, तुरुन्तै घर बनाई भाडामा दिन मिल्ने, प्रत्येक वर्ष जग्गाको भाव तीव्र गतिमा बढ्ने ठाउँ, नयाँ बजार विस्तारित एरियातिर आवश्यकता अनुसार छानेर रोजेर र काटेर लिन मिल्ने, बसन्तपुरमा रहेका नापी मालपोत र कार्यालयबाट मात्रै 300-400 मिटर दूरीमा अवस्थित।
2: जग्गा धनी सिधा सम्पर्क 98172854 र 98456

0: सूचकका साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0556 5569 53 98 550 77 061 र 98 550 77 53।
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन। फोन 0556 4394 443 4395 580 र 98 550 26 440।
3: It's 12 o'clock. अहिले 12 बजेको छ।
4: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
5: राष्ट्रको शान किसान।
4: A complete piping solutions.

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। नीति तथा कार्यक्रम मन्त्री परिषदबाट स्वीकृत बजेट अधिवेशन आजदेखि शुरू हुँदै, स्वास्थ्य मन्त्री मेहताले वीर अस्पतालमा कुचो लगाएपछि शुरू भयो सरसफाई सप्ताह, प्रशासनिक सेवालाई स्वच्छ, मर्यादित र वातावरण मैत्री बनाउने उद्देश्य। अझै केही दिन बदली, वर्षा र हिमपातको सम्भावना, आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा मध्यम वर्षाको अनुमान। अफगानिस्तान महिलाहरूका लागि विश्वकै सबैभन्दा असुरक्षित देशहरू मध्ये पहिलो स्थानमा नेपाल, 120 नम्बरमा। र आईपीएल क्रिकेटमा आज पंजाब र दिल्ली खेल्दै। नेपाल खबरमा अब पूरा खबर। सरकारले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई स्वीकृत गरेको छ। मन्त्री परिषदको आज बसेको बैठकले राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्नुहुने नीति तथा कार्यक्रमको सम्बोधनलाई स्वीकृत गरेको हो। आज दिउँसो 4 बजे राष्ट्रपति पौडेलले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने कार्यसूची छ। मन्त्री परिषद बैठकले राष्ट्रपतिद्वारा हुने सम्बोधनलाई स्वीकृत गरेको सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। संघीय संसदको दुवै सदनको अधिवेशन आजदेखि शुरू हुँदैछ। राष्ट्रपतिको सम्बोधन र नीति तथा कार्यक्रम अघि 2:02 बजे दुवै सदनको छुट्टा छुट्टै बैठक बोलाइएको छ। आजैदेखि संघीय संसदको बजेट अधिवेशन शुरू हुँदा सरकारले नीति तथा कार्यक्रममा सुशासन, पूर्वाधार, सामाजिक क्षेत्र र डिजिटाइजेशनलाई उच्च प्राथमिकता दिने भएको छ। आर्थिक रूपान्तरण, रोजगारी सृजना, उत्पादनमूलक उद्योग विस्तार र डिजिटल प्रविधिको उपयोग मार्फत समृद्धि हासिल गर्ने योजना अघि सार्ने तयारी छ। नीति तथा कार्यक्रममा सार्वजनिक सेवा प्रवाहमा सुधार, आर्थिक पारदर्शिता, निजी लगानी आकर्षण र संस्थागत सुदृढीकरणका लागि विशेष कार्यक्रम समेट्ने सरकारको योजना छ। राष्ट्रपतिले भाषण गरिसकेपछि नीति तथा कार्यक्रम प्रधानमन्त्रीले प्रतिनिधि सभा र राष्ट्रिय सभामा टेबल गर्ने व्यवस्था छ। यस्तै संसदको बजेट अधिवेशनको पहिलो बैठकमा सरकारले हालै ल्याएका 8 अध्यादेश पनि पेश हुने भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले वीर अस्पतालमा कुचो लगाएर सरसफाई सप्ताह 2083 को शुभारम्भ गर्नुभएको छ। प्रशासनिक सेवालाई स्वच्छ, मर्यादित र वातावरण मैत्री बनाउने उद्देश्य सहित सरकारले देशभर आजदेखि राष्ट्रिय सरसफाई सप्ताह शुरू गरेको हो। यो अभियान आउँदो जेठ 1 गतेसम्म संघ, प्रदेश र पालिकाका सबै सरकारी कार्यालयहरूमा सञ्चालन हुनेछ। अभियानलाई व्यवस्थित रूपमा कार्यान्वयन गर्न प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय मार्फत विशेष मार्गदर्शन जारी भएको छ। निर्देशन अनुसार सबै सरकारी निकायहरूलाई सरसफाई मापदण्ड कडाईका साथ लागू गर्दै कार्यस्थललाई स्वच्छ र सुरक्षित बनाउने लक्ष्य राखिएको छ। मार्गदर्शन अनुसार कार्यालय परिसर, सेवा क्षेत्र, प्रवेशद्वार, सूचना बोर्ड तथा नागरिक बडापत्रलाई व्यवस्थित र आकर्षक बनाउनु पर्ने उल्लेख छ। साथै भित्ताहरूको मर्मत तथा रंगरोगन गर्ने, अव्यवस्थित सामग्री हटाउने र फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउने व्यवस्था छ। फोहोर व्यवस्थापनका लागि कुहिने र नकुहिने फोहोर छुट्याउने गरी कम्तीमा 2 प्रकारका डस्टबिन अनिवार्य गरिएको छ। अझै केही दिन देशका विभिन्न ठाउँमा बदली, वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाड़ी भूभागका थोरै ठाउँमा तथा तराईका 1-2 ठाउँमा मध्यम वर्षाको सम्भावना छ। राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङ सहित वर्षा हुन सक्ने अनुमान गरिएको छ। यस्तै उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना पनि छ। भोलि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी क्षेत्रमा मौसम बढ़ी सक्रिय रहने देखिएको छ। ती प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ भने अरू प्रदेशका पहाड़ी तथा हिमाली क्षेत्रमा पनि आंशिकदेखि सामान्य वर्षा हुन सक्ने मौसम पूर्वानुमान छ। पर्सि पनि देशका अधिकांश पहाड़ी तथा हिमाली क्षेत्रमा बदली कायमी रहने महाशाखाले जनाएको छ। विशेष गरी कोशी, बागमती, गण्डकी प्रदेशमा मेघगर्जन, चट्याङ सहित वर्षा तथा उच्च पहाड़ी क्षेत्रमा हिमपातको सम्भावना रहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा आज सुनको भाव घट्यो, चाँदीको बढ्यो, विकासका लागि निजी क्षेत्रको पुँजी अपरिहार्य रहेको अर्थमन्त्री वाग्लेको भनाई लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: खाना पकाइसकेपछि आगो, ग्यास चुलो, स्टोव या हिटर निभाउन नबिर्सौ।
1: ग्यास सिलिन्डरको रेगुलेटर, पाइप वा चुलोबाट ग्यास चुहावट भएको छ कि छैन ख्याल गरौ।
2: सलाई, लाइटर जस्ता आगो सल्काउने वस्तु बाल बालिकाले भेटाउन सक्ने ठाउँमा नराखौ।
1: गोठमा कुरो पकाइसकेपछि राम्ररी पानी छापेर

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले नीति तथा कार्यक्रम मन्त्री परिषदबाट स्वीकृत आज लुम्बिनी कर्णाली र सुदूरपश्चिममा मध्यम वर्षाको अनुमान लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले देशको विकासका लागि निजी क्षेत्रको पूँजी अपरिहार्य रहेको बताउनु भएको छ। नेपाल उद्योग परिसंघले आगामी आर्थिक वर्षको बजेटका लागि पेश गरेको सुझाव ग्रहण गर्दै उहाँले कानूनी तथा कर प्रणालीमा सुधार आवश्यक रहेको बताउनुभयो। उद्योग परिसंघका अध्यक्ष वीरेन्द्र राज पाण्डेले निजी क्षेत्रलाई विकासको इन्जिनका रूपमा लिँदै उद्योग लगानी रोजगारी र आय आर्जन वृद्धि हुने गरी बजेट ल्याउन सरकारसँग आग्रह गर्नुभएको छ। परिसंघले उत्पादनमुखी अर्थतन्त्र निर्माणका लागि उद्योग विदेशी लगानी कर प्रणाली भन्सार पर्यटन ऊर्जा सूचना प्रविधि कृषि बीमा तथा पूँजी बजार लगायत क्षेत्रमा क्षेत्रगत सुधार आवश्यक रहेको सुझाव दिएको छ। परिसंघले उद्योग मैत्री नीति कर प्रणाली स्थायित्व उत्पादन र रोजगारी केन्द्रित बजेट कच्चा पदार्थमा कर छुट तथा औद्योगिक कच्चा पदार्थको भन्सार फिर्ता प्रणाली लागू गर्न सुझाव दिएको छ। आज सुनको भाव घटेको छ भने चाँदीको भाव भने सामान्य बढेको छ। सुनको भाव हिजोको तुलनामा 1400 रुपियाँले घटेको छ। आज सुन तोलाको 2,98,500 रुपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको भाव 2,79,900 रुपियाँ थियो। यस्तै आज चाँदीको भाव भने थोरै बढेको छ। चाँदीको भाव आज 65 रुपियाँले बढेर तोलाको 5,340 रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदीको भाव 5,275 रुपियाँ थियो। अब विदेशको खबर। विश्वमा महिलाका लागि सबैभन्दा असुरक्षित देशको सूचीमा अफगानिस्तान पहिलो स्थानमा परेको छ। ओल्ड पपुलेशन रिभ्यूले सार्वजनिक गरेको महिला शान्ति तथा सुरक्षा सूचकाङ्क 2026 अनुसार तालिबान शासनपछि अफगानिस्तानमा महिलाहरूको अवस्था झन कमजोर बनेको उल्लेख गरिएको छ। रिपोर्ट अनुसार अफगानिस्तानमा महिलामाथि कड़ा सामाजिक प्रतिबन्ध लगाइएको छ भने शिक्षा रोजगारी र सार्वजनिक जीवनमा उनीहरूको सहभागिता अत्यन्त कम रहेको छ। महिलाका लागि दोस्रो सबैभन्दा असुरक्षित देश यमन रहेको छ। समयदेखि गृहयुद्धका कारण त्यहाँ स्वास्थ्य सेवा र आधारभूत संरचना प्रभावित बनेका छन्। त्यसै गरी सिरिया, सेन्ट्रल अफ्रिकन रिपब्लिक कंगो, लोकतान्त्रिक गणतन्त्र सुडान र दक्षिण सुडान जस्ता दन्तग्रस्त देशहरू पनि महिलाहरूको लागि उच्च जोखिमयुक्त देशको सूचीमा परेका छन्। रिपोर्टले युद्ध, राजनैतिक अस्थिरता, कमजोर सुरक्षा व्यवस्था तथा कट्टर सामाजिक मान्यताका कारण महिलाहरूको जीवन झन कठिन बन्दै गएको जनाएको छ। यता नेपाल महिला सुरक्षा सूचकाङ्कमा 120 स्थानमा रहेको छ। नेपाल युद्धग्रस्त देशहरूको तुलनामा सुरक्षित देखिए पनि महिला सुरक्षा सम्बन्धी चुनौती अझै कायमै रहेको रिपोर्टमा उल्लेख गरिएको छ। अब खेल खबर। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज पंजाब किङ्स र दिल्ली क्यापिटल्स खेल्दैछन्। यो खेल बेलुकी 7:45 धर्मशालामा शुरू हुनेछ। लगातार 3 हारपछि दबावमा रहेको पंजाब जित निकाल्दै पुनः अंक तालिकाको शीर्ष स्थानमा फर्किन लक्ष्यमा छ भने दिल्ली आफ्नो प्लेअफ आशा जोगाउने उद्देश्यसहित मैदान उत्रदैछ। पंजाब 13 अंकसहित तालिकाको चौथो स्थानमा छ। पंजाब किङ्सले शुरूआती खेलहरूमा उत्कृष्ट प्रदर्शन गरे पनि पछिल्ला 3 खेलमा लगातार पराजय बिहोरेको छ। यस्तै दिल्ली 8 अंकसहित तालिकाको 8 स्थान आजको खेल दुवै टोलीका लागि निकै महत्वपूर्ण मानिएको छ। पंजाब शीर्ष स्थान फर्किन चाहँदा दिल्लीलाई प्लेअफ सम्भावना जोगाउन आजको खेल जित्नै पर्ने दबाव छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। नीति तथा कार्यक्रम मन्त्री परिषदबाट स्वीकृत बजेट अधिवेशन आजदेखि शुरू हुँदै स्वास्थ्य मन्त्री मेहताले वीर अस्पतालमा कुचो लगाएपछि शुरू भयो सरसफाई सप्ताह। प्रशासनिक सेवालाई स्वच्छ मर्यादित र वातावरण मैत्री बनाउने उद्देश्य। अझै केही दिन बदली वर्षा र हिमपातको सम्भावना। आज लुम्बिनी कर्णाली र सुदूरपश्चिममा मध्यम वर्षाको अनुमान। अफगानिस्तान महिलाहरूको लागि विश्वकै सबैभन्दा असुरक्षित देशहरूको पहिलो स्थानमा नेपाल 120 नम्बरमा। र आईपीएल क्रिकेटमा आज पंजाब र दिल्ली खेल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने

0: उपचारबाट निराश भएकालाई आशा जगाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेदिक सेवा प्रणाली।
1: मेरो नाम सानुमाया तामाङ, भरतपुर 25। मेरो त समस्या त यो घुँडा दुख्ने थियो, खुम्चाउन नि नमिल्ने, अब टोयलेटहरू गर्दाखेरि नि साह्रै गाह्रो थियो। हस्पिटलमा नि गएँ, म औषधि खाँजेल त राम्रो भयो, निकै फुर्तिलो भएँ, अनि औषधि सिद्धियो, फेरि जस्ता तस्तै भयो। अनि आत्तेर बाबुलाई भने, बाबु मेरो त सन्चो भएन खुट्टा, म वैदिकमा गएर अनि चेकअप गराएँ, त्यही अनुसार औषधि चलाइदिनु भयो। 15 दिनबाट अलिक कम हुँदै गयो, राम्रो हुँदै गयो, अहिले राम्रो छ, खुट्टा राम्रो भयो।
0: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656951474, मोबाइल 98550509034, कीर्तिपुर ट्याङ्ला चोक काठमाडौँ, फोन 01433188998, मोबाइल 98512409034।
2: फ्लेक्स ब्यानर र फ्लेक्स फोटो सहित सबै खाले फ्लेक्स प्रिन्टको लागि कम्प्युटर र ल्यापटप बिक्री एवं मर्मत तथा हार्डवेयर र सफ्टवेयर जन्ने सेवाको लागि
3: माडी फ्लेक्स एन्ड कम्प्युटर।
2: वेबसाइट डिजाइनिङ र होस्टिङ सहित सबै खाले सफ्टवेयर र मोबाइल एप्स निर्माणको लागि
3: माडी फ्लेक्स एन्ड कम्प्युटर।
2: प्रमाण पत्र, ब्याज आदि जस्ता डेस्कटप डिजाइनिङ, टाइपिङ र प्रिन्टिङ तथा फोटोकपी र इन्टरनेट सेवाका लागि
4: माडी फ्लेक्स एन्ड कम्प्युटर, बसन्तपुर बजार माडी, फोन 0656501060।
5: यो रमाइलो माडी घुम्दा घुम्दै 2 पो बजन लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
6: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन, अब चाउमिन पो चित्त बुझाउनु त होला नि।
7: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाऊ त्यतैतिर।
8: नारायणी होटल एन्ड रेस्टुरेन्ट, स्वदेश एफएम सँगै बसन्तपुर बजार माडी, प्रोप्राइटर धनप्रसाद ढुङ्गाना स्याङ्जाली, सम्पर्क 97 45 23 91 63।

अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन। तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै

0: मुखति फेसु जस्तो नाम उस्तै गाउँ एकपटक अवश्य प्रयोग गरौँ परिणाम आफै थाहा हुनेछ केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ
1: दक्ष चिकित्सक अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा
2: अत्याधुनिक अपरेशन थिएटर आईसीयू ल्याब सुविधा न्यूरोसर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा
1: साथमा ब्लड सुगर क्रिएटिनिन लिपिड प्रोफाइल ईसीजी युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज
2: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल भरतपुर 10 बाल मन्दिर रोड एयरपोर्ट नजिकै फोन 056-493-580 मोबाइल 98550-26440
1: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता
2: माडीको धार्मिक पर्यटन प्रवर्धनका निम्ति शनि जयन्ती पर्वको अवसर पारी शनिधाम सगौरा प्रस्तुत गर्दछ 11 शनि जयन्ती उत्सव विविध सांस्कृतिक कार्यक्रम रमाइलो मेला साथमा नगर स्तरीय भजन र दुनाटो

कार्यक्रमको मुख्य आकर्षण चर्चित लोकदोहोरी एवं भजन गायक प्रकाश पराजुलीको भजन र लोकदोहोरी प्रस्तुति। मिति यही ज्येष्ठ 2 गते शनिबार शनि जयन्ती पर्वकै दिन। शनिधाम दर्शन गरौँ, शनि जयन्ती उत्सवमा सहभागी बनौँ र सफल पारौँ।

0: सूचकका साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0556 5569 53 98 550 77 061 र 98 550 77 53
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0556 4394 40 4395 580 र 98 550 26 440
3: It's 1 o'clock. अहिले 1 बजेको छ।

नेपाली रेडियो नेटवर्कको दिउँसो एक बजेको नेपाली खबरमा समीक्षा महतेको नमस्कार। राष्ट्रिय सभाको आजदेखि शुरू हुने 21 अधिवेशनको पहिलो बैठकमा राजनैतिक दलका नेताहरूले सम्बोधन गर्ने भएका छन्। आज बिहान अध्यक्ष नारायण प्रसाद दाहालको अध्यक्षतामा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले दिउँसो 2 बजे बस्ने बैठकमा दलीय आधारमा दलका नेताहरूले सम्बोधन र शुभकामना दिने समय तय गरेको हो। यस्तै बैठकमा सरकारको सिफारिशमा राष्ट्रपतिबाट जारी भएका 8 अध्यादेशहरू पेश गरिने अध्यक्ष दाहालको सचिवालयले जनाएको छ। परामर्श समिति बैठकमा कानून मन्त्री सुविता गौतम, उपाध्यक्ष लीला भण्डारी र विभिन्न दलका प्रमुख सचेतकहरूको उपस्थिति रहेको थियो। संसदीय समितिमा भने सरकार र प्रतिपक्ष बीचको विवाद देखिएको छ। राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह लगातार दोस्रो पटक अनुपस्थित भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसले बैठक बहिष्कार गरेको छ। गृहमन्त्रीको समेत जिम्मेवारी सम्हाल्नुभएका प्रधानमन्त्री शाह बैठकमा नआएपछि कंग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले आपत्ति जनाउनु भएको छ। सुकुम्बासी व्यवस्थापन र गृह प्रशासनबारे कंग्रेसले प्रधानमन्त्रीकै जवाफ खोजिरहेको छ। समिति सभापति हरि ढकाललाई प्रधानमन्त्रीको उपस्थित गराउन पटक पटक आग्रह गर्दा पनि सुनवाई नभएको कंग्रेसको आरोप छ। प्रधानमन्त्रीको अनुपस्थितिका कारण समितिको काम कारवाही प्रभावित भएको छ। यता प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहितका विपक्षी दलहरूले संसदको कार्य सञ्चालनलाई लिएर सभामुख टोलप्रसाद अर्यालको गम्भीर ध्यानाकर्षण गराएका छन्। सिंहदरबार स्थित सभामुखको कार्यकक्षमा पुगेर विपक्षी प्रमुख सचेतक र सचेतकहरूले संसदलाई सरकारको लाचार छाया र कठपुतली बनाउन लागि भन्दै आपत्ति जनाएका हुन्। भेटपछि पत्रकारहरूसँग कुरा गर्दै नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले संसदमा सबै काम कार्यकारी सरकारबाट मात्र निर्देशित भइरहेको बताउनु भएको छ। आजको बैठकमा प्रतिपक्षलाई बोल्ने समय समेत नराखिएको र नीति तथा कार्यक्रममाथि जम्मा 1 मात्र छलफल तोकिएकोमा प्रतिपक्षले आपत्ति जनाएको छ। एमाले प्रमुख सचेतक महरका अनुसार प्रतिपक्षी दलहरूले आजको बैठकमा आकस्मिक समय माग गरेका छन्। सभामुखले बोल्न समय नदिए संसदमा उभिएर विरोध जनाउने तर बैठक भने बहिष्कार नगर्ने प्रतिपक्षले स्पष्ट पारेको छ। संविधान संशोधनका लागि बहस पत्र तयार गर्न गठित कार्यदलले आज संचारकर्मीहरूसँग छलफल गर्दैछ। प्रधानमन्त्री बालेन्द्र शाहका राजनैतिक सल्लाहकार असीम शाहको संयोजकत्वमा गठित कार्यदलले संविधान संशोधनका विषयमा संचार क्षेत्रको धारणा बुझ्न लागेको हो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा अपराह 4 हुने छलफलमा विभिन्न संचार माध्यममा आबद्ध पत्रकार र संचारकर्मीहरूलाई निमन्त्रणा गरिएको छ। कार्यदलका सदस्य सचिव लीलाधर सुवेदीका अनुसार छलफलको मुख्य उद्देश्य संविधान संशोधनका विषयमा संचारकर्मीहरूबाट आवश्यक सुझाव र पृष्ठपोषण संकलन गर्नु रहेको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

That's right. यो नयाँ वर्ष एलजी का घरायसी सामानहरूमा पाउनुहोस् 41% सम्म नगद छुट र पक्का उपहारहरू, साथै 0% तुरुन्तै ईएमआई। नागरिकता भए पुग्छ, शर्तहरू लागू हुनेछन्। एलजी, लाइफ गुड।

0: सीजी का टीवी एंड होम अप्लायंसेस को खरीदमा आकर्षक कैशबैक तथा पक्का उपहार। फ्रंट लोड वॉशिंग मशीन में 6 केजी एरियल, टॉप लोड वॉशिंग मशीन में 2 केजी एरियल, सेमी ऑटोमेटिक वॉशिंग मशीन में 1 केजी एरियल, माइक्रोवेव ओवन में कुकिंग किट र एसी में फ्री इंस्टॉलेशन। नागरिकता भएपुग्छ, सीजी एलएक्स ईएमआई मार्फत सजिलै खरीद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। प्रहरीले निर्माण व्यवसायी रमेश शर्मा र पिताम्बर बडुलाई नियन्त्रणमा लिएको छ। शर्मा एण्ड कम्पनीका संचालक शर्मा र लामा कन्स्ट्रक्सनका बडुलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौँको गोङ्गबु क्षेत्रबाट नियन्त्रणमा लिएको हो। शहरी विकास मन्त्रालयले आफूले लिएको ठेक्का समयमै सम्पन्न नगरेको भन्दै उनीहरूलाई उपस्थित गराइदिन प्रहरीलाई पत्राचार गरेको थियो। सोही पत्रका आधारमा उनीहरूलाई नियन्त्रणमा लिएर मन्त्रालयमा बुझाइएको अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले जानकारी दिनुभएको छ।

प्रतिशत बाल बालिकामा पुट्खो फन र 8% ख्याउटेपनको समस्या विद्यमान रहेको छ। बाल बालिकालाई राष्ट्रिय गौरवको रूपमा हेरिनुपर्ने बताउँदै सहभागीहरूले विद्यालय खाजा कार्यक्रमलाई कक्षा 10 सम्म अनिवार्य गर्न र बाल बजेट कोड पूर्ण रूपमा कार्यान्वयनमा ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन्। हौस् त यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। दिउँसो 2 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: तिस वर्ष चाहिँ तपाईँलाई एकदम नर्मल हुन्छ, अब केही पनि हुँदैन, अब तिस वर्ष चाहिँ कति बाँच्ने अब साथी कटिसकेको मान्छे भनेर भन्नु।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
0: मेरो नाम सुलोचना विष्ट हो। समस्या भनेको चाहिँ मेरो घुँडा एकदम दुख्ने, सोला हान्ने क्या, घुँडामा चस्चसी सोला हानेर यसरी खुम्च्याउन नहुने, भर्याङ चढ्न पनि गाह्रो हुने, अनि हस्पिटल गएको डक्टरले के अरे अपरेसन गर्नुपर्छ भन्नुभयो, अनि बरु एकपटक चाहिँ यता आयुर्वेदिकको खान्छु भनेर अनि यता आएको। मलाई आज अहिले 21 दिन भयो, 21 दिनमा मलाई धेरै सजिलो भइरहेछ क्या, अहिले अलिकति जिउ पनि अलिकति फुर्ती जस्तो भइरहेछ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली लाइनचोक नारगढ़, फोन 0556951174, मोबाइल 98555950934।

0: 18 महिनाको ग्यारेन्टी सहित नेपाली बजारमा अक्वालिन्ट पानी तान्ने पम्प।
1: माडीको लागि आधिकारिक विक्रेता जेनन एन्ड जेनिस सप्लायर्स झिलिमिली मार्केट बसन्तपुर बजार माडी। प्रोप्राइटर सुदन अधिकारी, सम्पर्क 9845518705 र 9846564613।
2: यहाँ पम्प सम्बन्धी सम्पूर्ण सामान पाइनुको साथै इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ।
3: करणलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
4: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
3: कहाँ गएर के सिप सिकौ भन त अब।
4: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
5: IHSBC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayanagad Phone 056-496-374-98510-61-356
3: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।

0: गर्दै अन्य उपचारबाट निराश भएकालाई आशा जगाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेदिक सेवा प्रणाली।
1: मेरो नाम सानुमाया तामाङ, भरतपुर 25। मेरो त समस्या त यो घुँडा दुख्ने थियो, खुम्चाउन नि नमिल्ने, अब टोयलेटहरू गर्दाखेरि नि साह्रै गाह्रो थियो। हस्पिटलमा नि गएँ, म औषधि खाँजेल त राम्रो भयो, निकै फुर्तिलो भएँ, अनि औषधि सिद्धियो, फेरि जस्ता तस्तै भयो। अनि आत्तेर बाबुलाई भने, बाबु मेरो त सन्चो भयो खुट्टा, म वैदिकमा गएर अनि चेकअप गराएँ, त्यही अनुसार औषधि चलाइदिनु भयो। 15 दिनबाट अलिक कम हुँदै गयो, राम्रो हुँदै गयो, अहिले राम्रो छ, खुट्टा राम्रो भयो।
0: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656-95-174, मोबाइल 98-550-50-934, कीर्तिपुर ट्याङ्ला चोक काठमाडौँ, फोन 01-433-1898, मोबाइल 98-512-40-934।
2: फ्लेक्स ब्यानर र फ्लेक्स फोटो सहित सबै खाले फ्लेक्स प्रिन्टको लागि
3: माडी फ्लेक्स एन्ड कम्प्युटर,
2: कम्प्युटर र ल्यापटप बिक्री एवं मर्मत तथा हार्डवेयर र सफ्टवेयर जन्ने सेवाको लागि
3: माडी फ्लेक्स एन्ड कम्प्युटर,
2: वेबसाइट डिजाइनिङ र होस्टिङ सहित सबै खाले सफ्टवेयर र मोबाइल एप्स निर्माणको लागि
3: माडी फ्लेक्स एन्ड कम्प्युटर,
2: प्रमाण पत्र ब्याज आदि जस्ता डेस्कटप डिजाइनिङ टाइपिङ र प्रिन्टिङ तथा फोटोकपी र इन्टरनेट सेवाका लागि
4: माडी फ्लेक्स एन्ड कम्प्युटर, बसन्तपुर बजार माडी, फोन 056-50-10-60।
5: यो रमाइलो माडी घुम्दा घुम्दै 2 पो बज्न लागेछ यार।
6: होइन, भोक लागेको छैन तिमीहरूलाई?
7: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन, अब चाउमिनमा चित्त बुझाउनु त होला नि।
8: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाऊ त्यतैतिर।
9: नारायणी होटल एन्ड रेस्टुरेन्ट, स्वदेश एफएम सँगै बसन्तपुर बजार माडी, प्रोप्राइटर धनप्रसाद ढुङ्गाना स्याङ्जाली, सम्पर्क 97-45-23-91-63। माडीको धार्मिक पर्यटन प्रवर्धनका निम्ति शनि जयन्ती पर्वको अवसर पारी शनिधाम सगौरा प्रस्तुत गर्दछ। 11 शनि जयन्ती उत्सव, विविध सांस्कृतिक कार्यक्रम, रमाइलो मेला, साथमा नगर स्तरीय भजन र

कार्यक्रमको मुख्य आकर्षण चर्चित लोकदोहोरी एवं भजन गायक प्रकाश पराजुलीको भजन र लोकदोहोरी प्रस्तुति। मिति यही ज्येष्ठ 2 गते शनिबार शनि जयन्ती पर्वकै दिन। शनिधाम दर्शन गरौँ, शनि जयन्ती उत्सवमा सहभागी बनौँ र सफल

नेपाली रेडियो नेटवर्कको दिउँसो 2 बजेको नेपाली खबरमा उषा किरणको नमस्कार। राष्ट्रिय सभाको आजदेखि शुरू हुने 21 अधिवेशनको पहिलो बैठकमा राजनैतिक दलका नेताहरूले सम्बोधन गर्ने भएका छन्। आज अध्यक्ष नारायण प्रसाद दाहालको अध्यक्षतामा बसेको कार्यव्यवस्था परामर्श समिति बैठकले दिउँसो अहिले 2 बजे केहीसिनमै बस्ने बैठकमा दलीय आधारमा दलका नेताले सम्बोधन र शुभकामना दिने तय गरेको छ। बैठकमा सरकारको सिफारिशमा राष्ट्रपतिबाट जारी भएका 8 अध्यादेशहरू पेश गरिने अध्यक्ष दाहालको सचिवालयले जनाएको छ। परामर्श समिति बैठकमा कानून मन्त्री सविता गौतम, उपाध्यक्ष लीला भण्डारी र विभिन्न दलका प्रमुख सचेतकको उपस्थिति रहनेछ। यसै गरी प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहितका विपक्षी दलहरूले संसदको कार्य सञ्चालना लिएर सभामुख डोल प्रसाद अर्यालको गम्भीर ध्यान आकर्षण गराएका छन्। सिंहदरबार स्थित सभामुखको कार्यकक्षमा पुगेर विपक्षी प्रमुख सचेतक र सचेतकहरूले संसदलाई सरकारको लाचार छाया वा कठपुतली बनाउन लागि भन्दै आपत्ति जनाएका छन्। भेटपछि पत्रकारसँग कुरा गर्दै नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले संसदमा सबै काम कार्यकारी सरकारबाट मात्र निर्देशित भइरहेको बताउनु भएको छ। संविधान संशोधनका लागि बहस पत्र तयार गर्न गठित कार्यदलले आज संचारकर्मीसँग छलफल गर्दैछ। प्रधानमन्त्री बालेन्द्र शाहका राजनैतिक सल्लाहकार असीम शाहको संयोजकत्वमा गठित कार्यदलले संविधान संशोधनका विषयमा संचार क्षेत्रको धारणा बुझ्न थालेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा आज दिउँसो 4 बजे हुने छलफलमा विभिन्न संचार माध्यममा आबद्ध पत्रकार र संचारकर्मीलाई निमन्त्रणा गरिएको छ। कार्यदलका सदस्य सचिव लीलाधर सुवेदीका अनुसार छलफलको मुख्य उद्देश्य संविधान संशोधनका विषयमा संचारकर्मीबाट आवश्यक सुझाव र पृष्ठ पोषण संकलन गर्नु रहेको छ। प्रहरीले निर्माण व्यवसायी रमेश शर्मा र पीताम्बर बडुलाई नियन्त्रणमा लिएको छ। शर्मा एण्ड कम्पनीका संचालक शर्मा र लामा कन्स्ट्रक्सनका बडुलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौँको गङ्गपू क्षेत्रबाट नियन्त्रणमा लिएको हो। शहरी विकास मन्त्रालयले आफूले ठेक्कामा लिएको समयमै सम्पन्न नगरेको भन्दै उनीहरूलाई उपस्थित गराइदिन प्रहरीलाई पत्राचार गरेको थियो। सोही पत्रका आधारमा उनीहरूलाई नियन्त्रणमा लिएर मन्त्रालयमा बुझाइएको अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले जानकारी दिनुभएको छ। खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हेप्पी वॉलेट मा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौ।

0: वॉशर को खरीद में कैशबैक तथा श्योर शॉट गिफ्ट्स, वॉशिंग मशीन में 6 केजी एरियल मैटिक, एसी में फ्री इंस्टॉलेशन र नागरिकता मात्र भए पुग्छ। सहज ईएमआई मार्फत खरीद गर्न सकिन्छ। ग्लोबल नंबर 1 टीसीएल, इंस्पायर ग्रेटनेस।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। सरकारवालाहरूले बालबालिकामा गरिने लगानीलाई राष्ट्रको भविष्यको मानव पूँजी निर्माणको आधार मान्नुपर्ने बताएका छन्। काठमाडौँमा सामाजिक सुरक्षा नागरिक समाज सञ्जालले आयोजना गरेको सलफलमा सहभागीहरूले हाल सीमित जिल्लामा मात्र रहेको बाल पोषण भत्तालाई देशभरका 77 जिल्लामा विस्तार गर्न माग गरेका हुन्। तथ्याङ्क अनुसार नेपालमा अझै पनि 25% बालबालिकामा पुटकोपन र 8% ख्याउटेपनको समस्या विद्यमान रहेको छ। मोरङको रतुवामाई नगरपालिका दुई घरहरू चोक स्थित सीमा इलाकाबाट सशस्त्र प्रहरीको स्रोत नखुलेको 20 लाख भारतीय रूपियाँ बरामद भएको छ। सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार भारत पाठशाकलमा आउँदै गरेका व्यक्तिलाई शंका लागेर सुरक्षाकर्मीले जाँच गर्न खोज्दा मोटरसाइकलको पछाडि सवार व्यक्ति झोला फालेर फरार भएका थिए। सो झोला खोलेर हेर्दा 540 बण्डल फेला पारेको सशस्त्र प्रहरीले जनाएको छ। बरामद रकम आवश्यक कार्यवाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अगाडि बढाइएको छ। अवस्था यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। अहिले 3 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
1: मेरो नाम सुलोचना विष्ट हो। समस्या भनेको चाहिँ मेरो घुँडा एकदम दुख्ने, सोला हान्ने क्या, घुँडामा चस्चसी सोला हानेर यसरी खुम्च्याउन नहुने, भर्याङ चढ्न पनि गाह्रो हुने। अनि हस्पिटल गएको, डक्टरले के अरे अपरेसन गर्नुपर्छ भन्नुभयो। अनि बरु एकपटक चाहिँ यता आयुर्वेदिकको खान्छु भनेर अनि यता आएको। मलाई आज अहिले 21 दिन भयो। 21 दिनमा मलाई धेरै सजिलो भइरहेको छ क्या, अहिले अलिकति जिउ पनि अलिकति फुर्ती जस्तो भइरहेको छ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चौक नारायणगढ फोन 0556951174 मोबाइल 98555509634

0: 18 महिनाको ग्यारेन्टी सहित नेपाली बजारमा अक्वालेन्ट पानी तान्ने पम्प।
1: बाढीको लागि आधिकारिक विक्रेता जेनन एन्ड जेनिस सप्लायर्स झिलिमिली मार्केट बसन्तपुर बजार माडी। प्रोप्राइटर सुदन अधिकारी। सम्पर्क 98455 18705 र 98456513।
2: यहाँ पम्प सम्बन्धी सम्पूर्ण सामान पाइनुको साथै इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ।
3: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
4: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
3: कहाँ गएर के सिप सिकौ भन त अब।
4: होटल ट्रेनिङ सितोन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
5: IHSBC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayanagad Phone 056-490-374-98510-61-356-356
3: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।

0: विकल्प छोटो दूरी को यात्रा का लागि इलेक्ट्रिकल साइकल र स्कूटर चढ्न चाहनुहुन्छ त्यसो हो भने अब चिन्ता नलिनुहोस् तपाई हाम्रै कीर्तनपुर बजारमा रहेको कुवर मोटरसाइकल वर्कशपले यो सेवा लिएर आइसकेको छ
1: चितवन इलेक्ट्रिक बाइक नारायणगढ़ सह डीलर का रूप में माड़ीसात कीर्तनपुर स्थित कुवर मोटरसाइकिल वर्कशप में विभिन्न किसिम का चार्जिंग स्कूटर साइकिल र ई रिक्शा को बिक्री शुरू भइसकेको छ आज संपर्क गर्नुहोस्
0: संपर्क कुवर मोटरसाइकिल वर्कशप कीर्तनपुर प्रोप्राइटर इंद्रजीत कुवर फोन 9842211343 र 9814829230
1: कालिका अस्पताल को सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोड बाट
2: 24 घण्टा वरिष्ठ विशेषज्ञ द्वारा गर्भवती तथा स्त्री रोग सेवा
3: शल्य चिकित्सा पेट छाती सुगर थायराइड एवं मुटु रोग सहित को आईसीयू सेवा
2: एनआईसीयू पीआईसीयू सहित को बाल रोग विशेषज्ञ सेवा 4D भिडियो एक्सरे द्वारा बच्चा को संपूर्ण अंग तथा रोग देख्न सकिने
3: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहित को हाड जोर्नी सेवा ईईजी ईसीटी सहित को मनोरोग सेवा
2: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञ द्वारा सेवा
3: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा
0: मौला कालिका अस्पताल भरतपुर 11 बाइपास रोड फोन 0564397738 मोबाइल 9855088002
4: यो मैलो माडी घुम्दा घुम्दै 2:00 बजे लागेछ यार हैन भोक लागेको छैन तिमीहरुलाई
5: भोक त लागेको छ नि तर के गर्नु खानाको अर्डर कहीं गरिएन अब चाउमिनको चित्त बुझाउन त होला नि
6: त के भनेको त्यस्तो अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ यसका साथै स्वादिष्ट रोटी मोमो चाउमिन खाजा सेट चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ लहिर जाउ त्यतैतिर
1: नारायणी होटल एन्ड रेस्टुरेन्ट स्वदेश एफएम सँगै बसन्तपुर बजार माडी प्रोप्राइटर धनप्रसाद ढुङ्गाना स्याङ्जाली सम्पर्क 9745239363 माडीको धार्मिक पर्यटन प्रवर्धनका निम्ति शनि जयन्ती पर्वको अवसर पारी शनिधाम सगौरा प्रस्तुत गर्दछ 11 शनि जयन्ती उत्सव विविध सांस्कृतिक कार्यक्रम रमाइलो मेला साथमा नगर स्तरीय भजन र दुनाटक

कार्यक्रमको मुख्य आकर्षण चर्चित लोकदोहोरी एवं भजन गायक प्रकाश पराजुलीको भजन र लोकदोहोरी प्रस्तुति। मिति यही ज्येष्ठ 2 गते शनिबार शनि जयन्ती पर्वकै दिन। शनिधाम दर्शन गरौँ, शनि जयन्ती उत्सवमा सहभागी बनौँ र सफल

0: साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0556 5563 98 550 77 061 र 98 550 77 053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0556 4934 4493 580 र 98 550 26 440
3: It's 3 o'clock. अहिले 3 बजेको छ।

0: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। संघीय संसदको अधिवेशन शुरू, आजै बस्ने संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै, स्रोत सुनिश्चित भएपछि मात्र ठेक्का आह्वान गर्न निर्माण व्यवसायीको माग, व्यवसायीलाई मासिक भुक्तानी गरी बजारमा नगद प्रवाह बढाउनु पर्ने सुझाव, गएको वर्ष रोकिएको दुर्लभ एक सिङ्गे गैंडाको गणना यस वर्ष पनि नहुने, बजेटको व्यवस्था गरेर अर्को वर्ष गर्ने तयारी, मध्य पूर्व युद्ध चलिरहँदा भारतीयहरूलाई घरबाटै काम गर्न र विदेश यात्रा कम गर्न प्रधानमन्त्री मोदीको अपील, एक वर्षसम्म सुन नकिन्न भनेपछि गहना कम्पनीहरूको शेयरमा तीव्र गिरावट, र अभ्यास श्रृङ्खलाको अन्तिम खेलमा अमेरिका नेपालले दिएको ए टोलीको 265 रनको लक्ष्य पछ्याउँदै। नेपाल खबरमा अब पूरा खबर। संघीय संसद अन्तर्गतका प्रतिनिधि सभा र राष्ट्रिय सभा गरी दुवै सदनको अधिवेशन शुरू भएको छ। प्रतिनिधि सभाको आजको बैठक शुरू हुन साथ विपक्षी दलका सांसदहरू आआफ्नो आसनबाट उठेपछि सभामुख डोलप्रसाद अरियालले आकस्मिक समयमा बोल्नका लागि समय दिने वचन दिइसकेकाले बैठक सञ्चालनमा अवरोध नगर्न आग्रह गर्नुभयो। त्यसपछि अघि बढेको बैठकमा राष्ट्रपतिबाट अधिवेशन आह्वान सम्बन्धी पत्र वाचन गरिएको हो। यसपछि विपक्षी दलका सांसदहरूलाई आकस्मिक समयमा 3-3 मिनटका दरले बोल्न समय दिएको छ। दलहरूले अध्यादेश प्रसारका विषयमा सांसदहरूलाई विशेष छुट, सुकुम्बासी बस्तीमा डोजर चलाएको, सीमा सुरक्षा लगायतका विषयमा विरोध तथा सरकारको ध्यान आकर्षण गराएका छन्। यसैबीच राष्ट्रिय सभाको आजको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नारायण प्रसाद दाहालले जनहित, सुशासन र समृद्धिका लागि राजनीतिक पूर्वाग्रहभन्दा माथि उठेर जिम्मेवार भूमिका निर्वाह गर्न र गर्न सदस्यहरूलाई आह्वान गर्नुभएको छ। उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सुदृढीकरणका लागि राष्ट्रिय सभाले परिपक्व र अभिभावकीय भूमिका खेल्दै आएको बताउनुभयो। यसैबीच आजै दिउँसो 4 बजे बस्ने संयुक्त बैठकमा आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम प्रस्तुत हुँदैछ। यसअघि मन्त्री परिषदको बैठकले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई स्वीकृत गरिसकेको छ। सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्नुहुनेछ। निर्माण व्यवसायीहरूले बजेट तथा स्रोत सुनिश्चित भएपछि मात्र ठेक्का आह्वान गर्न सरकारसँग माग गरेका छन्। नेपाल निर्माण व्यवसायी महासंघले आउँदो आर्थिक वर्षको बजेटका लागि अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्देलाई सुझाव बुझाउँदै बिना तयारी आयोजना ठेक्कामा लगाउने पद्धति हटाउन माग गरेको हो। महासंघका अनुसार अहिले धेरै ठेक्का अलपत्र पर्नुका कारण स्रोत सुनिश्चित नगरी ठेक्का लगाइनु हो। महासंघले मध्य पूर्व युद्धका कारण डिजेल र बिटुमिन लगायतका निर्माण सामग्रीमा भएको अप्रत्याशित मूल्य वृद्धिप्रति चिन्ता व्यक्त गर्दै विशेष व्यवस्थाको माग गरेको छ। साथै निर्माण व्यवसायीहरूलाई मासिक भुक्तानी प्रणाली लागू गरी बजारमा नगद प्रवाह बढाउनु पर्ने सुझाव पनि दिइएको छ। महासंघले हेभी उपकरण र निर्माण सामग्रीमा भन्सार सहुलियत दिन पालिकाले उठाउँदै आएको कबाडी कर र रोड ट्याक्स बन्द गर्नु तथा राज्यबाट भुक्तानी ढिलो हुँदा तिर्न नसकेको कर र भ्याटको ब्याज तथा जरिवाना मिनहा गर्न पनि माग गरेको छ। बजेटको अभावमा गएको वर्ष रोकिएको दुर्लभ एक सिङ्गे गैंडाको गणना यस वर्ष पनि हुन सकेन। हरेक 4 वर्षमा हुँदै आएको यो गणना बजेट अभावका कारण यस वर्ष बाघको गणना समेत परेकाले गर्न नसकिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिस्ट हरिभद्र आचार्यले जानकारी दिनुभयो। उहाँका अनुसार अर्को वर्षको गणनाका लागि प्रोटोकल तयार गर्ने काम शुरू भइसकेको छ। धेरै गैंडा पाइने चितवन राष्ट्रिय निकुञ्जमा आनुवंशिक अर्थात जेनेटिक विधिबाट गणना गर्न प्रोटोकल तयार गर्न लागि उहाँले बताउनुभयो। यस्तै थोरै संख्यामा गैंडा पाइने बर्दिया, शुक्ला फाँटा र पर्सामा भने प्रत्यक्ष अवलोकनबाट गैंडा गणना गरिनेछ। आनुवंशिक विधिमा गैंडाको गोबर संकलन गरी प्रयोगशालामा डीएनए परीक्षण गरेर संख्या र लिङ्ग पहिचान गरिन्छ। हरेक गैंडाको गोबरमा जेनेटिक स्ट्रक्चर फरक हुन्छ। गैंडाले सामान्यतया एकै ठाउँमा दिशा गर्ने भएकाले यी ठाउँहरूको पहिचान गरी पटक पटक गोबर संकलन गरिन्छ। सन् 2021 गणनामा देशभरका राष्ट्रिय निकुञ्ज तथा संरक्षण क्षेत्रमा 752 गैंडा फेला परेका थिए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टर्किस एयरलाइन्सको विमानको अवतरण गियरमा देखिएको धुवाँ हाइड्रोलिक पाइपमा आएको प्राविधिक खराबीका कारण भएको पाइएको छ। टर्किस एयरलाइन्सका संचार प्रमुख या उस्तुनले सामाजिक सञ्जाल मार्फत यस्तो जानकारी गराउनु भएको हो। उहाँका अनुसार धुवाँ देखिएपछि विमानका आपतकालीन स्लाइडहरू खोलेर यात्रीहरूको उद्धार गरिएको थियो। विमानमा 273 जना यात्रु, 11 जना चालक दलका सदस्य र 4 शिशु गरी कुल 288 जना सवार थिए। अहिले एयरलाइन्सको आधिकारिक प्राविधिक राजनीतिक टोलले जहाजको विस्तृत प्राविधिक जाँच गरिरहेको छ। एयरलाइन्सले काठमाडौँबाट उड्नु पर्ने प्रभावित 279 यात्रुका लागि फर्कने उडानका लागि अतिरिक्त विमानको व्यवस्था गरेको जनाएको छ। घटनापछि बिहान बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उडान सेवा झण्डै डेढ घण्टापछि सञ्चालनमा आएको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौँ, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौँ,
1: विद्युतीय उपकरण बन्द गरौँ, टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौँ,
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौँ,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौँ, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौँ,
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौँ।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर

0: उद्योगमध्ये 25% नियमित भुक्तानी गर्ने गरेको भए पनि अरूले भुक्तानी नदिँदा किसानहरू मर्कामा परेका हुन्। चितवनमा दैनिक 3,50,000 लिटर दुध उत्पादन हुँदै आएको छ। 115 दुग्ध उत्पादन सहकारी मार्फत 40,000 किसानले उत्पादन गरेको दुध बिक्री हुँदै आएको छ। नयाँ सरकार बनेसँगै उत्साहित बनेका किसानहरू भुक्तानीमा समस्या देखिएपछि पुनः निराश बन्न थालेको उहाँले बताउनुभयो। विदेशको खबर। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मध्यपूर्वको युद्धका कारण विश्वव्यापी ऊर्जा मूल्यमा भएको वृद्धिलाई सम्बोधन गर्दै भारतीयहरूलाई घरबाटै काम गर्ने बानी बसाल्न, एक वर्षसम्म सुन नकिन्न र विदेश यात्रा सीमित गर्न अपील गर्नुभएको छ। यी मितव्ययिताका उपायले इन्धन प्रयोग घटाउने र विदेशी मुद्रा बचत गर्न मद्दत गर्ने उहाँको भनाइ छ। भारतले 90% तेल आयात गर्छ र इरानमाथि अमेरिका इजरायलको युद्धपछि तेल आयातमा अरबौं डलरको वृद्धि भएको छ। हैदराबाद एकमा एकता सार्वजनिक कार्यक्रममा मोदीले गर्नुभएको यस अपील विश्लेषकहरूले अहिलेसम्मकै सबैभन्दा कठोर भनेर वर्णन गरेका छन्। मेट्रो जस्ता सार्वजनिक यातायात प्रयोग गर्न र कार पुलिङ अपनाउन सुझाव दिनुका साथै उहाँले किसानहरूलाई मलको प्रयोग आधा घटाउन पनि आग्रह गर्नुभएको छ। सरकारले अहिलेसम्म पेट्रोल र डिजलको मूल्य नबढाए पनि लामो समयको द्वन्द र तेल आपूर्तिमा अवरोधले अर्थतन्त्रमा तनाव बढाउन थालेको छ। मोदीको अपीलपछि आज प्रमुख गहना कम्पनीहरूको शेयर मूल्यमा 10% भन्दा धेरैको गिरावट आएको छ। बीएसई सेन्सिस पनि शुरूआती कारोबारमा 1,000 अङ्कभन्दा धेरैले घटेको छ। विश्लेषकहरूको अनुसार दीर्घकालीन आर्थिक अवरोधको आशंका बीच मोदीको टिप्पणी शेयर बजारको गिरावटको प्रमुख कारक बनेको छ। अब खेल खबर। एक दिवसीय अभ्यास श्रृंखलाको 14 तथा अन्तिम खेलमा नेपालको ए टोलीले अमेरिकालाई 265 रनको लक्ष्य दिएको छ। माथिल्लो मूलपानी मैदानमा टस हारेर ब्याटिङ गरेको नेपाल एले 49 ओभर 5 बलमा 264 रन बनाउँदा सबै विकेट गुमायो। नेपाल एका सन्दीप जोराले शतक बनाए। जोरा 115 बलमा 111 रन जोडेर आउट भए। अमेरिकाका सौरभ नेत्र भालकरले 3 विकेट लिए। अहिले अमेरिका नेपाल एले दिएको 265 रनको लक्ष्य पछ्याइरहेको छ। नेपाल ए टोलीले यसैका 3 खेल जितेको थियो। नेपाल ए टोलीले पहिलो खेलमा स्कटल्याण्डलाई 45 रन, दोस्रो खेलमा अमेरिकालाई 3 विकेट र तेस्रो खेलमा स्कटल्याण्डलाई डीएलएस नियमका आधारमा 9 रनले हराएको थियो। आईसीसी विश्वकप क्रिकेट लिग 2 खेल्न नेपाल आएका अमेरिका र स्कटल्याण्डको टोलीसँग नेपालले एक दिवसीय अभ्यास श्रृंखला खेलेको हो। यही वैशाख 29 गतेदेखि जेठ 8 गतेसम्म कृतिपुरको त्रिवी क्रिकेट रंगशालामा लिग 2 श्रृंखला शुरू हुँदैछ। चार बन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। संघीय संसदको अधिवेशन शुरू। आज बस्ने संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै स्रोत सुनिश्चित भएपछि मात्र ठेक्का आह्वान गर्न निर्माण व्यवसायीको माग। व्यवसायलाई मासिक भुक्तानी गरी बजारमा नगद प्रवाह बढाउनु पर्ने सुझाव। गएको वर्ष रोकिएको दुर्लभ एकसिङे गैंडाको गणना यस वर्ष पनि नहुने। बजेटको व्यवस्था गरेर अर्को वर्ष गर्ने तयारी। मध्यपूर्व युद्ध चलिरहँदा भारतीयहरूलाई घरबाटै काम गर्न र विदेश यात्रा कम गर्न प्रधानमन्त्री ओलीको अपील। एक वर्षसम्म सुन नकिन्न भनेपछि गहना कम्पनीहरूको शेयरमा तीव्र गिरावट। र अभ्यास श्रृंखलाको अन्तिम खेलमा अमेरिका नेपालको ए टोलीले दिएको 265 रनको लक्ष्य पछ्याउँदै।
1: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस बैंकबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनु अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
2: साली नदीको शिर,
3: मणिचूडको काख,
2: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
3: शान्ति र आनन्दको अनुभूति,
2: भीडभाडबाट टाढा,
3: सहरबाट नजिकै।
2: तपाईको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
3: झुले अर्ग्यानिक फार्म रिसोर्ट।
4: विस्तृत जानकारीका लागि फोन नम्बर 9816

0: 4566 र 9841 2581 81 वेबसाइट झुले.com.np
1: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड बीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा
2: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353
3: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्र खबरमा तपाईँलाई स्वागत छ। काठमाडौँ महानगरपालिकाले पिउने पानीका निशुल्क बुथबाट पिउनका लागि मात्र पानी लिन आग्रह गरेको छ। निशुल्क वाटर एटीएम बुथका पानी अन्य प्रयोजनमा प्रयोग हुने गरेको पाइएपछि महानगरले बुथबाट पिउनका लागि मात्र पानी लिन आग्रह गरेको हो। महाबौद्ध खुला मञ्च जमलमा राखिएका वाटर एटीएम बुथका पानी हातमुख धुन कपडा धुन बोतलमा थापेर मोमो पकाउन लगेको भेटिएको महानगरले जनाएको छ। वडा नम्बर 5 को बुथमा होलीका दिन 1.5 घण्टामा 3,000 लिटर पानी रित्तिएपछि कारण खोज्न सीसीटीभी फुटेज हेर्दा होली खेल्न बुथको पानी प्रयोग भएको भेटिएको थियो। काठमाडौँ महानगरपालिकाले काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डसँगको सहकार्यमा 8 ठाउँमा निशुल्क वाटर एटीएम बुथ सञ्चालनमा ल्याएको छ। गएको वैशाख 5 गते महानगरी कार्यवाहक मेयर सुनिता डङ्गोलले असनमा हरेक शनिबार गाडी प्रवेश निषेधसँगै वाटर एटीएम बुथको पनि उद्घाटन गर्नुभएको थियो। 2,60,00,000 रुपियाँको लागतमा 8 वटा बुथ निर्माण भएका छन्। नेपालमा विद्यार्थी लक्षित उद्यमशीलता सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ। नेपाल कमर्स एसोसिएसनको सहकार्यमा मेघा कलेजले यही जेठ 1-2 गते सम्मेलन आयोजना गर्न लागेको हो। ललितपुरको कुमारपाटीमा रहेको कलेजको प्राङ्गणमा आयोजना हुने सम्मेलन उच्च शिक्षा हासिल गरेका विद्यार्थीहरूलाई उद्यमशीलता मार्फत देश विकासका लागि दक्ष बनाउने उद्देश्यका साथ आयोजना गरिएको हो। सम्मेलनमा कानून सूचना प्रविधि उद्यमशीलता लगायत क्षेत्रका विज्ञहरूले 40 वटा भन्दा बढी शोधपत्रहरू प्रस्तुत गर्नेछन्। सम्मेलनमा नेपाल भारत लगायतका देशका प्राध्यापक सहभागी हुनेछन्। भक्तपुरमा बच्चाहरूले कानमा लगाएको सुनको मुन्द्रा चोर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काभ्रेको बेथानछोक गाउँपालिका 3 ढुङ्गखर्क बस्ने 24 वर्षका सुनिल नगरकोटी रहेका छन्। सुनिलले भक्तपुर नगरपालिका 8 लिबालीका बच्चाहरूलाई चक्लेट तथा खानेकुरा दिई ललाई फकाई एक ठाउँबाट अर्को ठाउँमा घुम्न लगी मुन्द्रा चोर्ने गरेका प्रहरीले जनाएको छ। उनले चोरेका मुन्द्रा भारतको पश्चिम बंगाल घर भई काभ्रेको बनेपा बस्ने 30 वर्षका शम्भकर माझीलाई बेच्ने गरेको खुलेको छ। प्रहरीले उनीहरूका साथबाट 15,00,000 रुपियाँ बराबरको सुनका गहन बरामद गरेको छ। काठमाडौँका विभिन्न ठाउँबाट लागू औषधसहित 8 जना पक्राउ परेका छन्। प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले तारकेश्वर नगरपालिका 4 नुवाकोटका 20 वर्षीय सागर तामाङ सहित 4 जनालाई पक्राउ गरेको हो। यस्तै प्रहरी प्रभाग बोलम्बुबाट खटिएको टोलीले चन्द्रगिरी नगरपालिका 1 चन्द्रगिरी 8 बस्ने 22 वर्षीय परिन लामा र गोर्खाका 19 वर्षीय रमेश सुर्खेतीलाई पक्राउ गरेको छ। यस्तै प्रहरी चौकी धर्मस्थलीबाट खटिएको टोलीले तारकेश्वर नगरपालिका 6 रसुवाकी 26 वर्षकी मिना तामाङलाई पक्राउ गरेको छ। प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका 32 स्थानीय वासी 52 वर्षका राजेन्द्र खड्गेलाई पक्राउ गरेको छ। यस्तै प्रहरी वृत्त 7 खटिएको टोलीले ललितपुर महानगरपालिका 28 काभ्रेका 28 वर्षीय सुमन तामाङलाई पक्राउ गरेको छ। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। संघीय संसदको अधिवेशन सुरु, आज बस्ने संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै। काठमाडौँका 8 ठाउँमा पिउने पानीका निशुल्क बुथ, बुथबाट पिउनका लागि मात्र पानी लिन महानगरको आग्रह र नेपालमा विद्यार्थी लक्षित उद्यमशीलता सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने। अहिलेलाई 4 भन्ज्याङ भित्रका खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी।

0: नपक्ष नविपक्ष सधैं निष्पक्ष
1: स्वदेश एफएम 93.2 मेगाहर्ट्ज।

हवस् त यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै साँझ 5 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्, नमस्कार।

Swadesh FM, Tirana Pithublo, 2 MHz.

विपन्नता तथा विपद प्रभावित समुदाय का लागी किफायती र सुविधा युक्त आवास योजना कार्यान्वयन गरिने छ। वास्तविक भूमि इनको पहिचान गरी स्थायी आवास र स्वामित्व सुनिश्चित गरिने छ। मध्य पहाडी लोकमार्ग आसपासका नयाँ शहरलाई पहिचान युक्त शहरका रूपमा विकास गर्दै जग्गा विकास पूर्वाधार र स्थानीय आर्थिक सम्भावनासँग जोडिने छ। राष्ट्रिय भवन संहिताको अनिवार्य कार्यान्वयन गर्दै सबै नयाँ निर्माणमा भूकम्प प्रतिरोधी अग्नि सुरक्षा र आधुनिक पूर्वाधार मापदण्ड लागू गरिनेछ। जेन्जी आन्दोलन तथा जाजरकोट भूकम्पबाट क्षति भएका संरचनाहरूको पुनर्निर्माणलाई प्राथमिकता दिइनेछ। छरिएका तथा जोखिमयुक्त बस्तीलाई व्यवस्थित गर्न भू उपयोग पूर्वाधार र सामुदायिक सेवा सहितको एकीकृत योजना लागू गरिनेछ। प्रतिक्रियामुखी भन्दा पूर्व तयारीमुखी विपद व्यवस्थापन नीति अवलम्बन गर्दै जोखिम नक्साङ्कन प्रारम्भिक चेतावनी प्रणाली र विपद सुरक्षा अभ्यासलाई संस्थागत गरिनेछ। खोज तथा

साझेदारी गरिने छ। बजेट वितरित हुनु अगावै विस्तृत परियोजना प्रतिवेदन, वातावरणीय अनुमति र जग्गा प्राप्ति अनिवार्य रूपमा सम्पन्न गर्नुपर्ने व्यवस्था मिलाइनेछ। साउनदेखि नै खरिद प्रक्रिया सुरु गर्ने शून्य दिन खरिद नीति लागू गरी असार महिनामा केन्द्रित खर्च विकृति अन्त्य गरिनेछ। ठुला खरिदहरूमा खुला सार्वजनिक खरिद नीति लागू गरिनेछ। माननीय सदस्यहरू, डिजिटल सुशासन

समन्वय गरिनेछ। राष्ट्रिय डिजिटल रणनीति, डिजिटल खरिद, डाटा नीति, अन्तर सञ्चालन मापदण्ड र सरकारी क्लाउड पूर्वाधारको विकास गरिनेछ। डाटा, कृत्रिम बुद्धिमत्ता, डिजिटल प्रविधि र साइबर सुरक्षाको प्रयोग सहित नवप्रवर्तन र स्टार्टअप प्रवर्धन गर्दै ज्ञानमा आधारित अर्थतन्त्रको विकास गरिनेछ। दूरसञ्चार क्षेत्रमा नवीनतम प्रविधिको विस्तार, रेडियो फ्रिक्वेन्सी व्यवस्थापनका मापदण्ड र सुदृढ अनुगमन प्रणाली लागू गरिनेछ। दुर्गम क्षेत्रसम्म डिजिटल पहुँच विस्तार गरी डिजिटल विभेद न्यूनीकरण गरिनेछ। विज्ञापन तथा सञ्चार क्षेत्रको पारदर्शी र उत्तरदायी व्यवस्थापनका लागि तीनवटै तहका सरकारको समन्वयमा यस क्षेत्रको नियमन प्रणाली सुदृढ गरिनेछ। हुलाक सेवाको विविधीकरण, आधुनिकीकरण र डिजिटल रूपान्तरण गरिनेछ। चलचित्र, वृत्तचित्र, फोटोग्राफी र डिजिटल सामग्री उत्पादनलाई उद्योगको रूपमा विकास गरिनेछ।

रूपमा स्थापित गरिनेछ। माननीय सदस्यहरू, जल तथा मौसम सम्बन्धी तथ्याङ्कलाई डिजिटल प्लेटफर्ममा

जोखिम हस्तान्तरण का उपकरण को प्रयोग विस्तार गरिने छ। कारागार प्रणालीलाई सुधार गरिएका रूपमा अन्तरण गरी पुनर्स्थापना केन्द्रित दृष्टिकोण अवलम्बन गरिनेछ। कसुरजन्य सम्पत्ति जफत व्यवस्थापन र असुली प्रक्रियालाई प्रभावकारी बनाइनेछ। ईकेवाईसी प्रणाली लागू गरी ब्याङ्किङ, दूरसञ्चार र सार्वजनिक सेवामा डिजिटल प्रणालीकरण प्रमाणीकरण गरिनेछ। केन्द्रीय अनलाइन भेटिङ प्रणाली मार्फत भ्रष्टाचार, जोखिम न्यूनीकरण, सेवा सञ्चालन र नागरिक विश्वास अभिवृद्धि गरिनेछ। नागरिक उजुरी व्यवस्थापन प्रणाली मार्फत वास्तविक समयमा नै सम्बोधन गरिनेछ। नेपाल प्रहरीको भौतिक पूर्वाधार, उपकरण र अनुसन्धान क्षमतामा

परी बल नेपाललाई प्रशिक्षित जनशक्ति र पूर्वाधार सहित विशिष्टीकृत सुरक्षा बलका रूपमा सुदृढ गरिनेछ। सीमानाकाहरूमा अनुहार पहिचान प्रणाली, एकीकृत सीमा व्यवस्थापन सूचना प्रणाली र स्वचालित निगरानी पूर्वाधार स्थापना गरिनेछ। ड्रोन तथा नाइट भिजन क्यामेरा प्रयोग गरी अवैध गतिविधि नियन्त्रण गरिनेछ। सीमा क्षेत्र विकास कार्यक्रम मार्फत नागरिक सुरक्षा सम्बन्ध सुदृढ बनाइनेछ। सीमा विवादको समाधान कूटनीतिक संवादबाट गरिनेछ, खोजिनेछ। वृहत राष्ट्रिय हितको संरक्षणका लागि सुरक्षा सम्बन्धी नीति तथा कानुनको व्यावसायिक परिमार्जन गरिनेछ। नेपाली सेना लगायत सुरक्षा निकायहरूको बन्दोबस्ती तथा आवश्यक सामग्री स्वदेशमै उत्पादन गर्ने व्यवस्था गरी सुरक्षा क्षेत्रमा बाह्य निर्भरता कम गरिनेछ। सुरक्षा जनशक्तिको तालिम र रणनीतिक दक्षता विकास मार्फत व्यावसायिकता अभिवृद्धि गरिनेछ। राष्ट्रिय सेवा दललाई सुदृढ गरिनेछ। ठुला विकास आयोजनाहरूको विस्तृत परियोजना अध्ययन गर्दा राष्ट्रिय सुरक्षामा पर्न सक्ने प्रभावको समेत मूल्याङ्कनलाई अनिवार्य गरिनेछ। ऐतिहासिक गढी किल्ला तथा पदमार्गको संरक्षण र प्रवर्धन मार्फत राष्ट्रिय पहिचान सुदृढ गर्दै पर्यटन विकासलाई सेवा दिइने टेवा दिइनेछ। सबै नागरिकका लागि समान पहुँच सुनिश्चित गर्दै क्षतिपूर्ति सहितको न्याय प्रणाली विकास गरिनेछ। विपन्न तथा असहाय नागरिकका लागि निःशुल्क कानुनी सहायता विस्तार गरिनेछ। सशस्त्र द्वन्द्वसँग सम्बन्धित सङ्क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र निष्कर्षमा पुर्याइनेछ। कार्यपालिका र व्यवस्थापिका बिचको समन्वय तथा अन्तर सम्बन्ध सुदृढ गर्दै कानुन दर्जुमा संशोधन र कार्यान्वयन प्रक्रियालाई छिटो गुणस्तरीय र परिणाममुखी बनाइनेछ। अभियोजन प्रणालीलाई तथ्य प्रविधि र वैज्ञानिक अनुसन्धानमा आधारित बनाइनेछ। अपराध पीडितलाई तत्काल राहत क्षतिपूर्ति र सहयोग उपलब्ध गराइनेछ। माननीय सदस्यहरू, नेपालको सार्वभौम सत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय हितलाई केन्द्रमा राख्दै संयुक्त राष्ट्रसङ्घको बडापत्र असंलग्नता र पञ्चशीलका सिद्धान्तमा आधारित सन्तुलित कूटनीति अवलम्बन गरिनेछ। छिमेकी तथा मित्र राष्ट्रहरूसँग पारस्परिक लाभ, सम्मान र बहुपक्षीय सहकार्यमा आधारित सम्बन्ध विस्तार गरिनेछ। नेपालको मौलिक पहिचान, भाषा, कला र सम्पदालाई विश्व मञ्चमा स्थापित गर्दै सौम्य शक्ति विस्तार गरिनेछ। विदेशी स्थित नियोग मार्फत नेपाली वस्तु, सेवा, संस्कृति र पर्यटनको विश्वव्यापी प्रवर्धन गर्दै ब्रान्ड नेपाल अभियान सञ्चालन गरिनेछ। परम्परा

गंतव्य बनाउन पर्यटन पूर्वाधार ऊर्जा सूचना प्रविधि जस्ता क्षेत्रमा विदेशी लगानी प्रवर्धन गरिनेछ। वैदेशिक सहायता लगानी र विकास सहकार्यलाई नेपालको सार्वभौम सत्ता र दीर्घकालीन राष्ट्रिय हित अनुकूल परिचालन गरिनेछ। विदेश स्थित नेपाली नियोगहरूबाट प्रदान गरिने राहदानी तथा कन्सुलर सेवालाई डिजिटलाइज गरिनेछ। विदेशमा रहेका नेपालीको सुरक्षा र अधिकार संरक्षण गर्न परराष्ट्र मन्त्रालयमा सातै दिन चौबिसै घन्टा सेन्ट्रल रेस्पोन्स युनिट र नियोगहरूमा द्रुत उद्धार टोली स्थापना गरी सञ्चालन गरिनेछ। प्रवासमा रहेका नेपालीको पुँजी सिप अनुभव र प्रविधिलाई राष्ट्रिय विकाससँग जोड्न डायस्पोरा विज्ञ सञ्जाल तथा ज्ञान बैङ्क स्थापना गरिनेछ। गैर

नेपालीको लगानी आकर्षित गर्न कानुनी सुरक्षा सहज वित्तीय व्यवस्था र प्रतिफल फिर्ता प्रणाली सुनिश्चित गरिनेछ। गैर आवासीय नेपालीको सहभागिता सुदृढ गर्न नागरिकता लगानी वित्तीय पहुँच र लोकतान्त्रिक अधिकार सम्बन्धी नीतिगत तथा कानुनी व्यवस्था सुदृढ गरिनेछ। अन्य सदस्यहरू, निजामती तथा अन्य सहकारी सेवालाई तटस्थ, निष्पक्ष, उत्तरदायी एवं व्यावसायिक संस्थाको रूपमा विकास गरी सेवा प्रवाह र सुशासन प्रवर्धनलाई नतिजामुखी बनाउने उद्देश्यले ट्रेड युनियनको खारेजी स्वार्थको द्वन्द्व नियन्त्रण सम्बन्धी व्यवस्था सूचकमा आधारित कार्य सम्पादन मूल्याङ्कन प्रणाली, कुलिङ अफ अवधिको व्यवस्था र राजनीतिक दल तथा राजनीतिक दल वा गतिविधिमा संलग्न भएमा भविष्यमा समेत सरकारी सेवाका लागि अयोग्य ठहरिने गरी बर्खास्त गर्ने व्यवस्था गरिनेछ। निजामती सेवामा योग्यतामा आधारित नियुक्तिको व्यवस्था विभागीय तथा आयोजना प्रमुखको त्रैमासिक मूल्याङ्कन, नैतिक परीक्षण संयन्त्र, निजामती सेवा बोर्ड कमजोर कार्य सम्पादन स्तर भएको कर्मचारीलाई नकारात्मक सूचीमा राखिने व्यवस्था, कार्य सम्पादनमा आधारित प्रोत्साहन प्रणाली मार्फत नतिजामुखी र नागरिक मैत्री संस्थाको रूपमा विकास गरिनेछ। एकपटकको विवरण सबै सेवामा प्रयोगको सिद्धान्तमा आधारित अन्तर सञ्चालन सक्षम सरकारी डाटाबेस विकास गरिनेछ। सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाहलाई छरितो, पारदर्शी र नागरिक मैत्री बनाउन अन्तर आबद्ध प्रणालीमा आधारित एकीकृत डिजिटल प्लेटफर्म मार्फत ई गभर्नेन्स प्रणाली सुदृढ गरिनेछ। न्यूनतम 100 सरकारी सेवाहरूलाई एकीकृत नागरिक एप मार्फत उपलब्ध गराइनेछ। प्रत्येक सेवाको कानुनी समय सीमा तोकी उल्लङ्घन गर्ने अधिकारी स्वत जवाबदेही हुने व्यवस्था गरिनेछ। राष्ट्रिय परिचय पत्रलाई अधिकतम सार्वजनिक सेवासँग अन्तराबद्ध गर्दै एक परिचय पत्र नीति लागू गरी नागरिकता, बैङ्किङ, स्वास्थ्य, शिक्षा र सामाजिक सुरक्षा लगायतका सेवालाई एकीकृत गरिनेछ। एकल सेवा केन्द्रलाई सबै कार्यालयमा विस्तार गर्ने तथा अत्यावश्यक सेवा सातै दिन सञ्चालन गर्ने व्यवस्था मिलाइनेछ। डिजिटल हस्ताक्षर, अनलाइन सेवा र समयबद्ध निर्णय प्रणाली मार्फत नागरिकलाई लाइन झन्झट र अनुपयुक्त मध्यस्थताबाट मुक्त गरिनेछ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई संस्थागत रूपमा सुदृढ गर्दै अनुसन्धान, अभियोजन र कारवाही प्रणाली प्रभावकारी बनाइनेछ। राष्ट्रिय सतर्कता केन्द्रलाई भ्रष्टाचार निवारण इकाइका रूपमा पुनर्संरचना गरिनेछ। भ्रष्टाचार उजुरीकर्ताको पहिचान, संरक्षण र पुरस्कार सम्बन्धी व्यवस्था गरिनेछ। उच्च पदस्थ अधिकारीको सम्पत्ति विवरण आर्थिक रूपमा सार्वजनिक गर्ने व्यवस्था मिलाइनेछ। वार्षिक रूपमा सार्वजनिक गर्ने व्यवस्था मिलाइनेछ। सार्वजनिक खरिद, राजस्व र प्रशासनिक प्रक्रियालाई पारदर्शी, प्रविधि मैत्री र प्रतिस्पर्धात्मक बनाइनेछ। नागरिक विश्वास तथा सुशासन धारणा सूचकाङ्क डिजिटल अडिट प्रणाली मार्फत उच्च जोखिम क्षेत्र पहिचान गरी भ्रष्टाचार रोकथाम मूलक कारवाही सुदृढ गरिनेछ।
तथा योजना निर्माणलाई तथ्य र प्रमाणमा आधारित बनाउन राष्ट्रिय योजना आयोग तथा नीति अनुसन्धान प्रतिष्ठानको पुनः संरचना गरी अनुसन्धान र अनुगमनमा केन्द्रित सक्षम र विश्वसनीय सार्वजनिक थिङ्क ट्याङ्क तथा राष्ट्रिय नीति शोधशालाको रूपमा विकास गरिनेछ। राष्ट्रिय तथ्याङ्क प्रणालीको सामयिक पुनः संरचना गरी सुदृढ बनाइनेछ। मानव अधिकारको संरक्षण र प्रवर्धनलाई सुदृढ गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबद्धताको प्रभावकारी कार्यान्वयन गरिनेछ। मानव अधिकार उल्लङ्घनमा शून्य सहनशीलता अपनाइनेछ। राष्ट्रिय मानव अधिकार आयोगको क्षमता अभिवृद्धि गरिनेछ। उत्तरदायी सुशासन मार्फत सामाजिक न्याय, समतामूलक अवसर र तीव्र

0: मान्दै राष्ट्रिय स्रोत साधन र सामर्थ्यको न्यायोचित परिचालन गरिनेछ। आम नेपाली जनताको विश्वास र सार्वभौम सहभागिताबाट स्थापित राजनीतिक स्थिरतालाई दुर्लभ अवसरको रूपमा ग्रहण गर्दै राष्ट्रको समग्र रूपान्तरणलाई गति दिइनेछ। उत्तरदायी शासन प्रणाली मार्फत राज्यप्रति नागरिकको विश्वास अभिवृद्धि गर्दै समुन्नति केन्द्रित सुशासनलाई राष्ट्रिय संस्कृतिका रूपमा संस्थागत गरिनेछ। सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको सुदृढीकरण सरकारको मार्गदर्शन हुनेछ। प्रतिनिधि सभाका सम्माननीय सभामुख, राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष, मान्य सदस्यहरू, अन्त्यमा लोकतन्त्रका संवाहक सम्पूर्ण राजनीतिक दल तथा अथक योद्धा राष्ट्र सेवक कर्मचारी नेपाली सेना लगायत सबै सुरक्षा निकायहरू किसान मजदुर उद्योगी व्यवसायी नागरिक समाज सञ्चारकर्मी लगायत नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा नेपालको सर्वाङ्गीण विकासमा योगदानका लागि हार्दिक आह्वान गर्दछु। नेपालको उन्नतिको लक्ष्य हासिल गर्न उदारतापूर्वक निरन्तर सहयोग पुर्याउँदै आउनुभएका छिमेकी देश लगायत मित्र राष्ट्र विकास साझेदार तथा गैर आवासीय नेपालीलाई हार्दिक धन्यवाद व्यक्त गर्दै आगामी दिनमा सबैको निरन्तर सहयोग प्राप्त भइरहने विश्वास गर्दछु। जय नेपाल।
1: माननीय सदस्यहरू, बैठक स्थगित भए पश्चात पनि आआफ्नो स्थानमा उभिएर सम्माननीय राष्ट्रपति महोदयलाई विदाई गर्नुहुन माननीय सदस्यहरूलाई आग्रह गर्दछु। माननीय सदस्यहरू, सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठक यहीँ स्थगित हुन्छ।

अनुहार भरी कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन, तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै

0: मुख कति फेसु जस्तो नाम उस्तै काम एक पटक अवश्य प्रयोग गरौ परिणाम आफै थाहा हुनेछ केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ
1: दक्ष चिकित्सक अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा
2: अत्याधुनिक अपरेशन थिएटर आईसीयू ल्याब सुविधा न्यूरोसर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा
1: साथमा ब्लड सुगर क्रिएटिनिन लिपिड प्रोफाइल ईसीजी युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज
2: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल भरतपुर 10 बाल मन्दिर रोड एयरपोर्ट नजिकै फोन 056-493-580 मोबाइल 98550-26440
1: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता
2: माडीको धार्मिक पर्यटन प्रवर्धनका निम्ति शनि जयन्ती पर्वको अवसर पारी शनिधाम सगौरा प्रस्तुत गर्दछ 11 शनि जयन्ती उत्सव विविध सांस्कृतिक कार्यक्रम रमाइलो मेला साथमा नगर स्तरीय भजन र दुनाटक

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी विकास चापागाईसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम सार्वजनिक, सबै आर्थिक कारोबार डिजिटल प्लेटफर्ममा आबद्ध गर्ने, दलहरूसँगको सहकार्यमा संविधान संशोधन गर्ने सरकारको घोषणा,
0: स्रोत सुनिश्चित भएपछि मात्र ठेक्का आह्वान गर्न निर्माण व्यवसायहरूको माग, व्यवसायलाई मासिक भुक्तानी प्रणाली लागू गरी बजारमा नगद प्रवाह बढाउनु पर्ने सुझाव,
1: यस वर्ष मनसुनमा कम वर्षा भए पनि विपदको जोखिम उच्च, तापक्रम वृद्धि र चरम मौसमी घटनाका कारण 19 लाख जना भन्दा बढी प्रभावित हुन सक्ने प्राधिकरणको अनुमान,
0: मध्य पूर्व युद्ध अन्त्य गर्ने इरानी प्रस्ताव अमेरिकाले अस्वीकार गरेपछि तेलको मूल्य फेरि बढ्यो, भारतीय प्रधानमन्त्री मोदीले एक वर्षसम्म सुन नकिन्न भनेपछि गहना कम्पनीहरूको शेयरमा तीव्र गिरावट,
1: र इङ्ल्यान्ड क्रिकेट टोलीले नेपाल भ्रमण गर्ने सम्भावना, पीसीबीले छलफल थाल्यो, एक दिवसीय अभ्यास श्रृङ्खलामा नेपाल ए टोलीको क्लिन स्वीप, विषादीको सुरक्षित प्रयोग सम्बन्धमा कृषक व्यवसायीहरूलाई जरुरी सूचना।
2: जीवनाशक विषादी विष हो, औषधि होइन, यसर्थ जीवनाशक विषादीको सुरक्षित प्रयोगका लागि सबै सचेत बनाऊ। जीवनाशक विषादीको प्रयोगकर्ताले सूचक पत्र तथा पर्चामा लेखिएको विवरणको अध्ययन गरी सिफारिस गरिएको बालीमा सिफारिस मात्रामा सुरक्षित तवरले प्रयोग गरौं। विषादी प्रयोग पछि पर्खनु पर्ने अवधिको पालना गरौं।
1: अत्यधिक विषादीको अवशेष राखी उत्पादन तथा बिक्री गरेमा जीवनाशक विषादी व्यवस्थापन ऐन 2076 बमोजिम दण्ड सजाय हुने बेहोरा सबैमा सूचित गर्दछौ।
2: प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र।
3: बेटर अप्लायन्सेस का एसी कूलर फ्रिज कुकर इन्डक्सन एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। सरकारले आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। आज बसेको संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो। संसदमा प्रस्तुत गर्नुअघि आज बसेको मन्त्री परिषद बैठकले नीति तथा कार्यक्रम स्वीकृत गरेको थियो। नीति तथा कार्यक्रम मार्फत सरकारले राजनीतिक दलहरूसँगको सहकार्यमा संविधान संशोधन गर्ने घोषणा गरेको छ। सबै वर्ग क्षेत्र र समुदायको समान अपनत्व सुनिश्चित गर्न राजनीतिक दलहरूसँगको संवाद र सहकार्यमा आधारित बनेर संविधान संशोधनका साझा विषय पहिचान गरी संविधान संशोधन बहसपत्र तयार गरिने नीति तथा कार्यक्रममा उल्लेख छ। सरकारले नीति तथा कार्यक्रम मार्फत सुशासनलाई देशको समृद्धिको आधारशिलाको रूपमा ग्रहण गरेको छ।
4: सरकारले सुशासनलाई समृद्ध नेपालको आधारशिलाका रूपमा ग्रहण गर्दै भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता, सार्वजनिक सेवा प्रवाहमा सुधार, आर्थिक पुनरुत्थान र सामाजिक उन्नतिलाई अभियानका रूपमा अघि बढाउनेछ।
0: यस्तै सरकारले आउँदो आर्थिक वर्ष समस्याग्रस्त सहकारी संस्थामा नागरिकले जम्मा गरेको बचत एकीकृत बचतकर्ता सुरक्षण कोष स्थापना गरी फिर्ता गर्ने घोषणा गरेको छ। यस्तो कोषमा सहकारीको कर्जा असुली गरी जम्मा गर्ने र यो रकम बचत फिर्ताका लागि प्रयोग गरिने राष्ट्रपति रामचन्द्र पौडेलले बताउनुभयो।
4: सहकारी संस्थाको नियमन र प्रभावकारी व्यवस्थापन गर्न राष्ट्रिय सहकारी नियमन प्राधिकरणको क्षमता सुदृढ गरिनेछ। समस्याग्रस्त सहकारी संस्थामा रकम जम्मा गरेका बचतकर्ताको रकम फिर्ता गर्न एकीकृत बचतकर्ता सुरक्षण कोष स्थापना गरी कर्जा असुली मार्फत बचतकर्ताको रकम फिर्ता गरिनेछ।
1: यस्तै नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले देशको अर्थतन्त्रलाई आधुनिक, पारदर्शी र प्रविधि मैत्री बनाउने योजना सुनाउनु भएको छ। सरकारले 2083-84 को नीति तथा कार्यक्रममा आगामी वर्ष डिजिटल अर्थतन्त्रको विस्तार र राजस्व चुहावट नियन्त्रणलाई मुख्य प्राथमिकतामा राखेको छ। वैदेशिक व्यापारमा हुने अनियमितता रोक्न भन्सार नाकाहरूमा हुने न्यून बीजकीकरणलाई कडाईका साथ नियन्त्रण गरिने राष्ट्रपतिले पौडेलले उल्लेख गर्नुभयो, करदाताहरूलाई सहजता प्रदान गर्न मूल्य अभिवृद्धि कर अर्थात भ्याट लगायत सबै प्रकारका कर फिर्ता गर्ने प्रणालीलाई स्वचालित र समयबद्ध बनाइने नीतिमा उल्लेख छ। वित्तीय सुशासन कायम गर्न र आधुनिक डिजिटल अर्थव्यवस्था व्यवस्थालाई जोड़ दिइएको छ। सरकारले तोकिएको भन्दा बढी लगानी गर्ने लगानीकर्ताका लागि लगानी भिसा उपलब्ध गराउने भएको छ। अब एउटै पोर्टल मार्फत कम्पनी दर्तादेखि बिउ पुँजीसम्म दिने नीति तथा कार्यक्रममा उल्लेख छ। यस्तै सरकारले मध्यम वर्गीय परिवारमाथिको बोझ घटाउने नीति लिएको छ। यस्तै सरकारले पुँजी बजारमा पेन्सन कोष तथा गैर आवश्यक नेपालीको सहभागिता गराउने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ। धितोपत्र नियमन नेप्से तथा क्लियरिङ प्रणालीको पुनर्संरचना गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।
0: यसैबीच सरकारले तराई मधेसका सिंचाई सेवा नपुगेका क्षेत्रमा भूमिगत जलस्रोत मार्फत तथा पहाड़ी र हिमाली क्षेत्रमा कृषियोग्य फाँटहरूमा लिफ्ट प्रविधि मार्फत सिंचाई सुविधा सुनिश्चित गर्ने बताएको छ। सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले ठूला सिंचाई प्रविधिको आधुनिकीकरण मरमत सम्भार तथा पुनर्स्थापना गर्दै उपभोक्ता सहभागितामा आधारित दिगो व्यवस्थापन प्रणाली विकास गर्ने बताउनुभयो। यस्तै सरकारले बाली लगाउन अगावै न्यूनतम समर्थन मूल्य तोक्ने भएको छ। यस्तै सरकारले नापी र मालपोत सेवालाई एकीकरण गरी यस्तो सेवालाई पालिकासम्म विस्तार गर्ने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै जग्गा प्रशासन सेवा चरणबद्ध रूपमा पालिकामा विस्तार गर्ने योजना रहेको बताउनुभयो।
4: नापी र मालपोत सेवालाई एकीकरण गरी जग्गा प्रशासन सेवा चरणबद्ध रूपमा सबै स्थानीय तहमा विस्तार गरिनेछ। आधुनिक प्रविधिबाट भूमिको नाप नक्सा गरी अभिलेख अद्यावधिक गर्ने प्रक्रिया अगाडि बढाइनेछ। भूमिको स्वामित्व र उपयोग बीच सन्तुलन कायम हुने गरी असुरक्षित स्थानमा बसोबास गर्ने भूमिहीन दलित सुगुम्बासी र अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन समाधानका लागि सुरक्षित र उचित बसोबासको व्यवस्थापन गरिनेछ।
1: सरकारले भिजिट नेपाल 2050 मनाउने घोषणा गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसदमा प्रस्तुत गर्नुभएको सरकारको नीति तथा कार्यक्रममा आउँदो आर्थिक वर्षलाई पूर्व तयारीका रूपमा काम गर्ने उल्लेख छ। सरकारले नागरिक उड्डयन क्षेत्रको संरचनात्मक सुधार गर्ने घोषणा सहित पर्यटनको क्षेत्रमा निजी क्षेत्रको सहभागिता सुधार र अन्तर्राष्ट्रिय सुरक्षा मापदण्ड कार्यान्वयन गर्न समेत रहेको उल्लेख छ। पर्यटक भिसा पूर्ण रूपमा अनलाइन बनाइने पनि सरकारले जनाएको छ। अन्तर्राष्ट्रिय विमानस्थलमा ई गेट प्रणाली जडान गर्ने, दुई अन्तर्राष्ट्रिय विमानस्थलमा थप उडान विस्तार गर्न कूटनीतिक पहल गर्ने, पर्यटनलाई आधुनिक प्रविधिसँग जोड्ने तथा पर्वतीय पर्यटनलाई थप सुरक्षित बनाउन नीतिगत र पूर्वाधार सुधार गर्ने सरकारले नीति तथा कार्यक्रममा उल्लेख गरेको छ।
0: यस्तै सरकारले ऊर्जा, वन, भूमि तथा वातावरण सम्बन्धी कानून परिमार्जन गरी एकद्वार प्रणाली लागू गर्ने जनाएको छ। नीति तथा कार्यक्रममा सरकारले आउँदो दशकमा 30,000 मेगावाट विद्युत उत्पादन पुर्याउने घोषणा सहित लक्ष्य हासिल गर्ने एकद्वार प्रणाली लागू गर्ने उल्लेख छ। ऊर्जा प्रवर्धकहरूले एउटा आयोजना निर्माण गर्न 23 बढी सरकारी निकाय धाउनुपर्ने बाध्यता रहेको बताउँदै आएका छन्। त्यही अवस्थालाई अन्त्य गर्न सरकारले एकद्वार प्रणाली लागू गर्ने नीति लिएको हो। सरकारले विद्युत उत्पादन, प्रसारण, वितरण तथा व्यापारमा निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्ने नीति पनि लिएको छ। सरकारले आयोजना प्रभावित नागरिकलाई मुआवजाको सट्टा शेयर लगानीको विकल्प प्रदान गर्ने नीति लिएको छ।
1: सरकारले पूर्वाधार वित्त पोषणको नयाँ मोडल लागू गर्ने घोषणा गरेको छ। सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गर्नुभएको हो। वैकल्पिक विकास वित्त, डायस्पोरा पुँजी र निजी क्षेत्रको लगानी परिचालन गर्दै पूर्वाधार क्षेत्रमा नयाँ वित्तीय मोडल कार्यान्वयन गरिने उहाँले बताउनुभयो। रूपान्तरणकारी

0: हेरफेर नहुने व्यवस्था गरिनेछ।
1: सरकारले आउँदो आर्थिक वर्षभित्र सड़क बालबालिका मुक्त नेपाल घोषणा गर्ने दावी गरेको छ। सरकारले आउँदो दशक अर्थात 2083-84 देखि 2093-94 लाई रोजगार प्रवर्धन दशक पनि घोषणा गरेको छ। आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले वैदेशिक रोजगारीलाई बाध्यताबाट विकल्पमा परिणत गर्न रोजगार प्रवर्धन दशक घोषणा गरेको बताउनुभयो। यस्तै सरकारले संक्रमणकालीन न्यायको प्रक्रियालाई छिट्टै निष्कर्षमा पुर्याउने घोषणा गरेको छ। आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रममा शस्त्र द्वन्द्वमा भएका मानव अधिकार हनन सम्बन्धी घटनाको छानबिन कार्यलाई यही आर्थिक वर्षमा अघि बढाएर टुङ्ग्याउने घोषणा गरेको हो। झन्डै 19 वर्षदेखि अल्झिँदै आएको यो प्रक्रिया टुङ्ग्याउने घोषणा भने भालेन्द्र शाह नेतृत्वको सरकारले नीति तथा कार्यक्रम मार्फत गरेको हो।
2: सरकारले ल्याएका 8 वटै अध्यादेशहरू संघीय संसदमा पेश भएका छन्। आज बसेको प्रतिनिधि सभा बैठक र त्यसपछि राष्ट्रिय सभा बैठकमा मन्त्रीहरूले अध्यादेश पेश गरेका हुन्। संविधानको धारा 114 अनुसार सरकारले संसद अधिवेशन नरहेका बेला अध्यादेश ल्याउन सक्दछ। त्यसरी ल्याएको अध्यादेश संसदको अधिवेशन आह्वान भएपछिको पहिलो बैठकमा सम्बन्धित मन्त्रीले पेश गर्नुपर्छ। त्यसपछि सांसदहरूले चाहेको खण्डमा अध्यादेश अस्वीकार गरियोस् भन्ने सूचना दिन सक्दछन्। अध्यादेश दुवै सदनबाट स्वीकृत भएमा दुवै सदनको बैठक बसेको 60 दिनभित्र अध्यादेश प्रतिस्थापन विधेयक ल्याएर दुवै सदनबाट पारित गरेर राष्ट्रपतिबाट समेत प्रमाणीकरण भएर ऐनमा रूपान्तरित भइसक्नुपर्छ। अन्यथा अध्यादेश स्वत निष्क्रिय हुन्छ।
1: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 6D काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
3: यस्तो सुविधा रहेछ, ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 0556-94-333, 4-93-555।
7: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनु हुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले आर्थिक वर्ष 2083-84 को नीतिता कार्यक्रम सार्वजनिक सबै आर्थिक कारोबार विद्युतीय प्रणालीमा आबद्ध गर्ने दलहरूसँगको सहकार्यमा संविधान संशोधन गर्ने सरकारको घोषणा, समस्याग्रस्त सहकारी संस्थामा नागरिकले जम्मा गरेको बचत फिर्ता गर्ने घोषणा, नेपालले भिजिट नेपाल 2085 मनाउने, सरकारले ल्याएका 8 वटा अध्यादेशहरू संघीय संसदमा पेश लगायतका खबर प्रस्तुत गर्यो।
2: बजेट तथा स्रोत सुनिश्चित भएपछि मात्र ठेक्का आह्वान गर्न सरकारसँग माग गरेका छन्। नेपाल निर्माण व्यवसायी महासंघले आउँदो आर्थिक वर्षको बजेटका लागि अर्थमन्त्री डाक्टर सोडिङ वाग्लेलाई सुझाव बुझाउँदै बिना तयारी आयोजना ठेक्कामा लगाउने पद्धति हटाउन माग गरेको हो। महासंघका अनुसार अहिले धेरै ठेक्का अलपत्र पर्नुको कारण मुख्य कारण नै स्रोत सुनिश्चित नगरी ठेक्का लगाइनु हो। महासंघले मध्य पूर्व युद्धका कारण डिजल र बिटुमिन लगायत निर्माण सामग्रीमा भएको अप्रत्याशित मूल्य वृद्धि

0: प्रति चिन्ता व्यक्त गर्दै विशेष व्यवस्थाको माग गरेको छ। साथै निर्माण व्यवसायीलाई मासिक भुक्तानी प्रणाली लागू गरी बजारमा नगद प्रवाह बढाउनु पर्ने सुझाव पनि दिइएको छ। महासंघले हेभी उपकरण र निर्माण सामग्रीमा भन्सार सहुलियत दिन पालिकाले उठाउँदै आएको कवाडी कर र सड़क कर बन्द गर्न तथा राज्यबाट भुक्तानी ढिलो हुँदा तिर्न नसकिएको कर र भ्याटको ब्याज तथा जरिवाना मिनाहा गर्न माग गरेको छ। यसका साथै अहिलेको आर्थिक संकटलाई मध्यनजर गर्दै कम्तीमा 3 वर्षको कुलिङ पिरियड व्यवस्था गरी कालो सूचीको प्रावधान तत्काल हटाउन र कृषि तथा जलविद्युत सरह निर्माण क्षेत्रमा पनि बैंकहरूले कम्तीमा 15% लगानी गर्नुपर्ने प्रस्ताव महासंघले अघि सारेको छ।
1: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्षको मनसुनमा विपदको जोखिम उच्च रहने अनुमान गरेको छ। प्राधिकरणका अनुसार मनसुनमा देशभर औसतभन्दा कम वर्षा हुने सम्भावना रहे पनि तापक्रम वृद्धि र चरम मौसमी घटनाका कारण विपदको जोखिम उच्च रहेको हो। प्राधिकरणले आज सार्वजनिक गरेको मनसुन पूर्व तयारी तथा प्रतिकारी राष्ट्रिय कार्ययोजना 2083 मस्यौदामा 19 लाखजना भन्दा बढी जनसंख्या प्रभावित हुने अनुमान छ। मस्यौदा अनुसार उच्च हिमाली क्षेत्रमा हिमताल विस्फोटको जोखिम बढेको छ भने तराई तथा तल्लो भेगमा बाढी पहिरो डुबान भूस्य र आकस्मिक बाढीका घटना बढ्न सक्ने सम्भावना छ। तापक्रम वृद्धि र तातो हावाको लहरका कारण विशेष गरी दक्षिणी तराई क्षेत्र बढी प्रभावित हुने सक्ने अनुमान छ। प्रतिवेदनमा मनसुन अवधिमा देशभर झण्डै 4,57,145 घरधुरीका 19,97,731 प्रभावित हुन सक्ने अनुमान छ। प्रदेशगत विश्लेषण अनुसार कोशी मधेस लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही जिल्लामा मनसुन जन्य विपदको जोखिम तुलनात्मक रूपमा बढी देखिएको छ। प्राधिकरणले विपद पूर्व तयारी तथा उद्धार व्यवस्थापनलाई प्रभावकारी बनाउन प्रदेश र पालिकालाई जोखिम विश्लेषणका आधारमा तयारी गर्न आग्रह गरेको छ। प्राधिकरणका उपसचिव रामबहादुर केसीले मनसुन जन्य विपदबाट हुने क्षति न्यूनीकरणका लागि पूर्व सूचना प्रणाली, सुरक्षित स्थानको पहिचान, राहत सामग्री तयारी तथा उद्धार संयन्त्रलाई चुस्त बनाउन सम्बन्धित निकायलाई निर्देश दिएको जानकारी दिनुभयो।
0: सर्वोच्च अदालतले विश्वविद्यालयमा विद्यार्थी संगठनहरूमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय तत्कालका लागि कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले सरकारलाई छलफलमा बोलाउँदै अन्तरिम आदेश जारी गरेको हो। सरकारले विद्यार्थी संगठनहरू खारेज गर्ने निर्णय गरेपछि अनेरा सोभियुका अध्यक्ष दीपक धामी सहित विभिन्न विद्यार्थी संगठनले रिट दायर गरेका हुन्। दायर गरेको रिटमाथि प्रारम्भिक सुनवाई गर्दै सर्वोच्चले तत्काल निर्णय कार्यान्वयन नगर्न भन्दै अन्तरिम आदेश बारेमा छलफल गर्न दुवै पक्षलाई बोलाएको छ।
1: सरकारले सरकारी निकाय र सार्वजनिक संस्थामा सरसफाईलाई संस्थागत गर्न देशव्यापी राष्ट्रिय सरसफाई सप्ताह शुरू गरेको छ। वीर अस्पतालमा सरसफाई गरेर स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले अभियानको शुभारम्भ गर्नुभएको हो। सरकारले आजदेखि जेठ 8 गतिसम्म संघ, प्रदेश र पालिका अन्तर्गतका सरकारी कार्यालय, स्वास्थ्य संस्था तथा शैक्षिक संस्थालाई सरसफाई अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो। कार्यक्रममा मन्त्री मेहताले सरसफाईलाई दैनिक व्यवहारमा रूपान्तरण गर्नुपर्ने बताउनुभयो। स्वास्थ्य मन्त्रालयको 100 बुँदे प्राथमिकतामा सरकारले सरसफाईलाई पहिलो प्राथमिकतामा राखेको जानकारी दिँदै उहाँले अस्पतालका शौचालय, फ्लस प्रणाली, वार्ड, भुइँतला तथा अस्पताल परिसरको स्वच्छतालाई विशेष निगरानीमा राखिएको जानकारी दिनुभयो। सरकारी कार्यालय वरपर 100 मिटर क्षेत्रभित्रको सरसफाई समेत सम्बन्धित कार्यालयको जिम्मेवारीभित्र राखेको उहाँले जानकारी दिनुभयो। उहाँका अनुसार हरेक कार्यालय प्रमुखले नियमित अनुगमन, मूल्याङ्कन र प्रतिवेदन प्रणाली लागू गर्नुपर्ने व्यवस्था गरेको छ। सरसफाईसँगै सरकारी कार्यालयमा रहेका सूचना बोर्ड, नागरिक बढापत्र र संकेत चिन्हहरूलाई स्पष्ट र व्यवस्थित बनाइनेछ।
0: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टर्किस एयरलाइन्सको विमानको अवतरण गियरमा देखिएको धुवा हाइड्रोलिक पाइपमा आएको प्राविधिक खराबीका कारण भएको पाइएको छ। टर्किस एयरलाइन्सका सञ्चार प्रमुख उस्तुनले सामाजिक सञ्जाल मार्फत यसबारे जानकारी गराउनु भएको हो। उहाँका अनुसार धुवा देखिएपछि विमानका आपतकालीन स्लाइडहरू खोलेर यात्रीहरूको उद्धार गरिएको थियो। विमानमा 273 यात्रु, 11 चालक दलका सदस्य र 4 शिशु गरी कुल 288 जना सवार थिए। अहिले एयरलाइन्सको आधिकारिक प्राविधिक टोलीले जहाजको विस्तृत प्राविधिक जाँच गरिरहेको छ। एयरलाइन्सले काठमाडौँबाट उड्नुपर्ने प्रभावित 279 यात्रुहरूका लागि फर्किने उडानका लागि अतिरिक्त विमानको व्यवस्था गरिएको जनाएको छ। घटनापछि बिहान बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सेवा झण्डै 1.5 घण्टापछि सञ्चालनमा आएको थियो।
1: बजेटको अभावमा गएको वर्ष रोकिएको दुर्लभ एकसिङे गैंडाको गणना यस वर्ष पनि हुन सकेन। हरेक चार वर्षमा हुँदै आएको यो गणना बजेट अभावका साथै यस वर्ष बाघको गणना समेत परेकाले गर्न नसकिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिस्ट हरिभद्र आचार्यले जानकारी दिनुभयो। उहाँका अनुसार अर्को वर्षको गणनाका लागि प्रोटोकल तयार गर्ने काम शुरू भइसकेको छ। उहाँका अनुसार धेरै गैंडा पाइने चितवन राष्ट्रिय निकुञ्जमा आनुवंशिक अर्थात जेनेटिक विधिबाट गणना गर्न प्रोटोकल तयार गर्न लागि हो। यस्तै थोरै संख्यामा गैंडा पाइने बर्दिया शुक्लाफाटा र पर्सा राष्ट्रिय निकुञ्जमा भने प्रत्यक्ष अवलोकनबाट गणना गरिनेछ। आनुवंशिक विधिमा गैंडाको गोबर संकलन गरी प्रयोगशालामा डीएनए परीक्षण गरेर संख्या र लिङ्ग पहिचान गरिन्छ। हरेक गैंडाको गोबरमा जेनेटिक स्ट्रक्चर फरक हुन्छ। गैंडाले सामान्यतया एकै ठाउँमा दिशा गर्ने भएकाले ती ठाउँहरूको पहिचान गरी पटक पटक गोबर संकलन गरिन्छ। सन् 2021 को गणनामा देशभरका राष्ट्रिय निकुञ्ज तथा संरक्षण क्षेत्रमा गरी 752 गैंडा फेला परेका थिए। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
3: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353। के तपाईँ ढाड कम्मर घुँडा गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीडित हुनुहुन्छ?
4: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
3: हाम्रा सेवाहरू
4: ओपिडी सेवा,
3: विशेषज्ञ ओपिडी सेवा,
4: निशुल्क औषधि वितरण,
3: सशुल्क फार्मेसी सेवा,
4: फिजियोथेरापी सेवा,
3: अकुपंचर सेवा,
4: योग परामर्श सेवा,
3: क्रियाकल्प सेवा,
4: पूर्व कर्म पंचकर्म सेवा,
3: छार सूत्र सेवा,
4: जलौका सेवा,
3: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
4: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
3: विस्तृत जानकारीका लागि
4: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर गैरीगाउँ काठमाडौँ, फोन नम्बर 01-4110-696-98514-2403।
5: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
1: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
0: अब बाँकी खबर। हप्ताको पहिलो कारोबार दिन शेयर बजार दोहोरो अङ्कले बढेको छ। शेयर बजार परिसूचक नेप्से आज 38.19 अङ्कले बढेर 2783.85 बिन्दुमा पुगेको छ। आज सबै समूहको सूचक बढेकोमा अन्य समूहको सूचक 2% भन्दा धेरैले उकालो लागेको छ। यस्तै फाइनान्स, जलविद्युत, माइक्रो फाइनान्स, निर्जीवन बीमा समूहको सूचक 1.5% भन्दा धेरैले बढेको छ। आज 247 कम्पनीको सेयर बढेकोमा 18 घटेको छ। यस्तै 4 कम्पनीको सेयर घटबड भएको छैन। आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ। गएको बिहिबार 3.28 अर्ब कारोबार भएकोमा आज 332 कम्पनीका 1.04 लाख किता सेयर 4.61 अर्ब रुपियाँमा किनबेच भएको छ।
1: चितवनका दुग्ध उत्पादक किसानले 55 करोड रुपियाँ भुक्तानी पाएका छैनन्। किसानले दुग्ध विकास संस्था र निजी क्षेत्रबाट भुक्तानी नपाएका चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालीले जानकारी दिनुभयो। उहाँका अनुसार संस्थानबाट पुष महिनादेखिको भुक्तानी पाएका छैनन् भने निजी उद्योगहरूले 3 महिनादेखिको भुक्तानी दिएका छैनन्। चितवनबाट दूध लैजाने उद्योगमध्ये 25% नियमित भुक्तानी गर्ने गरेको भए पनि अरूले भुक्तानी नदिँदा किसानहरू मर्कामा परेका हुन्। चितवनमा दैनिक 3,50,000 लिटर दूध उत्पादन हुँदै आएको छ। 115 दूध उत्पादन सहकारी मार्फत 40,000 किसानले उत्पादन गरेको दूध बिक्री हुँदै आएको छ। नयाँ सरकार बनेसँगै उत्साहित बनेका किसानहरू पुनः निराश बन्न थालेका उहाँले बताउनुभयो।
6: भयो।
0: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरण सप्लाईको कञ्चनपुर वितरण केन्द्रका प्रमुख महेन्द्र कुमार दास विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। चार्जिङ स्टेशनका लागि ट्रान्सफर्मर राखी लाइन छाडिदिने प्रायोजनार्थ सेवाग्राहीसँग 1,40,000 रुपियाँ घुस लिँदै गरेको अवस्थामा आयोगको टोलीले केही दिन पहिले पक्राउ गरेको थियो। आयोगले आरोपी दास विरुद्ध बिगो बमोजिम कारवाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिनुभयो।
1: नेपाल दर्पणमा अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्य गर्न अमेरिकाले अगाडि सारेका प्रस्तावबारे इरानले दिएको प्रतिक्रिया पूर्णत अस्वीकार्य भएको बताएपछि अन्तर्राष्ट्रिय बजारमा तेलको भाव बढेको छ। इरानले पाकिस्तान मार्फत अमेरिकालाई पठाएको जवाफमा द्वन्द तत्काल अन्त्य गर्न आह्वानसहित अमेरिका र इजरायलले इरानमाथि थप आक्रमण नगर्ने सुनिश्चितता खोजेको इरानको समाचार संस्था तस्मिनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। यस्तै इरानले लडाईँबाट खेप्नु परेको हानिको क्षतिपूर्ति पाउनुपर्ने र होर्मुजमा इरानको सार्वभौम अधिकार कायम हुनुपर्ने माग पनि गरेको छ। यो सँगै एसियाको बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रति ब्यारेल 4.1% बढेर $105 प्रति ब्यारेल पुगेको छ। गएको फेब्रुअरी 28 तारिकमा युद्ध सुरु भएपछि हर्मुज जलमार्ग अवरुद्ध बनेको छ। हर्मुज जलमार्गबाट पानी जहाज मार्फत विश्वका विभिन्न ठाउँमा तेल र ग्यासको आपूर्ति हुन नसकेपछि अभाव र मूल्य बढेको हो। अमेरिकाले हर्मुज जलमार्गमा पानी जहाजको आवाज जावत खोल्ने र इरानले परमाणु पदार्थ प्रशोधन गर्ने काम स्थगित गर्नुपर्ने शर्तसहित 14 बुधे प्रस्ताव गरेको थियो। केही दिन अघि ट्रम्पले इरान युद्ध चाँडै टुङ्गिने बताए पनि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानमा थुपारिएको युरेनियम बाहिर ननिकालिएसम्म युद्ध नटुङ्गिने बताउनु भएको थियो। शान्तिवार्ता गर्नका लागि अप्रेल महिनाको सुरुतिर युद्धविराम घोषणा गरिएको थियो। केही छिटपुट घटना बाहेक युद्धविराम पालना भएको देखिन्छ। इरानलाई एकीकृत प्रस्ताव प्रस्तुत गर्नका लागि समय उपलब्ध गराउन भन्दै ट्रम्पले युद्धविरामको अवधि अनिश्चितकालका लागि लम्ब्याउनु भएको थियो। लडाईँ सुरु भएता तेलको मूल्यमा निकै ठूलो प्रभाव परेको छ।
0: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मध्य पूर्वको युद्धका कारण विश्वव्यापी ऊर्जा मूल्यमा भएको वृद्धिलाई सम्बोधन गर्दै भारतीयहरूलाई घरबाटै काम गर्ने बानी बसाल्न, एक वर्षसम्म सुन नकिन्न र विदेश यात्रा सीमित गर्न अपील गर्नुभएको छ। यी मित व्ययिताका उपायहरूले इन्धन प्रयोग घटाउने र विदेशी मुद्रा बचत गर्न मद्दत गर्ने उहाँको भनाइ छ। भारतले 90% तेल आयात गर्छ र इरानमाथि अमेरिका इजरायलको युद्धपछि तेल आयातमा $100 वृद्धि भएको छ। हैदराबादमा एक सार्वजनिक कार्यक्रममा मोदीले गर्नुभएको यस अपीललाई विश्लेषकहरूले अहिलेसम्मकै सबैभन्दा कठोर भनेर वर्णन गरेका छन्। मेट्रो जस्ता सार्वजनिक यातायात प्रयोग गर्न र कारपुलिङ अपनाउन सुझाव दिनुभएको साथै उहाँले किसानहरूलाई मलको प्रयोग आधा घटाउन पनि आग्रह गर्नुभएको छ। सरकारले अहिलेसम्म पेट्रोल र डिजेलको मूल्य नबढाए पनि लामो समयको द्वन्द र तेल आपूर्तिमा अवरोधले अर्थतन्त्रमा तनाव बढाउन थालेको छ। मोदीको अपीलपछि आज प्रमुख गहना कम्पनीहरूको सेयर मूल्यमा 10% भन्दा धेरैको गिरावट आएको छ। बीएससी सेक्सन्स पनि सुरुवाती कारोबारमा 1,000 भन्दा अङ्कभन्दा धेरैले घटेको छ। विश्लेषकहरूका अनुसार दीर्घकालीन आर्थिक अवरोधको आशंका बीच मोदीको टिप्पणी सेयर बजारको गिरावटको प्रमुख कारण बनेको छ।
1: नेपाल दर्पणमा अब खेल खबर। इङ्ल्याण्ड क्रिकेट बोर्ड ईसीबीले पुरुष टोलीको नेपाल भ्रमणबारे छलफल शुरू गरेको छ। सन् 2027 देखि 2031 सम्मको अन्तर्राष्ट्रिय तालिकामा इङ्ल्याण्डले नेपालसँग टी20 श्रृङ्खला खेल्ने सम्भावनाबारे छलफल भइरहेको क्रिकेट सम्बन्धी जानकारी दिने वेबसाइट क्रिइन्फोले जनाएको छ। इङ्ल्याण्डको टोलीले नेपाल भ्रमण गरे यो ऐतिहासिक हुनेछ। अहिलेसम्म कुनै पनि टेस्ट राष्ट्र टोलीले नेपाल आएर औपचारिक अन्तर्राष्ट्रिय श्रृङ्खला खेलेका छैनन्। पछिल्ला वर्षहरूमा नेपालले क्रिकेट द्रुत गतिमा बढेको छ। गएको वर्ष नेपालले संयुक्त अरब युएईमा वेस्ट इन्डिजलाई हराएर पहिलो पटक पूर्ण आईसीसी सदस्यसँगको श्रृङ्खला जितेको थियो। यसैबीच आयरल्याण्डले पनि सन् 2026 देखि 2027 सम्ममा नेपाल भ्रमण गर्ने तयारी गरिरहेको खबरमा उल्लेख छ। यस वर्ष आईसीसी टी20 विश्वकपमा नेपाल र इङ्ल्याण्ड बीच पहिलो पटक प्रतिस्पर्धा भएको थियो। त्यो खेलमा इङ्ल्याण्ड अन्तिम बलमा विजयी भएको थियो
0: र एक दिवसीय अभ्यास श्रृङ्खलामा नेपालको ए टोलीले क्लिन स्विप गरेको छ। माथिल्लो मूलपानी मैदानमा आज भएको चौथो तथा अन्तिम खेलमा नेपाल एले अमेरिकालाई 7 रनले हरायो। नेपाल एले दिएको 265 रनको लक्ष्य पछ्याएको अमेरिकाले 49 ओभर एक बलमा 257 रन बनाउँदा सबै विकेट गुमायो। यसअघि टस हारेर ब्याटिङ गरेको नेपाल एले 49 ओभर 5 बलमा 264 रन बनाउँदा सबै विकेट गुमायो। नेपाल एका सन्दीप जोराले शतक बनाए। जोरा 115 बलमा 111 रन जोडेर आउट भए। नेपाल एले पहिलो खेलमा स्कटल्याण्डलाई 45 रन, दोस्रो खेलमा अमेरिकालाई 3 विकेट र तेस्रो खेलमा स्कटल्याण्डलाई डीएलएस नियमका आधारमा 9 रनले हराएको थियो। आईसीसी विश्वकप क्रिकेट लिग 2 खेल्न नेपाल आएका अमेरिका र स्कटल्याण्डको टोलीसँग नेपाल एले एक दिवसीय अभ्यास श्रृङ्खला खेलेको हो। भोलिदेखि जेठ 8 गतेसम्म कीर्तिपुरको त्रिवी क्रिकेट रंगशालामा लिग 2 श्रृङ्खला शुरू हुँदैछ।
1: खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
0: आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम सार्वजनिक, सबै आर्थिक कारोबार विद्युतीय प्रणालीमा आबद्ध गर्ने, दलहरूसँगको सहकार्यमा संविधान संशोधन गर्ने सरकारको घोषणा,
1: स्रोत सुनिश्चित भएपछि मात्र ठेक्का आह्वान गर्न निर्माण व्यवसायीको माग, व्यवसायीलाई मासिक भुक्तानी प्रणाली लागू गरी बजारमा नगद प्रवाह बढाउनु पर्ने प्रस्ताव,
0: यस वर्ष मनसुनमा कम वर्षा भए पनि विपदको जोखिम उच्च, तापक्रम वृद्धि र चरम मौसमी घटनाका कारण झन्डै 20 लाख जना भन्दा बढी प्रभावित हुन सक्ने प्राधिकरणको अनुमान,
1: मध्य पूर्व युद्ध अन्त्य गर्ने इरानी प्रस्ताव अमेरिकाले अस्वीकार गरेपछि तेलको मूल्य फेरि बढ्यो, भारतीय प्रधानमन्त्री मोदीले एक वर्षसम्म सुन नकिन्न भनेपछि गहना कम्पनीहरूको शेयरमा तीव्र गिरावट,
0: र इङ्ल्याण्ड क्रिकेट टोलीले नेपाल भ्रमण गर्ने सम्भावना, ईसीबीले छलफल थाल्यो, एक दिवसीय अभ्यास श्रृङ्खलामा नेपाल ए टोलीको क्लिन स्वीप।
1: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी विकास चापागाई र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: Nispoksa. Suadayı Nispoksa. Nispoksa. Nispoksa. Suadis FM, Tirana Bethoklu, 2 MHz. Khabar, tapaiko samudayko, ani tapaiko sarokarko.
1: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
2: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य
0: खबर तपाई खबर खबर खबर तपाईको समुदायको अनि तपाईको सरोकार तपाईको समुदायको अनि तपाईको सरोकारको
1: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
2: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर
0: खबर तपाईको समुदायको अनि तपाईको सरोकारको
1: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
2: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर
0: खबर तपाईको समुदायको अनि तपाईको सरोकारको
1: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
2: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र
3: बाढीको धार्मिक पर्यटन प्रवर्धनका निम्ति शनि जयन्ती पर्वको अवसर पारी शनिधाम सगौरा प्रस्तुत गर्दछ 11 शनि जयन्ती उत्सव विविध सांस्कृतिक कार्यक्रम रमाइलो मेला साथमा नगर स्तरीय भजन र दुनाटो

माडीमा सञ्चालित निशुल्क पशु स्वास्थ्य शिविरमा 6,000 भन्दा बढी पशुपन्छी लाभान्वित। जनकल्याण माध्यमिक विद्यालय माडी छ कल्याणपुरमा नयाँ अक्षय कोष स्थापना। माडीको पिस्लान इङ्ग्लिस सेकेन्डरी स्कुलले कक्षा 1-10 कम्प्युटर शिक्षा अनिवार्य गरी लागू। शिक्षासँगै खेलकुद भने नारासहित माडीमा विद्यालय स्तरीय छात्रा फुटबल प्रतियोगिता आयोजना। चितवनको बुद्धचोक स्थित सम्भव अटोसकमा भएको हत्या घटनाका मुख्य आरोपी पक्राउ। विक्रम पाण्डे विरुद्ध संगठित कसुरको माग दाबी हटाएर अभियोग पत्र दायर। र नापी र माल्प सेवा एकीकरण गरी स्थानीय तहबाट उपलब्ध गराइने। शिक्षामा सबै तहको पाठ्यक्रम पुनरावलोकन गर्ने घोषणा। 1 वर्षभित्र सडक बालिका मुक्त देश घोषणा हुने। नमस्कार। माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्जसँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार www.swadeshpost.com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। अब खबर विस्तारमा। माडी नगरपालिका 9 हनुमानझुला क्षेत्रमा वैशाख 26 र 27 गते सञ्चालन भएको निशुल्क पशु स्वास्थ्य शिविरमा 214 घरधुरीमा पालिएका 6,000 बढी पशुपन्छी लाभान्वित भएका छन्। पुरानो सशस्त्र प्रहरी क्याम्प, सिरुदमार आधारभूत विद्यालय तथा भालुखोला बस पार्कमा सञ्चालन गरिएको शिविरमा गाई गोरु 294, भैँसी तथा पाडापाडी 314, बाख्रा 1,897 र कुखुरा 4,391 गरी कुल 6,896 पशुपन्छीको स्वास्थ्य परीक्षण तथा उपचार गरिएको। शिविरमा गाई भैँसीलाई खुरेत रोग विरुद्धको खोप तथा बाख्रालाई पीपीआर रोग विरुद्धको खोप लगाइएको थियो। साथै पशुपन्छीको स्वास्थ्य परीक्षण, गर्भ परीक्षण, पशु बन्ध्याकरण, बाझोपन निवारण, औषधि वितरण तथा जनचेतनामूलक सामग्री वितरण गरिएको आयोजकले जनाएको छ। पशुपन्छी तथा मत्स्य विकास शाखा माडी भेटनरी अस्पतालको आयोजनामा सम्पन्न शिविरमा पशु चिकित्सक डाक्टर सन्तोष छेत्री, नवराज चापागाई, डाक्टर कृष्ण महतो, पशु अधिकृत मोहन दत्त राणाभार तथा पशु प्राविधिक हरि अवस्थी, श्याम खड्का लगायत 16 सदस्यीय प्राविधिक टोली खटिएको थियो। माडी नगरपालिका योगदानमा आधारित सामाजिक सुरक्षा कोष आबद्ध भएको छ। करार तथा जालादारी कर्मचारीहरूलाई कोषमा आबद्ध गरेर उनीहरूको सामाजिक सुरक्षा गर्ने उद्देश्यले माडी नगरपालिका सो कोषमा आबद्ध भएको हो। सोमबार नगर कार्यपालिकामा सम्पन्न एक अभिमुखीकरण कार्यक्रमसँगै नगरमा कार्यरत 126 करार एवं जालादारी कर्मचारीहरू सो कोषमा आबद्ध भएका हुन्। सामाजिक सुरक्षा कोषमा आबद्ध भएका श्रमिकले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्तता योजना, आश्रित परिवार सुरक्षा योजना, वृद्ध अवस्था सुरक्षा योजना पाउने व्यवस्था रहेको छ। जनकल्याण माध्यमिक विद्यालय माडी छ कल्याणपुरमा नयाँ अक्षय कोष स्थापना भएको छ। विद्यालयका भूतपूर्व विद्यार्थी तथा माडी नगरपालिका छ लक्ष्मी निवास निवासी हरिप्रसाद पौडेल संरक्षक रहने गरी रु 50,000 राशिको पदम पाडी सेती देवी पौडेल अक्षय कोष स्थापना भएको हो। विद्यालयमा अध्ययनरत जेहेन्दार तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई सहयोग गर्ने उद्देश्यले उक्त अक्षय कोष स्थापना गरिएको जनाइएको छ। अक्षय कोषबाट प्राप्त हुने ब्याज रकम शिक्षा, छात्रवृत्ति तथा विद्यार्थी प्रोत्साहनका क्षेत्रमा खर्च गरिने विद्यालय प्रशासनले जनाएको छ। विद्यालय परिवारले अक्षयको स्थापना गरेकोमा हरिप्रसाद पौडेलप्रति आभार व्यक्त गर्दै यसले विद्यालयको शैक्षिक विकासमा थप टेवा पुग्ने विश्वास व्यक्त गरेको छ। सो विद्यालयमा यसअघि पनि विभिन्न नामका शैक्षिक अक्षय कोषहरू स्थापित रहेका छन्। माडीको बसन्तपुर स्थित विस्तार इङ्ग्लिस सेकेन्डरी स्कुलले कक्षा 1-10 कम्प्युटर शिक्षा अनिवार्य गरी लागू गरेको छ। हालै माडी नगर शिक्षा समितिले स्थानीय पाठ्यक्रमलाई 100 र मा लागू गर्दा कतिपय सामुदायिक विद्यालयहरूमा आधारभूत तहमा कम्प्युटर विषय शिक्षण नहुने अवस्था सिर्जना भएको अवस्थामा सो विद्यालयले सबै कक्षाहरूमा कम्प्युटर विषय पढाउन थालेको हो। संस्थागत विद्यालय रहेको सो स्कुलले दैनिक 8 पिरियड पठन गर्दै कक्षा 1 नै कम्प्युटर शिक्षा दिइरहेको विद्यालयका प्रचार्य गुणराज सुवेदीले बताउनुभयो। कम्प्युटर पढाए कारवाही भए कारवाही भोग्न आफू तयार रहेको उहाँको स्पष्टोक्ति थियो। यस्तै माडी 7 किर्तनपुर स्थित बाल विकास इङ्ग्लिस स्कुलले कक्षा 4-8 कम्प्युटर विषय शिक्षणलाई निरन्तरता दिएको विद्यालयका प्राचार्य हर्क चापागाईले बताउनुभयो। अब आइतबार पनि स्कुल चलाउने तयारी गरिएको उहाँले जानकारी दिनुभयो। यसै गरी माडी 1 बरुवा स्थित विद्याज्योति इङ्ग्लिस बोर्डिङ स्कुलले पनि कक्षा 4-8 कम्प्युटर विषय शिक्षणलाई निरन्तरता दिएको छ। स्थानीय पाठ्यक्रमलाई सामाजिक शिक्षासँग समेत जोड्दै कम्प्युटर शिक्षणका लागि साप्ताहिक 3 पिरियड व्यवस्था गरिएको विद्यालयका प्राचार्य चिरञ्जीवी तिवारीले बताउनुभयो।
शिक्षासँगै खेलकुद भने नारासहित माडीमा विद्यालय स्तरीय छात्र छात्रा फुटबल प्रतियोगिता आयोजना भएको छ। नगर शिक्षा तथा खेलकुद विकास समिति माडी नगरको आयोजनामा आउँदो ज्येष्ठ 5 गतेदेखि 10 गतेसम्म मेयर कप छात्र छात्रा अन्तर विद्यालय फुटबल प्रतियोगिता 2083 सञ्चालन हुन लागेको हो। माडी माध्यमिक विद्यालयको चौरमा सञ्चालन हुने खेलको पुरस्कार छात्र र छात्रा दुवैतर्फ प्रथम हुनेलाई ₹15,000 र दोस्रो हुनेलाई ₹7,500 पुरस्कार रहेको छ। छात्रातर्फ हरेक विद्यालयको छुट्टा छुट्टै टिम सहभागी रहने र छात्रातर्फ एकभन्दा बढी विद्यालयबाट पनि टिम बनाउन सकिने समिति

पार्टीका सदस्य नवीन बस्यालले बताउनुभयो। डिभिजन वन कार्यालय चितौले वन सम्बन्धी अपराधमा प्रयोग भएका विभिन्न सवारी साधन हकदाबीका लागि सार्वजनिक सूचना जारी गरेको छ। कार्यालयले सोमबार एक सूचना प्रकाशित गर्दै विभिन्न मितिमा वन क्षेत्रमा गस्ती गर्ने क्रममा अवैध रूपमा वनजन्य अपराधमा प्रयोग भएका र व्यवहारिसी अवस्थामा फेला परेका ती सवारी साधन हालसम्म कसैले दावी नगरेको उल्लेख गर्दै नियमअनुसार हकदाबी गर्न 15 दिनका लागि समय दिएको हो। सो अवधिमा प्रमाण सहित दावी नगरिएका सवारी साधनहरू नेपाल सरकारको हुन जाने सूचनामा जनाइएको छ। बरामद सवारी साधन मध्ये 4 पाङ्ने सवारी साधन बस, ट्रक, पिकअप 14 वटा, 3 पाङ्ने अटो रिक्सा 3 वटा, ट्राक्टर 12 वटा र मोटरसाइकल 61 वटा रहेका छन्। हाल डिभिजन वन कार्यालय चितवन परिसरमा राखिएको सो सवारी साधनका कारण कार्यालय परिसर नै कवाडखाना जस्तो देखिएको अवस्था रहेको छ। रक्तदान गरौ जीवन बचाऊ भन्ने मूल भावनालाई आत्मसात गर्दै चितवनमा मानवताका लागि रक्त अभियान सुरु गरिएको छ। अभियानको संयोजकमा रक्त अभियन्ता राजेन्द्र प्रसाद पौडेल मनोनित हुनुभएको छ। अभियानमा ब्लड डोनर सोसाइटी नेपालका संस्थापक अध्यक्ष अर्जुन अधिकारी, अभियन्ता हरिप्रसाद नेउपाने, डाक्टर भोजराज अधिकारी र डाक्टर प्रतीक नेउपाने, डाक्टर सृजना भुर्तेल, रक्त अभियन्ता भागीरथ बस्याल, नारायण आचार्य, सन्तोष स्वागले लगायत 40 भन्दा बढीको सहभागिता रहेको छ। भरतपुरमा आइतबार आयोजित रक्तदान सम्बन्धी उत्प्रेरणात्मक छलफल कार्यक्रम मार्फत अभियान को औपचारिक घोषणा गरिएको हो। अभियानले देशमा देखिएको रगत अभाव न्यूनीकरण गर्ने, रक्तदान सम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, विभिन्न संघ संस्था तथा सरकारवालासँग सहकारी र समन्वय गर्दै नयाँ एवं नियमित रक्तदान रक्तदाता वृद्धि गर्ने योजना अगाडि सारेको छ। चितवनको भरतपुर महानगरपालिका 7 बुद्धचोक स्थित सम्भव अटो वर्कसपमा भएको हत्या घटनाका मुख्य आरोपी पक्राउ परेका छन्। प्रहरीले घटनामा संलग्न रहेको आरोपमा नवलप्रासी, बर्दाखाट, सुस्तापूर्व, गैडाकोट नगरपालिका 16 घर भई हाल भरतपुर 16 बस्दै आएका 27 वर्षीय कृष्ण बहादुर खड्कालाई पक्राउ गरेको हो। वैशाख 22 गते राति करिब 11:50 बजे सम्भव अटो वर्कसपमा काम गर्ने रूपन्देही सैनामैना नगरपालिका 6 घर भई हाल भरतपुर 7 बस्दै आएका 30 वर्षीय आशिष खनालमाथि धारिलो हतियार प्रहार भएको थियो। गम्भीर घाइते भएका खनाल उपचारका लागि भरतपुर अस्पताल लगिएकोमा चिकित्सकले 23 गते राति 12:20 बजे मृत घोषणा गरेका थिए। बजेटको अभावमा गत वर्ष रोकिएको दुर्लभ एकसिङ्गे गैंडाको गणना यस वर्ष पनि नहुने भएको छ। हरेक 4 वर्षमा हुँदै आएको गैंडाको गणना अब यस वर्ष बाघको गणना परेकाले गर्न नसकिएको हो। गैंडा गणना अनुवंशिक जेनेटिक विधिबाट गरिन्छ। बर्खा लागेसँगै कार्यक्षेत्रमा खटिएर गणना गर्न नसकिने भएकाले अर्को वर्ष मात्रै गरिने जनाइएको छ। चितवन जिल्लाका दुग्ध उत्पादक किसानले रु 55 करोड भुक्तानी पाउन सकेका छैनन्। दुग्ध विकास संस्थान र निजी क्षेत्र गरी उनीहरूले सो रकम पाउन नसकेका हुन्। चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेका अनुसार संस्थानबाट पुष महिना देखिएको भुक्तानी पाएका छैनन् भने निजी उद्योगहरूले 3 महिनादेखिको भुक्तानी गरेका छैनन्। स्वदेश खबरमा अब केही राष्ट्रिय खबरहरू। पूर्व मन्त्री विक्रम पाण्डे विरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले दिएको रायमा फेरबदल गरेर मुद्दा दायर गरेको भेटिएको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयको वेबसाइट ह्याक गरेर ठेक्काको विवरण परिवर्तन गरेको घटनामा प्रहरीले पाण्डे विरुद्ध विद्युतीय कारोबार ऐनको दफा 45 र 46 तथा संगठित अपराध निवारण ऐन 2070 दफा 3 अनुसारको कसुरमा मुद्दा दायर गर्न राय दिएको हो। सरकारले नेपाललाई परम्परागत श्रम आधारित अर्थतन्त्रबाट डिजिटल सेवा र प्रविधिमुखी अर्थतन्त्रतर्फ रूपान्तरण गर्ने महत्वाकांक्षी योजना अगाडि सारेको छ। आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सीमारहित अर्थतन्त्र र तौलरहित व्यापारलाई राष्ट्रिय आर्थिक रणनीतिको केन्द्रमा राखिने घोषणा गर्नुभएको हो। सरकारले नापी र माल्प सेवालाई एकीकरण गरी सो सेवालाई स्थानीय तहमा विस्तार गर्ने घोषणा गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै जग्गा प्रशासन सम्बन्धी सेवालाई चरणबद्ध रूपमा स्थानीय तहबाटै उपलब्ध गराउने योजना रहेको बताएका हुन्। यसैबीच सर्वोच्च अदालतले विद्यार्थी संगठन खारेज नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। सोमबार न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले विद्यार्थी संगठन खारेज नगर्न यस्तो आदेश जारी गरेको हो। प्रतिनिधि सभामा बालेन्द्र शाह नेतृत्वको सरकारले जारी गरेका 8 अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक पेश भएका छन्। सिंहदरबारस्थित संसद भवनमा चलिरहेको प्रतिनिधि सभा बैठकमा ती अध्यादेश प्रतिस्थापन विधेयक पेश भएका हुन्। प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले 3 अध्यादेश प्रतिस्थापन विधेयक प्रतिनिधि सभामा पेश गर्नुभएको हो।
हजुरकालीन नवप्रवर्तन तथा उद्यमशीलतालाई प्रोत्साहन गर्न स्टार्टअप नेपाल पोर्टल मार्फत एकै दिनमा कम्पनी दर्ता कर छुट र बिउ पुँजी लगायतका सेवा उपलब्ध गराउने घोषणा गरेको छ। आगामी आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो महत्वाकांक्षी योजना सार्वजनिक गर्नुभएको हो। यस्तै सरकारले शिक्षामा सबै तहको पाठ्यक्रमको समय सापेक्ष पुनरावलोकन समेत गर्ने भएको छ। सरकारको नीति तथा कार्यक्रममा उक्त योजना समेटिएको हो। नीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक शिक्षामा दीर्घकालीन लगानी वृद्धि गर्दै निजी क्षेत्रबाट सञ्चालित सेवामुखी र गुणस्तरीय बनाउन स्वास्थ्य अनियमन गरिने घोषणा गर्नुभयो। जिल्लाको बुढी गंगा नगरपालिकामा रहेका नेपाल टेलिकमको फाइबर इन्टरनेट टावरमा तोडफोड गरिएको छ। नेपाल टेलिकम बाजुराका प्रहरी प्रमुख ईश्वर सिंहले सोही नगरपालिका छ बामका नजिकै बनाइएको टावरमा गैराती अज्ञात समूहले तोडफोड गरेको जानकारी दिनुभयो। टावरको तार चुडिएको र तोडफोड गरिएको सेवा गरिएकाले सेवा पनि अवरुद्ध भएको उहाँले बताउनुभयो। एक वर्षभित्र सड़क बालिका मुक्त देश बनाइने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गर्नुभएको हो। यसअघि केपी शर्मा ओली नेतृत्वमा सरकार हुँदा सरकारले सड़क मानव मुक्त देश बनाउने लक्ष्य लिएको थियो। सरकारले विदेशबाट फर्किने नेपालीका लागि नयाँ प्याकेज ल्याउने घोषणा गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गर्नुभएको हो। साथै सरकारले वन क्षेत्रमा रेड प्लस कार्यक्रम सञ्चालन गर्न नेपाल कार्बन प्राधिकरण गठन गर्ने भएको छ। आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले प्राधिकरण गठन गर्ने बताउनु भएको हो। राष्ट्रिय मानवाधिकार आयोगले काठमाडौँ उपत्यकाका विभिन्न नदी किनार र सार्वजनिक जग्गामा बसोबास गरिरहेका सुकुम्बासीहरूको मानवाधिकारको अवस्थाबारे तयार पारेको अनुगमन प्रतिवेदन नेपाल सरकारलाई बुझाएको छ। सरकारले सुकुम्बासी बस्तीका घर तथा टहराहरू हटाएपछि त्यहाँका बासिन्दाको आर्थिक सामाजिक र सांस्कृतिक अधिकारमा परेको असरबारे आयोगले स्थलगत अनुगमन गरी प्रतिवेदन तयार पारेको हो। र सरकारले सीमा नाकामा अनुहार पहिचान प्रणाली ल्याउने घोषणा गरेको छ। आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले सीमा नाकामा अनुहार पहिचान प्रणाली सहित एकीकृत सीमा व्यवस्थापन सूचना प्रणालीको घोषणा गरेका हुन् र साथै सीमा नाकामा स्वचालित निगरानी पूर्वाधार पनि सरकारले घोषणा गरेको छ। आज माडीको अधिकतम तापक्रम 29 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 22 डिग्री सेल्सियस मापन गरिएको छ। माडीको बसन्तपुरमा यतिखेर वायुमण्डलीय तापक्रम 27 डिग्री सेल्सियस रहेको छ। माडीमा यतिखेर हावाको गति 2 किलोमिटर प्रति घण्टा र सापेक्षित आर्द्रता 60% मापन गरिएको छ। स्वदेश खबरको अन्त्यमा प्रमुख खबरका आमुखहरू पुनः एकपटक। माडीमा सञ्चालित निशुल्क पशु स्वास्थ्य शिविरमा 6,000 भन्दा बढी पशुपन्छी लाभान्वित। माध्यमिक विद्यालय माडी 6 नयाँ अक्षय कोष स्थापना। माडीको पिस्टर्न इङ्ग्लिस सेकेन्डरी स्कुलले कक्षा 1 देखि 10 समय कम्प्युटर शिक्षा अनिवार्य गरी लागू। शिक्षासँगै खेलकुद भने नारासहित माडीमा विद्यालय स्तरीय छात्र छात्रा फुटबल प्रतियोगिता आयोजित। चितवनको बुद्ध चौक स्थित सम्भव अटो वर्कसपमा भएको हत्या घटनाका मुख्य आरोपी पक्राउ। विक्रम पाण्डे विरुद्ध संगठित कसुरको माग दाबी हटाएर अभियोग पत्र दायर। र नापी र मालपत सेवा एकीकरण गरी स्थानीय तहबाट उपलब्ध गराइने शिक्षामा सबै तहको पाठ्यक्रम पुनरावलोकन गर्ने घोषणा। एक वर्षभित्र सडक बालिका मुक्त देश घोषणा हुने। हवस् त सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। हरेक घण्टा समाचार तत्काल ब्रेकिङ समाचार लाइभ र निरन्तर गीत सङ्गीतका लागि स्वदेश एफएम र स्वदेश प्लस एफएम सुन्दै एवं स्वदेश पोस्ट अनलाइन समाचार पत्रिका हेर्दै पढ्दै गर्नुहोस्। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म श्रीजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: समय सूचक का साथ मा
1: दक्षिण कोरिया मा पढाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 53 69 98 550 77 061 र 98 550 77 053
2: 24 घंटा इमरजेंसी सेवा विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पांजलि हॉस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 0556 93 440 493 580 र 98 550 26 440
3: It's 7 o'clock. अहिले 7 बजे को छ।
4: यो रेडियो नेपाल हो। अब अच्युत अर्यालबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलद्वारा संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत। राजनीतिक स्थायित्व र विकासका लागि नीति तथा कार्यक्रममा विशेष जोड। सरकारले ल्याएको संवैधानिक परिषद सहित 8 अध्यादेश दुवै सदनमा पेश। चालू आर्थिक वर्षको 9 महिनामा नेपालमा हुने विप्रेषण आप्रवाहमा 39% वृद्धि। यस वर्षको मनसुन अवधिमा देशभर 19 लाख भन्दा बढी जनसङ्ख्या प्रभावित हुन सक्ने। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रक्षेपण र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै साता चीन भ्रमण गर्नुहुने।

0: प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: समाचार अब विस्तारमा। संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम प्रस्तुत भएको छ। संघीय संसदको आजको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले एउटै दलको स्पष्ट बहुमत सहितको सरकार गठन हुनले मुलुकमा राजनीतिक स्थायित्व र सुधारका लागि ऐतिहासिक अवसर भएको बताउनुभयो। राष्ट्रपति पौडेलले सुशासनलाई समृद्ध नेपालको आधारशिलाका रूपमा ग्रहण गर्दै सरकारले सार्वजनिक सेवा प्रवाहमा सुधार, आर्थिक पुनरुत्थान, भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता र सामाजिक उन्नतिलाई अभियानको रूपमा अघि बढाउने बताउनुभयो।
3: सरकारले सुशासनलाई समृद्ध नेपालको आधारशिलाका रूपमा ग्रहण गर्दै भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता, सार्वजनिक सेवा प्रवाहमा सुधार, आर्थिक पुनरुत्थान र सामाजिक उन्नतिलाई अभियानका रूपमा अघि बढाउनेछ। सबै वर्ग, क्षेत्र र समुदायको समान अपनत्व सुनिश्चित गर्न, राजनीतिक दलहरूसँग संवाद र सहकार्यका आधारमा संविधान संशोधनका साझा विषय पहिचान गरी संविधान संशोधन बहस पत्र तयार गरिनेछ।
2: सरकारले अघि सारेका शासकीय सुधारका 100 कार्यसूचीको पूर्ण कार्यान्वयन गरी त्यसलाई निरन्तरता दिइने उल्लेख गर्दै राष्ट्रपति पौडेलले नेपाललाई सम्मानजनक मध्यम आय भएको मुलुकमा स्तर उन्नति गर्न आगामी दशकमा औसत वास्तविक आर्थिक वृद्धिदर 7% पुर्याउने गरी नयाँ चरणको आर्थिक सुधारका श्रृङ्खला अगाडि बढाउने बताउनुभयो। नीति तथा कार्यक्रम सार्वजनिक गर्नुहुँदै राष्ट्रपति पौडेलले डिजिटल कारोबारलाई प्राथमिकता दिने, राजस्व चुहावट नियन्त्रण गर्ने र करका संरचनाको पुनरावलोकन गरी उद्यमी तथा मध्यमवर्गीय परिवारमाथिको बोझ हटाउने बताउनुभयो। राष्ट्रपति पौडेलले सहकारी संस्थाको नियमन र प्रभावकारी व्यवस्थापनका लागि राष्ट्रिय सहकारी नियमन प्राधिकरणको क्षमता विस्तार गर्ने तथा समस्याग्रस्त सहकारी संस्थामा रकम जम्मा गरेका बचतकर्ताको रकम फिर्ता गर्न एकीकृत बचतकर्ता सुरक्षण कोष स्थापना गर्ने बताउनुभयो।
3: सहकारी संस्थाको नियमन र प्रभावकारी व्यवस्थापन गर्न राष्ट्रिय सहकारी नियमन प्राधिकरणको क्षमता सुदृढ गरिनेछ। समस्याग्रस्त सहकारी संस्थामा रकम जम्मा गरेका बचतकर्ताको रकम फिर्ता गर्न एकीकृत बचतकर्ता सुरक्षण कोष, कर्जा असुली मार्फत बचतकर्ताको रकम फिर्ता गरिनेछ। कर्जा सूचना प्रणालीलाई सुदृढ गरी अत्यधिक ऋण, मिटर ब्याज र आर्थिक अपराध नियन्त्रण गरिनेछ। पुँजी बजारलाई सुरक्षित, प्रतिस्पर्धी र अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप विकास गरिनेछ।
2: सार्वजनिक खर्चलाई परिणाममुखी बनाउँदै सार्वजनिक संस्थान सुधार, खर्च कटौती र चुस्त सेवा प्रवाहलाई प्राथमिकता दिने उल्लेख गर्दै राष्ट्रपति पौडेलले सार्वजनिक संस्थानको वर्गीकरण गरी गाभ्ने, निजी क्षेत्रसँग सहकार्य गर्ने र रणनीतिक साझेदार भित्र्याउने स्पष्ट नीति लागू गर्ने बताउनुभयो। राष्ट्रपति पौडेलले सीमारहित अर्थतन्त्र र तौलरहित व्यापारलाई राष्ट्रिय आर्थिक रणनीतिका रूपमा आत्मसात गर्दै सूचना प्रविधिमा आधारित सेवा निर्यात, जलविद्युत र पर्यटनलाई आर्थिक रूपान्तरणका प्रमुख आधार क्षेत्रका रूपमा विकास गरिने बताउनुभयो।
3: सीमारहित अर्थतन्त्र र तौलरहित व्यापारलाई राष्ट्रिय आर्थिक रणनीतिका रूपमा आत्मसात गर्दै सूचना प्रविधिमा आधारित सेवा निर्यात, जलविद्युत, पर्यटन र उच्च मूल्यका कृषि तथा हरित औद्योगिकरणलाई आर्थिक रूपान्तरणका प्रमुख आधार क्षेत्रका रूपमा विकास गरिनेछ। निर्भर अर्थतन्त्रलाई ज्ञान सेवा, डिजिटल व्यापार, रिमोट वर्क र मूल्य अभिवृद्धि हुने सेवामुखी अर्थतन्त्रमा रूपान्तरण गरिनेछ।
2: अन्तर्राष्ट्रिय स्तरमा हुँदै आएका असल अभ्यासहरू अवलम्बन गरी पुँजी बजारलाई दिगो र सुरक्षित बनाउने उल्लेख गर्दै राष्ट्रपति पौडेलले वैदेशिक सहायताबाट प्राप्त भएको ऋणलाई प्रतिफल दिने आयोजनाहरूमा लगानी गर्ने, किसानको बाली तथा पशुधन बिमाको दायरा विस्तार गर्ने, बिमा प्रणालीलाई डिजिटल माध्यमसँग आबद्ध गर्दै किसानको पहुँच वृद्धि गर्ने उल्लेख गर्नुभयो। राष्ट्रपति पौडेलले सुकुम्बासी समस्याको दीर्घकालीन समाधानका लागि वास्तविक भूमिहीन सुकुम्बासीको पहिचान गरी उनीहरूको स्थायी आवास र जग्गाको स्वामित्व सुनिश्चित गर्ने बताउनुभयो।
3: आवासविहीन सीमान्तकृत विपन्न तथा विपद प्रभावित समुदायका लागि किफायती र सुविधायुक्त आवास योजना कार्यान्वयन गरिनेछ। वास्तविक भूमिहीनको पहिचान गरी स्थायी आवास र स्वामित्व सुनिश्चित गरिनेछ। मध्य पहाडी लोकमार्ग आसपासका नयाँ सहरलाई पहिचानयुक्त सहरका रूपमा विकास गर्दै जग्गा विकास पूर्वाधार र स्थानीय आर्थिक सम्भावनासँग जोडिनेछ।
2: विज्ञापन तथा सञ्चार क्षेत्रको पारदर्शी र उत्तरदायी व्यवस्थापनका लागि तीनवटै सरकारको समन्वयमा यस क्षेत्रको नियमन प्रणाली सुदृढ गरिने, हुडाक सेवाको विविधीकरण र डिजिटल रूपान्तरण गरिने राष्ट्रपति पौडेलले बताउनुभयो। यस्तै राष्ट्रिय मानवाधिकार आयोगको क्षमता अभिवृद्धि गर्ने, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई संस्थागत सुदृढ गर्दै अनुसन्धान र कारवाही प्रणाली प्रभावकारी बनाउने, राष्ट्रिय सतर्कता केन्द्रलाई भ्रष्टाचार निवारण एकाइका रूपमा पुनर्संरचना गरिने राष्ट्रपति पौडेलले बताउनुभयो।
3: डिजिटल हस्ताक्षर, अनलाइन सेवा र समयबद्ध निर्णय प्रणाली मार्फत नागरिकलाई लाइन झन्झट र अनुपयुक्त मध्यस्थताबाट मुक्त गरिनेछ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई संस्थागत रूपमा सुदृढ गर्दै अनुसन्धान अभियोजन र कारवाही प्रणाली प्रभावकारी बनाइनेछ। राष्ट्रिय सतर्कता केन्द्रलाई भ्रष्टाचार निवारण इकाइका रूपमा पुनर्संरचना गरिनेछ। भ्रष्टाचार उजुरीकर्ताको पहिचान संरक्षण र पुरस्कार सम्बन्धी व्यवस्था गरिनेछ। उच्च पदस्थ अधिकारीको सम्पत्ति विवरण आर्थिक रूपमा सार्वजनिक गर्ने व्यवस्था मिलाइनेछ।
2: राष्ट्रपति पौडेलले राजनीतिक स्थिरतालाई अवसरको रूपमा ग्रहण गर्दै राष्ट्रको समग्र रूपान्तरणलाई गति दिइने बताउनुभयो। यस्तै नीति तथा कार्यक्रममा उत्पादन लागत घटाउन, व्यावसायिक वातावरण सरल बनाउन र स्वदेशी विदेशी तथा आप्रवासी लगानी आकर्षित गर्न आर्थिक उत्प्रेरणाको पुनर्संरचना गर्ने, दीर्घकालीनसम्म स्थिर र पूर्वानुमान योग्य आर्थिक नीति कायम राख्दै राष्ट्रिय विकास प्राथमिकता योजना छनौट र कार्यान्वयनमा निरन्तरता सुनिश्चित गर्ने सक्षम संयन्त्र निर्माणमा जोड दिइएको छ। दूरसञ्चार क्षेत्रमा नवीनतम प्रविधिको विस्तार, रेडियो फ्रिक्वेन्सी व्यवस्थापनका मापदण्ड र सुदृढ अनुगमन प्रणाली लागू गर्दै डिजिटल क्षेत्र विस्तार मार्फत डिजिटल विभेद न्यूनीकरण गर्ने नीति तथा कार्यक्रममा

सदनको संयुक्त बैठकलाई गर्नुभएको सम्बोधनका लागि राष्ट्रिय सभाले धन्यवाद ज्ञापन गरेको छ। त्यसअघि बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रपतिबाट संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई गर्नुभएको सम्बोधनको प्रति टेबल गर्नुभएको थियो। राष्ट्रिय सभाको अर्को बैठक यही वैशाख 30 गते मध्याह बाह्र बजेर 15 मिनटमा बस्नेछ। संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको दोस्रो अधिवेशन शुरू भएको छ। आजको बैठक प्रारम्भ हुन साथ विपक्षी दलका सांसदहरू आफ्नो आसनबाट उठेपछि सभामुख डोल प्रसाद अर्यालले आकस्मिक समयमा बोल्नका लागि समय दिने वचन दिइसकेकाले बैठक सञ्चालनमा अवरोध नगर्न आग्रह गर्नुभयो। बैठकमा राष्ट्रपतिबाट अधिवेशन आह्वान सम्बन्धी पत्र वाचन गरिएको थियो। प्रतिनिधि सभाको आजको बैठकमा विपक्षी दलका सांसदहरूले सुकुम्बासी बस्ती व्यवस्थापन अध्यादेश लगायत विषयमा सरकारको ध्यान आकर्षण गराउनुभयो। बैठकको आकस्मिक समयमा सांसदहरूले आह्वान भइसकेको संसद स्थगन गरेर अध्यादेश ल्याइएको भावी प्रधान न्यायाधीशको सिफारिसमा प्रचलित अभ्यास र परम्परा तोडिएको भनी चिन्ता व्यक्त गर्नुभयो। संघीय संसदको आजको बैठकमा सरकारले ल्याएका 8 अध्यादेश पेश भएको छ। प्रतिनिधि सभा र राष्ट्रिय सभाको आज बसेको छुट्टा छुट्टै बैठकमा सरकारले अध्यादेशहरू पेश गरेको हो। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश 2083, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश 2083 र संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि पहिलो संशोधन अध्यादेश 2083 पेश गर्नुभयो। यसै गरी कानून मन्त्री गौतमले केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 पेश गर्नुभयो। सभामुख अर्यालले प्रतिनिधि सभामा सभामुख र उपसभामुखको अनुपस्थितिमा सभाको अध्यक्षता गर्ने 7 सदस्यहरू मनोनित गर्नुभयो। यस वर्षको मनसुन अवधिमा देशभर औसतभन्दा कम वर्षा हुने सम्भावना रहे पनि तापक्रम वृद्धि र चरम मौसमी घटनाका कारण मनसुनजन्य विपदको जोखिम उच्च रहने आकलन गरिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज सार्वजनिक गरेको मनसुन पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना 2083 मस्यौदामा 19 लाख भन्दा बढी जनसङ्ख्या प्रभावित हुन सक्ने अनुमान गरिएको छ। मस्यौदा अनुसार उच्च हिमाली क्षेत्रमा हिमताल विस्फोटको जोखिम बढेको छ भने तराई तथा तल्लो भेगमा बाढी पहिरो डुबान भूक्षय र आकस्मिक बाढीका घटना बढ्न सक्ने सम्भावना औल्याइएको छ। प्राधिकरणका उपसचिव रामबहादुर केसीले मनसुनजन्य विपदबाट हुने क्षति न्यूनीकरणका लागि पूर्व सूचना प्रणाली सुरक्षित स्थानको पहिचान राहत सामग्री तयारी तथा उद्धार संयन्त्रलाई चुस्त बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएको जानकारी दिनुभयो। जल तथा मौसम विज्ञान विभागले मनसुन अवधिमा नेपालमा सरदरभन्दा कम वर्षा हुने र तापक्रम बढ्ने प्रक्षेपण गरेको छ। सर्वोच्च अदालतले विश्वविद्यालयमा विद्यार्थी संगठन खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको छ। न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले आज विश्वविद्यालय समन्वय समितिले गत चैत 20 गते गरेको निर्णय तत्काल कार्यान्वयन नगर्न नगराउनु भनी अल्पकालीन आदेश गरेको हो। अदालतले सो विषयमा आगामी जेठ 4 गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरा सुबियुका अध्यक्ष दीपक धामी समेतले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारलाई विपक्षी बनाई विश्वविद्यालयका विद्यार्थी संगठन खारेज गर्ने निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो। मध्य प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले आगामी जेठ 1 गते शुक्रबार प्रदेशसभा बैठकमा विश्वासको मत लिनुहुने भएको छ। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज बसेको मन्त्री परिषदको बैठकले जेठ 1 गते विश्वासको मत लिने गरी प्रदेश प्रमुखको कार्यालयमा सिफारिस गर्ने निर्णय भएको मध्य प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले जानकारी दिनुभयो।
राष्ट्रिय मानवाधिकार आयोगले काठमाडौँ उपत्यकाका सुकुम्बासी बस्तीमा अनुगमनबाट प्राप्त तथ्य र सुझाव सहित

0: संक्षिप्त प्रतिवेदन सरकारलाई पठाएको छ। आयोगले उपत्यकाका विभिन्न नदी किनारमा सार्वजनिक जग्गाहरूमा वर्षौंदेखि बस्दै आएका सुकुम्बासी बस्तीका घर टहरा सरकारले हटाएको सन्दर्भमा अनुगमन गरेको प्रतिवेदन आज सरकारलाई पठाएको हो। प्रतिवेदनमा गर्भवती, सुत्केरी, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा दीर्घ रोगीलाई आवश्यक पोषणयुक्त खानेकुरा तथा औषधि नियमित रूपमा उपलब्ध गराउन, लैङ्गिक संवेदनशील विषयहरूलाई सम्बोधन गर्न भनिएको छ। सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरण मैत्री बनाउनका लागि आजदेखि सरकारी कार्यालयमा राष्ट्रिय सरसफाई सप्ताह सुरु भएको छ। सरकारले आजदेखि जेठ 1 गतेसम्म संघ, प्रदेश र स्थानीय तहका सबै कार्यालयमा सरसफाई सप्ताह सुरु गरेको हो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले एक विशेष मार्गदर्शन जारी गर्दै संघीय मन्त्रालयदेखि स्थानीय तहसम्मका सबै निकायलाई त्यस अभियानमा सक्रिय सहभागी हुन निर्देशन दिएको छ। अभियानले सरकारी निकायहरूमा न्यून लागतमा अधिकतम प्रतिफल प्राप्त हुने गरी सरसफाई मापदण्ड कार्यान्वयन गर्ने लक्ष्य सरकारले जारी गरेको सरसफाई सप्ताह सञ्चालन सम्बन्धी मार्गदर्शन 2083 उल्लेख छ। पशुपतिनाथ र पाशुपत क्षेत्रको महात्म्य एवं पवित्र बागमती नदीको विशिष्टता उजागर गर्ने उद्देश्यले गरिएको वृहत पाशुपत क्षेत्र पदयात्रा सम्पन्न गरिएको छ। महेश सन्यास आश्रमका पीठाधीश एवं महेश संस्कृत गुरुकुलमका अध्यक्ष स्वामी रमणानन्द गिरीको शतसंकल्पमा श्री पशुपतिनाथ र पाशुपत क्षेत्रको महात्म्य एवं पवित्र बागमती नदीको विशिष्टता जागृत गराउने र बागमती नदी प्रदूषित भएकामा भगवान पशुपतिनाथ एवं बागमतीप्रति क्षमा याचना तथा प्रायश्चित गर्ने उद्देश्यका साथ पदयात्रा आयोजना गरिएको थियो। गत चैत 16 गते कुशेश्वरबाट दोलखा भीमसेनको दर्शन गरेर फर्किएपछि सिन्धुली, नुवाकोट, धादिङ, मकवानपुर, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, जनकपुर आदि क्षेत्रमा रहेका सिद्धलिङ्गको दर्शन पैदल यात्रा गरी समूह अघि बढेको थियो। 42 दिनमा आइतबार तीर्थयात्रा पशुपति आइपुगेको हो। समापन कार्यक्रममा स्वामी रमणानन्द गिरीले पशुपतिको लघु परिक्रमा, मध्य परिक्रमा र वृहत परिक्रमाका बारेमा जानकारी गराउनु भएको थियो। रौतहटको गुजरा नगरपालिकाले पल्टुवा र जुगौलिया जोड्ने पुल निर्माण कार्य लामो समयदेखि अलपत्र पर्दा स्थानीयले शास्ति खेप्न बाध्य भएका छन्। रौतहटबाट संवाददाता रूपेन्द्र पटेलको रिपोर्ट।
1: रौतहटको गुजरा नगरपालिका वाडा नम्बर 7 रहेको जुगौलिया र पल्टुवा जोड्ने लमाहा खोलामा निर्माणधीन पुल लामो समयदेखि अलपत्र परेको छ। 2073 चैतमा शिलान्यास भएको 3 स्पानको पुल 2075 चैत मसान्तभित्र सक्नु पर्ने थियो, तर पुल हालसम्म अलपत्र हुँदा स्थानीय बासिन्दा भने शास्ति खेप्न बाध्य भएका छन्। 6,25,00,000 लागतमा पप्पु शिवशंकर जेबी कन्स्ट्रक्सनले ठेक्का लिएको सो पुलको हाल 3 स्पानको संरचना मात्र निर्माण भएको छ। पुल निर्माण अधुरै रहदा स्थानीय बासिन्दा दैनिक आवत जावतमा समस्या झेल्न बाध्य भएका छन्। वर्षायाममा झन जोखिम बढ्ने गरेको उहाँहरूको भनाइ छ। गुजरा नगरपालिका वाडा नम्बर 7 वाडा अध्यक्ष अब्दुल काले पुल नबन्दा स्थानीयले टाढाबाट घुमेर यात्रा गर्नुपर्ने बाध्यता रहेको बताउनु भयो। यस्तै गुजरा नगरपालिकाका समाजसेवी शेख बद्रुद्दिनका अनुसार वर्षायाममा 5 मिनटको बाटो 3-5 किलोमिटर टाढाबाट घुमेर जानु पर्ने बाध्यता रहेको बताउनु भयो।
2: वर्षाको समयमा झट्का
1: पुल निर्माणको कार्य सुरु भएको झन्डै 9 बितिसक्दा समेत पुल नबन्दा स्थानीयमा निराशा छाएको छ। सडक डिभिजन कार्यालय चन्द्रनिगापुरका सूचना अधिकारी सञ्जय यादवले निर्माण कम्पनीले एकै पटक धेरै पुल निर्माणको ठेक्का लिँदा काम प्रभावित भएको बताउनु भयो।
2: निर्माण व्यवसायले 4-5 पुलको ठेक्का लियो, कार्य बुझ्ने गर्दा उनले समयमा काम गर्न
3: सकेन हाम्रो मिटिङ हुँदाखेरि नै आउँदो चैतभित्र निर्माण कार्य सम्पन्न गर्छु भनेर उहाँले प्रतिबद्धता गर्नुभएको छ।
1: वर्षौंदेखि अधुरो रहेको पल्टुवा जुगौलिया पुल समयमै निर्माण सम्पन्न नहुँदा स्थानीय बासिन्दा शास्ति खेप्न बाध्य छन्। सम्बन्धित निकायले 2083 चैत मसान्त भित्र काम सक्ने चेतावनी दिए पनि हालसम्म काम सुरु नहुँदा स्थानीयको निराशा भने घटेको छैन। रुपेन्द्र पटेल, रौतहट
0: समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब के अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मे 13 मे 15 चीनको भ्रमण गर्ने कार्यक्रम तय भएको बेजिङले पुष्टि गरेको छ। वाशिङटन र बेजिङ बीच भन्सार महसुलदेखि मध्यपूर्व युद्ध र चीनले आफ्नो भूभागको रूपमा दावी गरेको ताइवानसम्मका प्रमुख मुद्दाहरूलाई हेर्ने दृष्टिमा विवाद कायम छ। चिनिया विदेश मन्त्रालयका प्रवक्ताले राष्ट्रपति सी जिनपिङको निमन्त्रणामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको राजकीय भ्रमण गर्न लाग्नु भएको जनाएको छ। इरानले युद्ध अन्तका लागि विभिन्न माग समावेश गरी ल्याएको प्रस्ताव अमेरिकाले अस्वीकार गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त गर्ने अमेरिकी प्रस्तावप्रति इरानको प्रतिक्रियालाई पूर्ण रूपमा अस्वीकार भन्दै खारेज गर्नुभएको अन्तर्राष्ट्रिय प्रसारण संस्था बीबीसीले जनाएको छ। अब आर्थिक समाचार।
4: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: चालू आर्थिक वर्षको 9 महिनामा नेपालमा हुने विप्रेषण आप्रवाह 39.1% वृद्धि भएको छ। यस अवधिमा नेपालमा 16,59,41,00,00,000 रुपियाँ बराबरको रेमिटेन्स भित्रिएको नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह 10.2% बढेको थियो। 2082 चैत महिनामा मात्र विप्रेषण आप्रवाह 209,75,00,00,000 रहेको छ। अघिल्लो वर्षको महिनामा विप्रेषण आप्रवाह 139,54,00,00,000 रहेको थियो। समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह 31.9% वृद्धि भई 11,55,00,00,000 पुगेको छ। सरकारले निकै लामो समयदेखि घाटामा सञ्चालन भइरहेका सार्वजनिक संस्थानहरूको सुधारका लागि नयाँ नीति लागू गर्ने घोषणा गरेको छ। सोमबार आगामी आर्थिक वर्ष 2083-84 नेपाल सरकारको नीति तथा कार्यक्रम संसदको संयुक्त बैठकमा प्रस्तुत गर्नुहुँदै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको शेयर ऋण लगानी रहेका अधिकांश सार्वजनिक संस्थान हाल नोक्सानको स्थितिमा रहेकोले तिनको बोझ कम गर्न सरकारले विभिन्न विकल्प अघि सारेको बताउनु भयो। नयाँ नीति कार्यक्रम अनुसार अब त्यस्ता संस्थानलाई आपसमा गाभ्ने, निजी क्षेत्रसँग सहकारी गर्ने र रणनीतिक साझेदारी भित्र्याउने प्रक्रिया शुरू गरिने भएको छ। त्यसका साथै सरकारले संस्थानहरूको शेयर बिक्री विनिवेश गर्ने नीतिलाई पनि प्राथमिकताका साथ अघि बढाउने भएको छ। चालू आर्थिक वर्ष 2082-83 नौ महिनामा नेपालबाट हुने कुल वस्तु निर्यात 18.5% वृद्धि भई 2,22,94,00,00,000 रुपियाँ बराबरको पुगेको छ। नेपाल राष्ट्र बैंकले सोमबार प्रकाशित गरेको मुलुकको पछिल्लो आर्थिक अवस्था सम्बन्धी प्रतिवेदनमा अघिल्लो वर्षको सोही अवधिमा त्यस्तो निर्यात 65.2% वृद्धि भएको उल्लेख छ। गन्तव्यका आधारमा भारत र अन्य मुलुक तर्फको निर्यात क्रमशः 22.6% र 5.1% वृद्धि भएको छ भने चीन तर्फको निर्यात 46.8% घटेको छ।
0: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेलकुद समाचार।
6: देशको इज्जत र प्रतिष्ठालाई विश्वमा चिनाउने खेलकुदलाई यसपालिको नीति तथा कार्यक्रम 2083-84 सरकारले समेटेको छ। संघीय संसदको संयुक्त बैठकमा सरकारको तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले समग्र नीति तथा कार्यक्रम प्रस्तुत गर्दा खेलकुद क्षेत्रलाई राष्ट्रिय एकता र स्वास्थ्य, पर्यटन र अर्थतन्त्रसँग जोड्दै विद्यालय तहदेखि प्रतिभा पहिचानका कार्यक्रम सञ्चालन गरिने उल्लेख गर्नुभयो। यसै गरी खेल क्षेत्रको व्यावसायीकरणमा निजी क्षेत्रको सहभागिता र खेलाडीको सामाजिक सुरक्षा सुनिश्चित गरिने नीति तथा कार्यक्रममा उल्लेख छ। घरेलु मैदानमा जारी त्रिदेशीय सिरिजमा नेपाल एले लगातार चौथो जित निकालेको छ। श्रृङ्खलाको चौथो अन्तिम खेलमा नेपाल एले अमेरिकालाई 7 रनले पराजित गर्यो। यो सँगै नेपाल एले 4 खेलको अभ्यास सिरिज अपराजित रहँदै समाप्त गरेको छ। नेपालले यसअघि अमेरिकालाई हराइसकेको थियो। स्कटल्यान्डलाई पनि दुवै खेलमा हराएको थियो। नेपालले दिएको 265 रनको लक्ष्य पछ्याएको अमेरिकाले 49.1 ओभरमा सबै विकेट गुमाएर 257 रन मात्र बनाउन सक्यो।
0: खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज राति कोशी प्रदेश लगायत गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वअनुमान महाशाखाले जनाएको छ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलद्वारा संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत। राजनीतिक स्थायित्व र विकासका लागि नीति तथा कार्यक्रममा

0: विशेष जोड़ सरकारले ल्याएको संवैधानिक परिषद सहित 8 अध्यादेश दुवै सदनमा पेश चालू आर्थिक वर्षको 9 महिनामा नेपालमा हुने विप्रेषण आप्रवाहमा 39% वृद्धि यस वर्षको मनसुन अवधिमा देशभर 19 लाख भन्दा बढी जनसङ्ख्या प्रभावित हुन सक्ने राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रक्षेपण र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै साता चीन भ्रमण गर्नुहुने यसका साथै साँझ 7 बजेको समाचार सकियो अब अर्को समाचार 8 बजे अङ्ग्रेजीमा सुन्न सक्नुहुनेछ हवस् त नमस्कार
1: को धार्मिक पर्यटन प्रवर्धन का निम्ति शनि जयन्ती पर्व को अवसर पारी शनिधाम सगौरव प्रस्तुत गर्दछ 11 शनि जयन्ती उत्सव विविध सांस्कृतिक कार्यक्रम रमाइलो मेला साथमा नगर स्तरीय भजन र दुनाटो

0: कार्यक्रमको मुख्य आकर्षण चर्चित लोकदोहोरी एवं भजन गायक प्रकाश पराजुलीको भजन र लोकदोहोरी प्रस्तुति। मिति यही ज्येष्ठ 2 गते शनिबार, शनि जयन्ती पर्वकै दिन। शनि धाम दर्शन गरौँ, शनि जयन्ती उत्सवमा सहभागी बनौँ र सफल पारौँ आफ्नो सपनाको घर। अब बनाउनुहोस् बसन्तपुर आवास क्षेत्रमा।
1: अब माडीको बसन्तपुर क्षेत्रमा 8 धुरको घडेरी मात्र 12,80,000।
0: घडेरीका विशेषताहरू:
1: निर्माणाधीन IOS रिसोर्टको छेउमा रहेको, मेन हाइवेबाट 390 मिटर भित्र, हुलाकी राजमार्ग र कृषि सडकको बीचमा रहेको, तुरुन्तै घर बनाइ भाडामा दिन मिल्ने, प्रत्येक वर्ष जग्गाको भाव तीव्र गतिमा बढ्ने ठाउँ, नयाँ बजार विस्तारित एरियातिर आवश्यकता अनुसार छानेर रोजेर र काटेर लिन मिल्ने, बसन्तपुरमा रहेका नापी मालपोत र ओडा कार्यालयबाट मात्रै 300-400 मिटर दूरीमा अवस्थित।
2: जग्गा धनी सिधा सम्पर्क 9871788254 र 9846590042।
3: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर, केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
4: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
3: कहाँ गएर के सिप सिकौ भन त अब।
4: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
3: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
0: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
3: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो, पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जङ्गल, नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याउ र सुरक्षित व्यवस्थापन गरौ।
0: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका 6 स्याउलीवास चितवन र स्वदेश FM द्वारा जारी संयुक्त अनुरोध।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम संसदमा पेश, मुलुकलाई डिजिटल हरित र उद्यमशील अर्थतन्त्रतर्फ रूपान्तरण गर्ने लक्ष्य, नीति तथा कार्यक्रम कर्मकाण्डी भएको प्रतिपक्ष दलको टिप्पणी।
1: परम्परावादी छ, पुराना राजनीतिक दलहरूले जे चिजलाई अगाडि सारिया थिए त्यो चिजलाई उसले नयाँ भाषामा ढालेको छ।
0: आगामी 10 वर्षमा 30,000 मेगावाट बिजुली उत्पादन गर्ने सरकारको लक्ष्य, आगामी आर्थिक वर्षभित्रमा सड़क बालबालिका मुक्त घोषणा गरिने, स्वास्थ्य बीमा कार्यक्रमको पुनर्संरचनाको तयारी।
2: प्रदूषण पूर्वाधार र अन्य सरिएका शुल्कलाई क्रमशः एकीकृत हरित कर प्रणालीमा रूपान्तरण गर्ने नीति अवलम्बन गरिनेछ।
0: कर्मचारीका ट्रेड युनियन तत्काल खारेज गर्न सर्वोच्चको अन्तरिम नगर्न सर्वोच्चको अन्तरिम आदेश, प्रतिनिधि सभामा 8 अध्यादेश प्रस्तुत, यस वर्षको मनसुनको समयमा 19,00,000 भन्दा बढी नागरिक प्रभावित हुने।
3: मेन लिडहरू जस्तो विपदसँग सम्बन्धित लाइन मिनिस्ट्रीहरूले के गर्ने अनि को लिडहरू त्यसमा क्लस्टरहरू जुन छ तिनीहरूले चाहिँ ककले के गर्ने विषयहरू छ।
0: र अमेरिकामाथि रोमाञ्चक जित निकाल्दै एक दिवसीय अभ्यास श्रृङ्खलामा नेपाल एकको क्लिन स्विप।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: यसपालिको एसएको परीक्षा आज सार्वजनिक हुँदैछ, तर यसपालिको नतिजा सार्वजनिकका लागि 2-3 महिना लागेन। परीक्षा दिएको 1 महिनाभित्रै नतिजा सार्वजनिक गर्न सम्भव भयो। सरकारले व्यवस्थित रूपमा योजना बनाउने हो भने गरेको वाचाअनुसारको काम हुने रहेछ भन्ने यसले पुष्टि गरेको छ। त्यसैले यो अनुभवलाई सरकारले अन्य निकायको व्यतिथिको सुधारमा पनि प्रयोग गर्दै जानुपर्दछ। अब खबर लील प्रकाश चन्दबाट।
5: सरकारले आगामी आर्थिक वर्ष 2083-84 मुलुकलाई डिजिटल हरित र उद्यमशील अर्थतन्त्रतर्फ रूपान्तरण गर्ने लक्ष्य अघि बहुमत सहित गठन भएको सरकारको पहिलो पूर्ण नीतिका रूपमा आज सार्वजनिक गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा राजनीतिक स्थिरतालाई अवसरका रूपमा उपयोग गर्दै सुशासन, आर्थिक सुधार र संरचनात्मक रूपान्तरणलाई केन्द्रमा राखिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा आज प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा सरकारले आगामी दशकमा औसत 7% आर्थिक वृद्धि हासिल गर्ने लक्ष्यसहित नयाँ चरणको आर्थिक सुधार शुरू गर्ने घोषणा गरेको छ। उत्पादन लागत घटाउने, व्यवसाय वातावरण सहज बनाउने र लगानी आकर्षित गर्ने उद्देश्यले नीतिगत तथा कानूनी अवरोध हटाउने पनि उल्लेख गरिएको छ। सबै आर्थिक कारोबारलाई डिजिटल माध्यममा आबद्ध गर्दै नगद रहित र पारदर्शी अर्थतन्त्र निर्माण गर्ने लक्ष्य पनि राखिएको छ। कर प्रणालीलाई उद्यमी मैत्री बनाउँदै स्वैच्छिक कर अनुपालन बढाउने तथा कर विवाद समाधानलाई छिटो र सरल बनाउने योजना पनि नीति तथा कार्यक्रममा अघि सारिएको छ।
2: सबै आर्थिक कारोबारलाई डिजिटल प्लेटफर्ममा आबद्ध गरी नगद रहित पारदर्शी र राजस्व चुहावट मुक्त अर्थतन्त्रको औपचारिकीकरण गरिनेछ। करका संरचनाको पुनरावलोकन गर्दै उद्यमी तथा मध्यमवर्गीय परिवारमाथिको बोझ घटाइनेछ। स्वैच्छिक कर अनुपालन, प्रविधि मैत्री, राजस्व प्रशासन र शीघ्र कर विवाद समाधान प्रणाली मार्फत राजस्व प्रणालीलाई उद्यम मैत्री बनाइनेछ।
5: सूचना प्रविधि क्षेत्रलाई राष्ट्रिय रणनीतिक उद्योगका रूपमा विकास गर्ने नीति यसपटकको प्रमुख आकर्षक बनेको छ। डेटा सेन्टर, डिजिटल पार्क र क्लाउड सेवाको विकास मार्फत नेपाललाई टेक हबका रूपमा पनि अगाडि बढाउने लक्ष्य लिइएको छ। ऊर्जा क्षेत्रलाई आर्थिक रूपान्तरणको आधारका रूपमा स्थापित गर्दै आगामी दशकमा 30,000 मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य पनि अघि सारिएको छ। ग्रीन हाइड्रोजन, हरित अमोनिया तथा ऊर्जा आधारित उद्योग प्रवर्धन गर्ने योजना पनि समेटिएको छ। बहुद्देशीय जलस्रोत आयोजना मार्फत सिंचाई, ऊर्जा र पर्यटन

0: लाई एकीकृत रूपमा विकास गर्ने नीति लिएको छ। सरकारले आगामी आर्थिक वर्षभित्र सडक बालबालिका मुक्त नेपाल घोषणा गर्ने जनाएको छ। संसदमा आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले तीनवटै तहका सरकारको बजेट प्रणालीमा बालबालिका उत्तरदायी बजेट कोड लागू गरिने बताउनुभयो। असहाय अशक्त तथा जोखिममा परेका नागरिकको समुदायमै संरक्षण तथा पुनस्थापना सेवाको व्यवस्था गरिने नीति तथा कार्यक्रममा भनिएको छ। अपाङ्गता भएका व्यक्तिलाई उद्यमशीलता र रोजगारमूलक सिप प्रदान गरी आत्मनिर्भर बनाउने र सार्वजनिक संरचनालाई पूर्ण रूपमा अपाङ्ग मैत्री बनाइने लक्ष्य लिएको छ। सरकारले सबै प्रकारका लैङ्गिक हिंसामा शून्य सहनशीलता अपनाउँदै मानव बेचबिखन मुक्त समाज निर्माण गर्ने लक्ष्य लिएको छ। तर यो नीति विगतका अभ्यासभन्दा फरक नरहेको अधिकार कर्मीहरू बताउँछन्। सिआइएनसँग कुराकानी गर्दै एकजना अधिकार कर्मी रिता शाह,
1: मलाई चाहिँ कस्तो लाग्छ भने यो केही कुरा त पहिलाकै निरन्तरता हो र केही सकारात्मक कुरा छ, तर यो भन्दा पनि अझ राम्रो गर्न सकिन्थ्यो। अब यो महिला हिंसा सम्बन्धी शून्य सहनशीलता पहिला पनि आएको हो, तर महिला हिंसा त दिनदिनै बढी नै रहेछ, खास गरेर घरेलु हिंसा अनि साइबर क्राइमको कुरा गर्दाखेरि त्यो त एकदमै धेरै छ। घरेलु हिंसाको कुरा हेर्दाखेरि 16,000 भन्दा बढी छ होइन, साइबर क्राइमको 20-21,000 भन्दा बढी छ। दोस्रो कुरा चाहिँ एकदमै धेरै बाल विवाह र दाइजो प्रथाको ठुलो समस्या छ, खास गरेर कर्णाली प्रदेश मधेस प्रदेशमा। त्यो कुराहरू चाहिँ अहिलेको नीति तथा कार्यक्रममा अटाउन सकेको छैन।
0: स्वास्थ्य बीमा कार्यक्रमको पुनर्संरचना गरिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ। रोग निगरानी र नियन्त्रणका लागि सेन्टर फर डिजिज कन्ट्रोल, गुणस्तर बढाउन राष्ट्रिय स्वास्थ्य प्रत्यायन प्राधिकरण, महामारी नियन्त्रण क्षमता सुदृढ गर्न संघीय तहमा राष्ट्रिय जैविक अध्ययन प्रयोगशाला स्थापना गरिने पनि नीतिमा उल्लेख छ। सरकारले सबै वर्ग क्षेत्र र समुदायको समान अपनत्व सुनिश्चित गर्न राजनीतिक दलहरूसँग संवाद र सहकार्यका आधारमा संविधान संशोधन गर्ने घोषणा पनि गरेको छ। सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति पौडेलले सबैको साझा पहिचान गरी संविधान संशोधन बहसपत्र तयार गरिने उल्लेख गर्नुभयो। सरकारले वन डढेलो नियन्त्रणका लागि वन डढेलो उच्च सतर्कता केन्द्र स्थापना गर्ने बताएको छ। नीति तथा कार्यक्रममा निरन्तर निगरानी तथा अग्नि नियन्त्रण क्षमता अभिवृद्धि गर्ने लक्ष्य समावेश गरिएको छ। सरकारले ड्रोन सेटेलाइट लगायतका आधुनिक प्रविधि मार्फत डढेलो वन अतिक्रमण तथा अवैध क्रियाकलापको वास्तविक समय निगरानी गर्ने तयारी गरेको छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे विश्लेषण सहितको थप सामग्री केही बेरमा सुन्न सक्नुहुनेछ। प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सरकारद्वारा सार्वजनिक गरिएको नीति तथा कार्यक्रमप्रति असन्तुष्टि जनाउँदै कर्मकाण्डी भएको आरोप लगाएको छ। काङ्ग्रेसका नेता तथा सांसद अर्जुन नरसिंह केसीले सरकारको दस्तावेज पुरानै शैलीको निरन्तरता मात्र भएको टिप्पणी गर्नुभयो। नेकपा एमाले पनि नीति तथा कार्यक्रमलाई परम्परागत शैलीकै भएको टिप्पणी गरेको छ। आज नीति तथा कार्यक्रम प्रस्तुत भएपछि पत्रकारसँग कुराकानी गर्दै एमाले नेता गुरु बराल,
2: प्रारम्भिक प्रतिक्रिया भनेको यो नितान्त परम्परावादी छ। पुराना राजनीतिक दलहरूले जे चिजलाई अगाडि सारिया थिए त्यो चिजलाई उसले नयाँ भाषामा ढालेको छ, नयाँ त्यसबाट दिशा निर्देश पाउने खालका नवीनताहरू देखिँदैन।
0: नेपाली कम्युनिष्ट पार्टी नेकपाका प्रमुख सचेतक युवराज दुलालले पनि नीति तथा कार्यक्रम पुरानै शैली भएको टिप्पणी गर्नुभयो। सरकारले ल्याएका 8 अध्यादेश राष्ट्रिय सभामा पनि प्रस्तुत गरिएको छ। राष्ट्रिय सभाको दोस्रो बैठकमा अध्यादेश पेश भएका हुन्। पहिलो बैठकमा दलीय आधारमा बोल्ने क्रम भएको थियो भने दोस्रो बैठकमा अध्यादेश पेश गर्ने कार्यतालिका थियो। यसअघि सरकारले ल्याएका 8 अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयकको प्रतिनिधि सभामा पनि पेश भएको थियो। यसैबीच प्रतिनिधि सभा बैठक भोलि दिउँसो 1 फेरि बस्ने गरी आजलाई स्थगित भएको छ। निजामती कर्मचारी ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णय विरूद्ध दायर रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। आदेशसँगै हालका लागि ट्रेड युनियनको अवस्था यथावत राख्न निर्देशन दिइएको छ। कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लसहित न्यायाधीशहरू कुमार रेग्मी र हरिप्रसाद भुयाल रहेको संवैधानिक इजलासले तत्काल कार्यान्वयनमा रोक्न आदेश दिएको हो। अदालतले अध्यादेशको दफा 10 कार्यान्वयन नगर्न नगराउन भन्दै कारण देखाओ आदेश समेत जारी गरेको छ। आगामी सुनवाईका लागि जेठ 6 गते दुवै पक्षलाई उपस्थित हुन भनिएको छ, तर यस विषयमा इजलासभित्रै मत विभाजन देखिएको छ। न्यायाधीश द्वय विनोद शर्मा र सारङ्गा सुविदेले अल्पकालीन अन्तरिम आदेश जारी गर्ने विषयमा असहमति जनाउँदै फरक मत राख्नु भएको हो। उहाँहरूले आदेशको ऐन सरह मान्य हुने र संसदमा पेश भई पारित हुने नहुने प्रक्रिया अझै बाँकी रहेको सन्दर्भमा तत्कालै एकपक्षीय सुनवाईबाट अन्तरिम आदेश दिन आवश्यक नदेखिएको तर्क गर्नुभएको हो। यस वर्षको मनसुन अवधिमा नेपालभरि करिब 19 लाख भन्दा बढी नागरिक प्रभावित हुन सक्ने अनुमान गरिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज सार्वजनिक गरेको मनसुन पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना 2083 को मस्यौदाले करिब 4,57,000 घरधुरीका झन्डै 19,97,000 नागरिक प्रत्यक्ष प्रभावित हुन सक्ने औल्याएको हो। सीआईएनसँग कुराकानी गर्दै प्राधिकरणका प्रवक्ता शान्ति महत
3: निकट सम्बद्ध सबै निकायहरूको जिम्मेवारीहरू मनसुनको अवधिमा चाहिँ के कस्तो जिम्मेवारी वहन गर्ने भन्ने विषय नै छ सबैभन्दा ठुलो कुरो भने। अर्को कुरो चाहिँ अब डिएचएमले यो वर्षको मनसुन फोरकास्ट गरिसकेपछि चाहिँ के कति कुन कुन क्षेत्रहरू बढी प्रभावित हुने छन्, कति लाभ कति चाहिँ प्रभावित हुन्छन् जनसङ्ख्याहरू भन्ने विषयहरू पनि त्यत्तिकै भयो भने अब मुख्य रूपमा चाहिँ अब मेन लिडहरू जस्तो विपदसँग सम्बन्धित लाइन मिनिस्ट्रीहरूले के गर्ने अनि को लिडहरू त्यसमा क्लस्टरहरू जुन छ तिनीहरूले चाहिँ ककरले के गर्ने विषयहरू छ।
0: यसैबीच कसरी मनसुनको विपदको बेलामा बचाउन सकिन्छ नागरिकलाई भन्ने विषयमा पनि सरोकारवाला निकायको बीचमा छलफल भएको छ। प्राधिकरणले पूर्व सूचना प्रणालीलाई सुदृढ बनाउन, सुरक्षित स्थानहरूको पहिचान गर्न, राहत सामग्री तयारी अवस्थामा राख्न र उद्धार संयन्त्रलाई चुस्त बनाउन सम्बन्धित निकायहरूलाई निर्देशन पनि दिएको छ। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईको नतिजा आजै सार्वजनिक गर्ने निर्णय गरेको छ। परीक्षा नियन्त्रण कार्यालयमा बसेको बैठकले नतिजा आजै सार्वजनिक गर्ने निर्णय गरेको हो। एसईई परीक्षा गत चैत 19 देखि 29 गतेसम्म सञ्चालन भएको थियो। यसपटक परीक्षा केन्द्रमा नै उत्तर पुस्तिका परीक्षण गरिएकाले छिटो नतिजा सार्वजनिक गर्न लागि हो। यस वर्ष एसईई परीक्षामा 5,12,421 जना विद्यार्थीले फारम भरेका थिए। नियमिततर्फ 4,41,566 जनाले र ग्रेड वृद्धितर्फ 70,855 जनाले परीक्षाका लागि फारम भरेका थिए। साझा खबरमा एउटा खेल खबर। नेपाल एक क्रिकेट टोलीले अमेरिकामाथि रोमाञ्चक जित निकाल्दै एक दिवसीय अभ्यास श्रृङ्खलामा क्लिन स्विप गरेको छ। मुल्पानी क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल एक क्रिकेट टोलीले अमेरिकाको राष्ट्रिय क्रिकेट टोलीलाई 7 रनले हराउँदै लगातार प्रभावशाली प्रदर्शनलाई निरन्तरता दिएको हो। यो जितसँगै नेपाल एले स्कटल्याण्ड र अमेरिका विरुद्धका सबै खेल जित्दै श्रृङ्खला क्लिन स्विप गरेको हो।
4: आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा कृषिका नयाँ कुरा
5: एउटा चाहिँ किसानको एउटा महत्त्वपूर्ण के भन्छ जोखिम चाहिँ उचित मूल्य नपाउने हो, त्यसमा चाहिँ उनीहरूले यो पटक अलिक ध्यान दिएको देखिन्छ।
4: कृषिमा फेरिएका योजना के छन्? रिपोर्ट सँगै रोजगारी र शिक्षामा सरकारले बनाएका योजना र कार्यान्वयनका लागि अवसर तथा चुनौतीका बारेमा विशेष सामग्री पनि बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
6: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ्दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
7: रामे दाईको कुरा त ठिकै हो, तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
8: छवाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन ब्रिकेट बनाउन सकिन्छ।
9: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि तपाईँ।
10: ए, जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
9: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
10: ओहो, धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन अवशेष।

0: मेरो धन रहेछ नि।
1: बाली अवशेष जलाउँदा धुवा प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य।
2: बाली अवशेष नजलाऊ, वातावरण र स्वास्थ्य जोगाऊ।
1: एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
4: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। ग्रामीण अर्थतन्त्रको पुनर्जीवन र कृषिलाई सम्मानजनक तथा उद्यमशील पेसाको रूपमा स्थापित गर्ने लक्ष्यसहित सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। अघिल्ला वर्षहरूको तुलनामा यसपटक कृषि क्षेत्रलाई केवल उत्पादनमा सीमित नराखी प्रविधि, बजार र उद्यमसँग जोड्ने स्पष्ट रणनीति अघि सारेको हो।
5: सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको मुख्य विशेषता हो कृषिमा प्याकेज आधारित उत्पादन प्रणाली। अब किसानले केवल बाली लगाउने मात्र होइन, बिउदेखि बजारसम्मको सम्पूर्ण प्रक्रियामा सहजीकरण पाउने नीति अघि सारिएको छ। उत्पादन, भण्डारण, प्रशोधन र बिक्री सबै चरणलाई एउटै ढाँचामा समेट्ने सरकारको तयारी छ।
6: ग्रामीण अर्थतन्त्रको पुनर्जीवन र कृषिलाई सम्मानजनक र उद्यमशील व्यवसायको रूपमा स्थापित गर्न बहुपक्षीय लगानी प्रवर्धन गरिनेछ।
5: विशेष गरी प्रमुख बालीको न्यूनतम समर्थन मूल्य बाली लगाउनु अघि नै तोकिने र त्यसको भुक्तानी सिधै किसानको बैंक खातामा जाने व्यवस्था नयाँ र व्यवहारिक कदमका रूपमा हेरिएको छ।
6: एग्रीटेक मार्फत कृषि आधुनिकीकरणलाई तीव्रता दिइनेछ।
5: सरकारले निजी क्षेत्र र सहकारीलाई समेत कृषि खरिद प्रक्रियामा सहभागी गराउने नीति ल्याएको छ। यसले किसानलाई बजारको अनिश्चितताबाट केही हदसम्म जोगाउने अपेक्षा गरिएको छ। त्यसै गरी किसानको पहिचान, क्रेडिट कार्ड र सहुलियतपूर्ण ऋण प्रणाली मार्फत कृषिलाई औपचारिक अर्थतन्त्रमा ल्याउने नीति लिइएको छ।
6: किसान सूचीकरण, परिचय पत्र र क्रेडिट कार्ड मार्फत सहुलियतपूर्ण वित्त र प्रविधिमा पहुँच विस्तार गरिनेछ। करार खेती, सहकारी खेती र कृषि वन प्रणालीलाई प्रोत्साहन गरिनेछ।
5: सरकारले जोखिम व्यवस्थापन तर्फ पनि ध्यान दिएको छ। बाली तथा पशुधन बीमालाई डिजिटल प्रणालीमा आबद्ध गर्दै प्रिमियम अनुदान र दाबी प्रक्रियालाई सरल बनाउने योजना अघि सारेको छ। साथै पशुपन्छी रोग नियन्त्रणका लागि अभियानमुखी खोप कार्यक्रम सञ्चालन गरिनेछ।
6: साना किसानका लागि बाली तथा पशुधन बीमाको दायरा विस्तार गरी बीमा लेख जारी, प्रिमियम अनुदान भुक्तानी र दाबी प्रक्रियालाई डिजिटल प्रणालीमा आबद्ध गरिनेछ।
5: सरकारको नीति तथा कार्यक्रममा कृषि क्षेत्रलाई परम्परागत ढाँचाबाट बाहिर निकालेर प्रविधि मैत्री, बजारमुखी र उद्यमशील बनाउने स्पष्ट संकेत गरेको कृषि विज्ञहरूको दावी छ। तर चुनौती भनेको यी योजनाको प्रभावकारी कार्यान्वयन नै हुने कृषि अर्थविज्ञ कृष्ण पौडेल बताउनुहुन्छ।
7: मुख्य गरी दुईटा कुरामा मेरो एकदमै यो सकारात्मक हिसाबले हेरेछु होइन। अब एउटा कुरा चाहिँ किसानको उपजको मूल्यको कुरा, चाहे त्यो समर्थन मूल्यको कुरा, चाहे उनीहरूले सिधै पैसा पाउने कुरा, एउटा चाहिँ किसानको एउटा महत्वपूर्ण जोखिम चाहिँ उचित मूल्य नपाउने हो, त्यसमा चाहिँ उनीहरूले यो पटक अलि ध्यान दिएको देखिन्छ। दोस्रो कुरा चाहिँ यो माटो जोगाउने कुरा गरेका छ, अब त्यो वास्तवमा निकै महत्वपूर्ण कुरा हो भन्ने लाग्छ। किनभने अहिले रसायन विषादीले होइन अब सबै हिसाबले मृत प्राय भइसकेको माटो जोगाउने कुरा चाहिँ एकदमै महत्वपूर्ण कुरा छ भन्ने लाग्छ।
5: तर कतिपयले भने सरकारले आशातीत कृषि नीति ल्याउन नसकेको समेत प्रतिक्रिया दिएका छन्। सन्तोषी रावल, CIN काठमाडौँ।
4: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब नेपाली युवाले विदेशी रोजगारदाताका लागि स्वदेशबाट काम गर्न सक्ने
8: कार्यक्रममा कार्यान्वयन गर्ने पक्षमा धेरै भिन्नता पनि छैन। केही कुराहरू चाहिँ अलिक कार्यविधिको हिसाबले गर्ने हिसाबले भनिया छ, र अझै कतिपय कुराहरू त हिजो पनि भनि नै राखेका कुराहरू कार्यान्वयन नगएका कुराहरू।
4: वैदेशिक रोजगारबाट फर्किएका युवाको अनुभवलाई सी पासपोर्ट मार्फत अभिलेखमा राखिने रिपोर्टसँगै नीति तथा कार्यक्रममा अर्थविदको बुझाइ र विश्लेषण सहितको कुराकानी पनि बाँकी नै छ। CIN को साझा खबर सुन्दै गर्नुहोला।
9: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल, बिरतामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै

0: सुविधाहरू चावहिल बानीसोर जमल र ओम अस्पतालमा।
1: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेसन, अपरेसन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
2: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक काम अनेक शक्तिशाली 4 एंटेना में वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी रॉ फास्ट स्पीड सबे अस्त्र को शक्ति बोकी को 200 Mbps को इंटरनेट अब 3 महीना का लागी मात्र 3300 रुपया में साथ में IPTV मात्र 250 प्रति महीना बुकिंग को लागी 9801004477 शर्तहरू लागू हुने छन् क्लासिक टेक छोयो कि चल्यो
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
4: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अहिलेको सरकारसँग युवाको अपेक्षा भनेकै सुशासन र रोजगारी सिर्जना हो। युवाको आशाको केन्द्र बनेका बालेन शाह नेतृत्वको सरकारले रोजगारी शिक्षा र युवालाई केन्द्रित गरेर कस्तो नीति लिएको छ?
5: रोजगारी शिक्षा र युवालाई केन्द्रमा राख्दै सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मार्फत श्रम बजारमै परिवर्तन ल्याउने दावी गरेको छ। अघिल्ला वर्षहरूको तुलनामा यसपटक रोजगारीको स्वरूप, शिक्षा प्रणाली र श्रमिक अधिकारलाई एकीकृत रूपमा सुधार गर्ने स्पष्ट खाका प्रस्तुत गरिएको छ।
6: नयाँ राष्ट्रिय रोजगारी नीति तर्जुमा गरी सिप, शिक्षा, श्रम बजार सूचना, सामाजिक सुरक्षा र रोजगार सेवा प्रणालीलाई एकीकृत गरिनेछ।
5: राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनलाई सम्बोधन गर्दै प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रमको सबैभन्दा चर्चित पक्ष हो रिमोट वर्क नीति, जस अनुसार अब नेपाली युवा विदेश नगई नेपालमै बसेर विदेशी रोजगारदाताका लागि काम गर्न सक्ने कानूनी व्यवस्था गरिनेछ। वैदेशिक रोजगारीबाट फर्किएका युवाको सिपलाई सिप पासपोर्ट मार्फत डिजिटल रूपमा अभिलेखीकरण गर्ने योजना ल्याइएको छ। शिक्षा र रोजगारी बीचको दूरी घटाउन कमाउँदै सिक्दै अवधारणामा आधारित राष्ट्रिय अप्रेन्टिसिप कार्यक्रम सञ्चालन गरिनेछ। आर्थिक वर्ष 2083-84 2092-93 रोजगार प्रबन्धन दशक घोषणा गरिएको छ।
6: वैदेशिक रोजगारीलाई बाध्यताबाट विकल्पमा रूपान्तरण गर्न आर्थिक वर्ष 83-84 2092-93 रोजगार प्रवर्धन दशक घोषणा गरी कार्यक्रम सञ्चालन गरिनेछ।
5: यसपटकको शिक्षा नीति भने डिजिटल र प्रविधि मैत्री सुधारतर्फ केन्द्रित देखिएको छ। देशभरका 10,000 सामुदायिक विद्यालयमा उच्च स्तरको इन्टरनेट, डिजिटल सामग्री र कृत्रिम बुद्धिमत्तामा आधारित सिकाइ प्रणाली विस्तार गर्ने योजना अघि सारिएको छ।
6: 10,000 सामुदायिक विद्यालयमा उच्च गतिको इन्टरनेट, डिजिटल सामग्री र कृत्रिम बुद्धिमत्तामा आधारित सिकाइ प्रणाली विस्तार गरिनेछ।
5: शिक्षालाई रोजगारीसँग जोड्ने लक्ष्यसहित पाठ्यक्रम सुधार, विश्वविद्यालय पुनर्संरचना र सिपमूलक शिक्षामा जोड दिइएको छ। समावेशी शिक्षामा पनि यसपटक विशेष ध्यान दिइएको छ। अटिजम तथा मस्तिष्क पक्षघात भएका बालबालिकाका लागि विशेष सेवा, प्रविधि र तालिम प्राप्त शिक्षकको व्यवस्था गरिनेछ। त्यसै गरी छात्रवृत्ति लगायतका सबै भुक्तानी अब डिजिटल प्रणाली मार्फत सिधै बैङ्क खातामा पठाइनेछ, जसले पारदर्शिता बढाउने अपेक्षा गरिएको छ।
6: सबै छात्रवृत्ति कार्यक्रमलाई योग्यतामा आधारित र डिजिटल प्रणाली मार्फत सिधै ब्याङ्क खातामा भुक्तानी हुने व्यवस्था मिलाइनेछ।
5: युवालाई विकासमा जोड्न राष्ट्रिय स्वयंसेवक कार्यक्रम सञ्चालन गरिनेछ। डिजिटल साक्षरता, नव प्रबन्धन र समुदाय सेवामा युवाको सहभागिता बढाइने लक्ष्य राखिएको छ। खेलकुदलाई पनि अर्थतन्त्रसँग जोड्दै व्यवसायीकरण र खेलाडीको सामाजिक सुरक्षामा ध्यान दिने नीति अवलम्बन गरिने भएको छ। सन्तोष गन्धर्व, CIN, काठमाडौँ।
4: नीति तथा कार्यक्रममा रोजगारी र आर्थिक समृद्धिको विषयलाई कसरी लिन सकिन्छ? हामीले वरिष्ठ अर्थविद डाक्टर चन्द्रमणि अधिकारीलाई सोधेका छौँ।
7: यी विषयहरू सैद्धान्तिक हिसाबले हेर्दाखेरि राम्रो कुराहरू हुन्, तर के छ भन्दा यो नीति तथा कार्यक्रम हो, राष्ट्रपतिबाट पढिएको संयुक्त उसलाई संसदलाई मा पढिएको यो चाहिँ के हो भने नेपाल सरकार नीति कार्यक्रम हो। नीतिका कुराहरू चाहिँ यहाँ आए, तर कार्यक्रमलाई चाहिँ अलि स्पष्ट ढङ्गले कार्यक्रमहरू आउनु पर्थ्यो, कार्यक्रम चाहिँ नि आउन सकेनन्।
5: जस्तो अहिले यो भन्दै गर्दाखेरि जसरी सरकारले आगामी नीति तथा कार्यक्रम सार्वजनिक गर्दै गर्दाखेरि हिजो भन्दा आजका नीति तथा कार्यक्रममा के त्यस्तो भिन्नताहरू पाउनु भयो?
7: अब नीति कार्यक्रममा कार्यान्वयन गर्ने पक्षमा धेरै भिन्नता पनि छैन, केही केही कुराहरू चाहिँ अलिक कार्यविधिको हिसाबले गर्ने हिसाबले भनिया छ, र अझै कतिपय कुराहरू त हिजो पनि भनी नै राखेका कुराहरू कार्यान्वयन नगएका कुराहरू भनिएको तर कार्यान्वयनमा नगएको कुराहरू चाहिँ आएको छ। त्यस कारणले गर्दा असाध्यै हिजोभन्दा धेरै पृथक नीति तथा कार्यक्रम आयो भनेर भन्ने अवस्था छैन।
5: नीति तथा कार्यक्रममा रोजगारको अवसरका कुरालाई त्यति धेरै देखाउन खोजिएको छैन कि यो पछि बजेटमा आउँदाखेरि फरक भएर आउँछ या त यो विषयलाई कसरी लिन सकिन्छ?
7: यस्तो छ, मूल कुरा बज राम्रो प्रश्न गर्नुभयो तपाईँले। यो नीति तथा कार्यक्रमले अब मुख्य कुरा त कार्यक्रमले बजेट पनि माग्छ। नीति तथा कार्यक्रममा दुईटा कुरा हुन्छ, एउटा बजेट परिवर्तनको लागि सुधारको लागि एउटा बजेट नचाहिने फन्डिङ नगर्नु पर्ने कुराहरू जस्तो एउटा निर्णय गरिदियो अथवा कानुनमा सुधार गरिदियो कार्यविधिमा सुधार गरिदिएर हुने कुराहरू छन्, ती कुराहरू चाहिँ स्वागत योग्य छन्। तर अब त्योभन्दा बाहेकका कुराहरू चाहिँ कतिपय फेरि बजेटको आवश्यकता पर्छ र सरकारसित स्रोत र साधनको अत्यन्त चाप छ, त्यस कारणले हिजो भएका अत्यावश्यक कार्यक्रमहरूलाई छोड्न पनि सक्दैन, अनिवार्य दायित्व भुक्तानी गर्ने ठुलो रकम छ। अब अहिले नै बजेटमा 1 खर्ब रुपियाँ जम्मा पुँजीगत खर्च भएछ, 11 खर्ब हुँदा 1 खर्ब पुँजीगत खर्च भएपछि त भनेको 9.5% जति मात्रै पुँजीगत खर्च भएको छ। हाम्रो समब्याज भुक्तानी गर्ने नै समब्याज भुक्तानी गर्दा नै फेरि ऋण लिएर पठाएका छौँ। त्यस कारणले गर्दा एउटा त्यो कुरा चाहिँ भोलि कार्यक्रममा बजेट आउँदा कसरी आउँछ, कत्रो बजेट आउँछ भन्ने त्यसपछि भन्न सकिएला। अहिले चाहिँ 3 लाख जति रोजगारी सिर्जना गर्ने भन्नुभयो, त्यो चाहिँ त्यस्तो देखिया छैन।
4: सरकारले आगामी आर्थिक वर्षमा मुलुकलाई डिजिटल, हरित र उद्यमशील अर्थतन्त्रतर्फ रूपान्तरण गर्ने लक्ष्यसहित नीति तथा कार्यक्रम संसदमा पेश गरेको छ। ऊर्जा क्षेत्रलाई आर्थिक रूपान्तरणको आधारका रूपमा स्थापित गर्दै आगामी दशकमा 30,000 मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ। सरकारले आगामी आर्थिक वर्षभित्र सड़क बालबालिका मुक्त नेपाल घोषणा गर्ने भएको छ। स्वास्थ्य बीमा कार्यक्रमको पुनर्संरचना गरिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारद्वारा सार्वजनिक गरेको नीति तथा कार्यक्रमप्रति असन्तुष्टि जनाउँदै कर्मकाण्डी भएको आरोप लगाएको छ। सरकारले ल्याएका 8 अध्यादेश राष्ट्रिय सभामा पनि प्रस्तुत गरिएको छ। निजामती कर्मचारी ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णय विरूद्ध दायर रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। यस वर्षको मनसुन अवधिमा नेपालभर करिब 19 लाख भन्दा बढी नागरिक प्रभावित हुने अनुमान गरिएको छ। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईको नतिजा आजै सार्वजनिक गर्दैछ र नेपाल ए क्रिकेट टोलीले अमेरिकामाथि रोमाञ्चक जित निकाल्दै एक दिवसीय अभ्यास श्रृङ्खलामा क्लिन स्विप गरेको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि वैशाख 29 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्रि।
0: बाढीको धार्मिक पर्यटन प्रबन्धनका निम्ति शनि जयन्ती पर्वको अवसर पारी शनिधाम सगौरव प्रस्तुत गर्दछ।
8: 11 शनि जयन्ती उत्सव, विविध सांस्कृतिक कार्यक्रम, रमाइलो मेला, साथमा नगर स्तरीय भजन र

0: अनि ज्येष्ठ दुई गते शनिबार शनि जयन्तीको दिन।
1: शनि धाम दर्शन गरौँ, शनि जयन्ती उत्सवमा सहभागी बनौँ र सफल पारौँ।
2: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि। सम्पर्क 0656 5369 53 98 5507 0061 र 98 5507 0053।
3: 24 घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन। फोन 0656 4394 40 4395 580 र 98 5506 4040।
4: It's 8 o'clock. अहिले 8 बजेको छ।

0: नमस्कार। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा अप्सरा बोहरासँगै जगत भण्डारीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश सुरु गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: बालिन सरकारको पहिलो नीति कार्यक्रम सार्वजनिक, बजेट अधिवेशनको पहिलो बैठकमै विपक्षी दल आक्रमक।
0: राष्ट्रपतिले सम्बोधन गर्दै गर्दा हिँडेपछि प्रधानमन्त्रीको आलोचना, फ्रन्ट लाइनमा बसेर गरेको 15 मिनटको संवाद डिलिट गर्न माग।
1: स्मार्ट टेलिकमको 30 अर्ब भ्रष्टाचार बारे पूर्व मन्त्री खरेलको प्रष्टीकरण, विद्यार्थी संगठन खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश, एसएको नतिजा 9 बजेपछि हेर्न सकिने।
0: अमेरिकी राष्ट्रपति ट्रम्पले यसै साता चीन भ्रमण गर्ने, युद्ध अन्त्य र रोकिएको सम्पत्ति फुकुवा गर्न अमेरिकासँग इरानको माग।
1: र एक दिवसीय अभ्यास खेलमा अमेरिकाले 7 रन हराउँदै नेपाल ए विजयी, आइपिएलमा टस हारेर पन्जाब ब्याटिङ गर्दै।
2: हेलो
3: हेलो बुढी, के छ खबर?
2: ठिकै छ, चलेकै छ।
3: ल भिडियो अन गर त, तलाई हेरौँ।
2: भिडियो अनै छ त, देख्नु भएन र?
3: खै देखिन त, मैले त नेट स्लो भयो क्या हो?
2: माडीको नेट यस्तै त हो नि।
3: के भन्छ यो माटीमा टेक माइनले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र? अरू भन्दा सस्तो छ, फाइबरबाट चल्छ, टिभी नि आउँछ, ल गएर टेक माइन जोडिहाल त।
4: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइन नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुन सुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ।
5: सेवाका लागि माडी सम्पर्क 056-5010-40 र 98-52-0-28-40, साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086।
0: राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको एकल सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। आज सिंहदरबारमा बसेको संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री परिषद बैठकबाट स्वीकृत नीति तथा कार्यक्रम पढेर सुनाउनु भएको हो। अपराह्न 4 बजे सुरु भएको राष्ट्रपति पौडेलको सम्बोधन करिब 1.5 घण्टा सम्म चलेको थियो। राष्ट्रपतिको सम्बोधन नसक्दै प्रधानमन्त्री बालेन्द्र शाह बैठक कक्षबाट बाहिरिनु भएको थियो। सम्बोधनमा अधिकांश पुराना र केही नयाँ विषय समेटिएका छन्, जसमा राजनीतिमा लाग्ने कर्मचारीलाई बर्खास्त गर्नेदेखि विदेशबाट फर्किने नेपाली नागरिकका लागि एकीकृत प्याकेजको घोषणासम्म गरिएको छ। निजामती कर्मचारीलाई राजीनामा वा अवकाशपछि अर्को सार्वजनिक पदमा जिम्मेवारी लिन निश्चित समय तोक्ने कुलिङ पिरियड राखिने भएको छ भने दलमा आबद्ध भएमा सेवाबाट बर्खास्त गर्ने नीति नयाँ सरकारले लिएको छ। देशको सीमा समस्या समाधानका लागि कूटनीतिक पहल गरिने तथा सुरक्षाकर्मीका आवश्यक साधन आफै उत्पादन थालिने योजना समेत राष्ट्रपति पौडेलले सुनाउनु भएको छ।
6: सीमा क्षेत्र विकास कार्यक्रम मार्फत नागरिक सुरक्षा सम्बन्ध सुदृढ बनाइनेछ। सीमा विवादको समाधान कूटनीतिक संवादबाट गरिनेछ, खोजिनेछ। बृहत राष्ट्रिय हितको संरक्षणका लागि सुरक्षा सम्बन्धी नीति तथा कानुनको व्यावसायिक परिमार्जन गरिनेछ। नेपाली सेना लगायत सुरक्षा निकायहरूको बन्दोबस्ती तथा आवश्यक सामग्री स्वदेशमै उत्पादन गर्ने व्यवस्था गरी सुरक्षा क्षेत्रमा बाह्य निर्भरता कम गरिनेछ। सुरक्षा जनशक्तिको तालिम र रणनीतिक दक्षता विकास मार्फत व्यावसायिकता अभिवृद्धि गरिनेछ। राष्ट्रिय सेवा दललाई सुदृढ गरिनेछ।
0: हालै मात्र लिम्पिया धुराबाट मानसरोवर जाने बाटो खुला गर्न चीनले सहमति जनाएपछि नेपाल सरकारले भारतलाई कूटनीतिक नोट पठाएको थियो। पश्चिम एसिया द्वन्द्वतर्फ लक्षित गर्दै सरकारले उद्धारका लागि तयार रहने मात्र होइन, नेपालमा गैरावासी नेपाली एनआरएनएको लगानीका लागि सहज वातावरण बनाउने राष्ट्रपति पौडेलले बताउनुभयो।
6: प्रवासमा रहेका नेपालीको पुँजी, सिप, अनुभव र प्रविधिलाई राष्ट्रिय विकाससँग जोड्न डायस्पोरा विज्ञ सं

0: संजाल डेस्पोरा बिक्की संजाल तथा ज्ञान बैंक थापना गरिने छ। गैर आवासीय नेपाली को लगानी आकर्षित गर्न कानूनी सुरक्षा सहज वित्तीय व्यवस्था र प्रतिफल फिर्ता प्रणाली सुनिश्चित गरिने छ।
1: नेपाल सरकारले भिजिट नेपाल 2085 मनाउने घोषणा पनि गरेको छ। पर्यटक भिजा पूर्ण रूपमा अनलाइन बनाउने बताएको सरकारले तोकिएको भन्दा बढी लगानी गर्ने लगानीकर्ताका लागि लगानी भिजा उपलब्ध गराउनेछ।
2: देशको करको संरचना र स्वास्थ्य बिमा कार्यक्रमको पुनर्संरचना गर्ने योजना समेटिएको छ। त्यसै गरी समस्याग्रस्त सहकारी संस्थामा जनताले जम्मा गरेको बचत एकीकृत बचतकर्ता सुरक्षण कोष स्थापना गरी फिर्ता गर्ने घोषणा गरेको छ। सरकारले अहिले नै समस्याग्रस्त सहकारीको बचत फिर्ता गर्न रिभल्भिङ कोष स्थापना गरिसकेको छ। यो कोषमा सरकारले बिउ पुँजीका रूपमा 25 करोड रुपियाँ विनियोजन गरेको छ। साथै सरकारले सहकारी संस्थाको नियमन र प्रभावकारी व्यवस्थापन गर्न राष्ट्रिय सहकारी नियमन प्राधिकरणको सुदृढीकरण गरिने घोषणा पनि नीति तथा कार्यक्रममा उल्लेख गरेको छ। न्यूनतम समर्थन मूल्यमा कृषि उपज खरिद गर्ने निजी कम्पनी तथा सहकारीलाई सहुलियत प्रदान गर्ने जनाएको छ।
1: सरकारले पुँजी बजारमा पेन्सन कोष र गैर आवासीय नेपालीको सहभागिता गराउने नीति लिएको छ। त्यस्तै पुँजी बजारलाई सुरक्षित प्रतिस्पर्धी र अन्तर्राष्ट्रिय मापदण्ड अनुसार विकास गरिने नीति कार्यक्रममा उल्लेख छ। तितोपत्र नियमन नेप्से र क्लियरिङ प्रणालीको पुनर्संरचना गरिने पनि बताइएको छ। सरकारले करको संरचनामा पुनरावलोकन गर्ने बताएको छ। उद्यमी तथा मध्यम वर्गीय परिवार माथिको बोझ घटाइने पनि लक्ष्य राखेको छ।
2: सरकारले आगामी दशकमा 30,000 मेगावट विद्युत उत्पादनको लक्ष्य लिएको छ। लक्ष्य हासिल गर्न वातावरण वन कानून संशोधन गर्ने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ। आयोजनाको प्रभावितले सियर दिइने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। यसै गरी सरकारले बाली लगाउनु अघि नै न्यूनतम समर्थन मूल्य तोकी प्रभावकारी रूपमा कार्यान्वयन गर्ने भएको छ। सरकारले समर्थन मूल्यको कार्यान्वयन तथा भुक्तानी प्रणालीलाई डिजिटल बनाउँदै रकम सिधै किसानको बैंक खातामा जम्मा हुने व्यवस्था मिलाइने जनाएको छ। त्यसै गरी सरकारले आधुनिक प्रविधि बाट भूमिको नाप नक्सा गरी अभिलेख राख्ने भएको छ। यसै गरी सरकारले आगामी आर्थिक वर्षभित्र नेपालको संविधान संशोधनका लागि बहस पत्र तयार गर्ने विषयलाई नीति कार्यक्रममा समावेश गरेको छ।
1: सरकारले 2087 सालसम्म देशका 100% नागरिकलाई स्वच्छ खानेपानी पहुँचमा पुर्याउने महत्वाकांक्षी लक्ष्य पनि सार्वजनिक गरेको छ। यस्तै काठमाडौँमा बस ऱ्यापिड ट्रान्जिट BRT को विस्तृत डिजाइन र कार्यान्वयन प्रक्रिया सुरु गरिने जनाइएको छ। सडक दुर्घटना न्यूनीकरणका लागि GPS ट्र्याकिङ, AIमा आधारित ट्राफिक क्यामेरा, डिजिटल जरिवाना प्रणाली र गति नियन्त्रण कडाईका साथ लागू गरिनेछ। यस्तै कारागारलाई सुधार गृहमा रूपान्तरण गरिने भएको छ। लगानी एक्सप्रेस आगामी साउनदेखि 0 दिन खरिद नीति लागू गर्ने, AIको अधिकतम प्रयोग गर्ने, ब्रान्ड नेपाल अभियान सञ्चालन गर्ने, सेन्ट्रल रेस्पोन्स युनिट खडा गर्ने, ज्ञान बैंक स्थापना गर्ने लगायतका योजनाहरू समेटिएको छ।
2: विपक्षी दलहरूले सरकारको नीति कार्यक्रमसँगै प्रधानमन्त्री बालिन्द्र शाहको कार्यशैली र व्यवहारको आलोचना गरेका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सरकारको नीति तथा कार्यक्रमलाई कर्मकाण्डी भनेको छ। काङ्ग्रेस सांसद अर्जुन नरसिंह केसीले कुनै नयाँ कुरा नआएको प्रतिक्रिया दिनुभयो।
3: निरन्तरतामा कर्मकाण्डभित्र केही जलप र केही आकर्षण देखाएर गर्न खोजिया जस्तो भान पार्न खोजिया छ, तर कति हुन्छ कति गर्ने कार्यक्रम आउँछ, किनभने यो कार्यक्रम भन्दा पनि बढ्ता चाहिँ यसको व्यवस्थापन नेपालको समस्या भने वास्तवमा जुनसुकै सरकार आउँदाखेरि पनि साधन र स्रोतको व्यवस्थापनको समस्या जति हो त्यो भन्दा पनि बढ्दा म्यानेजमेन्ट कन्सटेन्ट हुन्छ नि, त्यसलाई सही ढङ्गले सदुपयोग गर्ने जो सबभन्दा ठुलो समस्या हो त्यसलाई सन्तुलित ढङ्गबाट कसरी जान सक्छ त्यसलाई प्रतीक्षा गर्नु।
2: नेकपा एमाले प्रधानमन्त्री बालिन्द्र शाहमाथि नै 3 प्रश्न उठाएको छ। राष्ट्रपतिलाई धन्यवाद दिन बसेको प्रतिनिधि सभाको दोस्रो बैठकमा एमाले सांसद गुरु बरालले नियमापत्ति गर्दै प्रधानमन्त्री शाहले राष्ट्रिय पोसाक नलगाएको, राष्ट्रपतिको सम्बोधन हुँदै गर्दा बैठक कक्षबाट बाहिरिएको र नीति कार्यक्रमबारे कुनै दृष्टिकोण नराखेको भन्दै आपत्ति जनाउनु भएको हो।
4: प्रधानमन्त्रीज्यूले दुईटा राष्ट्रिय महत्वका बैठकहरू संयुक्त सदनमा राष्ट्रिय पोसाकको परिपालना गर्नुपर्ने हो कि होइन, चलन त्यसै चल्दैन, चलाएपछि चल्छ, हामीहरूले कस्तो चलन चलाउने हो यो

0: नेट संवाद गरेको बारे पनि आपत्ति जनाउनु भयो।
1: बैठक चलिरहेको छ, बैठकमा निश्चित मर्यादाहरू हुन्छन्। राष्ट्रपति ज्यूको टोटल सम्बोधनको करिब 15 मिनट सभामुख महोदय फ्रन्ट लाइनमा बसेर प्रधानमन्त्री ज्यूले के संवाद गरिनु भएको थियो, के छलफल गरिनु भएको थियो, यो संसदीय मर्यादाले नसुहाउने र अशोभनीय कुरा भएको हुनाले त्यो रेकर्डबाट त्यो चिजलाई डिलिट गरियो भने पछिका लागि नजिर सही बस्नेछ। यस अर्थमा यी तमाम मूल्य मान्यता मर्यादालाई सच्याउनको लागि म हार्दिक अनुरोध गर्छु।
0: त्यसपछि पनि धन्यवाद प्रस्ताव टेबल गरेर प्रधानमन्त्री सिधै बाहिरिनु भएको थियो। करिब 8 मिनट बसेको दोस्रो बैठकमा पनि प्रधानमन्त्री शाह पुरै बस्नु भएन। संसद बैठकबाट बाहिरिने क्रममा एमाले सांसद बरालले नीति कार्यक्रममाथि यस्तो टिप्पणी गर्नुभयो।
2: कुनै गन्तव्य छैन र यसले कुनै दिशा लिएको छैन।
3: रुलफ ल भन्दा पनि बढी रुलफ बाई ल भन्नु मिल्छ,
2: पुनः मिल्छ। अहिले यो त यस्तो स्वेच्छाचारिता पैदा भएको छ। प्रारम्भिक प्रतिक्रिया भनेको यो नितान्त परम्परावादी छ। पुराना राजनीतिक दलहरूले जे चिजलाई अगाडि सारिया थिए त्यो चिजलाई उसले नयाँ भाषामा ढालेको छ, नयाँ त्यसबाट दिशा निर्देश पाउने खालका नवीनताहरू देखिँदैन।
0: अर्को प्रतिपक्षी नेकपाका नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुनले नीति कार्यक्रम खास गरी युवाहरूलाई निराश बनाउने गरी आएको टिप्पणी गर्नुभयो।
4: जनता खास गरी नवयुवाहरू निराश हुने सम्भावना कति देखिन्छ, त्यसैले कमी भयो त्यसलाई बजेटसम्म जाँदा यसलाई अलिकति सोचेर युवाहरूको र जनता गर्नुपर्छ। सरकार आएको देखिएन।
5: नेपाल परिवेशमा शेयर बजारमा हरियाली लगायतका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नु होला।
6: वित्तीय अनुशासन पालना गरौ, आफूले कमाएको रकमको
7: माया कुमारी ढकाल शीतलपुर माडी पहिला घुमा बाबु मलाई पहिले देखुन घुमा मा फाउन देखुन घुमा क्या यदि दिदी कता गयौँ होइन घर वरिपरि हेर्छन् गोठा जाँदाखेरि गोठा छारेको पनि देखिन्छ क्यारे लडेको पनि देखिन्छ त्यहाँबाट उठाएर खाता ल्याएर सुताई अनि त्यहाँबाट फेरि त्यहीँ पनि छारेँ यसलाई अपरेसनै गर्नुपर्छ यसलाई नौपोका खुनै हाल्नुपर्छ भनेर भनेको अब भएन अब एकपल्ट आयुर्वेदिक दबाईमा लानु पर्यो भनेर समदिनले भन्नुभयो मलाई कपडा पनि पन्छाएको अनुभवको कपडा अब आशा छैन भनेर ल चाँडो हेरेर खाम भनेर अनि त्यहाँ जहीँ छोरीले लगाइजानु भनेर अनि त्यहाँबाट अनि जहीँ लिएर जानुभयो र आयुर्वेदिक दबाईले म भाँचे किम बाबु तर म त डाँडो काटेर आएँ तर आयुर्वेदिक दबाईले म बचेँ।
8: दीर्घकालीन उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणाली
9: सम्पर्क लायन्स चोक आनन्द मार्ग नयाँगढ चितवन मोबाइल 98550509334
10: राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध
11: वन्यजन्तुको शिकार गर्ने पक्रने ओसार पसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं
10: मानव बस्तीमा वन्यजन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने जिस्क्याउने लखेट्ने वा ढुङ्गा तथा अन्य चिज वस्तुले हिर्काउने कार्य गर्दा वन्यजन्तुले आत्तिएर आक्रमण गर्न सक्छ सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौं
11: वन क्षेत्रमा आगो बाल्ने चुरुट वा सल्किरहेको वस्तु फाल्ने कार्य गर्नु हुँदैन घर खेतबारी नजिक नयाँ घाँस पलाउने आशामा आगो लगाउने कार्य गर्दा अनियन्त्रित रूपमा वन डडेलो सल्किन सक्छ घाँस पात वा फोहोर जलाउँदा अत्यन्त सावधानी अप्नाउनु पर्दछ
10: सानो लापरवाहीले वन डडेलोको कारण वन वन्यजन्तु तथा समग्र प्राकृतिक वातावरणमा अपूरणीय क्षति हुन गई मानवीय
0: बस्ती भत्काएको भारी विरोध गरेका हुन् काङ्ग्रेसका सचेतक निष्कल राईले संसद नियमावलीमा समेत आफूले फरक मत राखेको स्मरण गर्दै भ्रष्टाचारी सांसदले छुट दिने विषय मान्य नहुने बताउनु भएको छ
12: प्रतिनिधिसभा नियाली मसौदा समितिमा मैले कतिपय विषयमा फरक मत जाहेर गरेको थिएँ तर बहुमतले त्यसलाई सुनेन नियमावलीको नियम 2047 उपनियम 3 भ्रष्टाचार मुद्दामा संसदलाई विशेष छुट दिने प्रयत्न किन संसद संविधान र कानूनभन्दा माथि कसरी हुन सक्छ
0: नेकपा एमालेकी सांसद पद्मा अर्यालले विद्यार्थी संगठन खारेज गर्ने सरकारको निर्णयको पनि विरोध गर्नुभएको छ
13: लोकतन्त्रको प्राण भनेको नागरिकको संगठित हुन पाउने अधिकार तर राजनैतिक आस्थालाई बन्देज गर्ने गरी जसरी विद्यार्थी संगठन र कर्मचारी ट्रेड युनियन खारेजी जस्ता विषयहरू अध्यादेश मार्फत ल्याइँदैछ यसले सरकारको नियतमाथि गम्भीर प्रश्न उठाएको छ के अब यो देशमा राजनैतिक आस्था मरेको हो के अब राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएर दलहरूलाई नै संकुचित र नियन्त्रण गर्ने दुस्साहस हुँदैछ

0: लोकतन्त्र होइन यो नियन्त्रित तानाशाह तर्फको यात्रा हो।
1: नेकपाका सांसद युवराज दुलालले प्रधान न्यायाधीश सिफारिश गर्न ल्याएको अध्यादेश निरङ्कुशताको शुरूआत कि लोकतन्त्रको अभ्यास भनेर सोध्नु भएको छ। प्रधानमन्त्री सहित 6 सदस्य रहने संवैधानिक परिषदमा 3 जना हुँदा बहुमत हुने व्यवस्था अध्यादेशबाट गरिएकोमा आपत्ति जनाउँदै उहाँले यसले न्यायपालिकाको विश्वासमा आघात पुर्याएको टिप्पणी गर्नुभएको छ।
2: संवैधानिक परिषदमा उपस्थित भएका अन्य सदस्यहरूको मतको कुनै औचित्य हुँदैन लोकतन्त्रमा, सहमतिको कुनै अभ्यासको औचित्य हुँदैन लोकतन्त्रमा, या यो जुन तरिकाले आज एउटा सम्मानित सर्वोच्च अदालतको गरिमा, ओझ, विश्वास र अनुशासनमाथि नै एउटा चुनौती सिर्जना गर्ने गरी सरकारले जुन निर्णय गरेको छ, त्यो निर्णयले हाम्रो अदालतको मर्यादा र विश्वासमाथि ठुलो आघात पुर्याएको छ।
1: श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले भारतले लिपुलेख नाका प्रयोग गर्दा सरकार किन मौन भनेर सोध्नु भएको छ। सीमा नाकामा विदेशीको चलखेल हुँदा सेना प्रयोग गरेर सुकुम्बासी भत्काउन नेपाली सेना प्रयोग गरेको भन्दै आपत्ति जनाउनु भएको छ।
3: लिपुलेखमा भारतले नाका खोलेर चलाइरहँदा किन मौन छ यो सरकार? किन कूटनैतिक वार्ता गर्न सकेन? हस्ताक्षर बिनाको कूटनैतिक चिलखेट हो, नोटको भरमा किन चुप्पी साँधेर लुकेर बसेको छ यो सरकार? नेपाली सेनालाई सीमा रक्षामा त्यता पठायो कि सुकुम्बासी बस्तीमै दादागिरी देखाउँदै बस्यो? सीमा बनाउन नसक्नु, सीमा बचाउन नसक्नु, तर सेनाको दुरुपयोग गरेर आफ्नै गरिब जनताको बस्तीमा आतंक फैलाउनुको कारण के हो? त्यसको उत्तर चाहिन्छ हामीलाई।
1: राप्रपाकी सचेतक खुस्बु ओलीले रासोपाले हिजो विपक्षीमा हुँदा उठाएको प्रश्न सम्झाउनु भएको छ।
0: प्रतिनिधि सभा सरकारको कठपुतली होइन, तपाईँहरूलाई लाग्ला यो मेरो कुरा हो, यो मेरो कुरा होइन, यही सदनमा अहिले उपस्थित भन्नुभएको माननीय मन्त्रीज्यूको कुरा हो जुन अहिले सत्तापक्षमा हुनुहुन्छ। आज प्रतिपक्षबाट सत्तापक्षमा उहाँ त्यो बेल्टमा जाँदै गर्दाखेरि यो विचारमा उहाँ किन अडान लिन सकिराख्नु भएको छैन?
1: राष्ट्रिय सभाको बैठकमा पनि दलीय आधारमा नेताहरूले सम्बोधन गरेका थिए। दलीय आधारमा बोल्ने क्रम सकिएपछि दुवै सदनमा सरकारका मन्त्रीहरूले सरकारले हालै जारी गरेका अध्यादेशहरू पेश गरेका थिए।
4: पहिलो प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय लिएर राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सांसद एवं पूर्व मन्त्री जगदीश खरेलले आफूमाथि यसमा टेलिकमको 30 अर्ब अनियमितता गरेको आरोप लगाइएको बारे प्रष्टीकरण दिनुभएको छ। आफू स्विजरल्यान्ड भ्रमणमा रहेका बेला एकाध संचार माध्यमले भ्रम फैलाएको उल्लेख गर्दै उहाँले सो आरोप पुष्टि गर्न चुनौती दिनुभएको छ। भ्रमण सकेर आज मात्र स्वदेश फर्केको जानकारी गराउँदै उहाँले 1 रुपियाँ पनि अनियमितता गरेको पाइए आफू राजनीतिक जीवनबाट बिदा लिन तयार रहेको बताउनुभयो।
5: यसले मेरो मान सम्मान प्रतिष्ठा, मेरो राजनीतिक जीवन, समग्र संसद सांसदको भूमिका र मेरो पार्टी प्रतिमा पनि यसले चाहिँ अपमान गरेको मैले महसुस गरेको छु र यो सम्मानित संसदमा रेकर्ड रहोस् भनेर म यसको खेद र भत्सना व्यक्त गर्न चाहन्छु।
4: खरेलले आजै साइबर ब्युरो र नेपाल प्रेस काउन्सिलमा उजुरी समेत दिनुभएको छ।
1: प्रधानमन्त्री बालिन्द्र शाह लगातार दोस्रो पटक अनुपस्थित भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बहिष्कार गरेको छ। सरकारले डोजर लगाएर सुकुम्बासी बस्ती खाली गराएको सन्दर्भमा सुरक्षा प्रशासन र गृह मन्त्रालयसँग सम्बन्धित विषयमा गृहमन्त्रीको जिम्मेवारी समेत सम्हालिरहनुभएका प्रधानमन्त्रीसँग जवाफ माग गर्नुपर्ने काङ्ग्रेसले बताएको छ। समितिमा काङ्ग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बे, सचेतक निष्कल राई तथा सांसदहरू अर्जुन नरसिंह केसी र रेखा कुमारी यादव हुनुहुन्छ। तर बिहान 11 बजे बोलाइएको बैठकमा उहाँहरू उपस्थित हुनुभएन। काङ्ग्रेस संसदीय दलका नेता आङदेम्बेले प्रधानमन्त्रीको अनुपस्थितिमा समितिको बैठकको औचित्य नै नरहेको बताउनु भएको छ।
4: सर्वोच्च अदालतले विश्वविद्यालयमा विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ। अनि राष्ट्रपतिको अध्यक्ष दीपक धामी सहित विभिन्न विद्यार्थी संगठनले दायर गरेको रिटमाथि प्रारम्भिक सुनवाई गर्दै सर्वोच्चले तत्काल सो निर्णय कार्यान्वयन नगर्नु भनेको हो। न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले अन्तरिम आदेश दिनुपर्ने वा नपर्ने भन्ने विषयमा छलफल गर्न दुवै पक्षलाई बोलाएको छ।
1: राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईको नतिजा आजै सार्वजनिक गर्ने निर्णय गरेको छ। परीक्षा नियन्त्रण कार्यालयमा बसेको बैठकले नतिजा आजै सार्वजनिक गर्ने निर्णय गरेको हो।

0: एससी परीक्षा गत चैत 19 देखि 29 गतेसम्म सञ्चालन भएको थियो। यसपटक परीक्षा केन्द्रमा नै उत्तर पुस्तिका परीक्षण गरिएकाले छिटो नतिजा सार्वजनिक गर्न लागिएको हो। यस वर्ष एससी परीक्षामा 512,421 जना विद्यार्थीले फारम भरेका थिए। नियमिततर्फ 441,566 जनाले र ग्रेड वृद्धितर्फ 70,855 जनाले परीक्षाका लागि फारम भरेका थिए। जसमा 2,57,613 र 2,54,801 छात्र र अन्य 7 जना छन्।
1: एससीको नतिजा सार्वजनिक गर्नका लागि केही बेरमा पत्रकार सम्मेलन गर्ने तयारी गरिएको छ र 9 बजेपछि नतिजा हेर्न सकिने जनाइएको छ। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
2: सावधान, के तपाईँले प्रयोग गर्ने टुथपेस्ट, गाजल र सिन्दुर सुरक्षित छन्? हालै जनस्वास्थ्य तथा वातावरण

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: नमस्कार स्वयंसेविका दिदी।
2: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
3: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
2: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
1: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
2: हो त,
3: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
2: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
4: तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
5: हामी थाहा संसार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ। नेपाल परिवेश अनलाइनमा थाहासंसार.com र थाहाखबर.com पनि संसारभर सुन्न सकिन्छ।
6: अब बाँकी समाचार। शेयर बजारमा आज हरियाली छाएको छ। नेप्से परिसूचक 38.19 अङ्कले बढेर 2783 बिन्दुमा कायम भएको हो। यो 1.39% वृद्धि हो। ठुला कम्पनीको कारोबार मापक सेन्सिटिभ परिसूचक 6.08 अङ्कले उकालो लागेर 473.41 पुगेको छ। कारोबार भएका मध्ये कुल 247 कम्पनीको सेयर मूल्य बढेको छ भने 18 कम्पनीको ओह्रालो लागेको छ। यस्तै 4 कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएको छैन। आज 4,61,35,00,000 रुपियाँको सेयर खरिद बिक्री भएको छ।
5: अख्तियारले नेपाल विद्युत प्राधिकरण सप्तरीको कञ्चनपुर वितरण केन्द्रका प्रमुख महेन्द्र कुमार दास विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। चार्जिङ स्टेसनका लागि ट्रान्सफर्मर राखी लाइन जोडिदिने प्रयोजनार्थ सेवाग्राहीसँग 1,40,000 रुपियाँ घुस लिँदै गरेको अवस्थामा अख्तियारको टोलीले केही दिन अघि पक्रेको थियो। अख्तियारले आरोपी दास विरुद्ध बिगो बमोजिम कारवाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता सुरेश न्युपानेले जानकारी दिनुभयो।
6: सरकारले आजदेखि जेठ 1 गतेसम्म सङ्घ, प्रदेश र स्थानीय तहका सबै कार्यालयमा सरसफाई सप्ताह सुरु गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री निशा मेहताले वीर अस्पतालमा आयोजित सरसफाई कार्यक्रममा शरीक भएर यस अभियानको औपचारिक उद्घाटन गर्नुभएको छ। सरकारले सरसफाई सप्ताह सञ्चालन सम्बन्धी मार्गनिर्देशन 2083 समेत जारी गरेको छ। सबै सरकारी निकाय तथा शैक्षिक संस्थामा स्वच्छ, स्वस्थ र व्यवस्थित वातावरण कायम गर्न र सरसफाई सम्बन्धी आचरण विकास गर्न सरसफाई सप्ताह सञ्चालन गर्न थालिएको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका शाखा अधिकृत सुमडा भज्रचार्यले जानकारी दिनुभयो। यसका लागि सबै सङ्घ, प्रदेश र स्थानीय तहलाई यसअघि नै पत्रचार गरिएको थियो।
5: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मे 13 देखि

0: 15 चिनको भ्रमण गर्ने तालिका तय भएको बेजिङले पुष्टि गरेको छ। चिनी विदेश मन्त्रालयका प्रवक्ताले राष्ट्रपति सी जिङपिङको निमन्त्रणमा अमेरिकी राष्ट्रपति ट्रम्पले मे 13-15 चिनको राजकीय भ्रमण गर्न लागेको जानकारी दिनुभएको छ। वासिङटन र बेजिङ बीच भन्सार महसुलदेखि मध्यपूर्व युद्ध र चिनले आफ्नो भूभागको रूपमा दावी गरेको ताइवानसम्मका प्रमुख मुद्दालाई हेर्ने दृष्टिमा विवाद छ। राष्ट्रपति ट्रम्पले मार्चको अन्त्य वा अप्रिलको सुरुमा भ्रमण गर्ने कार्यक्रम तय भएको भए पनि इरान युद्धका विषयमा ध्यान केन्द्रित गर्न उहाँले यसअघि आफ्नो भ्रमण स्थगित गर्नुभएको थियो। अमेरिकी अधिकारीहरूका अनुसार व्यापार तनाव कम गर्ने उद्देश्यका साथ ट्रम्पले सीलाई इरानमाथि युरेनियम प्रवर्धन नियन्त्रण र युद्ध अन्त्यका लागि दबाब दिने अपेक्षा गरिएको छ। व्हाइट हाउसका अनुसार ट्रम्पको दोस्रो कार्यकालको पहिलो चीन भ्रमणमा बेजिङ स्थित टेम्पल अफ हेभन को भ्रमण र भव्य राजकीय भोजसहित भव्य समारोहहरू हुनेछन्। सन् 2017 पछि अमेरिकी राष्ट्रपतिको यो पहिलो चीन भ्रमण हो। अमेरिका इजरायल र इरान बीच चलिरहेको युद्ध, हर्मुज जलमार्गमाथिको सङ्कट र विश्वव्यापी ऊर्जा आपूर्तिको चिन्ताका बीच हुन लागेको यो भ्रमणलाई निकै महत्त्वपूर्ण मानिएको छ।
1: इरानले क्षेत्रीय युद्ध अन्त्य गर्न तथा विदेशमा रोक्का गरिएको आफ्नो सम्पत्ति फुकुवा गर्न अमेरिकासँग माग गरेको छ। इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले आज पत्रकार सम्मेलनमा इरानले कुनै विशेष छुट नभई आफ्नो वैधानिक अधिकारको मात्र माग गरेको बताउनुभयो। उहाँका अनुसार इरानले होर्मुज क्षेत्रमा जारी युद्ध अन्त्य गर्नुपर्ने, अमेरिकी नौसैनिक नाकाबन्दी हटाउनुपर्ने तथा वर्षौंदेखि विदेशी बैंकहरूमा रोक्का गरिएको इरानी जनताको सम्पत्ति रिहा गर्नुपर्ने माग अघि सारे यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यका लागि आफ्नो प्रस्तावमा इरानको प्रतिक्रियालाई अस्वीकार गर्नुभएको थियो।
0: नेपाल परिवेशमा अब खेल समाचार। नेपाल एले एक दिवसीय अभ्यास खेलमा अमेरिकालाई 7-विकेटले पराजित गर्दै रोमाञ्चक जित दर्ता गरेको छ। आफ्नो चौथो तथा अन्तिम खेल अभ्यास खेलमा अमेरिकालाई 7 रनले हराउँदै नेपाल एले श्रृङ्खलामा 100% जित निकालेको हो। माथिल्लो मूलपानी क्रिकेट मैदानमा नेपालले दिएको 265 रनको लक्ष्य पछाएको अमेरिकाले 41.1 ओभरमा सबै विकेट गुमाएर 257 रन मात्र जोड्न सक्यो। अमेरिकाका लागि सिहान जयसूर्याले सर्वाधिक 71 रन बनाए। नेपालका लागि शर्मनले 4 विकेट लिए। मूलपानी माथिल्लो क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको नेपाल एले 49.5 ओभरमा सबै विकेट गुमाएर 264 रन बनाएको थियो। नेपालका लागि सन्दीप जोराले शतकीय पारी खेले। सन्दीपले 115 बलमा 111 रन बनाए। यससँगै नेपाल एले अमेरिका र स्कटल्यान्डसँग समान 2-2 अभ्यास खेल खेलेको छ। समान 4 वटा खेल नेपालले नै जितेको छ।
1: इन्डियन प्रिमियर लिग आइपिएलमा अहिले पन्जाब किङ्स र दिल्ली क्यापिटल्स बीच प्रतिस्पर्धा भइरहेको छ। धर्मशालाको एचपिसिए स्टेडियममा दिल्लीले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ। टस हारेर ब्याटिङको निम्तो पाएको पन्जाबले ताजा अवस्थामा 6.5 ओभरको खेल सकिँदा 1 विकेटको क्षतिमा 78 रन बनाएर खेलिरहेको छ। पन्जाब अङ्क तालिकाको 4 स्थानमा छ भने दिल्ली 8 स्थानमा छ। पन्जाबले हालसम्म 10 खेल खेल्दा 6 जित र 3 हार बिहोरेको छ। उसको 13 अङ्क छ। त्यस्तै 11 खेल खेलेको दिल्लीले 4 जित र 7 हार बिहोरेको छ। दिल्लीको 8 अङ्क छ।
0: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौँ। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: बालिन सरकारको पहिलो नीति कार्यक्रम सार्वजनिक, बजेट अधिवेशनको पहिलो बैठकमै विपक्षी दल आक्रमक।
0: राष्ट्रपतिले सम्बोधन गर्दै गर्दा हिँडेपछि प्रधानमन्त्रीको आलोचना। फ्रन्ट लाइनमा बसेर गरेको 15 मिनटको संवाद डिलिट गर्न विपक्षीको माग।
1: स्मार्ट टेलिकमको 30 अर्ब भ्रष्टाचार बारे पूर्व मन्त्री खरेलको प्रष्टीकरण। विद्यार्थी संगठन खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश। एससीको नतिजा 9 बजेपछि हेर्न सकिने।
0: अमेरिकी राष्ट्रपति ट्रम्पले यसै साता चीन भ्रमण गर्ने। युद्ध अन्त्य र रोकिएको सम्पत्ति फुकुवा गर्न अमेरिकासँग इरानको माग।
1: र एक दिवसीय अभ्यास खेलमा अमेरिकालाई 7 रनले हराउँदै नेपाल ए विजयी। आइपिएलमा टस हारेर पन्जाब ब्याटिङ गर्दै।
0: हाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। अप्सरा र जगत बिदा हुन्छौ। नमस्कार।
2: औषधी हालेको
3: लौन शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने
2: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि

0: यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
1: विषादीले धेरै नै जोखिम हुन्छ है क्या नानी?
0: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
1: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
0: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
1: हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: माडीको धार्मिक पर्यटन प्रवर्धनका निम्ति शनि जयन्ती पर्वको अवसर पारि शनिधाम सगौरव प्रस्तुत गर्दछ 11 शनि जयन्ती उत्सव, विविध सांस्कृतिक कार्यक्रम, रमाइलो मेला, साथमा नगर स्तरीय भजन र दुनाटो

0: कार्यक्रमको मुख्य आकर्षण चर्चित लोकदोहोरी एवं भजन गायक प्रकाश पराजुलीको भजन र लोकदोहोरी प्रस्तुति। मिति यही ज्येष्ठ 2 गते शनिबार, शनि जयन्ती पर्वकै दिन। शनि धाम दर्शन गरौँ, शनि जयन्ती उत्सवमा सहभागी बनौँ र सफल पारौँ। मौला कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट।
1: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
2: शल्य चिकित्सा, पेट, छाती, सुगर, थाइराइड एवं मुटु रोग सहितको आईसीयू सेवा,
1: एनआईसीयू, पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरे द्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
2: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, इइजी, ईसीटी सहितको मनोरोग सेवा,
1: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा,
2: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
3: मौला कालिका अस्पताल भरतपुर 11 बाइपास रोड। फोन 056-493-7338, मोबाइल 98-550-88-002।
4: माया कुमारी ढकाल, शीतलपुर माडी। पहिला घुमा बाबु मलाई पहिलेदेखि घुमा मा फाउँदेखि घुमा क्या, यदि दिदी कता गयौँ होइन, घर वरिपरि हेर्छन् गोठा जाँदाखेरि गोठा छादेको पनि देखिन्छ, के अरे लडेको पनि देखिन्छ, त्यहाँबाट उठाएर खाता ल्याएर सुताइ अनि त्यहाँबाट फेरि त्यहीँ पनि छाडेँ। यसलाई अपरेसनै गर्नुपर्छ, यसलाई नौपोका खुनै हाल्नुपर्छ भनेर भनेको। अब भएन, अब एकपल्टी आयुर्वेदिक दबाईमा लानु पऱ्यो भनेर समदिनले भन्नुभयो मलाई। कपडा पनि पन्छाएको अनुभव, कपडा अब आशा छैन भनेर ल चाँडै हेरेर खाऊँ भनेर अनि त्यहाँ जहीँ छोरीले लगाइजानु भनेर अनि त्यहाँबाट अनि जहीँ लिएर जानुभयो र आयुर्वेदिक दबाईले म भएको छ किम बाबु। तर म त डाँडो काटेर आएँ तर आयुर्वेदिक दबाईले म बचेँ।
5: दीर्घकालीन उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणाली
6: सम्पर्क लाइन्स चौक आनन्द मार्ग, नयाँगढ चितवन, मोबाइल 98-550-50-934।
0: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
7: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर 10 चितवन।
0: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
7: 24 घण्टा इमर्जेन्सी सेवा,
0: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पीआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा,
7: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
0: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
7: जनरल, डिलक्स, सुपर डिलक्स तथा स्विट क्याबिन,
0: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
7: बच्चाहरूको इको कार्डियोग्राफी ईसीजी सेवा,
0: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा,
7: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
0: भेन्टिलेटर सेवा,
7: होल बडी चेकअप जाँचको सुविधा
0: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
7: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल, सीएमसी अगाडि भरतपुर 10 चितवन। फोन 056-518-853, 518-953।

0: विपक्ष
1: सधैं निष्पक्ष
0: स्वदेश एफएम 93.2 मेगाहर्ज
2: BBC.

0: बीबीसी नेपाली सेवाको साझा पखबाट सञ्जय ढकालको नमस्कार। आजको कार्यक्रममा राष्ट्रपतिद्वारा सरकारको नीति तथा कार्यक्रम संसदमा पेश, प्राथमिकतामा सुशासन,
1: सार्वजनिक सेवा प्रवाहमा सुधार, आर्थिक पुनरुत्थान र सामाजिक उन्नतिलाई अभियानका रूपमा अघि बढाउने छ।
0: विपक्षी दललाई कस्तो लाग्यो सरकारको कार्यक्रम?
2: समग्रमा त योभन्दा अगाडिको सरकारले ल्याएका जति कार्यक्रम जस्तो थिए त्यो खालको नै छ, तर धेरै महत्वाकांक्षी जस्तो देखिएको छ।
0: कर्मचारी ट्रेड युनियन एवं विद्यार्थी संगठन हटाउने विरुद्ध सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश अनि युद्ध अन्त्यबारे आफ्नो प्रस्ताव जिम्मेवार पूर्ण भएको तेहरानको भनाई। सबभन्दा पहिला प्रमुख विश्व समाचार।
3: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। इरानको विदेश मन्त्रालयले द्वन्द्व अन्त्य तथा हर्मुज जलमार्ग खुला गराउने विषयमा

0: तेहरानले पठाएका प्रस्तावहरूको प्रतिरक्षा गरेको छ। मन्त्रालयका प्रवक्ता इस्माइल बागेईले इरानका प्रस्तावहरू जिम्मेवार र उद्धार रहेका बताएका छन्। बरु वाशिङटनले अनुपयुक्त मागहरू अगाडि सारेको तेहरानको आरोप छ। यसअघि राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी प्रस्तावको जवाफमा इरानले पठाएका प्रस्तावहरू पूर्णत अस्वीकार्य रहेको प्रतिक्रिया दिएका थिए। त्यसपछि इरानले दिएको जवाफमा उसको विदेश मन्त्रालयले विदेशमा रोका गरिएका सम्पत्तिहरू फुकुवा गर्नुपर्ने लगायतका विषय इरानको वैध अधिकार भएको उल्लेख छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता बागेईले भने, यस क्षेत्रमा युद्ध अन्त्य गर्ने माग, इरानी जहाज विरुद्ध समुद्री डकैती रोक्ने माग र रोक्का गरिएका इरानी सम्पत्ति फुकुवा गर्ने माग के अचाकली हो? यो के हो भन्ने जिम्मा तपाईँ र तपाईँका जनतालाई म छोड्छु। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बागेई। इरानी प्रस्ताव नमान्ने ट्रम्पको अभिव्यक्तिसँगै तेलको मूल्यमा फेरि वृद्धि भएको छ। ब्रिटिस प्रधानमन्त्री सर कियर स्टार्मरले गत साताको चुनावी नतिजालाई लिएर नेतृत्व सम्बन्धी आउने जुनसुकै चुनौतीको आफूले सामना गर्ने बताएका छन्। उनले देशलाई अस्त व्यस्ततामा धकेल्न नदिने उल्लेख गरे। खसखदो जीवनस्तर र सहरी केन्द्रहरूको अवस्थालाई लिएर मतदातामा असन्तोष देखिएको कुरा आफूले पनि बुझेको प्रधानमन्त्री स्टार्मरले बताए। तर हाम्रा राजनीतिक संवाददाताका अनुसार चुनौती र विनयशीलताको सम्मिश्रण पाइएको प्रधानमन्त्रीको भाषणले पार्टीभित्र उनको बढ्दो अलोकप्रियतालाई कम गराउने सम्भावना देखिँदैन। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्ध अन्त्य गराउने सम्बन्धी वार्ताको मध्यस्थता गर्न जर्मनीका पूर्व चान्सलर गेरहार्ड श्रोडेरलाई गरेको आग्रह युरोपेली संघकी उच्च कूटनीतिज्ञले खारेज गरिदिएकी छन्। यसअघि श्रोडेरले रुसको पक्षमा पैरवी गरेका र उनी दुवैतिर हुने काजा कलासले बताइन्। तीन दिने युद्ध विरामका बावजुद युक्रेनमा कम स्तरमा भए पनि लडाईँ जारी रहेको छ। रुसी ड्रोन हमलाको लहर देखिएको छैन, तर युक्रेनी सेनाले अग्रपङ्क्तिमा कैयौँ पटक युद्ध विराम उल्लङ्घन गरेका विवरणमा जनाइएको छ। मध्य पूर्वमा जारी तनावको असर ऊर्जामा परिरहेका बेला श्रीलङ्काले सोमबारबाट बिजुलीको महसुल दरमा 18% वृद्धि गरेको छ। थर्मल प्लान्टबाट बिजुली उत्पादन गर्न खर्च बढेपछि महसुल बढाइएको अधिकारीहरूले बताएका छन्। महसुल वृद्धिले मासिक 180 युनिटभन्दा बढी बिजुली खपत गर्ने उपभोक्तादेखि होटल व्यापार व्यवसायहरू प्रभावित हुनेछन्। त्यसभन्दा कम युनिट मासिक खपत गर्ने उपभोक्ताको हकमा महसुल दरमा वृद्धि गरिने छैन। र दक्षिण अफ्रिकाका तटीय क्षेत्रमा जहाजहरूको बढ्दो आवागमनले व्हेल माछाका निम्ति खतरा बढाएको शोधकर्ताहरूले बताएका छन्। प्रिटोरिया विश्वविद्यालयका शोधकर्ताहरूका अनुसार दक्षिण पश्चिमी तटीय क्षेत्रमा व्हेलहरू उल्लेख्य संख्यामा रहेका पृष्ठभूमिमा पानी जहाज करिडोर बन्दै जाँदा तिनीहरू जहाजसँग ठोकिने जोखिम बढेको हो। यो बीबीसी नेपाली सेवा हो।
1: राजा पखमा यहाँलाई स्वागत छ। सरकारले आफ्नो नीति तथा कार्यक्रममा सुशासनलाई समृद्ध नेपालको आधारशिला मान्ने भनेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले वाचन गरेको उक्त नीति तथा कार्यक्रममा संविधान संशोधनदेखि लिएर अव्यवस्थित बस्तीको व्यवस्थापन तथा करको बोझ कम गर्नेदेखि लिएर रोजगार प्रवर्धन दशकको घोषणा गरिने समेतका विषयहरू समेटिएका छन्। एक रिपोर्ट। गत वर्ष भदौ 23 र 24 भएका आन्दोलन तथा विध्वंस पश्चात आयोजित निर्वाचनबाट स्पष्ट बहुमत प्राप्त राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा नेतृत्वको प्रधानमन्त्री बालेन्द्र शाहको सरकारले सो पार्टीले प्रस्तुत गरेको चुनावी वाचा पत्रका कतिपय विषय समेटेर आफ्नो पहिलो नीति तथा कार्यक्रम आज संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा पेश गरिएको हो। प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रपतिलाई हस्तान्तरण गरेको उक्त नीति तथा कार्यक्रमको सुरुमै सुशासनको मुद्दालाई उठाइएको छ। त्यसबारे बोल्दै राष्ट्रपति पौडेल,
2: सरकारले सुशासनलाई समृद्ध नेपालको आधारशिलाका रूपमा ग्रहण गर्दै भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता, सार्वजनिक सेवा प्रवाहमा सुधार, आर्थिक पुनरुत्थान र सामाजिक उन्नतिलाई अभियानका रूपमा अघि बढाउनेछ।
1: सरकारले हाल संविधान संशोधनका निम्ति बहस पत्र तयार गरिरहेको भन्दै नीति तथा कार्यक्रममा त्यसको उद्देश्य र प्रयोजन बारे बोलिएको छ।
2: सबै वर्ग क्षेत्र र समुदायको समान अपनत्व सुनिश्चित गर्न, राजनीतिक दलहरूसँग संवाद र सहकार्यका आधारमा संविधान संशोधनका साझा विषय पहिचान गरी संविधान संशोधन बहस पत्र तयार गरिनेछ।
1: नीति तथा कार्यक्रममा करका संरचना पुनरावलोकन गर्दै उद्यमी तथा मध्यमवर्गीय परिवारमाथिको बोझ घटाइने वाचा गरिएको छ। साथै सहकारी पीडित बचतकर्ताको रकम फिर्ताको विषयदेखि लिएर पूर्वाधार विकासका विषय पनि त्यसमा समेटिएका छन्। सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभन्दा अगाडि बसेको प्रतिनिधि सभाको बैठकमा विपक्षी दलका सांसदहरूले खास गरी

0: अध्यादेश सुकुम्बासी हटाइएका जस्ता विषय चर्को गरी उठाएका थिए। उनीहरूले सरकार कार्यकारीको स्वेच्छाचारितातर्फ अग्रसर भएको आरोप समेत लगाएका थिए। प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सचेतक निष्कल राईले अध्यादेश जारी गरिएको प्रति कडा आपत्ति जनाए।
1: अन्य विषयमा बहस गर्दै गरौँला, तर छुट्टा छुटाउने नमिल्ने विषय हो संवैधानिक परिषद सम्बन्धी अध्यादेशको। यो अध्यादेशले संविधानको मर्म र संविधानवादलाई कतैबाट पनि फाइदा पुर्याएको छैन। गणपूर्वक संख्या तोक्ने विषय संविधानको परिकल्पना हुनै सक्दैन। त्यसमाथि छ सदस्यमा प्रधानमन्त्री सहित 3 जनाले गर्ने निर्णय कसरी बहुमत हुन सक्छ? अध्यादेशको हरेक क्लजमा प्रधानमन्त्रीलाई हाइपर पावर दिइएको छ। प्रधानमन्त्री सहज हुन्छ भनेर संवैधानिक परिषदको कल्पना संविधानमा गरेको होइन।
0: नेकपा एमालेकी नेता पद्म आर्यालले कार्यकारीको स्वेच्छाचारिता बन्द हुनुपर्ने भन्दै अध्यादेशहरू खारेजीको माग गरिन्। उनले सुकुम्बासी हटाउन भएका गतिविधिको पनि विरोध गरिन्।
2: यो मुलुकका अव्यवस्थित बसोबासी र सुकुम्बासीहरूलाई डोजर आतंकबाट विचलित बनाइयो। यो घटनाको म निन्दा गर्न चाहन्छु। नेकपा एमाले दलका तर्फबाट निन्दा प्रकट गर्न चाहन्छु।
0: आजै सरकारले 8 अध्यादेशलाई प्रतिनिधि सभामा पेश गरेको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सीमा विवाद प्रति सरकारको रवैया बारे प्रश्न उठाएका थिए।
3: लिपुलेखमा भारतले नाका खोलेर चलाइरहँदा किन मौन छ यो सरकार? किन कूटनैतिक वार्ता गर्न सकेन? हस्ताक्षर बिनाको कूटनैतिक चिलकेट हो। नोटको भरमा किन चुप्पी साँधेर लुकेर बसेको छ यो सरकार?
0: सरकारको नीति तथा कार्यक्रम पेश गरेका राष्ट्रपतिलाई आजै प्रतिनिधि सभाले सर्वसम्मतिबाट धन्यवाद ज्ञापन गरेको छ। अब उक्त नीति तथा कार्यक्रम बारे वैशाख 30 गतेको बैठकमा छलफल गरिने र प्रधानमन्त्रीले जवाफ दिने आज सभामुख डोलप्रसाद अर्यालले जानकारी दिएका छन्। यसबीच विपक्षी सांसदले संसदमा उपस्थित हुँदा प्रधानमन्त्री बालेन्द्र शाहको पोसाक अनि राष्ट्रपतिले सम्बोधन गर्दै गर्दा उनी उठेर हिँडेको बारे अशोभनीय भन्दै नियमापत्ति जनाएका थिए। यसै सिलसिलामा हामीले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सचेतक निष्कल राईलाई सम्पर्क गरी आज प्रस्तुत गरिएको सरकारको नीति तथा कार्यक्रम कस्तो लाग्यो भनी सोधेका छौँ।
4: कार्यक्रम अत्यधिक महत्वाकांक्षी छ जस्तो देखिएको छ। त्यहाँ सुन्दै गर्दाखेरि कार्यक्रम महत्वाकांक्षी भए तापनि त्यसको त्यहाँ चाहिँ स्रोतको अस्पष्टता जस्तो देखिएको छ। नीति तथा कार्यक्रममा धेरैवटा घोषणाहरू छन् उहाँको, होइन, उहाँको इभन मेनिफेस्टो पनि त्यस्तै थियो, तर वित्तीय स्रोत, समय सीमा र कार्यान्वयन संयन्त्र चाहिँ त्यहाँनिर स्पष्ट भएको जस्तो देखिँदैन। त्यहाँ सँगसँगै तपाईँको इम्प्लोइमेन्टको कुरा पनि आएको छ, तर त्यसको ठोस प्लानिङ चाहिँ के हो भन्ने कुरा मैले देख्दिनँ। जस्तै युथहरूलाई तपाईँको आकर्षित गर्ने वार्षिक प्रतिबद्धता छ, तर ठुलो मात्रामा रोजगारी सृजना गर्ने एउटा हुन्छ नि अन्टरप्रेनरसिपको रोड म्याप हामी देख्दैनौँ। अर्को प्रदेश र स्थानीय तहसँग समन्वयको उल्लेख त भएको छ, र त्यसको अधिकार हुनसक्छ। सरकारले गर्दा गर्दाखेरि तपाईँको जिम्मेवारीको बाँडफाँडको विषयमा स्पष्टता राम्रो सुनिन। अरू चाहिँ हजुरको यो सोसल महिला दलित पिछडिएको वर्ग क्षेत्रमा पनि अपेक्षाकृत त्यस्तो धेरै हामीले उयो पाएनौँ। कृषिका कुराहरू आएको छ, न्यूनतम समर्थन मूल्यको कुरा त आएको छ, तर न्यूनतम समर्थन मूल्य लागत उत्पादनका आधारमा तपाईँको गर्ने हो कि कसरी गर्ने हो भन्ने कुरा त्यहाँ अस्पष्टता छ।
0: त्यसमा विस्तृत रूपमा त सरकारले पछि ल्याउँदै गर्ला नि, तपाईँलाई त्यो कार्यक्रम चाहिँ चित्त बुझेको बुझेन?
4: होइन, त्यो उहाँहरूले देख्नु भएको केही कुरामा तपाईँको अलिकति केही ठिक पनि छ, होइन, जस्तै आर्थिक सुधार लगानी मैत्री खालको एउटा खालको सङ्केत देखेको छ, होइन, डिजिटल सुशासनको कुराहरू गर्नुभएको छ। त्यसले गर्दाखेरि समग्रमा त योभन्दा अगाडिको सरकारले ल्याएको नीति कार्यक्रम जस्तो त्यो खालको नै छ, तर धेरै महत्वाकांक्षी जस्तो देखिएको छ।
0: विपक्षीको धर्मले मात्रै विरोध गर्न खोजेको त होइन?
4: होइन, मैले भने हजुरको त्यहाँनिर उहाँको तपाईँको त्यो राम्रो पक्ष पनि मैले यहाँनिर कुरा गरेँ नि। जस्तै तपाईँको त्यहाँनिर त्यो ऊर्जाको कुरा गर्नुभएको छ, होइन, ग्रिन इकोनोमी प्रतिको एउटा उहाँले पर्सपेक्टिभ राख्नु भएको छ, होइन, 30,000 मेगावाट तपाईँको विद्युत उत्पादनको लक्ष्य राखेका छन् त्यहाँनिर, हरित कर प्रणाली कुरा राखेका छ, गर्न सक्ने खालको कुरो हो कि भन्ने।
0: यो संविधान संशोधनको लागि बहस पत्र तयार गर्ने भनेर सरकारले एक किसिमले काम पनि गरिराखेका छ, त्यसबारेमा आज नीति तथा कार्यक्रममा पनि उल्लेख थियो, त्यो चाहिँ कस्तो लाग्यो तपाईँलाई? त्यसमा राजनीतिक दलहरूको सहमति खोजिनेछ त भनिया छ?
4: होइन, मलाई लाग्छ सरकारले अहिले जुन हिसाबबाट खोजिनेछ भनेर त भनिएको छ, तर सरकारको गतिविधि हेर्दाखेरि तपाईँको त्यो ढङ्गबाट तपाईँको राजनीतिक सहमति खोजिन्छ जस्तो मलाई लाग्दैन। किनभने हाम्रो संविधानमा नै तपाईँको स्पष्ट के छ भन्दाखेरि हामी अलिक धेरै तपाईँको सहमति सहकार्यको कुरालाई हामी अगाडि बढाएको छौँ। हाम्रो त्यो तपाईँको कन्स्टिट्युसनल फ्रेमवर्क पनि त्यतिखेरको त्यही थियो, तर मलाई लाग्छ अहिलेको सरकारले हुन त अब उहाँहरू त्यतिखेर तपाईँको त्यो पार्टिसिपेटरी पार्टी पनि हुनुहुन्थेन, त्यो जुन तपाईँको मर्म संविधान निर्माण गर्दाखेरिको जुन मर्म छ त्यसलाई उहाँहरूलाई धेरै थाहा छ जस्तो मलाई लाग्दैन। त्यही भएर पनि उहाँहरू यसरी आउनुभएको होला। उहाँहरूले जुन हिसाबबाट दलहरूलाई गर्नुपर्ने सम्मान अथवा दलहरूको गर्नुपर्ने विचारको तपाईँको सम्मान अन्त त्यसलाई तपाईँको एड्रेस गर्ने कुराहरूमा उहाँहरूले त्यो धेरै लाग्नु जस्तो लाग्दैन मलाई।
0: केही सातामा बजेट पनि आउँदैछ, यो बिचमा तपाईँको सुझाव के छ सरकारलाई?
4: यो बिचमा सरकारलाई सुझावको रूपमा अब सदनमा हामी तपाईँको नेतृत्व कार्यक्रममा छलफल गर्छौँ, तर पनि आज सभामुखले गर्नुभएको घोषणा अनुसार दलको तर्फबाट प्रतिनिधिमूलक रूपमा तपाईँको आफ्नो कुरा राख्ने भन्ने थियो, तर त्यसरी तपाईँको दुई तिन घन्टामा हामी तपाईँको नेतृत्व कार्यक्रममा छलफल गर्न उचित हुँदैन। यसलाई तपाईँको लामो पर्याप्त समय दिनुपर्छ, किनभने सरकारले तपाईँको यो ढिलो गरी ल्याएको कारण भनेको यो हाम्रो कारणबाट होइन, सरकारले तपाईँको ढिलो गरेर ल्याउनु भएको हो। संसद तपाईँको सुरुमै तपाईँको आह्वान गरे तापनि फेरि उहाँले रोकेर फेरि पछाडि धकेलिएको, त्यसले गर्दाखेरि यसको लागि तपाईँको समय दिनुपर्छ। प्रत्येक तपाईँको प्रतिनिधि सभाका सदस्यहरूले आफूलाई लागेको कुराको तपाईँको राय आफ्नो सुझावहरू तपाईँ यहाँले व्यक्त गर्न पाउनुपर्छ, त्यसलाई तपाईँको सरकारले तपाईँको ध्यानपूर्वक विचार गरेर अगाडि बढ्नुपर्छ भन्ने नै हो।
0: उनी थिए नेपाली काङ्ग्रेसका सचेतक निष्कल राई। अब अर्को विषय छोटकरीमा, आज सर्वोच्च अदालतको संवैधानिक इजलासले बहुमतको निर्णयद्वारा निजामती कर्मचारीको ट्रेड युनियन खारेज गर्ने अध्यादेशको प्रावधान कार्यान्वयन नगर्नु नगराउनु भनेर सरकारलाई अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। यस विषयमा अन्तरिम आदेश जारी हुने वा नहुने भनी छलफल गर्न जेठ 6 गते दुवै पक्षलाई डाकिएको छ। कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्ल तथा न्यायाधीश द्वय कुमार रेग्मी र हरिप्रसाद फुँयालले जारी गरेको सो आदेशप्रति अर्का दुई न्यायाधीश सारङ्गा सुवेदी र विनोद शर्माले फरक राय व्यक्त गरेका छन्। आजै सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको इजलासले विद्यार्थी संगठनमाथि प्रतिबन्ध सम्बन्धी अध्यादेशको प्रावधान तत्काल कार्यान्वयन नगर्न नगराउन अल्पकालीन अन्तरिम आदेश पनि जारी गरेको छ। अन्त्यमा नेपाल बाहिरको एउटा विषय, अमेरिकी शान्ति योजनाको जवाफमा आफूले पठाएको प्रस्ताव अचाक्ली भएको कुरा इरानले अस्वीकार गरेको छ। उसले ती प्रस्तावहरूले तेहरानका वैध अधिकारीहरूको प्रतिरक्षा मात्र गर्न खोजेको जनाएको छ। शान्ति प्रक्रियाबारे देखिएको अनिश्चिततासँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य फेरि आकाशिन पुगेको छ। पीबीसी विवरणहरूमा आधारित रिपोर्ट सुनौ गनी अन्सारीबाट।
5: इरानको विदेश मन्त्रालयले द्वन्द्व अन्त्य गर्ने र होर्मुज जलमार्ग खुला गर्ने तेहरानका प्रस्तावहरू जिम्मेवार र उदार भएका बताएको छ। बरु वासिङटनले अनुपयुक्त मागहरू अगाडि सारेको उसको आरोप छ। आफूहरूका प्रस्तावमा समेटिएको विदेशमा रोक्का गरिएका इरानका सम्पत्ति फुकुवा गर्नुपर्ने विषय वैध अधिकार भएको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बागेईले बताएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी प्रस्तावलाई अस्वीकार गरेपछि प्रवक्ता बागेईको प्रतिक्रिया आएको हो। अमेरिकाले अगाडि सारेका प्रस्तावबारे इरानले दिएको प्रतिक्रिया पूर्णत अस्वीकार्य भएको ट्रम्पले यसअघि बताएपछि तेलको मूल्य बढेको छ। तेहरानले पाकिस्तान मार्फत अमेरिकालाई पठाएको जवाफमा द्वन्द्व तत्काल अन्त्य गर्न आह्वान सहित अमेरिका र इजरायलले इरानमाथि थप आक्रमण नगर्ने सुनिश्चितता खोजेको इरानको अर्ध सरकारी समाचार संस्था तस्निमले जनाएको छ। पाकिस्तानले दुई पक्षबीच मध्यस्थता गर्दै आएको छ। एसियाको बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य 4.1% बढेर 105.5 डलर प्रति ब्यारल पुगेको थियो। त्यसपछि मूल्य केही घट्यो। गत 28 फेब्रुअरीमा युद्ध सुरु भएपछि होर्मुज जलमार्ग अवरुद्ध भएको छ। फलस्वरूप उक्त जलमार्गबाट पानी जहाज मार्फत विश्वका विभिन्न स्थानमा तेल र ग्यासको आपूर्ति हुन सकेको छैन। मैले भर्खर इरानका तथा कथित प्रतिनिधिहरूको जवाफ पढे, मलाई त्यो मन परेन, पूर्णत अस्वीकार्य। तेहरानले अघि सारेका शर्तहरूबारे प्रतिक्रिया दिँदै ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्।
0: यसका साथै बिबिसी नेपाली सेवाको साँझ पख यही समाप्त हुन्छ। भोलि बेलुकी 9:15 बजे हामी फेरि उपस्थित हुनेछौँ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: न विपक्ष
1: सधैं निष्पक्ष
0: स्वदेश एफएम 93.2 मेगाहर्ज
2: यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। सुरुमा प्रमुख समाचार। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलद्वारा संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत। राजनीतिक स्थायित्व र विकासका लागि नीति तथा कार्यक्रममा विशेष जोड। सरकारले ल्याएको संवैधानिक परिषद सहित 8 अध्यादेश दुवै सदनमा पेश। 2082 सालको माध्यमिक शिक्षा परीक्षा एसईई को नतिजा सार्वजनिक। चालू आर्थिक वर्षको 9 महिनामा नेपालमा हुने विप्रेषण आप्रवाहन 39% वृद्धि र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै साता चीन भ्रमण गर्नुहुने। अब समाचार विस्तारमा। संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम प्रस्तुत भएको छ। संघीय संसदको आजको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले एउटै दलको स्पष्ट बहुमत सहितको सरकार गठन हुनुले मुलुकमा राजनीतिक स्थायित्व र सुधारका लागि ऐतिहासिक अवसर भएको बताउनुभयो। राष्ट्रपति पौडेलले सुशासनलाई समृद्ध नेपालको आधारशिलाका रूपमा ग्रहण गर्दै सरकारले सार्वजनिक सेवा प्रवाहमा सुधार, आर्थिक पुनरुत्थान, भ्रष्टाचार विरूद्ध शून्य सहनशीलता र सामाजिक उन्नतिलाई अभियानको रूपमा अघि बढाउने बताउनुभयो।
3: सरकारले सुशासनलाई समृद्ध नेपालको आधारशिलाका रूपमा ग्रहण गर्दै भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता, सार्वजनिक सेवा प्रवाहमा सुधार, आर्थिक पुनरुत्थान र सामाजिक उन्नतिलाई अभियानका रूपमा अघि बढाउनेछ। सबै वर्ग, क्षेत्र र समुदायको समान अपनत्व सुनिश्चित गर्न, राजनीतिक दलहरूसँग संवाद र सहकार्यका आधारमा संविधान संशोधनका साझा विषय पहिचान गरी संविधान संशोधन बहस पत्र तयार गरिनेछ।
2: सरकारले अघि सारेका शासकीय सुधारका 100 कार्यसूचीको पूर्ण कार्यान्वयन गरी त्यसलाई निरन्तरता दिइने उल्लेख गर्नुहुँदै राष्ट्रपति पौडेलले नेपाललाई सम्मानजनक मध्यम आय भएको मुलुकमा स्तरोन्नति गर्न, आगामी दशकमा औसत वास्तविक आर्थिक वृद्धिदर 7% पुग्ने गरी नयाँ चरणको आर्थिक सुधारका श्रृङ्खला अगाडि बढाउने बताउनुभयो। नीति तथा कार्यक्रम सार्वजनिक गर्नुहुँदै राष्ट्रपति पौडेलले डिजिटल कारोबारलाई प्राथमिकता दिने, राजस्व चुहावट नियन्त्रण गर्ने र करका संरचनाको पुनरावलोकन गरी उद्यमी तथा मध्यमवर्गीय परिवारमाथिको बोझ हटाउने बताउनुभयो। राष्ट्रपति पौडेलले सहकारी संस्थाको नियमन र प्रभावकारी व्यवस्थापनका लागि राष्ट्रिय सहकारी नियमन प्राधिकरणको क्षमता विस्तार गर्ने तथा समस्याग्रस्त सहकारी संस्थामा रकम जम्मा गरेका बचतकर्ताको रकम फिर्ता गर्न एकीकृत बचतकर्ता सुरक्षण कोष स्थापना गर्ने बताउनुभयो।
3: सहकारी संस्थाको नियमन र प्रभावकारी व्यवस्थापन गर्न राष्ट्रिय सहकारी नियमन प्राधिकरणको क्षमता सुदृढ गरिनेछ। समस्याग्रस्त सहकारी संस्थामा रकम जम्मा गरेका बचतकर्ताको रकम फिर्ता गर्न एकीकृत बचतकर्ता सुरक्षण कोष, कर्जा असुली मार्फत बचतकर्ताको रकम फिर्ता गरिनेछ। कर्जा सूचना प्रणालीलाई सुदृढ गरी अत्यधिक ऋण, मिटर ब्याज र आर्थिक अपराध नियन्त्रण गरिनेछ। पुँजी बजारलाई सुरक्षित, प्रतिस्पर्धी र अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप विकास गरिनेछ।
2: सार्वजनिक खर्चलाई परिणाममुखी बनाउँदै सार्वजनिक संस्थान सुधार, खर्च कटौती र चुस्त सेवा प्रवाहलाई प्राथमिकता दिने उल्लेख गर्नुहुँदै राष्ट्रपति पौडेलले सार्वजनिक संस्थानको वर्गीकरण गरी गाभ्ने, निजी क्षेत्रसँग सहकार्य गर्ने र रणनीतिक साझेदार भित्र्याउने स्पष्ट नीति लागू गर्ने बताउनुभयो। राष्ट्रपति पौडेलले सीमा रहित अर्थतन्त्र र तौल रहित व्यापारलाई राष्ट्रिय आर्थिक रणनीतिका रूपमा आत्मसात गर्दै सूचना प्रविधिमा आधारित सेवा निर्यात, जलविद्युत र पर्यटनलाई आर्थिक रूपान्तरणका प्रमुख आधार क्षेत्रका रूपमा विकास गरिने बताउनुभयो।
3: सीमा रहित अर्थतन्त्र र तौल रहित व्यापारलाई राष्ट्रिय आर्थिक रणनीतिका रूपमा आत्मसात गर्दै सूचना प्रविधिमा आधारित सेवा निर्यात जलविद्युत पर्यटन र उच्च मूल्यका कृषि तथा हरित औद्योगिकरणलाई आर्थिक रूपान्तरणका प्रमुख आधार क्षेत्रका रूपमा विकास गरिनेछ। निर्भर अर्थतन्त्रलाई ज्ञान सेवा डिजिटल व्यापार रिमोट वर्क र मूल्य अभिवृद्धि हुने सेवामुखी अर्थतन्त्रमा रूपान्तरण गरिनेछ।
2: अन्तर्राष्ट्रिय स्तरमा हुँदै आएका असल अभ्यासहरू अवलम्बन गरी पुँजी बजारलाई दिगो र सुरक्षित बनाउने उल्लेख गर्नुहुँदै राष्ट्रपति पौडेलले वैदेशिक सहायताबाट प्राप्त भएको ऋणलाई प्रतिफल दिने आयोजनाहरूमा लगानी गर्ने, किसानको बाली तथा पशुधन बीमाको दायरा विस्तार गर्ने, बीमा प्रणालीलाई डिजिटल माध्यमसँग आबद्ध गर्दै किसानको पहुँच विस्तार गर्ने उल्लेख गर्नुभयो। राष्ट्रपति पौडेलले सुकुम्बासी समस्याको दीर्घकालीन समाधानका लागि वास्तविक भूमिहीन सुकुम्बासीको पहिचान गरी उनीहरूको स्थायी आवास र जग्गाको स्वामित्व सुनिश्चित गर्ने बताउनुभयो।
3: आवासविहीन सीमान्तकृत विपन्न तथा विपद प्रभावित समुदायका लागि किफायती र सुविधायुक्त आवास योजना कार्यान्वयन गरिनेछ। वास्तविक भूमिहीनको पहिचान गरी

0: स्थायी आवास र स्वामित्व सुनिश्चित गरिनेछ। मध्य पहाडी लोकमार्ग आसपासका नयाँ सहरलाई पहिचानयुक्त सहरका रूपमा विकास गर्दै जग्गा विकास पूर्वाधार र स्थानीय आर्थिक सम्भावनासँग जोडिनेछ।
1: विज्ञापन तथा संचार क्षेत्रको पारदर्शी र उत्तरदायी व्यवस्थापनका लागि तीनवटै सरकारको समन्वयमा यस क्षेत्रको नियमन प्रणाली सुदृढ गरिने, हुलाक सेवाको विविधीकरण र डिजिटल रूपान्तरण गरिने पनि राष्ट्रपति पौडेलले बताउनुभयो। राष्ट्रपति पौडेलले चलचित्र, वृत्तचित्र र फोटोग्राफीलाई उद्योगको रूपमा विकास गरिने, मुलुकको प्राकृतिक र सांस्कृतिक सम्पदालाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्धन गर्दै नेपाललाई अन्तर्राष्ट्रिय चलचित्र छायाङ्कन गन्तव्यका रूपमा स्थापना गर्ने उल्लेख गर्नुभयो। यस्तै राष्ट्रिय मानव अधिकार आयोगको क्षमता वृद्धि अभिवृद्धि गर्ने, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई संस्थागत सुदृढ गर्दै अनुसन्धान र कार्यवाही प्रणाली प्रभावकारी बनाइने, राष्ट्रिय सतर्कता केन्द्रलाई भ्रष्टाचार निवारण इकाइका रूपमा पुनर्संरचना गरिने राष्ट्रपति पौडेलले बताउनुभयो।
0: डिजिटल हस्ताक्षर, अनलाइन सेवा र समयबद्ध निर्णय प्रणाली मार्फत नागरिकलाई लाइन झन्झट र अनुपयुक्त मध्यस्थताबाट मुक्त गरिनेछ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई संस्थागत रूपमा सुदृढ गर्दै अनुसन्धान अभियोजन र कार्यवाही प्रणाली प्रभावकारी बनाइनेछ। राष्ट्रिय सतर्कता केन्द्रलाई भ्रष्टाचार निवारण इकाइका रूपमा पुनर्संरचना गरिनेछ। भ्रष्टाचार उजुरीकर्ताको पहिचान संरक्षण र पुरस्कार सम्बन्धी व्यवस्था गरिनेछ। उच्च पदस्थ अधिकारीको सम्पत्ति विवरण आर्थिक रूपमा सार्वजनिक गर्ने व्यवस्था मिलाइनेछ।
1: राष्ट्रपति पौडेलले राजनीतिक स्थिरतालाई अवसरको रूपमा ग्रहण गर्दै राष्ट्रको समग्र रूपान्तरणलाई गति दिइने बताउनुभयो। राष्ट्रपति पौडेलले उत्तरदायी शासन प्रणाली मार्फत राज्यप्रति नागरिकको विश्वास अभिवृद्धि गर्दै समुन्नति केन्द्रित सुशासनलाई संस्थागत गर्दै लोकतान्त्रिक शासन प्रणालीको सुदृढीकरण सरकारको मार्गदर्शन हुने बताउनुभयो। यस्तै नीति तथा कार्यक्रममा उत्पादन लागत घटाउन, व्यावसायिक वातावरण सरल बनाउन र स्वदेशी विदेशी तथा प्रवासी लगानी आकर्षित गर्न आर्थिक उत्प्रेरणाको पुनर्संरचना गर्ने, दीर्घकालीनसम्म स्थिर र पूर्वानुमान योग्य आर्थिक नीति कायम राख्दै राष्ट्रिय विकास प्राथमिकता योजना छनौट र कार्यान्वयनमा निरन्तरता सुनिश्चित गर्ने सक्षम संयन्त्र निर्माणमा जोड दिइएको छ। यस्तै श्रम प्रदान, निर्यात सम्भावना भएका कृषि प्रशोधन, पर्यटन सेवा, हलुका उत्पादन र प्रविधिमा आधारित उद्योगको विस्तारका लागि रोजगारी आबद्ध उत्पादन क्षेत्र स्थापना गर्ने, लगानी क्षेत्रको विस्तारका लागि सार्वजनिक निजी साझेदारी मार्फत परियोजना पाइपलाइन तयार गरी लगानी जोखिम बाँडफाँड र सम्झौता ढाँचा स्पष्ट गर्ने, महिलाले नेतृत्व गरेका उद्यमलाई बजारमुखी बनाउन महिला उद्यमशीलता विकास रणनीति तर्जुमा गर्ने उल्लेख छ। यस्तै सरकारले दुर्गम क्षेत्रसम्म नवीनतम प्रविधिको विस्तार मार्फत डिजिटल विभेद न्यूनीकरण गर्ने घोषणा गरेको छ। आज प्रस्तुत भएको नीति तथा कार्यक्रमले तोकेको प्राथमिकताका आधारमा सरकारले आगामी ज्येष्ठ 15 गते सरकारको आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नेछ। यसअघि आज बसेको मन्त्री परिषद बैठकले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई स्वीकृत गरेको थियो। राष्ट्रपति रामचन्द्र पौडेलबाट संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई गर्नुभएको सम्बोधनका लागि प्रतिनिधि सभा र राष्ट्रिय सभाले धन्यवाद ज्ञापन गरेको छ। त्यसअघि बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रपतिबाट संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई गर्नुभएको सम्बोधनको प्रति टेबल गर्नुभएको थियो। राष्ट्रिय सभाको अर्को बैठक यही वैशाख 30 गते मध्याह 12:15 बजे बस्नेछ। संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको दोस्रो अधिवेशन सुरु भएको छ। आजको बैठक आरम्भ हुनसाथ विपक्षी दलका सांसदहरू आआफ्नो आसनबाट उठेपछि सभामुख डोल प्रसाद अरियालले आकस्मिक समयमा बोल्नका लागि समय दिने वचन दिइसकेकाले बैठक सञ्चालनमा अवरोध नगर्न आग्रह गर्नुभयो। बैठकमा राष्ट्रपतिबाट अधिवेशन आह्वान सम्बन्धी पत्र वाचन गरिएको थियो। प्रतिनिधि सभाको आजको बैठकमा विपक्षी दलका सांसदहरूले सुकुम्बासी बस्ती व्यवस्थापन अध्यादेश लगायत विषयमा सरकारको ध्यान आकर्षण गराउनु भएको छ। संघीय संसदको आजको बैठकमा सरकारले ल्याएका 8 अध्यादेश पेश भएको छ। प्रतिनिधि सभा र राष्ट्रिय सभाको आज बसेको छुट्टा छुट्टै बैठकमा सरकारले अध्यादेशहरू पेश गरेको हो। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री शोभिता गौतमले सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश 2083, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था

0: सुकराज अधिकारीले नतिजा सार्वजनिक गरिएको जानकारी दिनुभयो। चैत 29 गते सकिएको परीक्षाको नतिजा एक महिनाभित्रै सार्वजनिक गर्ने सरकारले यसअघि घोषणा गरेको थियो। नतिजाको विस्तृत विवरण आउन बाँकी रहेको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एकैछिन विज्ञापन।
1: हेलो,
2: के गर्दैछौ?
1: हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
2: ए हो र, अनि मेरो लागि के किन्दैछौ?
1: बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
2: अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
1: मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
3: अब रात तपाईँको नेपाल टेलिकम राष्ट्रको संचार।
0: विज्ञापनपछि अब बाँकी समाचार। सर्वोच्च अदालतले विश्वविद्यालयमा विद्यार्थी संगठन खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको छ। न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले आज विश्वविद्यालय समन्वय समितिले गत चैत 20 गते गरेको निर्णय तत्काल कार्यान्वयन नगर्नु नगराउनु भनी अल्पकालीन आदेश गरेको हो। अदालतले सो विषयमा आगामी जेठ 4 गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मे 13 देखि मे 15 चीनको भ्रमण गर्ने कार्यक्रम तय भएको बेजिङले पुष्टि गरेको छ। वाशिङटन र बेजिङ बीच भन्सार महसुलदेखि मध्यपूर्व युद्ध र चीनले आफ्नो भूभागको रूपमा दावी गरेको ताइवानसम्मका प्रमुख मुद्दाहरूलाई हेर्ने दृष्टिमा विवाद कायम छ। चिनिया विदेश मन्त्रालयका प्रवक्ताले राष्ट्रपति शी जिनपिङको निमन्त्रणामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको राजकीय भ्रमण गर्न लाग्नु भएको जनाएको छ। अमेरिकी अधिकारीहरूका अनुसार व्यापार तनाव कम गर्ने उद्देश्यका साथ ट्रम्पले शीलाई इरानमाथि युरेनियम प्रवर्धन नियन्त्रण र युद्ध अन्त्यका लागि दबाब दिने अपेक्षा गरिएको छ। अब आर्थिक समाचार।
4: चालू आर्थिक वर्षको 9 महिनामा नेपालमा हुने विप्रेषणा प्रवाह 39.1% वृद्धि भएको छ। यस अवधिमा नेपालमा 16,59,41 करोड रुपियाँ बराबरको रेमिटेन्स भित्रिएको नेपाल राष्ट्र बैङ्कले सोमबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषणा प्रवाह 10.2% बढेको थियो। 2082 चैत महिनामा मात्र विप्रेषणा प्रवाह 209.75 करोड रहेको छ। अघिल्लो वर्षको महिनामा विप्रेषण आप्रवाह 139.54 करोड रहेको थियो। समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह 31.9% वृद्धि भई 11.55 करोड पुगेको छ। सरकारले निकै लामो समयदेखि घाटामा सञ्चालन भइरहेका सार्वजनिक संस्थानहरूको सुधारका लागि नयाँ नीति लागू गर्ने घोषणा गरेको छ। सोमबार आगामी आर्थिक वर्ष 2083-84 को नेपाल सरकारको नीति तथा कार्यक्रम संसदको संयुक्त बैठकमा प्रस्तुत गर्नुहुँदै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको शेयर ऋण लगानी रहेका अधिकांश सार्वजनिक संस्थान हाल नोक्सानको स्थितिमा रहेकोले तिनको बोझ कम गर्न सरकारले विभिन्न विकल्प अघि सारेको बताउनु भयो। नयाँ नीति कार्यक्रम अनुसार अब त्यस्ता संस्थानलाई आपसमा गाभ्ने, निजी क्षेत्रसँग सहकारी गर्ने र रणनीतिक साझेदारी भित्र्याउने प्रक्रिया सुरु गरिने भएको छ। त्यसका साथै सरकारले संस्थानहरूको शेयर बिक्री विनिवेश गर्ने नीतिलाई पनि प्राथमिकताका साथ अघि बढाउने भएको छ। चालू आर्थिक वर्ष 2082-83 को 9 महिनामा नेपालबाट हुने कुल वस्तु निर्यात 18.5% वृद्धि भई 2,22,94 करोड रुपियाँ बराबरको पुगेको छ। नेपाल राष्ट्र बैङ्कले सोमबार प्रकाशित गरेको मुलुकको पछिल्लो आर्थिक अवस्था सम्बन्धी प्रतिवेदनमा अघिल्लो वर्षको सोही अवधिमा त्यस्तो निर्यात 65.2% वृद्धि भएको उल्लेख छ। गन्तव्यका आधारमा भारत र अन्य मुलुक तर्फको निर्यात क्रमशः 22.6% र 5.1% वृद्धि भएको छ भने चीन तर्फको निर्यात 46.8% घटेको छ।
0: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
5: देशको इज्जत र प्रतिष्ठालाई विश्वमा चिनाउने खेलकुदलाई यसपालिको नीति तथा कार्यक्रम 2083-84 सरकारले समेटेको छ। संघीय संसदको संयुक्त बैठकमा सरकारको तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले समग्र नीति तथा कार्यक्रम प्रस्तुत गर्दा खेलकुद क्षेत्रलाई राष्ट्रिय एकता र स्वास्थ्य, पर्यटन र अर्थतन्त्रसँग जोड्दै विद्यालय तहदेखि प्रतिभा पहिचानका कार्यक्रम सञ्चालन गरिने उल्लेख गर्नुभयो। यसै गरी खेल क्षेत्रको व्यवसायीकरणमा निजी क्षेत्रको सहभागिता र खेलाडीको सामाजिक सुरक्षा सुनिश्चित गरिने नीति तथा कार्यक्रममा उल्लेख छ। घरेलु मैदानमा जारी त्रिदेशीय

0: सिरिजमा नेपाल एले लगातार चौथो जित निकालेको छ। श्रृङ्खलाको चौथो अन्तिम खेलमा नेपाल एले अमेरिकालाई 7 रनले पराजित गर्यो। यो सँगै नेपाल एले 4 खेलको अभ्यास सिरिज अपराजित रहँदै समाप्त गरेको छ। नेपालले यसअघि अमेरिकालाई हराइसकेको थियो। स्कटल्यान्डलाई पनि दुवै खेलमा हराएको थियो। नेपालले दिएको 265 रनको लक्ष्य पछ्याएको अमेरिकाले 49.1 ओभरमा सबै विकेट गुमाएर 257 रन मात्र बनाउन सक्यो। अमेरिकाका स्यास जयसूर्याले सर्वाधिक 71 रनको इनिङ्स खेले। शुभम रञ्जन 47, सायन जहागिर 41, स्मिथ पटेल 33 तथा मिलिन्द कुमार 11 रनमा आउट भए। नेपालका शेर मल्लले सर्वाधिक 4 विकेट लिए। बसिर अहमदले 3 तथा साहब आलम र पवन श्राफले समान 1-1 विकेट लिए। त्यसअघि माथिल्लो मूलपानी क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको नेपाल एले निर्धारित 50 ओभरमा अन्तिम बल बाँकी रहँदा सबै विकेट गुमाएर 264 रन बनाएको थियो। नेपालका सन्दीप जोराले सर्वाधिक 111 रन बनाए। बसिर अहमद 38, मोहम यादव 24, नारायण जोशी 16 तथा पवन सराफ 20 रनमा आउट भए। अमेरिकाका सौरभ नेत्रल भाकरले सर्वाधिक 3 विकेट लिए। यसअघि नेपाल एले पहिलो खेलमा स्कटल्यान्डलाई 45 रन र अर्को खेलमा डिएल मेथडमा 9 रनले हराएको थियो। अमेरिकालाई यसअघि 3 विकेटले पराजित गरेको थियो।
1: खेल समाचारका साथमा हुनुहुन्थ्यो अजय एवं अब मौसम। आज राति कोशी प्रदेश लगायत गण्डकी र कर्णाली प्रदेशका पहाड़ी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलद्वारा संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत। राजनीतिक स्थायित्व र विकासका लागि नीति तथा कार्यक्रममा विशेष जोड। सरकारले ल्याएको संवैधानिक परिषद सहित 8 अध्यादेश दुवै सदनमा पेश। चालू आर्थिक वर्षको 9 महिनामा नेपालमा हुने विप्रेषण आप्रवाह 39% वृद्धि। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै साता चीन भ्रमण गर्नुहुने। यसका साथै राति 9 बजेको समाचार सकियो। हवस् त, नमस्कार।

0: चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
1: वन्यजन्तुको शिकार गर्ने, पक्रने, ओसार पसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
0: मानव बस्तीमा वन्यजन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्क्याउने, लखेट्ने वा ढुङ्गा तथा अन्य चिज वस्तुले हिर्काउने कार्य गर्दा वन्यजन्तुले आत्तिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय, वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
1: वन क्षेत्रमा आगो बाल्ने, चुरुट वा सल्किरहेको वस्तु फाल्ने कार्य गर्नु हुँदैन। घर खेतबारी नजिक नयाँ घाँस पलाउने आशामा आगो लगाउने कार्य गर्दा अनियन्त्रित रूपमा वन डडेलो सल्किन सक्छ। घाँस पात वा फोहोर जलाउँदा अत्यन्त सावधानी अप्नाउनु पर्दछ।
0: सानो लापरवाहीले वन डडेलोको कारण वन वन्यजन्तु तथा समग्र प्राकृतिक वातावरणमा अपूरणीय क्षति हुन गई मानवीय स्वास्थ्यमा समेत असर पर्दछ। वन डडेलो लागिहालेमा नियन्त्रण गर्नका लागि स्थानीय समुदाय, सुरक्षा निकाय र सरकारवाला सबै मिलेर सहकार्य गरौं।
1: जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसारा चितवन, फोन 98 550 92 60 र वेबसाइट chitawannationalpark.gov.np।
2: माछा बाल्ने त्यसमा पनि घाटै लायो चुर्नुमै बारो अस्ति त्यहाँबाट आएर अहिले चाहिँ कुखुरा बालेको त्यसमा पनि घाटै लायो होइन के गरौँ बा अब
3: ल यिनका बुद्धि जान्ने पनि तरिका पाल्नलाई के खुवाउँछौ ल यो बिजेपीले दाना खुवाऊ तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ।
4: माछा, ब्रोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौँ।
0: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा 98 550 63 172 र 98 452 12 206।
4: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान, विजय प्लेट दाना।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: नमस्कार स्वयंसेविका दिदी।
2: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
3: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
2: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
1: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
2: हो त,
3: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
2: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: भोलि घटा कथा जानियो
1: अब को जान्छ चिट्टाडा तलाई थाहा छैन नयाँ मिल खुलेको नजिक पनि छिटो पनि सबैजना उतै जाने भने हा म पनि जानियो तेरो पो

0: नेपालीपनको आभास, नेपाली मनको आवाज।
1: सुन हिउँ चुली पहाड पहरा, सुन भिर पागल एक बेसी सारा सुन।
0: स्वदेश FM 93.2 मेगाहर्ज।

0: 뻑쳐 높이 뻑쳐 서대인이스 뻑쳐
1: 소디스 FM 트리아노비토블루 2MHz

0: You are listening to So This FM 93.2 MHz.
1: The best music, non-stop.

0: Strādājiet dispokšā.
1: Sodies FM, Tirana Petroglu, 2 MHz.

स्वदेश एफएम 93.2 मेगाहर्ट्ज़।

चलाउने माया संसारे जलाउने माया संसारे हँसाउने माया संसारे रुवाउने माया यो माया रुखमा पातामा हाँगामा जरामा फुलामा मौरीमा माछामा चरामा कहाँ छैन र माया को छ र माया नलाको चोखो को छ र मायाले नरोको डाँडै चढे पनि गहिरी झरे पनि गीतै सुने पनि आउने झल्को ढोकै थुने।

0: बाटो उनैको कलेज उनैको हेर यो छाती खोक्रो खोक्रो गुदी उनैको रस रङ उनैको हेर त यो मन बोक्रो बोक्रो
1: मुटु उनैको कलेज उनैको हेर यो छाती खोक्रो खोक्रो।

फल बाधक हुन्छ भन्ने ठानेर डरले कर्म गर्नै छोड्दछन्। तर साकारवादीहरू आफूलाई भगवानको नित्य दास ठान्दछन् र आफ्नो स्वरूपसँग राम्ररी परिचित हुन्छन्। त्यसैले उनीहरू आफूलाई सधैँ परमात्माका कार्यमा संलग्न राख्न चाहन्छन्। कृष्ण भावनामा सम्पूर्ण काम कृष्णकै लागि गरिन्छ। यसरी कृष्ण सेवा गरिरहँदा उसलाई दिव्य सुखको अनुभव पनि भइरहन्छ। कृष्ण सेवाको विधिमा लागेका व्यक्तिहरूलाई व्यक्तिगत इन्द्रिय तृप्तिको चाहना नै हुँदैन। परमात्माप्रतिको नित्य दासत्व भावले उसलाई सधैँ सबै प्रकारका कर्मफलबाट मुक्त गराइदिनुहुन्छ। यसरी परमात्मा अगाडि भन्नुहुन्छ, यस सर्वे समारम्भ काम संकल्प वर्जित ज्ञान अग्नि दग्ध कर्माणम तमाहु पण्डितम बुधा। भगवान यसरी भन्नुहुन्छ अर्जुनलाई, जसको हरेक प्रयास कर्म इन्द्रिय तृप्तिको इच्छाले रहित हुन्छ त्यसलाई पूर्ण ज्ञानी मानिन्छ। त्यस्तो मान्छेलाई ऋषिहरू त्यस्ता कर्तालाई पूर्ण ज्ञानरूपी अग्निद्वारा कर्मफल भस्म गराउने पण्डित भएर यसरी नाम राख्नुहुन्थ्यो। कर्मफल भस्म भइसक्यो, जसको कर्मफल भस्म भएपछि त्यो फल भोग्न फेरि जन्म लिएर आउनु पर्दैन। यस्तो किसिमको उपदेश दिनुहुन्थ्यो। पूर्ण ज्ञानी व्यक्तिले मात्रै परमात्मामा भावित भएर व्यक्तिका क्रियाकलापलाई बुझ्न सक्छ। यस्ता व्यक्तिमा इन्द्रिय तृप्ति गर्ने प्रवृत्ति हुँदैन। उनीहरूलाई आफ्नो स्वरूपको पूर्ण ज्ञान हुन्छ। उनीहरूले आफूलाई भगवानका नित्य दास मानेका हुन्छन्। यही ज्ञानले उनीहरूले आफ्नो कर्मफललाई भस्म गरेका हुन्छन्। यस किसिमको पूर्ण ज्ञान पाएको व्यक्ति साँच्चिकै विद्वान हो। म भगवानको नित्य दास हुँ भन्ने ज्ञानको विकासको तुलना अग्निसँग गरिएको पाइन्छ। यस किसिमको ज्ञान रूपी अग्नि एकपटक बल्यो भने सम्पूर्ण कर्मका फलहरूलाई खरानी पारिदिन्छ। परमात्मा यसरी अर्जुनलाई, तिमी कर्म गर, तिमीले जे जति कर्म गर्छौ गुरुप्रति आचार्यप्रति हनन गर्छौ, तिमीलाई त्यो पाप लाग्दैन। त्यो ज्ञान रूपी आगोले त्यो पापलाई खरानी पारिदिन्छ भनी कर यसरी अगाडि भन्नुहुन्छ। त्यक्त्वा कर्मफला सङ्गम नित्य तृप्तो निराश्रय कर्मण्यभि प्रवृत्तोपि नैव किञ्चित् करोति स। यसरी परमात्मा भन्नुहुन्छ, उसले केही गरेको ठहरदैन। कर्मफलका सम्पूर्ण आसक्तिहरूलाई त्यागेर सधैँ सन्तुष्ट र स्वतन्त्र रहने व्यक्तिले सबै प्रकारका कर्ममा संलग्न रहने पनि सकाम कर्म गरिरहेको हुँदैन। यसरी परमात्माले आफ्नो विचार अर्जुनलाई दिइरहनु भएको छ। परमात्मामा रहेर हरेक कार्य गर्ने केवल कृष्णकै लागि गर्ने मानिस नै कर्मका बन्धनबाट मुक्त हुन्छ। परमात्मामा भावित व्यक्ति भगवान् प्रतिको विशुद्ध प्रेमका
कारणले नै कर्म गर्छ। त्यसैले उसलाई कर्मफलप्रति कुनै आसक्ति नै हुँदैन। हरेक कुरा परमात्माकै आश्रयमा छोड्ने हुनाले उसलाई आफ्नो पालन पोषणको समेत प्रवाह हुँदैन। परमात्मामै ऊ भर परिराखेको हुन्छ। यसरी परमात्मामय भएको व्यक्तिले न त कुनै वस्तु पाउने चाहना नै गर्छ, न त भएको वस्तुको संरक्षणको चिन्ता नै उसले गर्दछ। निश्चिन्त निराश्रय भएर उसले चाहिँ काम गरिराखेको हुन्छ। उसले आफ्नो सामर्थ्यले भेटेसम्म आफ्नो कर्तव्यको पालना गर्दछ र बाँकी सबै कुरा परमात्माकै भरमा आश्रयमा छोडेर आफू हल्का बनेर देह निर्वाह गरिरहन्छ। यस प्रकारको अनाशक्ति मानिस राम्रो वा नराम्रो कर्मफलबाट सर्वदा मुक्त हुन्छ। यहाँसम्म प्रवचन गरेर आज प्रवचनबाट म बिदा हुने समय भएको हुँदा म ओझेल पर्छु। हरि ओम तत्सत्। जय तो संस्कृत।

0: Srudesh FM 93.2 MHz.
1: आज 2083 वैशाख 29 गति मंगलवार ज्येष्ठ कृष्ण पक्ष 12 मई सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मासँगै रिदम सिंहको नमस्कार.
2: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि.
3: सरकारको नीति तथा कार्यक्रममा आर्थिक सुधारको श्रृंखला शुरू गर्ने घोषणा, नीति तथा कार्यक्रम कर्मकाण्डी शब्दचाल र दिशाहीन भएको टिप्पणी, संसदको संयुक्त बैठकमा प्रधानमन्त्री बालेन अनौपचारिक पोशाकमा आए, राष्ट्रपतिले पर्दा पर्दै हिँडे, सरकारका तीन निर्णयमा सर्वोच्चद्वारा अल्पविराम, एसईमा 65.98% विद्यार्थी उत्तीर्ण लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले दुर्घटना न्यूनीकरण गर्न सुरक्षित सड़क अभियान शीर्षकको शुभ समाचार.
1: एकैछिन रोकिनुहोस् त. खिरियुलो महिला स्वरले आवाजमा सवारी चालकले सवारी रोक्छन्, नजिकै गएर मृत्युभासमा परिचय लिने र आफ्नो परिचय दिने अनि गन्तव्य सोद्धै ट्राफिक नियम उल्लङ्घन नगर्न र दुर्घटनाबाट बच्न आग्रह हुन्छ. लगभग 5-7 मिनटसम्म कुरा टुङ्ग्याएर सवारी साधन अघि बढ्छ. केही दिन यता मदन भण्डारी लोकमार्ग अन्तर्गत गाईघाट कटारी खण्डको उदयपुर गढी साथ अधेरी स्थित जोगिनी पाखादेखि अधेरी झरनासम्मको दूरीमा भइरहेको गतिविधि हो यो. लोकमार्गमा अत्यधिक हुने सवारी दुर्घटनाबाट बच्न र बचाउन यहाँका युवक युवतीले थालेको सुरक्षित सड़कका लागि शुभयात्रा अभियान अन्तर्गत यसो गर्न थालिएको हो. अधेरी क्षेत्र यो लोकमार्गको दुर्घटनाको हटस्पट बन्दै गएपछि युवा युवतीहरूले यस्तो अभियान थालेका हुन्. जिल्ला ट्राफिक प्रहरीकारले उदयपुर नवप्रभात नेपाल उदयपुर र उदयपुर गढी साथको समन्वयमा अभियान थालिएको अभियानकी संयोजक रमा मगरले बताएकी छन्. मदन भण्डारी लोकमार्गमा निरन्तर जस्तो भइरहने दुर्घटना कम गर्न र जनधनको क्षति रोक्ने उद्देश्यले अभियान थालिएको मगरले बताएकी छन्. उनका अनुसार दर्जनको हाराहारीमा महिला पुरुष अभियन्ताहरू अहिले जोगिनी पाखादेखि अधेरी झरनासम्म लगभग 5 किलोमिटर दूरीमा चल्ने 2 पाङ्ग्रे स्कुटर मोटरसाइकलदेखि 4 पाङ्ग्रे बस ट्रक ट्रिपर लरीसम्म सवारी साधन रोकेर सुरक्षित यात्रा गर्न सुझाउँदै आएका छन्.
4: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले. बिस्तारै यो बानी स्वभाव बन्दै गयो. बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो. बाबासँग ब्याङ्क गएर जम्मा गरायो. समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो. जिन्दगी न हो, सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नबिल ब्याङ्कमा. मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी.
5: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?

छ। यो नयाँ वर्षको अवसरमा गोदरेजका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक अफर। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोडमा 2 केजी एरियल, ट्विन टपमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एयर कन्डिसनरमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सजिलो इएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ।

वर्षको अवसरमा ईसीएलका विभिन्न होम अप्लायन्सहरूको खरिदमा क्याशब्याक तथा स्योर सर्ट गिफ्ट्स, वासिङ मसिनमा 6 केजी एरियल म्याटिक, एसीमा फ्री इन्स्टलेसन र नागरिकता मात्र भए पुग्छ। सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ। ग्लोबल नम्बर 1 TCL इन्सपायर ग्रेटनेस।

0: पाउने अवसर र बम्परो पहाडमा मेघौली सेराईमा लग्जरी स्टे साथै हिरो स्प्लेन्डर प्लस मोटरसाइकल जित्ने मौका पनि। क्यूआर कोड स्क्यान गरी सहभागिता जनाउनुहोस् र यो नयाँ वर्षलाई अझ विशेष बनाउनुहोस् सिजी सँग।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा अब पहिलो पृष्ठका समाचार। सरकारले आगामी दशकलाई लक्ष्य गर्दै नयाँ चरणको आर्थिक सुधार श्रृंखला शुरू गर्ने घोषणा गरेको छ। सोमबार संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा बालेन्द्र शाह नेतृत्वको सरकारले व्यापक कानूनी नीतिगत र संस्थागत सुधार मार्फत अर्थतन्त्रको पुनः संरचना गर्ने योजना अघि सारेको हो। सरकारले नेपाललाई सम्मानजनक मध्यम आय भएको मुलुकमा स्तर उन्नति गर्न औसत 7% वास्तविक आर्थिक वृद्धि दर प्राप्त गर्नुपर्ने उल्लेख गर्दै त्यसका लागि नयाँ चरणको आर्थिक सुधार श्रृंखला अपरिहार्य रहेको बताएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा सोमबार प्रस्तुत गर्नुभएको सरकारको नीति तथा कार्यक्रममा उत्पादन लागत घटाउने, व्यवसाय गर्ने वातावरण सहज बनाउने, नीतिगत तथा कानूनी अवरोध हटाउने एवं स्वदेशी विदेशी र प्रवासी लगानी आकर्षित गर्ने उद्देश्य सहित आर्थिक उत्प्रेरणाको आधारभूत पुनः संरचना गरिने उल्लेख गरिएको छ। त्यस्तै स्टार्टअप नेपाल पोर्टल सञ्चालन, उद्यमी र मध्यम वर्गीय परिवारमाथि करको भार कटौती, सूचना प्रविधिलाई रणनीतिक उद्योगका रूपमा स्थापना, अनुसन्धान तथा नवप्रवर्तनमा लगानी गर्ने उद्योगलाई कर प्रोत्साहन, युवा पलायन रोक्न रिमोट वर्क सम्बन्धी कानूनी व्यवस्था, विदेशी मुद्रा आर्जन गर्न अन्तर्राष्ट्रिय पेमेन्ट गेटवेलाई कानूनी मान्यता लगानी एक्सप्रेस नीति ल्याइने, हिमालयनको पानी ब्रान्डिङ गरेर अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्ने, सीमा क्षेत्रमा अवैध गतिविधि नियन्त्रण गर्न ड्रोन तथा नाइट भिजन क्यामेरा प्रयोग, सार्वजनिक यातायातलाई भरपर्दो बनाउन विद्युतीय मास ट्रान्जिट, कार्य सम्पादनमा कमजोर कर्मचारी बर्खास्त, प्रधानमन्त्री डेलिभरी युनिटलाई थप सुदृढ गरी मिशन मोडमा आयोजना कार्यान्वयन, बचत रकम फिर्ता गर्न एकीकृत बचतकर्ता सुरक्षा कोष स्थापना, एकीकृत राष्ट्रिय यातायात गुरु योजना, वित्तीय अपराध तथा डिजिटल ठगी नियन्त्रणका लागि विशेष अनुसन्धान एकाइ स्थापना जस्ता विषयलाई विशेष प्राथमिकता दिएको छ। आर्थिक सुधारको श्रृंखला शुरू गर्ने घोषणा शीर्षकमा आर्थिक अभियानमा खबर छापिएको छ।
3: विपक्षीको प्रहार, नीति तथा कार्यक्रम कर्मकाण्डी, शब्दजाल र दिशाहीन शीर्षकमा हिमालय टाइम्समा खबर छापिएको छ। सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि विपक्षी दलहरूले तीव्र आलोचना गरेका छन्। प्रमुख प्रतिपक्षीय नेपाली कंग्रेसदेखि एमाले, नेकपा र राप्रपासम्मले कार्यक्रमलाई पुरानै शैलीको दिशाहीन र निराशाजनक भएको टिप्पणी गरेका छन्। विपक्षी दलहरूले नीति तथा कार्यक्रम र प्रधानमन्त्रीको व्यवहार दुवैमा प्रश्न उठाएका छन्। प्रमुख प्रतिपक्षी नेपाली कंग्रेसका सांसद अर्जुन नरसिंह केसीले नीति तथा कार्यक्रमलाई निरन्तरको कर्मकाण्डको संज्ञा दिएका छन्। कार्यक्रममा केही नयाँपन देखाउन खोजिए पनि ठोस योजना र स्पष्ट प्रतिबद्धता नभएको समेत उनले बताएका छन्। निरन्तरको कर्मकाण्डी केही जलप लगाइएको छ, गरिनेछ, हुनेछ भन्ने बाहेक केही छैन। केसीले भने केही पक्षहरू गरिन खोजे जस्तो देखिएको छ, तर परिणाम नहेरिकन भन्न सकिँदैन। एमाले प्रधानमन्त्री बालेन्द्र शाहको व्यवहारमाथि संसदमै तीनवटा आपत्ति जनाएको छ। एमाले सांसद गुरु बरालले नीति तथा कार्यक्रमबारे टिप्पणी गर्दै यसलाई शब्दजालको संज्ञा दिएका छन्। यसको कुनै गन्तव्य छैन, कुनै दिशा छैन। उनले भने पुरानो राजनीतिक दलहरूले ल्याएका कार्यक्रमलाई नयाँ भाषामा प्रस्तुत गरिएको मात्रै हो। यता नेकपाका प्रमुख सचेतक युवराज दुलालले नीति तथा कार्यक्रममा कुनै उत्साह र ऊर्जा नभएको टिप्पणी गरेका छन्। नयाँ कुरा सुन्न नपाउँदा ऊर्जा हराए जस्तो लाग्यो। उनले भने सायद प्रधानमन्त्रीलाई नै सुन्न बोर लागेर होला, संसदको हल छाडेर हिँडिदिनु भयो। पूर्व अर्थमन्त्री तथा नेकपाका नेता वर्षमान पुनले नीति तथा कार्यक्रमले नयाँ पुस्ताको अपेक्षा सम्बोधन गर्न नसकेको बताएका छन्। विपक्षीको प्रहार, नीति तथा कार्यक्रम कर्मकाण्डी, शब्दजाल र दिशाहीन शीर्षकमा हिमालय टाइम्समा खबर छ।
2: त्यस्तै वाचन हुँदाहुँदै बाहिरिए प्रधानमन्त्री, विपक्षी दलहरूको आपत्ति शीर्षकमा नागरिक दैनिकले खबर लेखेको छ। प्रतिनिधि सभा राष्ट्रिय सभाको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम वाचन गरिरहँदा प्रधानमन्त्री बालेन्द्र शाह बैठक कक्षबाट बाहिरिनु भएको थियो। प्रधानमन्त्री विषयमा बैठक कक्षबाट बाहिरिएको विषयमा सांसदहरूले आपत्ति जनाएका छन्। बैठकको शुरूमा प्रधानमन्त्री शाहले रोस्ट्रममा पुगेर नीति तथा कार्यक्रम पुस्तिका वाचनका लागि राष्ट्रपति पौडेललाई हस्तान्तरण गर्नुभएको थियो। त्यसपछि आसनमा आएर बसेका उहाँ नीति तथा कार्यक्रम वाचन नसकिँदै बाहिरिएपछि सांसदले आपत्ति जनाएका हुन्। नीति तथा कार्यक्रम वाचन सकेपछि राष्ट्रपति बैठक कक्षबाट बाहिरिँदा समेत प्रधानमन्त्री शाह उपस्थित हुनु भएन। सामान्यतया नीति तथा कार्यक्रम वाचन गर्न आएका राष्ट्रपतिलाई प्रधानमन्त्रीले अन्तिमसम्म साथ दिएर विदा गर्ने प्रचलन रहेको छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाका प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्री शाहले अमर्यादित, अभद्र र गैर जिम्मेवार प्रवृत्ति देखाएको भन्दै आपत्ति जनाउनु भएको छ। राष्ट्रपति पौडेलले आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम पढ़िरहेका बेला प्रधानमन्त्री बीचमै उठेर हिँडेपछि दुलालले आपत्ति जनाउनु भएको हो। त्यस्तै उहाँले नीति तथा कार्यक्रम पूरा नसुनी प्रधानमन्त्री बीचमै हिँड्नु अमर्यादित र आपत्तिजनक विषय भएको बताउनु भएको छ। त्यस्तै लिमा अधिकारीले राष्ट्रपतबाट लिमा अधिकारीले सरकारको नीति तथा कार्यक्रम समग्रमा नयाँ र राम्रो भएको प्रतिक्रिया दिनुभएको छ भने युवराज दुलाल नेकपा एमालेबाट बैठक कक्ष छाडेर हिँड्नु अमर्यादित र गैर जिम्मेवार प्रवृत्ति भएको बताउनु भएको छ।
3: यसै नतिजामा सुधार 65.98% विद्यार्थी उत्तीर्ण शीर्षकमा अन्नपूर्ण पोस्टमा खबर छ। राष्ट्रिय परीक्षा बोर्डले 2082 सालको माध्यमिक शिक्षा परीक्षा एसईको नतिजा सोमबार साँझ सार्वजनिक गरेको छ। परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार यस वर्ष एसईको परीक्षामा 65.98% विद्यार्थी ग्रेडुएट भएका छन्। विगतको भन्दा नतिजामा 5% सुधार भएको उनले बताएका छन्। गत वर्ष 61.81% ग्रेडुएट भएका थिए। परीक्षा नियन्त्रण कार्यालय सानोठमीले सोमबार साँझ पत्रकार सम्मेलन गरी बोर्डले चैत्र 19 गतिदेखि 29 गतिसम्म सञ्चालन गरेको परीक्षाको नतिजा सार्वजनिक गरेको हो। नतिजा अनुसार नियमित तर्फ परीक्षामा सहभागी कुल 4,30,667 परीक्षार्थी मध्ये 65,98% अर्थात 2,84,160 जना विद्यार्थी उत्तीर्ण भएका छन्। बाँकी 34.02% अर्थात 1,46,507 जना परीक्षार्थी भने नन ग्रेडेड भएका छन्। ग्रेड प्राप्त विवरण अनुसार सबैभन्दा माथिल्लो ग्रेड जीपीए 3.60-4 जीपीए ल्याउने परीक्षार्थीको संख्या 48,392 रहेको छ। यस्तै जीपीए 3.20-3.60 80,372 जना, 2.80-3.20 ल्याउने विद्यार्थीको संख्या 94,222 जना, 2.40-2.80 जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या 55,977 जना, 2.0-2.40 प्राप्त गर्ने 5,190 जना रहेका छन् भने 1.60-2 जीपीए ल्याउने विद्यार्थीको संख्या 7 जना रहेको जनाइएको छ।
2: नयाँ सरकार बनेको दुई महिना नपुग्दै सर्वोच्च अदालतले सरकारका काममा प्रश्न उठाएको छ। सर्वोच्चले सुकुम्बासी बस्ती नहटाउन सरकारलाई अन्तरिम आदेश दिएको 4 दिन पनि नबित्दै सोमबार विद्यार्थी संघ संगठन तथा स्वतन्त्र विद्यार्थी युनियन सोल्यू र कर्मचारी ट्रेड युनियन खारेजी गर्ने निर्णयमा प्रश्न उठाएको छ। कर्मचारीका ट्रेड युनियन खारेजी रोक्न र विश्वविद्यालयमा विद्यार्थी संगठनहरूमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चले सोमबार अल्पकालीन अन्तरिम आदेश दिएको हो। अनि राष्ट्रव्यूका अध्यक्ष दीपक थामी सहित विभिन्न विद्यार्थी संगठनले तयार गरेको रिटमाथि प्रारम्भिक सुनवाई गर्दै सर्वोच्चले तत्काल सो निर्णय कार्यान्वयन नगर्न भनेको हो। न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले अन्तरिम आदेश दिनुपर्ने वा नपर्ने भन्ने विषयमा छलफल गर्न दुवै पक्षलाई झिकाउन आदेश दिएको छ। कर्मचारीका हकमा भने संवैधानिक इजलासमा मत बाजिएको छ। कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्ल, कुमार रेग्मी र हरिप्रसाद भुयालले सरकारले अध्यादेश अनुरूप कानून संशोधन मार्फत गरेको खारेजी निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन आदेश जारी गरेका छन्। न्यायाधीश विनोद शर्मा र सारङ्गा सुवेदीले भने आदेशमा फरक मत राखिएको जनाइएको छ। अध्यादेश मार्फत ऐन संशोधनपछि गरिएको खारेज विरूद्ध नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय कार्य समितिका तर्फबाट अध्यक्ष भवानी दाहाल समेतले रिट दायर गरेका थिए। उक्त रिटमा सुनवाई गर्दै संवैधानिक इजलासले 7 दिनभित्र विपक्षीलाई लिखित जवाब पेश गर्न आदेश दिएको छ।
3: बढ्न थाल्यो महँगी, शीर्षकमा अभियान दैनिकमा खबर छ।